देखाएको छ। आर्थिक वर्ष 2082-83 समेत यसको आयात परिमाण अघिल्लो वर्षभन्दा 16 गुणाभन्दा बढ़ी पुगेको थियो। चालू वर्षको पहिलो दुई महिनामा पनि सोही अवधिको आयात 4.6 गुणा छ।

0: unlimited access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। पार्टीलाई एक ठिक्का बनाउने संकल्प सहित अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसमितिले पारित गरेको छ। तीन दिनदेखि चलेको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित भएको प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका हुन्।
3: भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै कान्ति लोकपथ बिहिबार बेलुकी 4 बजेदेखि अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरमा बुधबार बसेको जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो।
2: व्यावसायिक भिसा लिएर उद्देश्य विपरीत काममा संलग्न भएको पाइएपछि 88 जना चिनिया नागरिकको भिसा रद्द गरिएको छ। उनीहरूलाई जरिवाना गराई अध्यागमन ऐन 2049 अनुसार निष्कासनको प्रक्रिया समेत अघि बढ़ाइएको छ। अध्यागमन विभागले बुधबार जारी गरेको सूचना अनुसार नियम विपरीत नेपालमा बसोबास गरिरहेका 88 जना चिनिया नागरिकको भिसा रद्द गरिएको हो।
3: गत भदौ 10 गते भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण आर्थिक गतिविधिमा परेको असरले नेपालको आर्थिक वृद्धि अघिल्लो प्रक्षेपणको तुलनामा आर्थिक वर्ष 2083-84 केही सुस्त हुने एसियाली विकास ब्याङ्क एडीबीले बुधबार जनाएको छ।
2: नेपालमा बढ़िरहेको सार्वजनिक ऋणले गर्दा विकास निर्माणमा असर गर्ने गरेको छ। सरकारले लिएको सार्वजनिक ऋणको साभा ब्याज भुक्तानीमा नै मासिक अरबौं रकम खर्चाउने गरेको छ। सरकारले आर्थिक वर्ष 83-84 दुई महिना साउन र भदौमा 61.5 अर्ब ऋण दिएको छ। तर यो दुई महिनामा सरकारले सार्वजनिक ऋणको साभा ब्याज भुक्तानीका लागि 85 अर्ब तिरेको छ।
3: चालू आर्थिक वर्षको पहिलो दुई महिनामै नेपालको वैदेशिक व्यापार 4.5 अर्ब रूपियाँ नाघेको छ। आयातसँगै निर्यातमा समेत उल्लेख्य वृद्धि भएपछि दुई महिनामा कुल वैदेशिक व्यापार 4.78 अर्ब 10.65 करोड़ रूपियाँ पुगेको हो।
2: पोखरालाई सिधै मध्यपूर्व जोड्ने गरी बुधबारदेखि पोखरा दुबई रूटमा सिधा हवाई उडान शुरू भएको छ। प्रारम्भिक रूपमा एक महिनाको लागि यो रूटमा उडान गर्नका लागि फ्लाई दुबईले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानबाट अनुमति समेत लिएको छ।
3: अब शेयर बजार। यस साताको तेस्रो कारोबार दिन बुधबार शेयर कारोबार परिसूचक नेप्से 36.25 अंकले घटेको छ। अघिल्लो तीन कारोबार दिन लगातार बढ़ेको नेप्से बुधबार 36.25 अंकले घटेको हो। यस दिन कारोबारमा आएका 13 वटै उपसमूहको परिसूचक घटेर रातामै भएको छ। नेप्से सूचक बुधबार प्री ओपनिङमा 15 अंकले बढ़ेको थियो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को डेशो खुशीको कनेक्शन
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
4: नेपाली खबरमा अब विदेशका खबर चीनिया राष्ट्रपति शी जिनपिङ 3 दिने राजकीय भ्रमणका लागि अमेरिका पुगेका छन् अमेरिकाको राजधानी वाशिङटन पुगेका राष्ट्रपति शीलाई अमेरिकी राष्ट्रपति ट्रम्पले जोइन्ट बेस एन्ड्रयूज विमानस्थलको रेनवेमै पुगेर भव्य स्वागत गरे शीको यो 3 वर्षपछिको अमेरिका भ्रमण हो भने सन् 2015 पहिलोपटक राजधानी वाशिङटनमा भएको ऐतिहासिक राजकीय भ्रमण हो 1 दशक भन्दा बढ़ी समयपछि भएको यस भ्रमणको औपचारिक कार्यक्रमलाई दुवै देशले विशेष महत्व दिएका छन्
5: अब खेल र खेलाड़ीका खबर 20औं एसियाली खेलकूदमा पदक जित्ने आशा गरिएका नेपाली खेलाड़ीहरू एकपछि अर्को गर्दै खाली हात फर्किए स्वर्णको सपना बोकेर खेल आयोजक मुलुक जापान आएकी एरिका गुरूङ समेत पदकविहीन भइन् नेपाली टोलीमा निराशा बाक्लिँदै थियो त्यही बेला कराटेको अन्तिम प्रतिस्पर्धाका रूपमा उत्रिए 23 वर्षे तेन्जिङ शेर्पा कुमुते पुरूष 82 केजीमाथि उनले नेपाललाई काँस्य पदक दिलाए जारी एसियाली खेलकूदमा यो नै देशका लागि पहिलो पदक हो
4: अब विचार तथा विश्लेषण दीपिका जुत्तामा गगनका खुट्टा शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ पार्टी फूटको डिलमै पुगिसकेका बेला गगनहरूले जगाउन सफल भएका छन् भन्नुपर्दछ केहीको असन्तुष्टि अझै बाँकी नै छ तर 14 महाधिवेशनका बेला सबैजसो केन्द्रीय सदस्यहरूलाई गगनहरूले समेटिसकेका छन् असन्तुष्ट पक्षकाले राखेका सबै मागहरूलाई सम्बोधन गरी कांग्रेस एकजुट बनाउन गगनहरूले एक कदम पछि हट्ने साहस देखाएको कुरालाई मान्नै पर्दछ आवश्यक परेका ठाउँमा नौली भन्दा नरम उस्तै ठाउँमा फलाम भन्दा कड़ा हुन सक्नुपर्दछ भन्ने मान्यतालाई पूर्णत अनुसरण गरेको देखिन्छ पार्टी मिलाउन ज्यादै नरम बने भने असोजको महाधिवेशन नसार्न ज्यादै कड़ा बने यसबाट गगनका खुट्टाले बीपीको जुत्तालाई पूर्णत न्याय गरेकै ठान्नुपर्दछ सबै समेट्न नसकेको कुरामा त बीपीका पालामा पनि तुलसी गिरी परशु नारायणहरू बाहिरिएकै थिए श्रीभद्र शर्मा पनि कांग्रेसमा रहेका थिएनन्
5: श्रम बजारमा एआईको प्रयोग चुनौतीसँग डराउने कि उपयोगबाट लाभ लिने शीर्षकमा रविन सुवेदीको विचार अभियान दैनिकमा छापिएको छ एआईका कारण सृजित नयाँ वातावरणसँग काम गर्नका लागि हाम्रो शिक्षा प्रणालीलाई शिपमूलक बनाउने तालिम तथा विकासको संस्कृति निर्माण गर्दै जानुपर्ने आवश्यकता देखिन्छ उचित नीति तथा कानूनको निर्माण गर्न सकियो भने नेपालमा एआईलाई जोखिमको रूपमा होइन दिगो विकास र आर्थिक रूपान्तरणको रूपमा प्रयोग गर्न सकिन्छ
4: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खिम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: हजुरको रेडियो 102.1 मेगा।
1: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप, सम्पर्क नम्बर 98 54 57 98 54 56 66। प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय रामेछाप, सम्पर्क नम्बर 98 45 55 555, 98 45 41 123। प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप, सम्पर्क नम्बर 97 65 037 888 र 12 34। जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।

0: अहिले बिहानको 6 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
3: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 8 गते बिहीबार, सेप्टेम्बर 24 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको त्रयोदशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: आजदेखि तीन दिनसम्म जोखिमयुक्त क्षेत्रमा शैक्षिक संस्था बन्द गर्न शिक्षा मन्त्रालयको निर्देशन। मौसम पूर्वानुमानको समयावधि बढ़ाइयो। प्रतिकार्य योजना अनुसार तयारी अवस्थामा रहन गृह मन्त्रालयको परिपत्र।
1: आज संघीय संसदका दुवै सदन र पाँच संसदीय समितिको बैठक। प्रधानमन्त्री बालनले आज राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने। मंगिर पहिलो साता भारत भ्रमणको तयारी।
0: मौसमको पूर्व सूचना अनुसार सार्वजनिक यातायात संचालनको निर्णय लिन यातायात व्यवसायी महासंघको निर्देशन। स्वास्थ्य कर्मीलाई हातपात गरे कैद र जरिवानाको प्रस्ताव। बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य रोगको संक्रमणको जोखिम।
1: सुडानमा खाद्य संकट गहिरिँदै एलनिनोको प्रभावले विश्वभर करिब 4.5 लाख मानिसको मृत्यु हुन सक्ने अध्ययन सार्वजनिक। अमेरिका इरान वार्तापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो।
0: र विशौं एसियन खेलकुदमा महिला कबड्डीको तेस्रो खेल नेपाल आज श्रीलंकासँग खेल्दै। कराटेमा नेपाललाई कास्य। विराटनगरमा सम्पन्न 23 वर्ष मुनिको टी20 क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, भोलिदेखि देशभर भारी वर्षाको आकलन पछि शिक्षा मन्त्रालयले जोखिममुक्त क्षेत्रमा शैक्षिक संस्था बन्द गर्नको लागि निर्देशन दिएको प्रसंग।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले अति ठूलो पानी पर्ने गरिएको पूर्वानुमान र सम्भावित क्षतिको जोखिम टार्न आज र भोलि स्थानीय तहसँगको समन्वयमा आवश्यकता अनुसार विद्यालय विदा दिन आग्रह गरेको छ। मन्त्रालयले शिक्षा विकास तथा समन्वय इकाईलाई पठाएको पत्रमा असोज 9 देखि 11 गतेसम्म विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाड़ी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको जनाएको छ। विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई असोज 9 देखि 11 गतेसम्म तोकिएका परीक्षा आवश्यकता अनुसार स्थगित गर्न पनि मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले सुरक्षित विद्यालय भवनलाई आवश्यक परेमा स्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न, स्थानीय तहलाई सहजीकरण गर्न तथा अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी र गहिरो जोखिम पहिरोको जोखिम रहेको स्थानमा जान नदिन समेत आग्रह गरेको हो। मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार गृह मन्त्रालयले पनि मातहतका निकायमा आवश्यकता अनुसार निर्देशन र निर्णय गरेको प्रवक्ता आनन्द काफ्लेले बताउनुभयो।
3: अत्यावश्यक बाहेक यात्रा नगर्नुहुन र बाढ़ी पहिरो तथा डुबानको जोखिम रहेका स्थानहरूमा नबस्नुहुन पनि आग्रह गर्न चाहन्छु। सरकारले यसको पूर्व तयारीका लागि सबै संयन्त्रहरूलाई सक्रिय बनाएको अवस्था छ। हामीले मनसून पूर्व तयारी तथा प्रतिकार योजना तयार गरी सबै जिल्लाहरूमा यसअघि नै पठाइसकिएको छ। यो नेपाल जुन मौसम विज्ञान विभागले गरेको पूर्वानुमानको अवधिमा पनि सो प्रतिकार योजना अनुसार सबै जिल्ला स्थित संयन्त्रहरूलाई परिचालन गर्नका लागि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पनि परिपत्र गरेको र त्यो अनुसार उहाँहरू परिचालित भइसकेको अवस्था छ।
1: यसैबीच जल तथा मौसम सम्बन्धी पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउन जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बाढ़ी तथा आकस्मिक बाढ़ीको अनुसन्धान अवधि पूर्वानुमानको अवधि बढ़ाएको छ। केन्द्रले अब प्रमुख नदीहरूमा बाढ़ीको पूर्वानुमान 3 दिनबाट बढ़ाएर 6 दिनसम्म र नेपालभरका ससाना नदी तथा खोलामा आउने आकस्मिक बाढ़ीको जोखिम पूर्वानुमान 24 घण्टाबाट बढ़ाएर 48 घण्टासम्म पूर्वानुमान गर्न सकिने जनाएको हो। अनुसन्धान केन्द्रले जारी गरेको प्रेस विज्ञप्ति अनुसार नयाँ प्रणाली हिजोदेखि कार्यान्वयनमा ल्याइएको छ। यसअघि प्रमुख नदीहरूमा बाढ़ीको जोखिमबारे 3 दिनसम्मको पूर्व सूचना उपलब्ध हुँदै आएकोमा अब त्यसलाई बढ़ाएर 6 दिनसम्म पुर्याइएको हो। यसरी पूर्वानुमानको अवधि बढ़ाउँदा सम्भावित बाढ़ी तथा आकस्मिक बाढ़ीको जोखिमबारे पनि पहिले नै जानकारी प्राप्त हुने र त्यसका आधारमा पूर्व तयारी, सतर्कता, जोखिम न्यूनीकरण तथा आवश्यक प्रतिकारका लागि थप समय उपलब्ध हुने केन्द्रका उप कार्यकारी निर्देशक तथा प्रवक्ता डाक्टर राजन भण्डारीले बताउनु भएको छ।
0: यसैबीच प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढ़ी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरेर नदीको पानीको सतह र जोखिमको अवस्था वास्तविक र तत्कालको समयमा निगरानी गरिनेछ। नदीको पानी खतराको तहमा कहिले पुग्न सक्छ र त्यसबाट कुन क्षेत्रमा कस्तो प्रभाव पर्न सक्छ भन्ने बारेमा प्राविधिक विश्लेषण गरिनेछ र त्यसैका आधारमा जोखिम क्षेत्रमा रहेका सर्वसाधारण नागरिकलाई हरेक घण्टा सूचना जानकारी दिइने पनि उप्रेतीले बताउनुभयो।
4: सबै सुरक्षा निकायलाई चाहिँ हामीले खबर गरेको अवस्था छ। सतर्क रहनको लागि नम्बर दुई 77 जिल्लामा चाहिँ हामीले यसको मेसेज यस्तो खालको फोरकास्ट आएको छ, पूर्वानुमान यस्तो आएको छ, सतर्क रहन भनेर चाहिँ सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई पठाइसकेको अवस्था छ। नम्बर तीन कमाण्ड पोस्टको बैठक बसेर चाहिँ यसलाई चाहिँ यो सिनारियोमा हामी सवारी साधन रोक्नुपर्ने अवस्था हुनसक्छ, यातायातको साधनको सन्दर्भमा यातायात व्यवसायसँग कुरा गर्नुपर्ने वार्ता गर्नुपर्ने अवस्था हुनसक्ला, सड़क खुलाउनु पर्ने अवस्था हुनसक्ला, अनि एम्बुलेन्सको चाहिँ मुभमेन्ट छ त्यसलाई चाहिँ नियमित गर्नुपर्ने अवस्था हुनसक्ला भनेपछि यो पाटोमा चाहिँ हामी थप चाहिँ कम्युनिकेसन गरिसकेको अवस्था छ।
0: पछिल्लो 12 घण्टाको अवधिमा देशका अधिकांश स्थानमा पानी परेको छ भने एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि मापन गरिएको विपद व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख रामबहादुर केसीले जानकारी दिनुभएको छ। भोलिदेखि देशभर भारी वर्षाको आकलन गरिएको हो। पानी पर्न भने हिजोबाट नै शुरू भइसकेको छ। उत्तर अण्डमान सागरमा विकसित भई बंगालको खाड़ी हुँदै आएको न्यून चापीय क्षेत्रका कारण आज बिहिबारदेखि वर्षा बढ़ने अनुमान गरिएको हो। नेपाल मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद वरूण पौडेलले पूर्वी नेपालबाट वर्षा बढ़ने र शुक्रबारबाट तीन दिन देशभर पानी पर्ने आकलन गरिएको बताउनुभयो। भारी वर्षापछि बाढ़ी पहिरो आउन सक्ने उच्च जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न गृह मन्त्रालयले 77 जिल्लालाई नै निर्देशन दिइसकेको छ। दुई वर्ष अघिको बाढ़ीले क्षतिग्रस्त बीपी राजमार्गको काभ्रे सिन्धुली खण्डमा बिहिबार आजदेखि 4 दिन राति सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले बाढ़ी पहिरोको जोखिमलाई ध्यानमा राखी बीपी राजमार्गको काभ्रे खण्डमा बेलुकी 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी आवागमनमा रोक लगाएको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि सड़क र मौसमको अवस्था बुझेर मात्रै सवारी साधन चलाउन सवारी चालक र व्यवसायीलाई अपील गरेको अध्यक्ष सरोज सिटौलाले सीआईएमसँग बताउनुभयो।
5: महासंघले विपद व्यवस्थापनको जो सूचना जो आएको छ 8 गतेदेखि 12 गतेसम्म त्यो ढंगबाट वर्षा हुने भन्ने जुन कुरा विपद सूचना जारी गरेको छ त्यही सूचनाको आधारमा र मैले बैठक गरेको आधारमा अत्यन्तै धेरै जोखिम वर्षा हुने जोखिम हुने परिस्थिति भएको हुनाले सार्वजनिक सवारी साधन हाम्रो स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै सवारी साधन चलाउनु होला अन्यथा जोखिम जोकिएका स्थानहरूमा चाहिँ राख्नु होला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै
1: अब संघीय संसदका दुवै सदनको बैठक बस्ने प्रसंग। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज बोलाइएको छ। यसै गरी संघीय संसद अन्तर्गतका विभिन्न 5 विषयगत समितिको बैठक पनि आज बस्दैछ। सिंहदरबारमा बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा 2 नयाँ विधेयक सम्बन्धी कार्यसूची तय गरिएको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यता राष्ट्रिय सभाको बैठक पनि अपरान्ह 1:15 लागि 15 मिनटमा बोलाइएको छ। आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यवहार पढेर सुनाउनुहुने कार्य तालिका रहेको छ। यस लगतै बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने पनि कार्यसूची तय गरिएको छ। राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डाक्टर सोनिम वागेले लोकसेवा आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ। साथै विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले विकास आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्नुहुनेछ। यसैबीच आजै विभिन्न 5 संसदीय समितिका बैठक पनि बस्दैछन्। निर्धारित कार्यतालिका अनुसार कृषि तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास आर्थिक मामिला र सुशासन समिति र संसदीय सुनवाई समितिको बैठक पनि बस्दैछ।
0: प्रधानमन्त्री बालेन्द्र साहब हिजो राति अमेरिकाको न्यूयर्क पुग्नु भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्न उहाँ न्यूयर्क स्थित राष्ट्र संघको मुख्यालयमा पुग्नु भएको हो। प्रधानमन्त्री शाहलाई जोन एफ केनेडी विमानस्थलमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरद राज आरण तथा न्यूयर्क स्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत दधिराम भण्डारी लगायतले स्वागत गर्नुभएको त्यहाँ स्थित नेपालको स्थायी नियोगले जानकारी दिएको छ। अमेरिका पुगे लगतै उहाँले आम महासभामा नेपालले गर्नुपर्ने प्रस्तुतिका विषयमा परामर्श शुरू गर्नुभएको त्यहाँ स्थित नेपालको स्थायी नियोगले जानकारी दिएको हो। महासभाको उच्चस्तरीय सत्रमा स्थानीय समय अनुसार बिहिबार राति 8 बजेर नेपाली समय अनुसार शुक्रबार बिहान प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रम छ। त्यसका लागि नेपाल सरकारका तर्फबाट एजेण्डा सहितको सम्बोधन भाषण तयार गरिएको छ। प्रधानमन्त्री शाहले सम्बोधनको केही घण्टा अघि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग पनि भेटवार्ता गर्ने जानकारी दिइएको छ। यसैबीच न्यूयर्कमा गत 4 असोजदेखि रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले भने विभिन्न देशका समकक्षी तथा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीसँग भेटवार्तालाई तीव्रता दिनुभएको छ। उहाँले भारतीय समकक्षी डाक्टर एस जयशंकर सहित विभिन्न देशका समकक्षी र राष्ट्रसंघीय उच्च अधिकारीसँग भेट गर्नुभएको हो। खनाल र जयशंकर बीच प्रधानमन्त्री शाहको आगामी भारत भ्रमण, दुई देश बीचका द्विपक्षीय परियोजना तथा पछिल्ला आपसी सहमतिका विषयमा छलफल भएको जनाइएको छ। प्रधानमन्त्री शाहले मंगसिरको पहिलो साता भारत भ्रमण गर्ने तयारी भइरहेको बेला न्यूयर्कमा भएको यो भेटलाई दुई देश बीचको आगामी उच्चस्तरीय संवादको तयारीका रूपमा पनि विश्लेषण गरिएको छ। प्रधानमन्त्री शाहले 7 र 8 मंगसिरमा भारत भ्रमण गर्ने लगभग तय भइसकेको स्रोतहरूले बताएका छन्। जयशंकरको भेट अत्यन्तै उपलब्धिपूर्ण रहेको परराष्ट्र मन्त्री खनालले पनि सामाजिक सञ्जालबाट जानकारी गराउनु भएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसी बाढीपछि प्रभावितको स्वास्थ्यमा देखिन सक्ने जोखिम,
6: स्थानीय तहहरूसँग मिलेर अथवा आफ्नो एउटा ग्रुपहरू बनाएर उहाँहरू एउटा नर्मल अवस्थामा आउने कोसिस आफैले नै पनि गर्नुपर्ने हुन्छ।
0: स्वास्थ्य कर्मीलाई हातपात गरे कैद र जरिवानाको प्रस्ताव, सेना र प्रहरीलाई जलविद्युत आईपीओमा 2% शेयर लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
0: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
8: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
0: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खापत्रको पहिलो पृष्ठमा निजामती विधेयकबारे लोकसेवाको सुझाव, यसै साथ शीर्षकमा नरेन्द्र सापकोटाले लेख्नु भएको खबर प्रकाशित छ। लोकसेवा आयोगले संघीय निजामती सेवा विधेयकको मस्यौदा परामर्श सहित यसै साता सरकारलाई फिर्ता पठाउने अन्तिम तयारी गरेको छ। आयोगका पदाधिकारीको विभिन्न चरणमा बसेको बैठकले विधेयकको मस्यौदामाथि छलफल गरेर टुङ्गोमा पुर्याएको छ। त्यस्तै स्वास्थ्यकर्मीलाई हातपात गरे कैद र जरिवाना शीर्षकमा नारायण काफ्रेले खबर लेख्नु भएको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था उपहरूको कसूरमा कसूरदारलाई हुने सजायमा कैद तथा सजायको दुवै व्यवस्था आकर्षित हुने गरी दण्डात्मक व्यवस्था बढ़ाउने प्रस्ताव सरकारले गरेको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधन विधेयक मार्फत सरकारले यसअघिको कैद वा सजायको विकल्पलाई दुवै बाध्यात्मक बनाउन प्रस्ताव गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले विधेयक प्रतिनिधि सभामा दर्ता समेत गर्नुभएको छ। त्यस्तै भित्रपृष्ठमा जलविद्युत आयोजनाबाट 56% उद्धार शीर्षकमा मित्र भण्डारीको खबर छ भने नेपाललाई थप सहयोग गर्दै अमेरिका शीर्षकमा अर्को खबर प्रकाशित छ। अमेरिकाले नेपाललाई थप 3,10,00,000 रूपियाँ डलर बराबरको सहयोग उपलब्ध गराउने भएको छ। अमेरिकाको विदेश मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री सुशील खनालसँग राजनीतिक मामिला हेर्ने अमेरिकी उप विदेश मन्त्री एलिसन हुकरले हिजो न्यूयोर्कमा भेटवार्ता गर्दै नेपाललाई हिमबाड़ीपछिको पुनस्थापनामा थप सहयोग गर्ने घोषणा समेत गर्नुभएको हो। त्यस्तै भित्रपृष्ठमा ऊर्जा र सिंचाईको पुनरुत्थानका लागि 8 खर्ब लाग्ने अनुमान शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै एडीबीले घटायो नेपालको आर्थिक वृद्धिको प्रक्षेपण 4.1% रहने संशोधित अनुमान शीर्षकको अर्को खबर पनि प्रकाशित छ। एसियन विकास बैंकले आर्थिक वर्ष 83-84 नेपालको आर्थिक वृद्धि दर 4.1% रहने प्रक्षेपण गरेको छ। यो प्रक्षेपण गत जुलाईमा प्रक्षेपण गरिएको भन्दा 0.4% कमी हो। त्यस्तै लघु घरेलु तथा साना उद्योगलाई प्राथमिकतामा राख्न माग शीर्षकको खबर छ भने अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड़ियो पोखरा शीर्षकमा फरिन्द्र अधिकारीले लेख्नुभएको खबर पनि प्रकाशित छ।
0: आजका सबैजसो पत्र पत्रिकाले फ्लाई दुबईले पोखरा दुबई व्यावसायिक उडान शुरू गरेको बारेमा खबर छापेका छन्। पहिलो उडानबाट 113 यात्रु नेपाल आए अनि 153 जना त्यसतर्फ गएका छन्। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फ्लाई दुबईको उडान शुरू भएसँगै पोखरालाई अन्तर्राष्ट्रिय पहिचान, पर्यटन प्रवर्धन, आर्थिक गतिविधिको विस्तारसँगै काठमाडौँ केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्न ऐतिहासिक अवसर समेत रहेको टिप्पणी गर्नुभयो। उडान शुरू भएसँगै हवाई मार्गबाट दुबईसँगै मध्यपूर्व, यूरोप, अफ्रिका लगायतका 250 भन्दा धेरै शहरसँग पोखराको पहुँच पुगेको पनि उहाँले उल्लेख गर्नुभयो। 31.58% बढ़्यो आयात, निर्यातमा 61.86% वृद्धि शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छ। भटेकोशी बाढ़ीले रसुवा नाका बन्द भए पनि चीनतर्फको आयात निर्यात दुवैमा वृद्धि भएको तथ्याङ्कले देखाएको समाचारमा उल्लेख गरिएको छ। अर्को खबर, उपभोक्ताको स्वास्थ्यमाथि खेलवाट, किरा परेको कच्चा पदार्थबाट गुतफाक शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर छ। किरा परेको र म्याद गुज्रिएको कच्चा पदार्थ प्रयोग गरेर गुतफाक र पुष्टकारी बनाएको पाइएपछि ढुङ्गे अड्डा स्थित उद्योगलाई बन्द गरिएको छ अनि अनुज्ञान पत्र बिनै गुतफाक र पुष्टकारीको उत्पादन भएको पाइएको छ। मंगलबार राति सोही ठाउँमा रहेको गुतफाक उद्योग बज्रवाराही भण्डारमा पनि विभागले अनुगमन गरेको थियो। त्यस क्रममा अनुज्ञान पत्र बिनै गुतफाक र पुष्टकारी उत्पादन गरिरहेको फेला परेको थियो। स्वास्थ्यमाथि खेलवाट, किरा परेको कच्चा पदार्थबाट गुतफाक शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर छ। किरा परेको र म्याद गुज्रिएको कच्चा पदार्थ प्रयोग गरेर गुतफाक र पुष्टकारी बनाएको पाइएपछि ढुङ्गे अड्डा स्थित उद्योग

0: भ्रष्टाचारको मुद्दा चलेको बारेमा रमेश रावलले सुर्खेतबाट लेख्नु भएको खबर पनि छापिएको छ। लम्बियो कांग्रेसको पालिका अधिवेशन अनि देउबा समूहका नेताको जिम्मेवारी खोसियो शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सबै पालिकामा बुधबार अधिवेशन सक्ने पूर्व कार्यतालिका भए पनि सम्भव नभएपछि शुक्रबारसम्मको लागि लम्ब्याइएको छ। बुधबार 56 जिल्लाका 512 पालिकामा अधिवेशन शुरू भएको छ भने बाँकी 241 पालिकामा आज र भोलि अधिवेशन हुने कांग्रेसले जानकारी दिएको छ। नेपाली कांग्रेसले सुदूरपश्चिममा पार्टीको जिल्ला र पालिकाको नेतृत्वमा रहेर महाधिवेशन प्रक्रियामा सहभागी नहुने निवर्तमान सभापति शेरबहादुर देउबा समूहका नेताहरूको जिम्मेवारी खोसेको पनि खबर छापिएको छ। भोटेकोशी बाढीका विस्थापितलाई कहाँ र कसरी गरिँदैछ पुनस्थापना शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। पुनस्थापनाका लागि भूमि व्यवस्था मन्त्रालयले नुवाकोटमा 2665 रोपनी 6 आना अनि रसुवामा 591 रोपनी 2 आना र धादिङमा 22 रोपनी जग्गा पहिचान गरेको छ। विस्थापितलाई आवास व्यवस्थापनको तयारी गरिएको हो। नागरिक दैनिकमा लघुवित्तमा निष्क्रिय कर्जा 51 अर्ब शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छापिएको छ। घट्दैको पानी भण्डार शीर्षकमा श्रीराम सुविदीले लेख्नु भएको खबर छ भने द्रुत मार्ग तेस्रो पटक म्याथप शीर्षकमा भुवन शर्मा लेख्नुहुन्छ। सरकारले बहुचर्चित परियोजना फास्ट ट्र्याक द्रुत मार्ग निर्माणको अवधि फेरि थपेको हो। तेस्रो पटक म्याथ थपेर निर्माणको अवधि 2086 चैत मसान्तसम्म पुर्याइएको उल्लेख गरिएको छ। कान्तिपुर दैनिकमा राष्ट्रसंघ महासभामा नेपालले जलवायु न्यायको माग गर्ने शीर्षकमा अनिल गिरीले लेख्नु भएको खबर छ भने रहेनन् केयूका संस्थापक शर्मा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छापिएको छ। अदालतको आलोचनामा उत्रिए राष्ट्रपाका वकिल सांसद शीर्षकमा जयसिंह महराले लेख्नु भएको खबर छ भने पोखरेल र पौडेल लच्किएपछि ओलीको पल्ला भारी शीर्षकमा गंगा बिसीले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। सुडानमा पछिल्लो समय हिंसा बढ़दै गएपछि सर्वसाधारणको विस्थापन तीव्र भएको र खाद्य संकट झन गहिरिँदै गएको भन्दै संयुक्त राष्ट्र संघका मानवाधिकार निकायहरूले गहिरो चिन्ता व्यक्त गरेका छन्। संयुक्त राष्ट्र संघीय मानव मामिला समन्वय कार्यालयका अनुसार पूर्वी र दक्षिण दारफुर राज्यमा भएका विभिन्न झडपमा कम्तीमा 13 जनाको मृत्यु भएको छ। हिंसाका कारण स्थानीय बजारहरू प्रभावित हुनुका साथै ठूलो संख्यामा मानिसहरू आफ्नो घर छोडेर विस्थापित भएका छन्। एलनिनोका कारण बढ़ेको अत्यधिक गर्मी, खडेरी, डढेलो र पानीको अभावले आगामी फेब्रुअरीको अन्त्यसम्म विश्वभर थप करिब 4,51,000 मानिसको मृत्यु हुन सक्ने अध्ययनले देखाएको छ। अनुसन्धानकर्ताहरूले जून 2026 फेब्रुअरी 2027 एलनिनोका कारण हुने अतिरिक्त गर्मी जन्य मृत्युको यस्तो अनुमान गरेका हुन्। जलवायु परिवर्तन, खाद्य असुरक्षा र बढ़दो ऊर्जा लागतको सामना गरिरहेका गरीब तथा विकासोन्मुख देशहरूमा यसको प्रभाव बढ़ी हुने अध्ययनले देखा अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघमा अमेरिका र इरानका प्रतिनिधि बीच धेरै राम्रो वार्ता भएको बताएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। एसियाली बजारमा प्रारम्भिक कारोबारका क्रममा मध्यपूर्वमा फेब्रुअरीमा युद्ध शुरू भएपछि पटक पटक $100 भन्दा माथि पुगेको तेलको मूल्य पछिल्लो समय भने उक्त स्तर भन्दा तल झरेको हो।
0: साझा खबरमा अब खेल खबर। जापानमा जारी विश्व एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। क्रान्तेका तेन्जिङ शेर्पाले पुरूष कुमुते 84 किलो भन्दा माथिको तौल समूहमा कास्य पदक जित्न सफल हुनुभएको। सेमी फाइनलमा तेन्जिङ इरानका महमूद नेमातीसँग 5-0 पराजित हुनुभएको थियो। सेमी फाइनलमा पराजित भएपछि उहाँले कास्य पदकका लागि प्रतिस्पर्धा गर्नुभएको थियो। यसैबीच विश्व एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको आफ्नो दोस्रो खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानको तोकाई सिटिजन जिम्नेसियममा हिजो भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग 37-18 पराजित भएको हो। ड्रीम टू प्लेयर 23 वर्ष मुनिको T20 क्रिकेट प्रतियोगिताको बाधी उदयपुरले जितेको छ। नेपाल प्रिमियर लीग एनपीएल फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न प्रतियोगिताको राउण्ड रोबिन लीग चरणमा उदयपुरले 4 खेल जित्दै अपराजित रूपमा उपाधि उचालेको हो। र कर्णाली प्रदेशमा आगामी मंगिर 16-29 गतेसम्म आयोजना हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि जिल्ला संयोजक तोकिएको छ। प्रदेश खेलकुद विकास परिषदले 10 जिल्लाका लागि 5 जनालाई संयोजक तोकेको हो।
1: बाढ़ी प्रभावितको स्वास्थ्य समस्या समाधानमा सरकारवाला सरकारी निकायको भूमिका सबैभन्दा धेरै महत्वपूर्ण। विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई

0: मात्रै दोष दिन्छौ।
1: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोरा छोरीसँग साथी जस्तै संवाद गरौ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
0: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब बाढ़ी प्रभावित क्षेत्रमा हुन सक्ने स्वास्थ्य जोखिमको कुरा। भोटेकोसी बाढ़ीपछि प्रभावितमा देखिने तत्काल र दीर्घकालीन समस्या अनि समाधानका लागि चाल्नुपर्ने कदमका बारेमा हामीले जनस्वास्थ्यविद डाक्टर झलक गौतमसँग कुराकानी गरेका छौं।
4: केही ट्रमाहरू भएको छ भने उपचार, केही महामारी फैलिन सक्ने छ भने प्रिभेन्सन र उपचार, जस्तो खोप लगायतका कुराहरू अघि नै आइसक्यो, पोषणका कुराहरू र अनि अहिले पछिल्लो अवधिमा देखिन सक्ने चाहिँ यो मानसिक सामाजिक यो मानसिक समस्याहरू, स्वास्थ्यका कुराहरू, यी कुराहरूमा हामीले अलिकति योजना बनाएर योजनाबद्ध रूपमा हामी त्यसका एक्सपर्टहरूसँग बसेर स्वास्थ्य सेवा दिनुपर्ने हुन्छ।
5: विगतको विपद र अहिलेको विपदलाई हेर्ने हो भने हामीले अलि कुन कुन खालको महामारी फैलिन सक्छ त्यसमा हामीले सावधानी अप्नाउनु पर्यो।
4: पानीजन्य महामारीहरू जस्तो हैजा, जन्डिस भन्छ, हेपाटाइटिस भन्छ, मलेरिया, डेङ्गुहरू पनि हुन सक्छ, अनि त्यसपछि सरुवा रोगहरू जस्तो एउटा ग्रुपमा मानिसहरू बसेका छन्, जस्तो रुगाखोकी, न्युमोनियाहरू हुन सक्छ, दादुराहरू फैलिन सक्छ, यस्ता अनि छालाका रोगहरू हुन सक्छन्। सँगसँगै मानसिक समस्या जस्तो छुट्टा छुट्टै बसेका मानिसहरू अहिले एउटा सेल्टरहरू एकै ठाउँमा बस्नु परेको छ, ती कुराहरूलाई हामीले अलि हेर्नुपर्ने हुन्छ।
5: सरुवा रोग अथवा कुनै महामारी नफैलियोस् भन्नको लागि यो व्यक्तिगत रूपमा जो होल्डिङ सेन्टरमा बस्नु भएको छ अथवा प्रभावित हुनुहुन्छ उहाँले के कुरा ख्याल गर्नु पर्यो र अरू सरकारवाला निकायको भूमिका के हुन्छ?
4: नेपाल सरकारले र सम्बन्धित निकायहरूले गर्न हुने के गर्न नहुने के भनेका जुन कुराहरू छन् त्यो कुरालाई उहाँहरूले पनि मानिदिनु पर्यो, स्वीकार दिनु पर्यो। स्थानीय स्वास्थ्य कर्मीहरूले दिएका अथवा सम्बन्धित निकायहरूले दिएका कुराहरूलाई मनन गर्नु पर्यो र आफूमा लागू गर्नु पर्यो। खानपानका कुराहरू हुन सक्छन्, सुरक्षाका कुराहरू हुन सक्छन्। यति बेला स्वास्थ्य सुरक्षा सँगसँगै बाल बालिकाहरू अपहरणमा पर्ने, महिलाहरू अथवा किशोर किशोरीहरू माथि अरू शारीरिक आक्रमणहरू हुने त्यस्ता कुराहरू पनि हुन सक्छन्, ती कुराहरूमा पनि ध्यान दिनु पर्यो।
5: अभिभावकको भूमिका चाहिँ के हो जो अहिले होल्डिङ सेन्टरमा हुनुहोला अथवा नहुला हुनुहोला? अघि यहाँले भने जस्तै किशोरी बालबालिकाको विषय पनि त्यतिकै जोखिमपूर्ण छ, अभिभावकले के कुरामा ध्यान दिनु?
4: अभिभावक पनि अहिले ट्रमामा हुनुहुन्छ, आघातमा हुनुहुन्छ, उहाँहरू पहिले त आफै एउटा आफूले आफैलाई सम्झाएर सामान्य अवस्थामा आउने कोसिस गर्नु पर्यो। अर्को उहाँहरूको अभिभावकीय भूमिका, जस्तो भोलि सेल्टरका कुराहरू होलान्, बाल बालिकाहरूको शिक्षा दीक्षाका कुराहरू होलान्, स्वास्थ्यका कुराहरू होलान्, अब रोजगारी आदिका कुराहरू होलान्, त्यसमा समुदायसँग मिलेर अथवा स्थानीय तहहरूसँग मिलेर अथवा आफ्नो एउटा ग्रुपहरू बनाएर उहाँहरू एउटा नर्मल अवस्थामा आउने कोसिस आफैले नै पनि गर्नुपर्ने हुन्छ।
2: जनस्वास्थ्यविद डाक्टर झलक गौतमसँगको कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: आजदेखि तीन दिनसम्म जोखिमयुक्त क्षेत्रमा शैक्षिक संस्था बन्द गर्न शिक्षा मन्त्रालयको निर्देशन। मौसम पूर्वानुमान समयावधि बढ़ाइयो। प्रतिकार योजना अनुसार तयारी अवस्थामा रहन गृह मन्त्रालयको परिपत्र।
6: आज संघीय संसदका दुवै सदन र पाँच संसदीय समितिको बैठक। प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने मंगसिर पहिलो साता भारत भ्रमणको तयारी।
0: मौसमको पूर्व सूचना अनुसार सार्वजनिक यातायात सञ्चालन गर्न यातायात व्यवसायी महासंघको निर्देशन। स्वास्थ्य कर्मीलाई हातपात गरे कैद र जरिवानाको प्रस्ताव। बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य संक्रमणको जोखिम।
6: सुडानमा खाद्य संकट गहिरिँदै एलनिनोको प्रभावले विश्वभर करिब 4.5 लाख मानिसको मृत्यु हुन सक्ने अध्ययन प्रतिवेदन सार्वजनिक। अमेरिका इरान वार्तापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो।
0: र विश्व एसियाली खेलकुदमा महिला कबड्डीको तेस्रो खेलमा आज नेपालले श्रीलंकासँग खेल्ने करातेमा नेपाललाई कास्य।
6: साझा खबरको अन्त्यमा कार्टुन हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ विश्लेषक भरत दाहाल पक्राउ परेको सन्दर्भमा। विभिन्न विषयमा समसामयिक राजनैतिक लगायत अरू कूटनीतिक क्षेत्रमा उहाँले विचार राख्दै आउनु भएको थियो, तर चिया खाँदै गर्दाखेरि पक्राउ गरिएको र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिन खोजेको भनेर सामाजिक सञ्जालमा विभिन्न टीका टिप्पणीहरू पनि भइरहेको छ। एउटा बन्द कोठा जस्तो कुनै चिया पकाउने ठाउँ अथवा चिया खाने चिया घर जस्तो देखिन्छ, जहाँ एकजना भरत दाहाल जस्ता देखिने व्यक्ति अगाडिपट्टि बसेर केही खाँदै गरेको र बिस्कुटका दुई चार टुक्रा र एउटा चियाको कप पनि त्यहाँ देखिन्छ। र त्यति नै खेर त्यहाँ एकजना प्रहरी पुगेका छन् जसको दाहिने हातमा हतकटी यसरी झुण्डाइएको छ र ती केही भन्दैछन्। माथि त्यहाँ यस्तो लेखिएको छ, भू राजनीतिक कारणले तपाईँलाई पक्राउ गर्ने आदेश छ, अरू विश्लेषण चाहिँ चौकीमै गरौंला।
0: हस्त प्राविधिक साथी राजन रिजाललाई धन्यवाद। अहिलेलाई प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: नमस्कार। कार्यक्रम पोषण संवादमा तपाईँलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सुशीला श्रेष्ठ।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरका विभिन्न सामुदायिक रेडियोहरूबाट सुन्न सकिन्छ।
1: यो कार्यक्रम वेबसाइट cinkhabar.com र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन, युट्युब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुन्न सकिन्छ।
0: ओल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौं। भविष्यका कणाधार बाल बालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यलाई केन्द्रित गर्नेछौ।
1: कार्यक्रम पोषण संवादको आज भएको सीमित स्रोत साधनबाट पोषिलो खानेकुरा कसरी बनाउने भन्ने विषयमा कुराकानी गर्दैछौ। कुराकानीको लागि आज स्टुडियोमा हुनुहुन्छ पोषणविद रुबिना कार्की। यहाँलाई स्वागत छ।
2: नमस्ते, धन्यवाद मलाई कार्यक्रममा बोलाउनु भएकोमा।
1: रसुवा बाढी जोडिहालौं। रसुवा बाढी गइसकेपछि त्यहाँनिर खाद्यान्नको अभाव भइरहेको छ। जति पनि राहत पुगेको छ ती राहत साधन जुन चीजबीजहरू छन् ती चीजबीजहरूबाट पनि पोषिलो खानेकुरा चाहिँ कसरी बनाउन सकिन्छ होला, यहाँलाई मेरो पहिलो प्रश्न।
2: अहिलेको जुन अवस्था छ, हामीले पोषण भन्दा पहिला त त्यो खाना सुरक्षित छ कि छैन नै पहिला त्यसलाई इन्स्योर गर्नु पर्यो। अब पानी पनि कस्तो छ, हामीले खाना पकाउने पानी सुरक्षित छ कि छैन त्यसमा पहिला ध्यान पुर्याएर बल्ल पोषणको कुरा गर्न मिल्छ। अब यदि हामीले जुन पानी प्रयोग गरिरहेको छौँ पकाउनको लागि त्यो नै सुरक्षित छैन भने जतिसुकै पोषक तत्व होस् खानामा हाम्रो शरीरले त्यसलाई लिँदैन र त्यसको सट्टा हामीलाई अझ अरू रोगहरू लाग्न सक्छ। त्यही भएर चाहिँ हामीले पहिला चाहिँ सुरक्षित खाना दिनु पर्यो, त्यो पछिको कुरा चाहिँ पोषण। अब तपाईँले सोध्नु भएको कुरा जस्तै भएकै स्रोत साधनबाट चाहिँ कसरी पोषक पोषिलो खानाहरू कसरी प्राप्त गराउने उहाँहरूलाई भन्दाखेरि चाहिँ जे जस्तो छ, जस्तै भटमास भयो, जुन त्यही फल्ने कुराहरू हुन्छ, भटमास भयो, कोदो भयो, फापर भयो, त्यस्तै कुराहरूलाई चाहिँ हामीले संलग्न गर्न सक्छौँ। ना कि अब जुन चाउचाउ बिस्किटमा मात्रै, त्यो नराम्रो भन्न चाहिन मैले, तर त्यसमै मात्रै चाहिँ केन्द्रित नहुने, जे जति त्यहाँ स्रोत साधन छ त्यसलाई पनि कसरी अब त्यसलाई मिठो बनाएर, बाल बालिकाको कुरा गर्यो भन्दा हामीले जाउलो मात्रै दिएर त खानु हुँदैन, कसरी त्यसलाई मिठो बनाएर र मिठोको साथसाथै चाहिँ कसरी सुरक्षित रूपमा चाहिँ त्यसलाई बनाएर खुवाउने भनेर पनि हामी त्यसमा पनि ध्यान दिनुपर्छ।
1: स्थानीय स्तरमा उपलब्ध भएका खानेकुराहरू पोषिलो हुन्छन्, ती खानेकुराहरूलाई चाहिँ प्राथमिकताका साथ राख्यो भनेदेखि चाहिँ राम्रो हुन्छ भन्ने हो।
2: हजुर, हामीले अरू कुराहरू जुन अब उहाँले चाउचाउ बिस्किटहरू पनि खाइरहनु भएको होला त्यसलाई नराम्रो नभन्दै अब त्यसका साथसाथै चाहिँ अरू के छ स्रोत साधनहरूमा, जस्तै मैले अहिले भर्खर पनि भने कोदो, फापर, मकैहरू हुनसक्छ, भटमास हुनसक्छ, किन भन्दा हाम्रो शरीरलाई चाहिने विभिन्न तत्त्वहरू हुन्छ जस्तै कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, त्यो सबै चाउचाउ बिस्किटबाट पुग्दैन। सो अब जे जस्तो खानेकुराहरू त्यहाँ पाइन्छ, जस्तै भटमास त्यसले प्रोटिन दिने भयो, गेडागुडी हुनसक्छ, दाल भयो, त्योबाट हामीले प्रोटिन जन्य कुराहरू अब अभाइलेबल छ भने अन्डा, दुध, दही, यो सबै पनि खानु पर्यो। त्यसका साथसाथै अब हामीलाई एनर्जी दिने खानेकुराहरू भयो, जस्तै कोदो, मकैहरूको कुरा भयो, त्यो भयो, र अब छ भने तेल पनि अब हामीले पकाउने माध्यम बनाएर पनि दिन सक्छौँ। त्यसरी चाहिँ हामीले सबै कुरा प्राप्त गर्ने, सबै पोषक तत्त्वहरू प्राप्त गर्न सक्छौँ। र त्यसका साथसाथै हामीले धेरैचोटि हामीले मिस गर्ने भनेको चाहिँ खनिज तत्त्वहरू। सो त्यो खनिज तत्त्वको लागि साग सब्जी हुनसक्छ, या अब अहिले कुन तरकारीहरू छ सिजनमा, या कुन फ्रुट्सहरू अभाइलेबल छ त्यसलाई पनि हामीले खानामा इन्क्लुड गर्नुपर्छ। अब यो भन्नको साथसाथै चाहिँ के हुन्छ भन्दा बाढीले चुटेको खानेकुराहरू पनि हुनसक्छ, जस्तै अब कुनै बालीहरू,
1: बारीको पानीले छोएको बाली,
2: बारीको पानीले छोएको बालीहरू हुनसक्छ, अब त्यो खाँदाखेरि चाहिँ हामीलाई झन् फाइदा हुनुको साटो नोक्सान हुन्छ।
1: यसमा चाहिँ अब जस्तो अहिले बाढी प्रभावित क्षेत्रमा हेर्दाखेरि चाहिँ राहतको नाममा धेरै जसो चाउचाउ, बिस्कुट अनि चिउरा, दालमोट चाहिँ एकदमै धेरै पुगेको छ, र कतिपय होल्डिङ सेन्टरमा बसिरहेका बाल बालिका जो हुनुहुन्छ उहाँहरूले चाहिँ दिउँसो खाजाको रूपमा चाहिँ प्राय जसो त्यस्तै चिजबिजहरू चाहिँ खाइरहनु भएको पनि देखियो। चाउचाउ बिस्कुटलाई यहाँले अब नराम्रो त भन्न मिल्दैन भनेर अघि नै भनिसक्नु भइसक्यो होइन. सो यो चाउचाउ बिस्कुट चिउरा दालमोट जस्ता सुक्खा खानेकुरा र प्याकेटमा आउने खानेकुरा छन् तिनलाई पनि पोसिलो चाहिँ कसरी बनाउन सक्छौ त त्यसो भए.
2: अब जस्तै चाउचाउको सन्दर्भमा कुरा गर्ने हो भने त्यसमा हामीले पकाएर खाने, फेरि भने पकाउँदाखेरि सुरक्षित पानी प्रयोग हुनु पर्यो पकाएर खाने, र त्यसमा अब जे जस्तो सिजनमा भएको तरकारीहरू साग सब्जी हुन सक्छ, अरू तरकारीहरू हुन सक्छ, त्यो राख्ने, अण्डा राख्ने, त्यसरी चाहिँ हामीले त्यही चाउचोलाई पनि अलिकति पोषण दिने खानेकुरा बनाउन सक्छौ. अब बिस्किट खाँदाखेरि फुका भन्न सजिलो होला, तर अब यदि दूध अभाइलेबल छ भने दूधसँग बिस्किट खाने, या फलफूलहरू त्यसका साथसाथै फलफूल पनि खाने, तिनीहरू खानेकुरा आफैमा नराम्रो भनेर चाहिँ भन्न मिल्दैन, किनकि यस्तो अवस्थामा त्यो खानेकुराहरूले नै ज्यान बचाइरहेको हुन्छ. भुइँचालोको कुरा भयो या अहिले जुन बाढीको सिचुएसन भयो त्यसमा त्यो खानेकुराहरूले धेरै साथ दिएको छ मान्छेहरूलाई. सो त्यो खानै हुँदैन भन्ने चाहिँ होइन, तर त्यसमा चाहिँ पोषण एड गर्ने धेरै तरिकाहरू चाहिँ हुन्छ.
1: जस्तो सुरुवाती दिनमा एक दुई दिनसम्म यहाँले भने जस्तै चाउचाउ बिस्कुट त्यो हाम्रो चाहिँ बाँच्ने आधार नै बन्यो होइन, तर लगातार चाउचाउ बिस्कुट चिउरा दालमोट मात्रै खाइरहँदाखेरि त त्यसले शरीरमा कतै न कतै हानि पनि पुर्याउन थाल्छ कि भन्ने चिन्ता पनि छ नि त्यतातिर. त्यो हुँदै गर्दाखेरि चाहिँ अब अहिले 10 गते गएको बाढी, आज असोज 2 गते भइसक्यो होइन, यतिका दिनसम्म आइसक्दाखेरि पनि चाउचाउ बिस्कुट चिउराकै भरमा बाँच्नु पर्यो भने त शरीरलाई पक्कै पनि बेफाइदा गर्ला होइन. अब त्यसमा तपाईँले देख्नु भएको चाहिँ जस्तो होल्डिङ सेन्टरमा बसिरहेका बेला बिहानको खानामा हामीले के बनाउन सक्छौ, दिउँसोको खाजामा हामीले के खुवाउन सक्छौ, साँझ के हुन सक्ला त.
2: जस्तै बिहानको कुरा गर्दाखेरि सबैभन्दा सजिलो अण्डा, यदि माछा मासु खानु, अब अहिलेको सिचुएसनमा सायद यो खान्छु यो खान्न भन्ने पनि त्यस्तो छैन होला,
1: भोक ठुलो हुन्छ,
2: भोक ठुलो हुन्छ, बाँच्न नै ठुलो कुरा भयो. सो अण्डा भयो या अण्डा खाँदै खान्न भन्ने मान्छेलाई पनि दुध दिन सक्यो त्यो भयो. त्यसका साथसाथै गिरागुडी छ भने चना या भटमास छ भन्नुभयो, भटमास पनि दिन सक्यो बिहानको खानामा. र अर्को कुरा अब यदि सातु बनाउन सकिन्छ भने भटमास मकै जुन त्यही फले चामल त उहाँले अब दिउँसो पनि खानुहुन्छ, तर अब प्रोटिन पुर्याउनकै रूपमा हेर्ने हो भने चाहिँ अब भटमास भयो चना भयो त्यो मात्रै हालेर पनि सातु बनाउन सक्यो, त्यसलाई दुधसँग दिने र सातु र दुधसँगै अण्डा पनि दिने. त्यसरी चाहिँ हामीले बिहानको खानेकुरामा त्यसरी प्रोटिन, कार्बोहाइड्रेट, फ्याट सबै कुरा जुन चाहिन्छ उहाँहरूलाई त्यो पुर्याउन सक्छौ. दिउँसोको खानामा नेपालीलाई दाल भात तरकारी जति
1: प्यारो
2: पनि भन्ने केही पनि हुँदैन र पोषण तत्व दिने पनि केही हुँदैन. सो अब दाल भात तरकारी नै खाने, दाल भयो अनि त्यहाँ फल्ने तरकारीहरू भयो भात भयो त्यसले पनि हामीलाई ब्यालेन्स डाइट या सम्पूर्ण आहार चाहिँ पुर्याउन सक्छ. त्यसका साथसाथै दही छ भने झनै राम्रो, किन भन्दा हाम्रो डाइजेसनलाई पनि हेल्प गर्छ त्यसले, त्यसका साथसाथै प्रोटिन पनि दिन्छ. अब साँझको खाजामा के खाने भन्दाखेरि अब फलफूल हुन सक्छ, जे छ त्यहाँ फलफूल, या यसमा हामीले अब बिस्किट ठुक्राउनै हुन्छ भन्ने पनि छैन, बिस्किट दुध खाँदा पनि भयो. साँझको खाजामा चाहिँ अब जे फलफूल हुन सक्छ फलफूल दिन सकियो. यो समयमा चाहिँ अब के दिन्छ अहिलेको सिचुएसनमा चाहिँ
1: त्यहाँनिर खराहत त टन्नै पुगेको छ होइन, तर दिउँसोको खाजाहरूमा चाहिँ त्यस्तै चिउ चाउचाउै हुन्छ कि, मोमो पिज्जा बर्गर त्यस्तो दिइरहेको छ केटाकेटीहरूलाई, अलिक उहाँहरूलाई चाहिँ त्यही चाउचाउ नै हुन्छ कि प्राय जस्तो चाहिँ.
2: सो साँझको खाजामा चाहिँ हामीले चिउरै छ भने पनि चिउरा, दुध चिउरा खान सक्यो, दही चिउरा खान सक्यो, चिउरा अण्डा खान सक्यो. सो साँझको खाजामा त्यो भएर रातिको खानामा त अब दाल भात तरकारी नै पनि खान सकिन्छ, जे हामीले बिहान खान्छौँ त्योभन्दा अलिकति भेराइटीको लागि गिरागुडीको झोल र भात खान सक्यो. तर त्यस्तै अब हामीले यसरी सबै खानाको जुन वर्ग हुन्छ या फुड ग्रुप्स भनिन्छ त्योबाट खाना लियौँ भने चाहिँ हामीले आफूलाई चाहिने पोषण तत्वहरू चाहिँ पुर्याउन सक्छौँ.
1: यो बेलामा जस्तो बाल बालिकाको लागि चाहिँ पोषणमा ध्यान दिनुपर्ने विषय के छन् होला जुन चाहिँ अहिले छुटाउन हुँदैन जस्तो लागेको तपाईँलाई?
2: जस्तै अब बाल बालिका भन्नाले 6 महिना मुनिको बाल बालिका हुनुहुन्छ भने उहाँलाई एक्सक्लुसिभ ब्रेस्ट फिडिङ जुन भनिन्छ त्यो चाहिँ कन्टिन्यू निरन्तर रूपमा दिइराख्नु पर्यो. बाढीको ऊ छ भनेर चाहिँ त्यसलाई रोक्नु भएन. 6 महिनाभन्दा माथिको बाल बालिका हुनुहुन्छ भने चाहिँ अब उहाँको लागि त्यति दूधले आमाको दूधले मात्रै पुग्दैन सो त्यसका साथसाथै चाहिँ अरू खानेकुरा अब यसमा छुट्टै खाना बनाएर खुवाउने अवस्था नहुन सक्छ इन्धन नहुन सक्छ सो त्यस्तो कन्डिसनमा चाहिँ हामीले अब ठूला मान्छेहरूलाई जे बनाछौँ त्यसलाई नै थोरै गिलो बनाएर अब दाल भात तरकारी नै हुन सक्छ थोरै गिलो बनाएर चाहिँ उहाँहरूलाई खुवाउन सक्छौँ त्यसका साथसाथै सातु दूधको कुरा आयो त्यो पनि हामीले बालबालिकाहरूलाई खुवाउन सक्छौँ सो त्यसरी चाहिँ हामीले उहाँहरूलाई पोषण तत्व दिन सक्छौँ
1: अलि ठुला बच्चाहरू जस्तो जो चाहिँ अब स्कूल जाने उमेरका बालबालिकाहरू छन् त्यस्ता बच्चाहरूको लागि चाहिँ अहिले पोषणमा ध्यान दिनुपर्ने विषय चाहिँ के छन् त
2: यस्ता समूहका बालबालिकाहरूमा कम हुने विशेष गरी कम हुने भनेको चाहिँ प्रोटिन हो सो अब यस्तो जुन माहौल छ अहिले त्यसमा हामीले प्रोटिन कसरी दिन सक्छौँ भन्दाखेरि जुन हामीले ठूला मान्छेहरूका लागि नै कुरा गर्यौं अण्डा दूध दही गेडागुडी यही सबै खानेकुराहरू चाहिँ उहाँहरूलाई पनि त्यही दिने हो तर हामी बालबालिकाहरूको कुरा गर्दाखेरि चाहिँ उहाँहरूको बढ्ने उमेर हो सो हामीले भन्दा अलिकति बढी खानु पर्ला तर जे जस्तो हामीले अडल्टले नै खाइ ठूला मान्छेहरूले नै खाइरहेछौँ त्यही नै हामीले उहाँहरूलाई दिन सक्छौँ
1: जस्तो अब खानेकुरोको कुरा गर्दाखेरि चाहिँ अब हामीले कोदो मकै भटमासको कुरा गर्दै गर्दाखेरि चाहिँ कतिपयलाई अब त्यो मिठो लाग्दैन नि त होइन मिठो नलाग्न सक्छ ती चिजहरूलाई पनि रैथाने चिज बीजहरू छन् नि जुन त्यसलाई चाहिँ अझ मिठो तरिकाले बालबालिकाको अगाडि चाहिँ कसरी प्रस्तुत गरिदिन सक्छौँ
2: दाल भात नमन पर्ला होइन उहाँहरूलाई सो दाललाई नै हामीले तपाईँहरूलाई थाहा छ होला बारा जस्तो बनाउँछौ नि सो दालको रोटी बनाएर खुवाउन सकियो या मामलाई अब खानालाई भुटेको भात त मनपर्छ अण्डाहरू त्यसमै हालेर भुटेको भात अण्डा तरकारीहरू हालेर भुटेको भात बनाएर खुवाउन सकियो या रोटी यदि पिठो उपलब्ध छ भने चाहिँ त्यसकै विभिन्न परिकारहरू बनाएर चाहिँ खुवाउन सकिन्छ जस्तै हलुवा हुन सक्यो घिउ हालेर थोरै घिउ तेल जे छ घिउ चिनी हालेर या सक्खर जे छ त्यहाँ जे अभाइलेबल छ त्यसकै हिसाबमा चाहिँ हामीले बनाएर खुवाउन सक्यो अब पिठो भनेर रोटी सुक्खा रोटी नै दिनुपर्छ भन्ने चाहिँ छैन
1: परौठा बनाउन सक्यो
2: अब के स्रोत साधनहरू छ त्यसलाई हेरेर चाहिँ हामीले त्यसमा ध्यान दिएर चाहिँ अब खानेकुराहरूको परिकारहरू बनाउन सकिन्छ
1: त्यसमा चाहिँ अब जसले आश्रय स्थल व्यवस्थापन गरिरहनु भएको छ उहाँले चाहिँ के ध्यान दिनु पर्ला खानेकुरा को सरसफाई अघि यहाँले स्वच्छ खानपानको कुरा गर्नुभयो होइन त्यस सँगसँगै पोषण पनि जोडेर हेर्दा
2: पहिला त प्राइमेरी कुरा भनेको त स्वच्छ पानी नै हो जुन हामीले खाना बनाउँछौँ हात धुन्छौँ दाँत माझ्छौँ त्यो शुद्ध स्वच्छ हुनु पर्यो सो अब हामीले स्वच्छ पानी कसरी बनाउने भन्ने नै प्रश्न होला अब त हामीले योभन्दा अगाडि कुरा गर्दाखेरि चाहिँ जारको पानीहरू त पुगिरहेको छ या मिनरल वाटरहरू अभाइलेबल छ भन्ने कुरा भयो तर अब सधैँ त्यसमै निर्भर पनि हुन सकिँदैन सो त्यहाँको पानीको स्रोत जुन छ अब बारीकै पानी त हामीले त्यसलाई प्रयोग गर्नै मिल्दैन किनभने त्यसबाट संक्रमणहरू हुन सक्छ तर जुन घरका पानी घरको धाराबाट आउने पानीहरू छ यदि हेर्दा सफा छ भने पनि त्यो सुरक्षित हुन्छ भन्ने चाहिँ छैन त्यही भएर अब सबसे सजिलो भनेको पानी उमालेर खानु भयो उमालेर रूम टेम्परेचरमा राखेर ढक्कन लाएर अब त्यसलाई छोपेर राख्नु पर्यो ताकि अरू किटाणुहरू नआओस् सो त्यसरी पानीलाई सुरक्षित राखेर त्यो पानी चाहिँ हामीले पकाउनमा प्रयोग गर्न सक्यौं अर्को भनेको अब कुनै पानी धाराबाट आउने पानी पनि फोहोर देखिने पानीहरू पनि हुन्छ सो त्यस्तो छ भने चाहिँ मलमलको कपडामा त्यसलाई पहिला फिल्टर गरेर बल्ल त्यो पानी उमालेर अनि भाँडामा राखेर छोपेर राख्नु पर्यो
1: छान्नु पर्यो मलमलको कपडामा
2: यदि हेर्दै मलिलो देखिन्छ भने सकबाट त्यो नखाएकै ठिक छ तर अब केही पनि छैन भने चाहिँ त्यसरी मलमलको कपडाले त्यसलाई फिल्टर गरेर बल्ल त्यसलाई उमालेर खानु पर्यो खानु पर्यो या आफ्नो जे जस्तो छ जस्तै मुखमा लाग्छ जुन ब्रस गर्दा भयो मुखको स्रोतबाट पानी त्यसमा पनि जान्छ सो त्यस्तो अवस्थामा चाहिँ हामीले सुरक्षित पानीहरू युज गर्नु पर्यो अब सुरक्षित पानी प्रयोग गरेर बनाएको खाना चाहिँ अब कसरी त्यसलाई पोषित बनाउने भन्ने कुरा आयो अब त्यही हो जुन बिहानको कुरा गर्यो हामीले गेडागुडी छ भने गेडागुडी अण्डा दूध दही यो भएको अवस्थामा चाहिँ यही खानेकुराहरूमा केन्द्रित भएर हामीले बिहानको खानेकुराहरू खान सक्यौं दिउँसोमा दाल भात तरकारी जे छ तर ती जे अभाइलेबल छ त्यसको हिसाबमा पकाएर खान सकियो बेलुकी पनि अब राति सकिन्छ भने रोटी तरकारी दही दूध यो जुन जनावरको स्रोतबाट आउने हुन्छ दूध दही भयो अब माछा मासु अण्डा भयो यो सबै पनि हामीले हाम्रो खानामा चाहिँ इन्क्लुड गर्यो भने चाहिँ हामीले प्रोटिन पनि पर्याप्त पाउँछौँ र साग सब्जी तरकारी फलफुलहरू पनि हामीले खायौँ भने चाहिँ खनिज तत्व जुन चाहिन्छ हामीलाई त्यो पनि पुर्याउन सक्छौं।
1: सरसफाई सँगसँगै स्वच्छ खानपान र पोषणमा पनि ध्यान दिनु पर्यो भन्ने।
2: सबसे पहिला सरसफाई, त्यो पछि पोषणको कुरा गरिन्छ।
1: जस्तो अब अहिले जाँदा बाढी गयो, ती क्षेत्रहरूमा चाहिँ स्थानीय स्तरमै उपलब्ध भएका खानेकुराहरू चाहिँ के छन् होला, त्यो उपलब्ध भएका साधनहरूलाई चाहिँ कसरी पकाएर खान सकिन्छ होला?
2: नुवाकोट भयो, रसुवा भयो, त्यहाँ पाउने खानेकुरा भनेको धादिङ पनि भयो, त्यहाँ पाउने खानेकुरा भनेको कोदो, मकै, फापर, कुनै कुनै ठाउँमा माथिल्लो भेगहरूमा फापर कोदोहरू पनि पाइन्छ, चामल नै पाउन सकिन्छ, भटमास भयो, यो सबै त्यही नै उपलब्ध हुने खानेकुराहरू भयो। भटमास हामीले अघि पनि मैले भनेको थिएँ, त्यसलाई धुलो बनाएर, पहिला भुटेर धुलो बनाएर सातुको रूपमा,
1: भटमासको मात्रै पनि
2: भटमासमा चना हालेर त्यसलाई भुटेर सातुको रूपमा बनाएर राख्न सक्यो। अब त्यो भनेको ड्राई कुरा भयो, दुधसँग हाले मिसाएर जुन बेला पनि खान मिल्यो नि त, सो कन्भिनियन्ट हुन्छ। सो दुधसँग पानीसँग हालेर चाहिँ हामीले त्यो सातु खान मिल्यो। अर्को भनेको अब मकै नै भयो, मकैको हामीले पिठो पनि बनाउन सक्छौँ, रोटी खान भयो, अनि त्यसका साथसाथै मकै हामीले उसिनेर पनि खान सक्छौँ। अब बच्चाहरूलाई खुवाउनको, बालबालिकाहरूलाई खुवाउनको लागि चाहिँ त्यसमा अब हामीले नुन, प्याज यो सबै हालेर पनि मकैलाई तरकारी जसरी पकाएर पनि खुवाउन सक्छौँ। अर्को भनेको त्यसमा थोरै चिनी हालेर घिउमा भुटेर पनि मकैलाई चाहिँ अलि स्वादिलो बनाएर चाहिँ बच्चाहरूलाई खुवाउन सक्छौँ। मकै भयो, फापरको रोटी बन्छ, ढिँडो बन्छ, कोदोको त्यस्तै ढिँडो बन्ने भयो, रोटी बनाएर खुवाउन सकिन्छ। अब रोटीमा पनि हामीले सुक्खा रोटी भन्दा पनि त्यसमै प्याज अनि धनियाँ मरमसलाहरू हालेर चाहिँ स्वादिलो बनाएर बालबालिकाहरूलाई विशेष गरी त्यसरी पनि खुवाउन सकिन्छ।
1: खानेकुरासँगै अब यहाँले भन्नुभएको खानेकुराहरू त्यहाँ उपलब्ध छन्, बालबालिकाले खाइरहेछन् रेगुलर जस्तै, होइन, अब अन्डाको कुरा दिने पछि पनि खाइरहेछन्। यो खानेकुरा दिने कुरामा चाहिँ सन्तुलित बनाउन चाहिँ कतिको जरुरी छ?
2: विपदको अवस्थामा सन्तुलित आहार जुन एउटा नर्मल मान्छेलाई या नर्मल सिचुएसनमा हुन्छ त्यो रहँदैन, बन्दा हुन सक्छ, जे छ अहिले सिजनमा त्यो खाने। किन भन्दा माटोमा धेरै लाइक अब जस्तै सागको कुरा गर्यौँ, त्यसमा धेरै किटाणुहरू हुन सक्ने चान्स हुने भयो जुन बारीको पानीले ऊ भएको भएन, त त्यसका साथै अरू तरकारीहरू पनि छन् नि त, काउली भयो, बन्दा भयो, सिमी, बोडी, यो सबै जे जे छ त्यसलाई नै हामीले खानामा कसरी राखेर हामीले खनिज तत्त्वहरू पुर्याउने भन्ने कुरा आयो। अर्को त्यसका साथसाथै फलफूल हुन सक्छ, अब केरा भयो, अरू स्याउ हुन सक्छ, सो त्यो फलफूललाई पनि आफ्नो खानेकुरामा दिने, उहाँहरूलाई खानेकुरामा दिने, अनि दुध, दही यो सबै कुराहरूबाट चाहिँ हामीले जो चाहे सबै न्युट्रियन्ट नपुग्ला, सबै पोषक तत्त्वहरू उहाँहरूलाई नपुग्ला, तर हामीले सक्दो जे जस्तो छ त्योबाट चाहिँ उहाँहरूलाई अहिलेको लागि, अहिलेको सन्दर्भमा चाहिँ हामीले उहाँहरूलाई पुर्याउन सक्छौँ। त्यसरी
1: अलिकति अब हामीले पोषणको कुरा गर्दै गर्दाखेरि चाहिँ पोषणयुक्त खानेकुरा भन्ने बित्तिकै चाहिँ एकदमै धेरै महँगो, अलि पैसा तिरेर हुन्छ नि, अब काजु, बदाम, किसमिस त्यस्तो खालको खानेकुरा चाहिँ इमेजिन हुन्छ कि टक्क दिमागमा, होइन? पोसिलो खानेकुरा चाहिँ महँगो नै हुन्छ के हुन्छ?
2: जरुरी छैन कि पोसिलो खानेकुरा महँगो हुन्छ, जस्तै भटमासकै कुरा गरौँ, त्यसमा हामीलाई चाहिने प्रोटिन पर्याप्त मात्रामा हुन्छ, तर त्यो अब त्यही फल्ने भएको भएर महँगो हुँदैन। त्यसका साथसाथै भटमासबाट बन्ने अरू कुराहरू पनि हुन्छ, जस्तै सोया चङ्क, त्यो तपाईँलाई थाहा, सोया बडीहरू हुने भयो, त्यसका साथसाथै अब तोफु बन्छ, यो सबै हामीले अफोर्ड गर्न सक्ने मूल्यमै पाइन्छ।
1: अरू तर सोयाबिन भयो, तोफु भयो, यो चाहिँ यसमा चाहिँ भिटामिन अथवा पोषक तत्त्व नै हुँदैन, किनभने त्यो सबै रस चुसिसकेको हुन्छ भन्ने खालको पनि छ कि समुदायमा चाहिँ।
2: हामीले एउटा कुरा के बुझ्नुपर्छ भने एउटा खानेकुराबाट मात्रै सबै कुरा प्राप्त गर्न सकिँदैन, त्यही भएर हामीले भेराइटीको कुरा आउँछ, यसमा डाइभर्स खानेकुराको कुरा आउँछ,
1: सन्तुलित भोजन,
2: सन्तुलित आहार कसरी आउँछ त धेरै खानेकुराहरूबाट मिलेर। एउटै खानेकुरामा भटमास खाएर सबै पुग्छ मलाई भनेर सोच्नु भएन, सोयाबिन खाएर सबै पुग्छ भनेर सोच्नु भएन, तर केही न केही त दिन्छ, त्यसले प्रोटिन दिन्छ। अब त्यसका साथसाथै अरू खानेकुराहरू, अब अरू खानेकुरा जस्तै मकै अनि चामल भयो, पिठोको कुरा जस्तै भयो, हाम्रो कोदो, फापरको कुरा गर्यो, त्योबाट हामीलाई एनर्जी दिने कार्बोहाइड्रेट पाउन सक्छौँ, त्यसका साथसाथै फाइबर, आइरन, क्याल्सियमहरू पनि पाइन्छ। तर सबै खाने, सबै कुरा चाहिँ एउटै खानेकुराबाट चाहिँ हामीले खोज्नु गल्ती हो।
1: हाम्रो स्थानीय स्तरमै उपलब्ध जुन खानेकुरा छन् ती खानेकुराहरू पनि हाम्रो शरीरको लागि पोषणयुक्त छ त्यो उत्तम छ समग्रमा भन्दा छोट्याएर भन्दाखेरि
2: अब हामी दुध दहीकै कुरा गरौँ जुन त्यही उपलब्ध हुने कुराको भयो त्यसमा प्रोटिन छ जुन चाहिने चिल्लो पदार्थहरू छ चिल्लो पदार्थले सोच्ने जस्तै फ्याट सोल्युबल भाइटामिन भनिन्छ त्यो छ सो त्योबाट पनि हामीले धेरै कुराहरू पाउन सक्छौँ त्यहाँ पाउने अन्नहरू चामले भयो कोदो फापरमा धेरै मात्रामा खनिज तत्त्वहरू पाइन्छ त्यसै गरी अब जुन लोकल खानेकुराहरू हुन्छ तरकारीहरू भयो फलफूल भयो त्यसमा पर्याप्त मात्रामा भिटामिन मिनरल्सहरू पाइन्छ सो महँगो हुनुपर्छ या विदेशबाट नै आयात भएको हुनुपर्छ या अब त्यसको अङ्ग्रेजीमा एकदमै राम्रो सुनिने नाम हुनुपर्छ भन्ने चाहिँ छैन
1: अब अलिकति कुरा गरौँ कुन चिज चाहिँ अहिले खानु हुँदैन जसले चाहिँ पोषणमा पनि प्रभाव पार्छ स्वास्थ्यमा त्यसै पनि प्रभाव पार्ने भयो तपाईँले देख्नु भएको
2: एउटा नर्मल सन्दर्भमा भन्नुभयो
1: बाढी प्रभावित क्षेत्र र नर्मल सन्दर्भमा दुईटैमा
2: त्यसको कुनै पनि एउटा खानेकुरा चाहिँ विष र अर्को खानेकुरा चाहिँ अमृत भन्ने हुँदैन कन्टेक्स्ट हुन्छ क्या खानेकुरामा अब कुनै कुरा जस्तै मैले बिस्किटकै कुरा गरेँ चाउचौकै कुरा गरेँ भुइँचालो या अहिलेको जुन एक दुई दिन जुन बाढी पीड़ितहरूलाई उहाँहरूलाई सास दिने काम त्यसले गरेको छ त्यो नराम्रो एकदमै अब खानै हुँदैन भन्ने कुरा भएन तर कन्टेक्स्ट इम्पोर्टेन्ट छ अब अहिलेको सन्दर्भमा यदि पकाउन मिल्ने छ खानेकुराहरू उहाँहरूलाई प्राप्त भइरहेको छ भने चाहिँ धेरै विभिन्न सोर्स जस्तै अब खनिज तत्त्वहरू को कुरा गरे मैले फ्रुट्स भेजिटेबल सबै भेराइटीबाट चाहिँ खानेकुराहरू खानु पर्यो सो अब त्यसमा यो नराम्रो यो राम्रो भनेर भन्नु भन्दा
1: अलिकति यो पोषणमा प्रभाव पार्ने खानेकुराहरू हुन्छ नि अलिक नकारात्मक प्रभाव पार्ने खानेकुराहरू पनि छन् जुन चाहिँ यहाँ अहिले भन्न एकदमै आवश्यक छ भन्ने खालको
2: सबसे पहिला त मैले भने सेफ खानेकुरा हुनु पर्यो है अब यदि त्यो एकदमै पोषण छ त्यसमा तर दूषित छ या त्यसमा संक्रमित पानी हामीले प्रयोग गरेका छौँ भने त्यसले हामीलाई नकारात्मक जुन अब हाम्रो हेल्थ इफेक्टहरू हुने भए आउँछ अब कुनै खानेकुराहरू जस्तै अब हामीले हेल्थ कन्डिसनको कुरा गर्यौँ भने चाहिँ कुनै खानेकुराहरूले झन् बढी हानि गर्न सक्छ
1: जस्तो
2: मधुमेह भएको मानिसहरूमा अब उहाँहरूलाई कार्बोहाइड्रेट जन्य कुरा मात्रै दियो भने उहाँहरूलाई इफेक्ट गर्न नराम्रो इफेक्ट गर्न सक्छ अब जस्तै हामीले प्रेसर भएको बिरामीहरू हुनुहुन्छ र उहाँलाई चाहिँ नुन मात्रै भएको जस्तै प्याकेटको खानेकुरामा त असाध्यै धेरै मात्रामा सोडियम हुन्छ सो त्यो त्यस्तो खानेकुराले उहाँहरूलाई धेरै हानि गर्न सक्छ त्यही मैले भने नि सन्दर्भमा डिपेन्ड गर्छ खानेकुरा राम्रो हो कि नराम्रो हो मैले यसै अब यो खानेकुरा चाहिँ विष हो यो खानेकुरा चाहिँ अमृत हो यो खानुभयो भने 100 वर्ष बाँच्नुहुन्छ यो खानुभयो भने तुरुन्तै मर्नुहुन्छ भन्ने चाहिँ हुँदैन सन्दर्भमा डिपेन्ड गर्छ
1: अब अहिलेको जुन क्षेत्र छ बाढी प्रभावित क्षेत्रहरूको सन्दर्भमा रहेर कुराकानी गर्नु पर्दाखेरि चाहिँ जस्तो यहाँले भन्नुभयो गर्भवतीले खाने खानेकुरा होइन ज्येष्ठ नागरिकहरू अनि दीर्घरोगीहरू सुगर प्रेसर मुटु सम्बन्धी समस्या भएका बिरामीहरूले खाने खानेकुरा त फरक फरक हुन्छ नि त तर अहिले होल्डिङ सेन्टरमा अथवा आश्रय स्थलमा चाहिँ एकै खालको खानेकुरा सबलाई पाकिरहेछ इभन सुत्केरीलाई पनि त्यही खाना बच्चालाई पनि त्यही खाना 80 वर्षको वृद्ध मान्छेलाई पनि त्यही खाना छ नि त यस्तो अवस्थामा चाहिँ के ख्याल गर्नु पर्ला
2: यस्तो अवस्थामा चाहिँ खानेकुराको पोषणमा ध्यान दिनुपर्छ अब जस्तै मैले मधुमेहको कुरा गरेँ उहाँहरूलाई कार्बोहाइड्रेट जन्य कुराहरू धेरै खानु हुँदैन सो कार्बोहाइड्रेट केमा हुन्छ जस्तै चामलमा भयो या यस्तै अन्नहरूमा हुने भयो धेरै मात्रामा आलुमा हुने भयो त्यसको पोर्सन चाहिँ कम गरेर दाल गेडागुडी अनि तरकारीहरूको मात्रा बढाएर त्यसरी चाहिँ उहाँहरूलाई दिन सक्यो अब बालबालिकाको कुरा गर्ने हो भने उहाँहरूलाई त बढ्ने उमेर हो झन् बढी प्रोटिन चाहिन्छ सो त्यसरी नै उहाँहरूलाई गेडागुडीहरू पनि पर्याप्त मात्रामा अन्डा पर्याप्त मात्रामा दिएर चाहिँ हामीले पोषणमा काम गर्न सक्छौँ अब डिफ्रेन्ट खानै बन्न सक्दैन भने चाहिँ कुन खानेकुरा चाहिँ कस्तो मानिसहरूलाई चाहिँ हामीले प्रायोरिटाइज गरिदिनुपर्छ त्यसमा ध्यान पुर्याउनु पर्यो
1: अब यहाँले भन्नुपर्दाखेरि कस्तो मान्छेलाई कस्तो खानेकुरा नदिने
2: कस्तो जस्तै मैले रोग भएको मानिसहरूमा जस्तै मधुमेह भएकै कुरा गरौँ उहाँहरूलाई कार्बोहाइड्रेट जन्य कुराहरू धेरै दिनु भएन उहाँहरूको लागि अब प्याकेटबाट आउने खानेकुरा होस् या अन्न जन्य कुराहरूले पनि हानि गर्न सक्छ प्रेसर भएको मान्छेहरूलाई त्यस्तै जुन हामीले प्याकेट बढाउने खानेकुरामा सोडियमको मात्रा एकदमै धेरै हुन्छ त्यस्तो खानेकुराहरू चाहिँ दिनु भएन सकभर नुन कम भएको या खल्लो खानेकुराहरू नै दिनु पर्यो अब यस्तो अवस्थामा उहाँहरूको औषधिहरू पनि मोनिटर भएको छ छैन झनै हामीले विशेष गरी चाहिँ खानेकुरामा नै ध्यान पुर्याउनु पर्ने हुन्छ
1: अब धेरै जसो त्यहाँ प्याकेटका तयारी खानेकुराहरू पुगिरहेछन् होइन पोषणको दृष्टिकोणबाट चाहिँ यहाँले भन्नुपर्दाखेरि अब पकाएर खानेकुरा खानलाई अलिक फोर्स गर्ने कि अब जे छ प्याकेट कि भए पनि खाउँ यसरी मिलाएर खाउँ भन्ने खालको छ
2: यो पनि सन्दर्भमा नै डिपेन्ड अब कुनै ठाउँमा पुगिरहेको होला पर्याप्त राहत अब खाने अन्न दाल चामल सबै नै बाँडिरहेको होला कुनै ठाउँ हुन सक्छ जहाँ त्यही चाउचाउमै जीविका उपार्जन गर्नु परेको अवस्था पनि हुन सक्छ अब त्यस्तो बेलामा हामीले जे छ त्यसमा नै स्वच्छ बनाएर नै कसरी खाने या ब्यालेन्स कसरी त्यसलाई नै गर्ने जस्तै चाउचाउकै कुरा गरे त्यसमा तरकारीहरू राखेर अण्डा राखेर कसरी बनाउने त्यो सबै हामीले बनाउने
1: खानुभन्दा पकाएर खानु चाहिँ अलिक राम्रो हो त्यसो भए
2: सुक्खा खानुभन्दा अलिकति रसिलो भएर खाँदा पक्कै पनि राम्रो हो र त्यो पानी हालेर मात्रै पनि भएन त्यसका साथसाथै चाहिँ तरकारी अण्डा मासु जे छ त्यो पनि हाल्नु पर्यो पानी मात्रै हालेर त्यसमा केही हुन्छ भन्ने छैन तर सुक्खा भन्दा चाहिँ निन्न पनि सजिलो हुने डाइजेस्ट गर्न पनि सजिलो हुने चाहिँ पक्कै पनि हुन्छ
1: अब अहिले कतिपय होल्डिङ सेन्टरहरूमा चाहिँ रेगुलर मात्रामा हामीले भनिरहेछौँ अण्डा र माछा मासुको कुरा गरिरहेछौँ अघिदेखि नै होइन 20-22 दिनदेखि माछा मासु नपुगेको पनि कुरा छ नि त खानु पाएको छैन भने कतिले होइन त्यो खान नपाउँदै गर्दाखेरि चाहिँ शरीरमा केही प्रभाव पार्न सक्ला अथवा के होला त्यसको विकल्पमा अरू के हुन सक्ला
2: माछा मासुको विकल्पमा अब दुध दही यदि गइरहेको छ भने दुध दही भयो त्यसका साथसाथै गिरागुडी भयो टोफु अब त्यो पुर्याउन सक्यो भने टोफु सोया चङ्क्सहरू भयो त्यसमा पनि पर्याप्त मात्रामा प्रोटिन हुन्छ अब हामीले पनिर हुन सक्छ यो जुन हामीले गाउँमा आफै बनाउन सक्छौँ त्योबाट पनि प्रोटिन जन्य कुराहरू चाहिँ पुर्याउन सक्छौँ माछा मासु नै चाहिन्छ भन्ने पनि छैन किन भन्दा कतिजना मानिसहरू हुनुहुन्छ जसले कहिले पनि माछा मासु नखाएर पनि स्वस्थ हुनुहुन्छ त्यसको लागि चाहिँ हामीले अब त्यसमा कसरी जस्तै गिरागुडीको मात्रा बनाउनु पर्यो अब हामीले एक कचौडा दाल खाएर पर्याप्त प्रोटिन पुग्छ भन्ने चाहिँ भएन उहाँहरूलाई चाहिँ विशेष ध्यान पुर्याउनु पर्यो अब गिरागुडी धेरै दिने या दुध दहीकै मात्रा बढाउनु पर्यो त्यसरी चाहिँ हामीले प्रोटिन पुर्याउन सक्छौँ माछा मासु नखाए पनि
1: अब अहिले अझै पनि अब राहत किन्ने र दिने क्रम चाहिँ अझै पनि जारी छ होइन तपाईँले सुझाव दिनुपर्दा जसले अब अहिले यति बेला चाहिँ म केही राहत सामग्री लिएर चाहिँ बाढी प्रभावित क्षेत्रमा जाँदैछु भनेर जसले सोचिरहनु भएको छ उहाँलाई चाहिँ कस्तो खालको सुझाव दिनुहुन्छ
2: दाल चामल भयो अनि सुकाएको जस्तै गुन्द्रुक हुन सक्छ यस्तो अवस्थामा सुकाएको खानेकुरा सुकाएको माछा सुकाएको मासु पनि पाइन्छ सो त्यो कुराहरू पनि पुर्याउन सक्यो अर्को भनेको मिल्क पाउडर हुनसक्छ बच्चा बुच्चीहरूलाई कसरी मिठो बनाएर खुवाउने मिल्क पाउडर हुनसक्छ र त्यसका साथसाथै मैले अर्को कुरा जोड्न चाहे गर्भवती महिलाहरूलाई चाहिँ हामीले आइरन फोलिक एसिड ट्याब्लेटहरू पनि बाँडिरहेको हुन्छ अब त्यो अहिलेको अवस्थामा पुगिरहेको छ कि छैन यदि छैन भने हामीले गर्भवती महिलाहरूको लागि चाहिँ त्यो पनि पुर्याउने कि राहत सामग्रीमा त्यसका साथसाथै अब दाल चामलहरू त भइ नै हाल्यो सो मैले अघि भने ड्राइड फुडहरू जस्तै सागलाई ड्राई गरेको गुन्द्रुक हुनसक्छ माछा मासु त्यसमा पनि ध्यान पुर्याउन सकिन्छ
1: अब अहिले अब गर्भवती महिला जो होल्डिङ सेन्टरमा बसिरहनु भएको छ उहाँहरूको लागि चाहिँ कस्तो खालको राहत सामग्री अथवा कस्तो खालको खानेकुरा चाहिँ लगिदिनु उपयुक्त हुन्छ
2: गर्भवती महिलाहरूको लागि अब जुन हामीले दाल चामल नै खान्छौँ त्यो त छ त्यसका साथसाथै उहाँहरूलाई
1: दाल चामल त पर्याप्त मात्रामा पुगेको छ अहिले हेर्दा पनि देखिन्छ दाल चामल त 2 वर्षलाई पुग्ने आइसक्यो अब त
3: बिहानको 7 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज
4: हावाहुरी चलेको बेला के गर्ने
5: घरको झ्याल र ढोका बन्द गर्ने
4: आगोका स्रोतहरू बन्द गर्ने
5: मोटरसाइकल गाडी चलाइरहेको भए टोकेर सुरक्षित स्थानमा बस्ने
4: भिडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावा हुरी चलेको बेला के नगर्ने,
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप, सम्पर्क नम्बर 9854 057 7 98 54 056 6 प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय रामेछाप, सम्पर्क नम्बर 9845555553 9845141123 प्रहरी कन्ट्रोल नम्बर 100 जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप, सम्पर्क नम्बर 9765037888 र 1234 जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।
6: तपाई हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
4: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प सुरु हुँदैछ।
6: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
4: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्टमा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्टमा 12%सम्म छुटको व्यवस्था छ।
6: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
4: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
6: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 0848590530।
4: बजाज सँगै यात्रा, सुरक्षित यात्रा।
5: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
5: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
4: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
5: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
4: लक्ष्य 22 पटक।
5: स्वीकृत बजेट 88 लाख।
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
5: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
4: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
5: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
4: निवेदकको व्यक्तिगत तथा तीन पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
5: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
4: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
5: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
4: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
5: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
4: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
5: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू।
5: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
4: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
5: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन।
4: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
5: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
4: मौरी पालन व्यवसाय र मह प्रशोधन।
5: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
4: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
5: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
4: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
5: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
4: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
5: फलफूल प्रशोधन र बजारीकरण।
4: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
5: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
4: प्राङ्गारिक कृषि वस्तु निर्यात।
5: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
4: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय।
5: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: हजुरको रेडियो 102.1 MHz।
1: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969 सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551

0: निम्न हुन सक्छन्।
1: अचानक उच्च ज्वरो आउनु,
0: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
0: हार जोड्ने तथा मांसपेशी दुख्नु,
1: वाक वाकी लाग्नु, बान्ता हुनु,
0: शरीरमा बिमिरा आउनु,
1: डेंगू रोगको रोकथामका उपायहरू,
0: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
0: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: जनस्वास्थ्य कार्यालय, रामेछाप बजार, रामेछाप।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
0: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
0: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
0: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
0: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
0: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864 1449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
2: रंगबहार
3: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
2: वर्ज पेंट।

0: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
1: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानी पूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
1: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
1: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे साथमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट
1: सजिलो मासिक किस्ता सुविधा
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845410106 इमेल sfinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: हजुरको रेडियो 102.1 मेगा।
1: होइन यी बुढा, डस्न बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्न पनि खाट नागेर बाहिर धरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
5: लेखेर बोलेर इसारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
4: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
7: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848 45 398, 0848 45 398।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
7: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
8: भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
10: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली,
5: सम्पर्क नम्बर 0475904662, 98692569998।
6: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
10: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
6: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
10: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
6: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
10: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: नमस्कार, कार्यक्रम बदलिदो नेपालमा स्वागत छ। म हृदय रिमाल। आर्थिक विषयमा केन्द्रित कार्यक्रम बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। पछिल्लो समय अर्थतन्त्रका केही बाह्य सूचक बलियो देखिएका छन्। विदेशी मुद्रा संचिति बढ़िरहेको छ, विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ र चालू खाता पनि बचतमा छ। तर अर्थतन्त्रका सकारात्मक सूचकका बीच आम नागरिकले भने बजारमा महँगीको दबाव निरन्तर महसुस गरिरहेका छन्। दैनिक उपभोग्य वस्तुको मूल्य बढ़िरहेको छ, आमदानी र रोजगारीको विस्तार अपेक्षा अनुसार हुन सकेको छैन र निजी लगानी पनि अझै उत्साहजनक रूपमा देखा पर्न सकेको छैन। नेपाल राष्ट्र बैंकको साउन महिनासम्मको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो महिनासम्म विप्रेषण आप्रवाह 21.2% बढ़ेर 2,15,05,00,00,00 रूपियाँ पुगेको छ। विदेशी विनिमय संचिति पनि बढ़ेर 39,46,00,00,00,00 रूपियाँ पुगेको छ। यही अवधिमा चालू खाता 94,59,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00, सहज अवस्थामा रहेको संकेत गर्छ। तर अर्थतन्त्रको वास्तविक अवस्था मापन गर्न आम नागरिकको दैनिक जीवन, आमदानी, रोजगारी उत्पादन र उपभोक्ताको अवस्था कस्तो छ भन्नेमा निर्भर रहन्छ। विशेष गरी खाद्य तथा पेय पदार्थको मूल्यवृद्धिले न्यून तथा मध्यम आय भएका परिवार बढ़ी प्रभावित छन्। तेल, फलफूल लगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा आमदानीको ठूलो हिस्सा उपभोगमै खर्च हुने अवस्था छ। त्यसैले कागजमा अर्थतन्त्रका सूचक सकारात्मक देखिए पनि घर परिवारको बजेटमा त्यसको सकारात्मक प्रभाव कति परेको छ भन्ने प्रश्न पेचिलो बनेको छ। बैंकिङ क्षेत्रमा ब्याजदर घटेको छ, ऋण लिनका लागि विगतको तुलनामा सहज वातावरण बने पनि निजी क्षेत्रले अपेक्षित रूपमा लगानी विस्तार गर्न सकेको छैन। व्यवसाय विस्तार गर्ने विश्वास, बजारको माग, नीतिगत स्थिरता र लगानीको वातावरणबारे रहेका विभिन्न अनिश्चितताले पनि निजी क्षेत्रको निर्णयलाई प्रभावित गरिरहेको देखिन्छ। विदेशबाट आएको पैसालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने, स्वदेशमै रोजगारी सृजना गर्ने, निजी लगानी बढ़ाउने, उत्पादन विस्तार गर्ने र आम नागरिकको आमदानी बढ़ाउने वातावरण निर्माण गर्नु अहिलेको मुख्य चुनौती हो। आज हामी कार्यक्रम बदलिदो नेपालमा समग्र अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा केन्द्रित रहेर कुराकानी गर्छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक एवं अर्थविद, उहाँ राष्ट्रिय योजना आयोगको पूर्व सदस्य पनि हुनुहुन्छ, डाक्टर रमेश पौडेल। स्वागत सर यहाँलाई उज्यालो रेडियो नेटवर्कमा।
1: नमस्ते, धन्यवाद हृदयजी।
0: राष्ट्र ब्याङ्कले हालै निकालेको साउन महिनाको आर्थिक तथा वित्तीय स्थितिको कुरा गर्दाखेरि अर्थतन्त्रको बाह्य सूचक चाहिँ बलियो देखायो सरकारी तथ्याङ्कले, तर बजारमा चाहिँ परिणाम फरक छ। महँगी बढ़िरहेको छ, रोजगारीको अवस्था विदेशी नै क्रम यथावत नै छ, निजी क्षेत्रमा लगानी विस्तार हुन सकेको अवस्था छैन, बैंकमा पैसा थुप्रियो भन्ने छ, के पाउनु भएको छ?
1: धन्यवाद हृदयजी। खास गरी अब अहिलेको अवस्थामा हेर्दाखेरि हामीले के गर्नुपर्छ होला भने, साउन असार मसान्त वा साउन मसान्त र भदौ लागेपछिको कुरा दुईटा अलग परिवेश हो। खास गरी भोटेपछिको के भन्छ यसलाई प्रलय भने पनि अथवा चाहिँ फ्ल्यास फ्लड जे भनौँ होइन, त्यो कारणले पनि, तर समग्रमा हाम्रो अर्थतन्त्रको अहिलेको तस्विर हेर्दाखेरि के देखिन्छ भन्दाखेरि विप्रेषणमा आधारित अर्थतन्त्र हो भन्ने कुरा हामीले पहिलो नम्बरमा बिर्सिनु भएन। विप्रेषण बढ्दा हाम्रो अलिकति एक्सटर्नल सेक्टर राम्रो देखिन्छ, विप्रेषण घट्दाखेरि हाम्रो सब त्यसको नेगेटिभ इम्प्याक्ट चाहिँ सबै ठाउँ पर्छ। विप्रेषण बढ्यो त्यो कारणले गर्दा हाम्रो विनिमय फरेक्स पनि बढ्यो, त्यसले गर्दा भुक्तानी सन्तुलनमा पनि सहजता आयो आदि इत्यादि कुरा एउटा, र सँगसँगै अर्को देख्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि भोल्युमको हिसाबले निर्यात पनि हाम्रो पहिलाको भनौँ न तीन वर्ष अगाडिको भन्दा पछिल्लो दुई वर्षमा अलि सन्तोषजनक हिसाबले बढेको देखिन्छ। यद्यपि हाम्रो व्यापार घाटाको भोल्युम चाहिँ खासै घटेको छैन, एउटा हामीले ध्यान दिनुपर्ने कुरा यो। अर्को चाहिँ बाह्य अर्थतन्त्र राम्रो, बाह्य इन्डिकेटर्सहरू, अर्थतन्त्रका बाह्य इन्डिकेटरहरू राम्रो देखिनु तर अर्थतन्त्रका आन्तरिक सूचकहरू इन्डिकेटरहरू नराम्रो देखिनुमा हाम्रो गभर्नेन्स क्वालिटी, आन्तरिक परिवेश चाहिँ अझै पनि भनेअनुसार सुध्रिन सकेन भन्ने छ है। जस्तै उदाहरणको लागि सरकारको कोषमा कति पैसा छ भन्ने कुराले सरकार बलियो देखाउँदैन, सरकारलाई सजिलो बनाउँछ तर बलियो देखाउँदैन। हुनु के पर्थ्यो भने सरकारले कति खर्च गर्न सक्यो, यो बीचमा हिजो कति गरेका थियो, आज कति गरेका छ, भोलि कति खर्च गर्न सक्छ भनेपछि हाम्रो खर्च गर्न सक्ने क्यापासिटी बढेको छ कि छैन त हेर्नुपर्ने चाहिँ त्यो हो। त्यो खर्च गर्ने क्यापासिटी बढ्यो भने आन्तरिक सूचकहरू बलिया हुँदै जान्छन्, खर्च गर्ने क्यापेसिटी नबढाइकन हामीले विप्रेषणको बलमा अर्थतन्त्रलाई जबरजस्ती धकेल्न खोज्यौँ भने कहीँ न कहीँ त्यो असन्तुलित हुन्छ। त्यो भनेको बाहिरबाट झलक्क हेर्दा राम्रो देखिने तर किचनमा अप्ठ्यारो हुने, अर्थतन्त्रमा अप्ठ्यारो हुने, घर परिवारमा अप्ठ्यारो हुने, समाजमा अप्ठ्यारो हुने परिस्थिति देखिन्छ। अहिले भएको चाहिँ त्यही हो। भन्नुको अर्थ के हो भने हामीले बाह्य इन्डिकेटरबाट जुन ढंगले आन्तरिक इन्डिकेटर सुदृढीकरण गर्नको लागि लाभान्वित लिन सक्नुपर्ने थियो त्यो लिन सकेनौं भन्ने हो।
0: अब भोटेकोसी बाढी भदौ दश पछाडिको कुरा अथवा भदौ महिनाको कुरा त अझै आउँदैछ, साउनकै कुरा गर्दाखेरि पनि यो जुन अहिले हामीले कुरा गरिरहेका छौं, अब यो सरकारबाट धेरै अपेक्षा गरेको होइन, सुशासन, आर्थिक समृद्धि लगायतका कुराहरूमा अब आमूल परिवर्तन हुन्छ भन्ने चाहिँ एउटा आम नागरिकको अपेक्षा, त्यो अनुसारको जनमत पनि पायो। अब अहिले अर्थमन्त्रीज्यू पनि त्यही किसिमको उहाँ चाहिँ अलिकति जाने बुझेकै मान्छे भन्ने चाहिँ आम जनमानसमा छ, त्यो बुझाइ उहाँप्रति समस्या चाहिँ कहाँ रहेछ यो प्राविधिक रूपमा?
1: यसो छ, यसमा एउटा कुरा त हामीले के बुझ्नुपर्छ भन्दाखेरि हाम्रो सदियौंदेखि जगडिएका समस्याहरू दुई चार छ महिना वा एक वर्ष वा एउटा बजेटले समाधान गर्दैन भन्ने कुरा हामीले बुझ्नुपर्छ, नम्बर एक। नम्बर दुई, यहाँनिर के छ हामीले एकदम विचारै गर्नुपर्ने कुरा भन्दाखेरि सरकारले इन्डिकेसन गर्ने हो, चल्ने त नागरिकले व्यावसायिक वातावरण बनाउने कुरामा सहयोग गर्ने हो, गर्ने त काम नागरिकले नै हो, सोसाइटीले नै हो र देशको निजी क्षेत्रले नै हो। त्यसमा निजी क्षेत्र किन उत्साहित भएर लगानी गर्न सकेका छैन अहिलेसम्म भन्ने चाहिँ एकदम ठूलो चुनौती हो जस्तो लाग्छ मलाई है। यो बारेमा तपाईँलाई मैले अलिकति म थोरै टाइम लिएर समय लिएर व्याख्या के गरौँ भने हाम्रो अर्थतन्त्रमा जुन खालका अहिलेका समस्याहरू छन् त्यो पछिल्लो त्यसको ठूलो घटक यो भन्दा पनि भोटेकोसी बाढी भन्दा अगाडिको सिनारियोमा हेर्नु भने हाम्रो भूकम्प पनि होइन, के हो त भन्दाखेरि कोविडको पेन्डेमिकको कोविड महामारीको कारणले आएको समस्या हो। हेर्नुहोस् है, 40 वर्षदेखि 50 वर्षदेखि डिफल्टर नभइकन ऋण खाने व्यापारीहरू कोविड पछि डिफल्टर भए, त्यो डिफल्टर भइसकेपछि के भयो त उनीहरूलाई ब्याङ्कले लगानी गर्दैन, जो परापूर्व कालदेखि लगानी गर्दा थिए। हेर्नुहोस् है, जो मान्छेले ऋणै माग्दैन उसलाई ब्याङ्कले ब्याजमा लगानी गर्न चाहन्छ, जुनले त्यो खर्च गर्ने क्यापेसिटी नै राख्दैन। भन्नुको अर्थ जो मान्छे घरानीय उद्योगहरू थिए वा व्यापारको एउटा खानदानीय रूपमा लामो दुई जेनेरेसन तीन जेनेरेसनले व्यापार उद्योग कल कारखाना चलाएर बसेका थिए, त्यो अधिकांश डिफल्टर भए कोविडको कारणले, किनकि कुनै कारणले उनीहरूले त्यो कोविडमा या त आफूहरू बिरामी भए या बिजनेस चलेन र किस्ता तिर्न नसकेपछि उनीहरू डिफल्टरमा गए। पछि राष्ट्र ब्याङ्कले र अर्थ मन्त्रालयले केही प्रोभिजनहरू गराएर एउटा इन्सेन्टिभ प्याकेज पनि बनायो, खास गरी ब्याजमा सहुलियत र उनीहरूले तिर्न नसकेको ब्याजलाई पुँजीकरण गरिदिने कुरा गर्यो, तर त्यसले पनि समस्या समाधान भएन। त्यसैको कारणले गर्दाखेरि ब्याङ्कमा डिपोजिट बढ्यो तर लगानीको माग भएन। यो कोर समस्यालाई न अर्थ मन्त्रालयले न राष्ट्र ब्याङ्कले समाधान गर्न सक्यो। के गर्नु पर्थ्यो त त्यसो भए भन्दाखेरि तिनीहरूलाई गएको 30-40 वर्षमा डिफल्टर नभएकाहरूलाई कोविडको कारणले मात्रै डिफल्टरमा गएका हुन् भने उनीहरूलाई 10 वर्षको लागि एउटा मेकानिजम बनाएर छुट्टी प्रोभिजनबाट उनीहरूको प्रब्लम सल्भ गर्न सकेको भए यो अर्थतन्त्र योभन्दा अलिक धेरै लोनेबल फण्डको डिमाण्ड हुन्थ्यो होला भन्ने लाग्छ मलाई। त्यो गर्न नसक्नु चाहिँ त्यो सबै सरकारको कमजोरी पनि हो, राष्ट्र ब्याङ्कको पनि कमजोरी हो भन्ने लाग्छ। जबसम्म हामीले त्यो गर्दैनौँ त्यो किल्लो चाहिँ सल्टिनेवाला छैन। र एउटा चाहिँ यो कुरामा चाहिँ हामीले ध्यान दिनु पर्यो, यो फाइनेन्सियल सेक्टरको पोलिसी रिफर्म गर्नेवालाहरू राष्ट्र ब्याङ्क प्लस कतिपय सन्दर्भमा अर्थ मन्त्रालयको टिमले पनि यो कुरो जान्नु पर्यो कि यत्रो वर्ष 40 वर्षसम्म डिफल्टर नभएका मान्छेहरू किन डिफल्टर भए र यसको अल्टरनेटिभ सोल्युसन के हो भन्ने कुरामा नसोचेसम्म लोनेबल फण्डको डिमाण्ड बढ्नेवाला छैन, पुँजी ब्याज घटेर मात्रै सोल्युसन आउँदैन। हिजो कुनै बेला थियो महँगो ब्याज हो तेह्र गर्दा लगानी बढ्न सकेन भन्ने स्टोरी न्यारेटिभ्स थियो हाम्रो बीचमा, तर त्यो न्यारेटिभ्स त गएको एक वर्षमा कम्प्लिटली फेल भयो, किनकि ब्याज दर घटेको घटै छ, लगानी त बढ्या छैन, होला 2-4%, 5-7% बढ्या पनि छन्, नबढेको होइन तर त्यो जुन सिग्निफिकेन्टली बढ्नु पर्थ्यो त्यो बढ्न सकेन। यो कोर समस्या समाधान नगरेसम्म देशमा लगानीको वातावरण बन्दैन, त्यो लगानीको वातावरण नबनेसम्म निजी क्षेत्रको मनोबल बढ्दैन, निजी क्षेत्रको मनोबल नबढेसम्म देशमा औद्योगिक बिजनेस व्यावसायिक वातावरण बन्दैन, त्यो नभएपछि लगानी प्रवर्धन हुँदैन र सरकारले जस पाउने स्थिति बन्दैन। त्यसले गर्दा जसरी हुन्छ सरकारले आजको बेला गर्नुपर्ने काम के हो भन्दाखेरि निजी क्षेत्रको उत्साहलाई कसरी बढाउने, तर यसको अर्थ सबै प्राइभेटाइजेसन गर्ने पक्षमा म छैन, मैले त्यो भनेको छैन, तर निजी क्षेत्रले लगानी गरौं गरौं भन्ने वातावरण कसरी बनाउने त्यो चुनौतीमा अहिलेसम्मका सबै सरकारहरू छन् र यो सरकार पनि त्यसको विकल्पमा त्यसको के भन्छ त्यो एक्सेप्सनललाई देखिएको छैन अहिलेसम्म। तर कहीँ न कहीँ आश गर्ने ठाउँ छ किनकि सरकार आउँदा बित्तिकै मोरलेस अब यो अप्ठ्यारै सिचुएसनबाट गुज्रिनु पर्यो। भोटुको सित एउटा छँदैछ, त्योभन्दा अगाडि पनि अब इरान इजरायलको युद्धका कारणले पेट्रोलियम प्रोडक्टको क्राइसिसकै बेलामै सरकार आएको थियो। त्यसले गर्दा त्यसको नेगेटिभ इम्प्याक्ट चाहिँ छ। तर यति हुँदाहुँदै पनि हामीले इन्टरनल इन्भेस्टरहरूलाई मोबिलाइज गर्ने बाटोमा चाहिँ सरकारले चाहेर पहिनेर जति गर्नुपर्ने त्यति गर्न सकेन कि भन्ने लागेको छ। तर पनि बेला छ अझै।
0: यो सरकार बने पछाडि विशेष गरी यो व्यवसायिक केन्द्रित निजी क्षेत्रलाई लक्षित गरेर अलिकति धरपकड बढ्यो, त्यसले गर्दाखेरि निजी क्षेत्रको मनोबल चाहिँ कमजोर बन्यो, त्यसकारणले झन खुलेर उहाँहरू आउन चाहनु भएन, लगानी गर्ने वातावरण बनेन, समग्रमा सरकारले त्यो अलिकति बुद्धि नपुर्याएको अवस्था हो।
1: यसो छ, यो न्यारेटिभ सो त हाम्रो देशमा विभिन्न कालखण्डमा विभिन्न ढंगले बने होइन। अब प्राइभेट सेक्टरले नै गएको एक वर्ष डेढ वर्ष इभन दुई वर्ष अगाडिसम्म ब्याज चर्को भएर लगानी बढेन भन्ने त्यही प्राइभेट सेक्टर हो। आज चाहिँ हामीले अरू ढंगले न्यारेटिभहरू बनाउनु पर्ने अवस्था छ। त्यसले गर्दा एउटा मात्रै कुराले होइन, यो सबै कुराको समग्र प्याकेजमा ध्यान नदिइकन लगानीको वातावरण बन्दैन एउटा। र धरपकडको सन्दर्भमा के छ भन्दाखेरि बदमासी गरेको त त्यो धरपकडमा पर्नै पर्छ, तर बदमासी गरेको हो कि होइन न्यायिक प्रक्रिया चाहिँ पहिले टुङ्गाएर धरपकड गर्नुपर्छ भन्ने हो। मान्छेलाई के भन्छ त्यो कानूनी रूपमा दोषी प्रमाणित नगर्दै जेल हाल्ने कुरा ठिक छ, अनुसन्धानको लागि के अरे जेलमा वा नियन्त्रणमा राख्नुपर्ने हो भने पनि त्यसको एउटा सम्मानजनक निकासको आधारमा अनुसन्धान गर्न सकिन्छ नि त, अनुसन्धानको प्रक्रियालाई सहजीकरण गर्न सकिन्थ्यो। त्यो पाटोमा चाहिँ हामीले नयाँ मेकानिजम कहीँबाट सोच्नुपर्छ जस्तो लाग्छ। सरकारले अब नाम कहले के व्यापारीहरूलाई बाट त्यो कारवाहीको प्रक्रिया सुरु गर्नु एक हिसाबले सुशासनको सुरुवात जस्तो पनि भयो, त्यसरी पनि परिभाषित गर्न सकियो। तर बुन्नेहरूले यत्रो मान्छेलाई त यस्तो हुँदो रहेछ, हामीलाई के हुन्छ, हामीलाई त झन् क्रिप झिप उतिखेरै हुन्छ भन्ने पनि लाग्यो होला। सोचाइका विभिन्न रूपहरू हुन्छन्, तर त्यसमा सरकारले जनतासँग र लगानीकर्तासँग ठिक ढंगले कम्युनिकेसन गर्न सकेन भन्छु म। गल्ती नै गर्यो भन्नुभन्दा पनि उहाँको यो समस्या थियो, यो कारणले गर्दा यस्तो गर्नु परेको हो, तपाईँहरू निश्चिन्त हुनुहोस् भन्न सक्नु पर्थ्यो। अब सरकारले काम चाहिँ आफ्नो ढंगले गर्ने, कम्युनिकेट नगर्ने गर्दाखेरि तपाईँले भने जस्तो एउटा नेगेटिभ म्यासेज चाहिँ सरकारको बारेमा निजी क्षेत्रसँग पुगेको छ। तर यसलाई मेट्नको लागि पनि विभिन्न ढंगले सरकारी संयन्त्रहरू क्रियाशील छन् र हुनुपर्छ जस्तो लाग्छ।
0: ऋण प्रवाह नभइरहँदा निजी क्षेत्रमा व्यवसायहरू विस्तार नहुँदा पनि तर बैंकको अवस्था चाहिँ स्थिर जस्तो देखिने कि, उहाँहरूले ब्याज दर घटाइ राख्नु भएको छ, त्यस पछाडि बैंक चाहिँ नाफामा जाने, यो चाहिँ के हो खास बैंकिङ क्षेत्रको अवस्था के हो?
1: यसो छ, बैंकहरूको नाफाको दर बढेको होइन, नाफा चाहिँ भएको हो। नाफाको बैंकको एकदम इकोनोमिक एक्टिभिटीहरू मोर एक्सपान्सन भएको भए, बढिरहेको भए, बढोत्तरी भएको भए के हुन्थ्यो भने पोहोर सालको नाफामा सर्टेन प्रतिशतले बढ्थ्यो, 5-7%, 10% जतिले बढ्थ्यो, डिभिडेन्ड क्यापेसिटीहरू बढ्थ्यो होला। ब्याङ्कहरू घाटामा गएनन् तर कमाउनु पर्ने जति नाफा कमाएनन् भन्ने जस्तो अवस्था हो अहिलेको। त्यसले गर्दा एउटा कुरा, दोस्रो कुरा ब्याङ्कले चाहिँ कमाईको स्रोतहरूलाई अलिकति डाइभर्सिफिकेसन पनि गरेका छ। उनीहरूले कतिपय ठाउँमा बोन्डहरूमा लगानी गरेका छ, कतिपय ठाउँमा अरू भनौँ न रियल इस्टेटकै कुराहरू पनि होला, कतिपय ठाउँमा साना हिजोका जुन ठूला व्यापारीहरू थिए त्यो लगानी नगरेर केही नयाँ खालका व्यापारीहरू पनि अथवा लगानीकर्ताहरू पनि पाइपलाइनमा आइरहेको छ। त्यसले गर्दा 7-8% त कर्जा ग्रोथ पनि भएको छ नि, त्यही 7-8% कर्जा ग्रोथको भरमा कमाएको इन्कम हो भन्ने लाग्छ। त्यो भनेको पर्याप्त होइन विभिन्न हिसाबले इकोनोमी चल्नको लागि।
0: आज हामीसँग कार्यक्रम बदलिदो नेपालमा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक एवं अर्थविद डाक्टर रमेश पौडेलज्यू हुनुहुन्छ। भूकम्पले हामीलाई त्यति प्रभाव पारेन, कोविड महामारी चाहिँ यसको प्रमुख कारक हो, यो अर्थतन्त्र चाहिँ सुस्त हुनु अथवा व्यवसायहरू चाहिँ समस्यामा जानु, बैंक क्षेत्र तथा लिङ्ग हुनु, यो विश्वव्यापी समस्या हो कि हामी मात्रै यसबाट पीड़ित भएको अवस्था हो, विश्वव्यापी रूपमा हेर्दाखेरि कसरी हेर्ने?
1: दुईटा कुरा मैले क्लियर गरौँ। पहिलो कुरा चाहिँ मैले प्रभावको हिसाबले कोविड पान्डेमिक भन्दा अथवा भूकम्प कमजोरो भन्न खोजे होइन, क्षतिको हिसाबले त हाम्रो दुइटैमा राम्रै क्षति नराम्रो खालको क्षति भएको हो, मोनुमेन्टहरू गुमे कारण भूकम्प पनि आदि इत्यादि, तर त्यसलाई रिबिल्ड गर्दाखेरि इकोनोमीमा छिटो रिसिलियन्स भयो, पुनरुत्थान भयो इकोनोमीमा, त्यसले गर्दा त्यसको लङ टर्म इफेक्ट चाहिँ उति बेला एक दुई वर्षपछि सकियो। तर कोभिडको चाहिँ अहिलेसम्म छ, अझै कति दुई चार वर्ष जान्छ जस्तो लाग्छ त्यो विभिन्न रूपमा। त्यो किन मैले त्यसो भने भन्दाखेरि कोभिड पछि धेरै व्यापारीहरू लोन तिर्न नसक्ने अवस्थामा पुगे र धेरै व्यवसायहरू एकदम स्लिपिङ मोडमा छन् अहिले पनि। तिनीहरूको बारेमा बरु छुट्टै रिसर्च गरेर यति भन्न एउटा आधार हुन सक्ला, त्यो एउटा पाटो हो। र पछिल्लो काल त अब खास गरी इन्धनको प्राइस मूल्य बढेको हुनाले पनि इकोनोमिक एक्टिभिटीहरू साउँदै साउँदै गए र हाम्रो देशमै एग्रिगेट डिमान्ड चाहिँ बढेन, नखुम्चे पनि नघटे पनि बढेन। जब एग्रिगेट डिमान्ड बढेन भन्नु गर्थ के हो, त्यहाँ रोजगार सिर्जना भएन, त्यहाँ लगानी बढेन, त्यहाँ राजस्व संकलन भएन, त्यहाँ यस्तै बेलामा चाहिँ गर्न के पर्थ्यो, सरकारले मनग्य पुँजीगत खर्च गर्न सक्नु पर्थ्यो, त्यो खर्च पनि गर्न सकेन। भनेपछि सरकारले गर्नुपर्ने ठाउँमा खर्च गर्न नसक्ने विभिन्न कारणले यस्तै बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको कारणले पनि लगानी गर्न नसक्ने अवस्था भयो, होइन, इन्धनको मूल्य बढ्यो, त्यसले गर्दा पनि सरकारले लगानी गर्न खर्च गर्ने हिसाबले दिएका ठेक्कापट्टा ठेकदारहरूले काम गर्न नसक्ने अवस्था भयो, त्यहाँ पनि सुलो भयो, होइन। अर्को हाम्रो मेकानिजमै पनि कमजोर छ, हाम्रो क्यापेसिटी त्यति दह्रो देखिएन खर्च गर्ने मेकानिजममा, सरकारी संयन्त्र कमजोरै देखियो, त्यो भयो। र प्लस यो के भन्छ, निजी क्षेत्र चाहिँ कोविडको महामारीबाट जकडिएको राम्रोसँग तङ्ग्रिन नसकेको जस्तो पनि देखियो, खास गरी दुईटा कारणले। एउटा त्यो पछि विदेशमा पलायन हुने नागरिकहरूको संख्या बढ्यो र एग्रिगेट डिमान्ड घट्यो अथवा खासै बढेन, एउटा। र दोस्रो चाहिँ उनीहरू एउटा सञ्चालन पुँजी र लगानी व्यवसाय गर्न कतिपय व्यवसायहरू एकदम फस्टाउने क्रममा पनि छ नि, डिजिटल ट्रान्जेक्सन गर्नेहरू, अनलाइन ट्रेडहरू, तिनीहरूलाई फेरि लगानीको पूर्वाधार अथवा आधारहरू पनि नभएको हुनाले त्यो ठाउँमा लगानी पनि पुग्न सकेन। भनेपछि एउटा त पहिलादेखि काम गरिरहेका व्यापारीहरूलाई उनीहरूलाई चाहियो कि पर्याप्त पुँजी भएन, किन पुँजी भएन, किन पुँजी चाहियो भन्दा दुईटा कारणले चाहियो, कि त उनीहरूले व्यापारलाई बढाउन चाहँदा पनि पुँजी भएन, अर्को चाहिँ जहाँ जहाँ उनीहरूले लगानी गरेका थिए कोविडको कारणले ती मान्छेहरू तिर्न नसक्ने भए, त्यसलाई कहाँबाट रिकभर गर्ने भन्दाखेरि उनीहरूलाई लगानी चाहिन्थ्यो, त्यो लगानी ब्याङ्कहरूले लगानी गर्दिएनन्। ब्याङ्कहरूले गरिदिएको स्टिमुलस प्याकेज के हो भन्दाखेरि त्यो बेलाको ब्याज तिर्न नसक्नेहरूलाई त्यो ब्याज जोडेर पुँजीमा, जस्तै 10 करोड लोन थियो भने ब्याज 2 करोड पुग्यो भने 12 करोड लोन बनाइदिएको मात्रै हो, त्यसले त उनीहरूको इकोनोमिक क्यापेसिटी त बढेन। त्यो बढाउने कुरामा हाम्रो सरकारले र राष्ट्र ब्याङ्कले ध्यान दिएन भन्छु म। ऋण बढाउने भोल्युम चाहिँ बढ्यो, कागजमा बढेको देखियो, तर अपारेन्टली त्यो के थियो त भन्दाखेरि ब्याज दर जोडिएको थियो, उनीहरूको हातमा पैसा परेन, हातमा पैसा नपरेपछि त्यो व्यापार बढाउन चाहनेले बढाउन सकेनन् र सञ्चालन मात्रै गर्न पनि उनीहरूलाई पर्याप्त पुँजी भएन, किनकि उठ्ने ठाउँबाट उनीहरूको उठेन, त्यो कारणले चाहिँ गयो, होइन। यस्तो अवस्थामा त्यो अवस्था चाहिँ भूकम्पले भन्दा कोविडले बढी देखायो, त्यसले गर्दा मैले कोविडको इफेक्ट चाहिँ नेगेटिभ बढी भयो इकोनोमीमा भन्ने सन्दर्भमा कुरो जोडेको हो भन्ने लाग्छ। अब यो अवस्थामा गर्ने के हो भने जानेर प्रब्लम छ त्यही नै हिट गर्ने हो, भनेपछि त्यस्तो व्यापारीहरूको संख्या कति छ, मलाई लाग्छ अहिले पनि 70% जति डिफल्टर कोविडको कारणले छन्, तिनीहरूलाई बोलाएर सोधेर के सुविधा दियो भने तिमीहरूले हिँडेको जस्तो बिजनेस गर्न सक्छौ भनेर न राष्ट्र ब्याङ्कले सोधेको छ न अर्थ मन्त्रालयले सोधेको छ, सोधिन त पर्यो नि त, त्यत्रो ट्याक्स दिने त्यस्तो होइन, 50 लाखौं मान्छेहरूलाई रोजगार दिने व्यवस्थालाई सोध्नु पर्दैन, त्यो त कहीँ न कहीँ त होला नि त, मैले यो सरकारले मात्रै गरेन भनेको छैन, भयो क्या कुनै पनि सरकारले गरेन, त्यसपछि कोविडपछि त नेपालमा 6-7 वटा सरकार बन्यो होला नि, 5 वटा बनेको अरे सायद, होइन, कसैले पनि गरेन नि, त्यो गर्नु पर्थ्यो भन्ने कुरा हो मेरो।
0: तर अब पछिल्लो समय सरकारले अलिकति यो सबै विषय बुझेर नै निजी क्षेत्रसँग अलिकति नजिक हुने सम्वादको चाहिँ प्रक्रिया चाहिँ अघि बढायो भन्ने त्यो सन्देश चाहिँ छ,
1: त्यो सन्देश चाहिँ छ, प्रधानमन्त्रीज्यूले पनि अलिकति इन्ट्राक्सन चाहिँ गर्नु भएको छ, त्यो म्यासेज लान खोजिएको छ, अझै गइसकेका छैन भन्ने लाग्छ मलाई। एउटा अर्को चाहिँ अब थाहा छैन कहीँनिर अर्थमन्त्री र प्रधानमन्त्रीको बीचको सामञ्जस्यता राम्रो भएन भन्ने म्यासेज चाहिँ बढी बजारमा गएको छ, त्यो म्यासेज किन गयो कसरी गयो मलाई थाहा छैन, तर त्यो म्यासेज जानु हुन्थेन। एउटा कहीँ कतै उहाँहरूले गर्ने एक्टिभिटीहरूले पनि त्यस्तो देखायो कि नदेखिनु पर्थ्यो, होइन। अब जबसम्म यो अर्थतन्त्र चल्ने भनेको पोलिटिकल इकोनोमी हो, त्यो राजनीतिसँग नि सरकार राख्छ र लगानीकर्ताहरूले एक खालको कन्सिस्टेन्सी चाहन्छन् र 5 वर्षलाई भनेर आएको पार्लियामेन्ट राम्रो भएको भन्ने म्यासेज चाहिँ बढी बजारमा गएको छ, त्यो म्यासेज किन गयो कसरी गयो मलाई थाहा छैन, तर त्यो म्यासेज जानु हुन्थेन। एउटा कहीँ कतै उहाँहरूले गर्ने एक्टिभिटीहरूले पनि त्यस्तो देखायो कि

0: बजारमा यो खालको रिमर आउनु होइन तालमेल मिलेन वा अर्थमन्त्री र प्रधानमन्त्रीको बीचमा असामञ्जस्यता छ भन्ने कुराले उहाँहरूले दिन खोजेको पोजिटिभ म्यासेज चाहिँ राम्रोसँग तर सर्कुलेट हुन सकेका छैन। यो कुराले पनि लगानीकर्ताहरूमा कहीँ न कहीँ विरोधाभास वा अप्ठ्यारो वा हिचकिचावट चाहिँ देखिन्छ एउटा कुरा। अर्को कुरा के छ भन्दाखेरि पुँजी बजार प्रति पनि अब सरकार र पुँजी बजारमा लगानीकर्ता प्लस अरू सबै स्टेक होल्डर भनौँ त्यो कहिले पनि उत्साह भएन नयाँ सरकार आएदेखि नै एक हप्ता जति यसो ग्रीन जस्तो भएको थियो। यो सधैँभरि बढ्नुपर्छ भन्ने होइन तर सधैँभरि घट्नु पनि राम्रो होइन। त्यसलाई चाहिँ अलिकति के गर्दा त्यसको रिफर्म बढी हुन्छ भन्ने कुरामा ध्यान पुगेन। यद्यपि सरकारलाई अब यो पेट्रोलियम पोर्टर्सको समस्या त्यसपछि इमिडिएटली यो होइन प्राकृतिक प्रकोपहरू बर्खाको याम छ फेरि तुरुन्तै अब चाडपर्वको कुराहरू पनि आउँछ यो ठूलो खालको प्रेसर चाहिँ छ। तर त्यति हुँदाहुँदै पनि एउटा मेकानिजमै बनाएर अर्थतन्त्रले कसरी पुनरुत्थान गर्न सकिन्छ भन्ने बारेमा प्रधानमन्त्रीको तह र अर्थ मन्त्रालयको तहबाटै सरकारकै तहबाट सोचिनुपर्छ भन्ने लाग्छ मलाई।
1: अर्थतन्त्रलाई चलामान बनाउने मुख्य यो कार्यकारी अथवा संयन्त्रको रूपमा रहेको राष्ट्र बैंक चाहिँ राष्ट्र बैंकको भूमिका पनि अलिकति त्यति भरपर्दो सरकार जसरी उत्साहजनक ढंगले आयो जस्तो मौद्रिक नीतिको कुरै गर्दाखेरि पनि कर्मकाण्डी मात्रै आयो भन्ने आलोचना पनि भयो। गवर्नर लगायत यो समग्र संस्थाले नै अलिकति द्रुत गतिमा काम नगरेको भन्ने गुनासो पनि छ।
0: अब यसमा यसो छ एउटा त हामीसँग चाहँदैमा सबै कुरो भइ पनि हाल्दैन साधन स्रोतको पनि सीमितता छ। अब सबै कुरो राष्ट्र बैंकले लिबरलै छोडिदिँदाखेरि फेरि बैंकहरूले के गर्छन् भन्ने अर्को प्रवृत्ति पनि समस्या त हो। फेरि राष्ट्र ब्याङ्कले चाहँदैमा सबै कुरो हुँदा पनि हुँदैन किनकि मोनिटरी पोलिसी भनेको फिस्कल पोलिसीलाई सपोर्ट गर्ने एउटा मेकानिजम हो भन्छु म। मोनिटरी पोलिसी आफै लिड गरेर सबै अर्थ वा फिस्कल पोलिसीलाई ओभरटेक गरेर जान सक्ने स्थिति पनि हुन्छ जस्तो लाग्दैन हाम्रो भ्यूमा एटलिस्ट होइन। अरूले त्यो भन्लान् तर मैले त्यो गर्नुपर्छ भन्दिनँ किन भन्दाखेरि म त्यो एप्रोचमा विश्वास गर्छु कि मोनिटरी पोलिसीले फिस्कल पोलिसीलाई सपोर्ट गर्नुपर्छ भन्ने मान्यता राख्छु किनकि निर्वाचित निकाय हो लिड चाहिँ फिस्कल पोलिसीले नै गर्नुपर्छ भन्ने हो अथेन्टिक हो। गर्न नसकेको कुरामा कहाँनिर भन्दाखेरि मैले अहिले भने जस्तै निजी क्षेत्रको मनोबल उकास्नको लागि कोविडको इम्प्याक्टलाई न्यूनीकरण गर्नलाई के गरियो त जे गरियो त्यो पर्याप्त भएन भन्ने कुरा चाहिँ साँचो हो। त्यसलाई अब राष्ट्र ब्याङ्क एक्लैले त्यो गर्न नसक्ने हो हिजोको डिफल्टरहरूलाई पुनर्परिभाषित गर्न नसक्ने हो भने अर्थ मन्त्रालयको टिमलाई समेत इन्भल्भ गरेर एउटा नयाँ मेकानिजम बनाएर उनीहरूलाई यो कारणले 10 वर्षसम्म एउटा छुट्टै मेकानिजम हो 5 वर्षसम्म छुट्टै मेकानिजम दिएर उनीहरूलाई मोटिभेट गर्न सक्यो एउटा त्यो पाटोमा चाहिँ ध्यान दिनु पर्यो होइन। अर्को चाहिँ यो खास गरी यो कमर्सियल यो के भन्छ यो अदालतहरू यो खास गरी आर्थिक लेनदेनको मुद्दाहरू पनि चाँडो टुङ्गा उपभोक्ता अदालत मात्रै होइन उपभोक्ता भन्नाले कन्ज्युमर्स राइटको कुरा मात्रै भयो आर्थिक लेनदेनसँग सम्बन्धित मुद्दाहरू चाहिँ छिटो फर्छोट गरिदिने मेकानिजम पनि चाहियो हामीसँग त्यो भएन। त्यसले गर्दाखेरि समस्या कहाँनिर भइदियो भन्दाखेरि नेपालमा गएर व्यवसाय गर्दाखेरि आर्थिक लेनदेनमा मुद्दा पर्यो भने भासिन्छ 20 वर्ष लाग्छ भन्नेपछि कुन चाहिँ आएर नेपालीले लगानी गरिदिन्छ विदेशीले होइन नेपाली एनआरएनहरूले पनि लगानी गर्न हिचकिचाउने अवस्था भयो। त्यसले गर्दाखेरि यहाँ के हुन पर्यो भने लगानी सुरक्षित छ र तिमीहरूले कमाएको पैसा राम्रोसँग लैजान सक्छौ है भन्ने वातावरण हामीले बनाउन पर्यो। त्यो व्यवहारबाट विश्वास नदिलाएसम्म वैदेशिक लगानी पनि आउँदैन हाम्रो लगानीकर्ताले लगानी पनि बढाउँदैन। यो पाठमा चाहिँ हामीले सोच्नै पर्छ किनकि फरेक्स जम्मा गरेर र लोनेबल फण्ड ब्याङ्कमा जम्मा गरेर देश धनी हुँदैन।
1: अब यो अर्थतन्त्र सुस्ताउनुको पछाडि जुन यो के भन्छ सहकारीहरू समस्याग्रस्त भनिन्छ अहिले सरकारले ऋणीहरूको ऋण फिर्ता गर्ने प्रक्रिया पनि शुरू गरिराखेको अवस्था छ यसमा यो कारक कति देख्नुहुन्छ यहाँले?
0: सहकारीहरू पनि प्रब्लममा छन् किन भन्दाखेरि सहकारीमा हिजो कुनै एउटा टेन्डेन्सी थियो कि धितुर नराखिकन ऋण दिने किनखेरि त्यो त ऐँचो पैँचो खर्च पर्छ चलाउनको लागि हो सहज तरिकाले बचतकर्तालाई ऋण दिनुपर्छ भन्ने मान्यता पनि थियो। त्यो मान्यता चाहिँ कति बेलासम्म ठिक थियो भन्दाखेरि साना साना ऋणहरू दिनको लागि ठिक थियो तर हामीले त के गर्यौँ भने सबै सहकारीहरूले जतिसुकै ठूलो भरमा कारोबार गरेर देशलाई ब्याङ्कको तरिकाले जाँदाखेरि भएको समस्या हो। ऋण दिन चाहिँ ब्याङ्कको तरिकाले दिए तर धितो चाहिँ ब्याङ्कको तरिकाले राखेनन् धेरै सहकारीहरूको समस्या त्यही छ अहिले त्यो त्यति बेलाको विद्यमान परिस्थितिलाई ठिक ढङ्गले ह्यान्डल गर्न नसक्दाखेरि भएको हो होइन।

0: त्यो कारणले पनि सरकारहरू समस्या छन्। तर त्यो सबैको भोल्युम चाहिँ मनज्ञ छैन भन्छु अर्थतन्त्रलाई डाइरेक्ट प्रभाव पार्नको लागि। त्यसले गर्दा हुन त्यस्तो भएको भए त जस्तै अब पैसा जति गएर फस्यो त्यसले गर्दा कारोबार भएन भन्ने हो भने त कमर्सियल ब्याङ्कमा अथवा वाणिज्य ब्याङ्कहरूमा जम्मा भएको पैसा त लगानी भएको छैन नि त। लगानी गर्ने वातावरण भएको हो त त्यो पैसा त लगानी हुन्थ्यो र त्यसले कहीँ न कहीँ रिटर्न दिन्थ्यो होला। त्यसले त सहकारीको कारणले मात्र यो सुस्थता आएको होइन, हामीले चाहिँ वास्तवमा लगानीकर्ताहरूको मनोबल बढाउन नसकेकै हुनाले यो समस्या भएको हो। लगानीकर्ताको मनोबल बढाउन सकेको भए धितो नराखिकन हिजो सहकारीबाट लोन लिए कहीँ गएर डुब्यो भने पनि अर्को ठाउँबाट लोन लिएर कारोबार गर्न सक्थे नि त। तर त्यो लिँदा झन् ठूलो समस्यामा परिन्छ भन्ने चेत चाहिँ लगानीकर्ताहरूमा भयो। त्यही कारणले लगानीको माग बढेन। लगानीको माग बढाउनलाई हामीले राष्ट्र ब्याङ्क र अर्थ मन्त्रालयको टिमले साँच्चै एक्सर्साइज गरेर जानै पर्ने जस्तो देख्छु मैले। त्यो नगर्ने भने त्यसमा इन्भेस्टमेन्ट हुँदैन, इन्भेस्टमेन्ट अवश्य इकोनोमिक एक्टिभिटीहरू फर्स्ट आउँदैन, अर्थतन्त्र बढ्दैन।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी कार्यक्रम बदलिदो नेपालमा राष्ट्र ब्याङ्कले हालै निकालेको चालू आर्थिक वर्षको पहिलो महिना साउनको आर्थिक तथा वित्तीय स्थिति, अर्थतन्त्रका सूचक, बजारमा बढ्दो मूल्य वृद्धि र समग्र अर्थतन्त्रको अवस्थाबारे त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागका सहप्राध्यापक डाक्टर रमेश पौडेलसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: कृषि मन्त्र नार्कसँग
6: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।

0: श्रीधाकुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा अर्थतन्त्रका आन्तरिक सूचक र बाह्य अवस्था एवं समग्र आर्थिक गतिविधिका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका सह प्राध्यापक अर्थविद डाक्टर रमेश पौडेल, उहाँ राष्ट्रिय योजना आयोग का पूर्व सदस्य पनि हुनुहुन्छ। फेरि पनि स्वागत छ तपाईलाई उज्यालो रेडियो नेटवर्कमा।
3: धन्यवाद हरिदेवीमालजी।
2: बजारको अवस्थातिर जाउँ। अहिले यो बाह्य सूचकको कुरा त हामीले गर्यौं, तर उपभोक्ताको भान्सा चाहिँ अत्यधिक महँगो भएको भन्ने चाहिँ गुनासो छ सबैलाई। तपाईँ हामी पनि यसबाट प्रताडित छौं।
3: एकदमै राम्रो र सान्दर्भिक प्रश्न पनि ल्याउनु हो। हामी अब एकछिन त्यही सन्दर्भमै कुरा गरौं जस्तो लाग्छ। जस्तै मैले आज लगातार एक हप्ता जति भयो थुप्रै ग्यासको बुलेटहरू काठमाडौँ आइरहेको देखेको छु। त्यो सानो गाडीहरूमा पनि भन्नाले यो सानो के भन्छ हामीले युटिलिटी भ्यान भन्छौँ क्यारे होइन, पछाडि ढालामा 50-30-40 त्यो के सिलिन्डरहरू बोकेर हिँड्ने गाडीहरू यत्र भेटिन्छन्, जीप जस्तोमा, अनि ठूल्ठूलो ट्रकहरूले पनि ग्यास बोकेको देखिन्छ। विभिन्न कम्पनीको, सिद्धार्थ कम्पनीको, सागर कम्पनीको, अरू विभिन्न कम्पनीको होइन, जति पनि कम्पनीहरू छन् गाडीहरू आइराखेका छ, तर उपभोक्ताले ग्यास पाएको छैन। मेरो घरमा पनि ग्यास छैन होइन। यो भनेको चाहिँ के हो भन्दाखेरि गभर्नेन्सको क्वालिटी नभएकै देखियो, किनकि ग्यास छ व्यापारले होल्ड गरेको देखियो। यसलाई कतिपयले पोलिटिक्ससँग गाँच्छन्, हिजोका पालिका पुराना पार्टीहरूसँग अफिलिएटेड आदि इत्यादि भन्ने हिसाबले चाहिँ पनि मिडियाहरूले कतिपय सांसदहरूले पनि पार्लियामेन्टमा बोलेको देखिन्छ। तर त्यो पनि किन बेठेको भन्दाखेरि शासन सत्ता त अहिलेको सरकारसँग छ, जुनसुकै पार्टीको होस् त्यसलाई नङ्गाउन त सकिन्छ। ग्यास ल्याएर तिमीले होल्ड गर्ने तर नबेच्ने किन गरेका हो भनेर जरिमाना गर्न सकिन्छ। त्यो भएर संयन्त्रले नै गभर्नेन्सको पाटोबाट कहीँ न कहीँ जसरी ध्यान दिनुपर्ने हो त्यो ध्यान दिन नसकेको जस्तो मलाई चाहिँ त्यो अनुभूति भएको छ कि सरकारले ग्यास उपलब्ध बनाएको छ, बजारमा गाडी पनि घुडिरहेका छन्, तर सम्बन्धित विक्रेताले हामीलाई ग्यास दिन सकेका छैन। सबैको भान्साको समस्या हो यो। तर नेचुरल समस्या के हो भन्दाखेरि इरान र इजरायल वा अमेरिकाको वारको कारणले गर्दा पेट्रोलियम प्रडक्टको मूल्य घटेको छैन विभिन्न कारणले। इन्डियाले पनि हामीलाई त्यो ढङ्गले घटेको अनुसार घटाएको छैन होला। अब हाम्रो आयल निगमको घाटा पनि तन्नै छ, त्यसले गर्दा यो पेट्रोलियम प्रडक्टको मूल्य घटाएको छैन। त्यो नघटुन्जेल हामीलाई मूल्यको चाप चाहिँ पर्ने नै भयो। तर समहाउ यो 5-6% हाराहारीमै राष्ट्र ब्याङ्कले उल्लेख गरेका छ, यसबाट त्यति धेरै आत्तिनुपर्ने चाहिँ होइन। र आशा के छ भने छिटै यो पेट्रोलियम प्रडक्टको मूल्य एक महिनाभित्र अलिक घट्छ कि भन्ने छ, यदि लडाईँ थप चर्किएन भने। तर यस्तो अवस्थामा हामीले ध्यान दिनुपर्ने के भने प्राइभेट सेक्टरले खर्च गर्न नसक्ने, जनताको घर चाहिँ किचन चाहिँ महँगो हुने भइसकेपछि बजारमा यो अलिकति सरकारले गर्ने खर्च बढाउन सकेको भए राम्रो हुन्थ्यो। अब त्यसको लागि अहिले अब यो भोटेकोसीको कारणले पुननिर्माणको काम पनि अब रफ्तारमा जान सक्नुपर्छ जस्तो लाग्छ एउटा, र सहयोग परिचालनको हिसाबले पनि ठिकै खालको सहयोग आएको छ हाम्रो कोषमा होइन। अर्थतन्त्रका वास्तवमा त्यो रिजनको त भोटेकोसीको कारणले मलाई लाग्छ 10-12 पालिकाहरू त एकदमै अप्ठ्यारो स्थितिमै छन्। तिनीहरूलाई कसरी रिभाइभ गर्ने, पूर्वाधारलाई हिजोको अवस्थामा कसरी ल्याउने भन्ने अर्को चुनौतीको बीचमा पनि सरकार छ। र हामीले धेरै आशा गरेको हाइड्रो इलेक्ट्रिसिटी भित्रको मोडालिटीलाई पनि कहीँ न कहीँ पुनर्विचार गरेर जानुपर्छ होला, किनकि धन्य धन्यै अब त्यो क्याचमेन्ट एरियामा उत्पादन हुने विद्युत भनौँ न हाम्रो करिब करिब 20% हाराहारी जस्तो देखियो होइन। त्यो एकै ठाउँ त्यसरी कन्सन्ट्रेट गर्दाखेरि त्यसले एकपछि अर्को प्रलय अथवा भनौँ न बाढीको कारणले वा अरू यस्तै क्षतिको कारणले के अरे दुर्घटनाहरूको कारणले गर्दा हुने क्षति चाहिँ मनग्य देखियो एउटा। र अहिले त अझ एक हिसाबले भन्यो भने रेस्क्युकै काम राम्रोसँग सकिएको छैन, प्लस हिजो त्यो क्षति भएको जमिनहरूलाई कसरी वर्गीकरण गर्ने, नक्साङ्कन कसरी गरिदिने, ती नागरिकहरूलाई कहाँनिर सेटल गर्ने, त्यो कुरामा पनि हामी अब सरकारको मेकानिजम अल्झिनुपर्ने छ। भनेपछि यस्तो अवस्थामा कन्टिन्जेन्सी पर्पोजबाट काम गर्नुपर्ने एउटा टिम र रेगुलर इकोनोमिक एक्सपान्सनको पाथमा गर्नुपर्ने कामको बीचमा एउटा डेभिएसन क्रिएट गरेर फरक देखाएर अर्थ मन्त्रालयले त्यो कामको नेतृत्व गर्नुपर्छ भन्ने लाग्छ मलाई होइन र फाइनान्सियल्ली पर्सपेक्टिभबाट हेर्ने कुरामा चाहिँ अब जस्तै भनौँ न केही केही ब्याङ्कको ब्रान्चहरू बन्द भएको होला त्यो त मोरअरलेस अहिले बाँचेको मान्छेहरूलाई डिजिटल क्युआर कोड आदि इत्यादि मार्फत पनि गइसक्या होला त्यसले त्यति ठुलो असर परिहाल्दैन होला जस्तो लाग्छ अर्को चाहिँ विद्युत पनि बरु पोलहरू छिटो व्यवस्थित गर्न सकिएला तर खानेपानीहरू व्यवस्थित गर्न गाह्रो होला भनेपछि पहिलो चुनौती त के हो भने त्यहाँको जनजीविकालाई कसरी नर्मलाइज गरिदिने अहिले त अझ त्यहाँ महामारीकै डर छ कति होइन घरपालुवा पशुहरू मरेका छन् कतिपय मान्छेहरूकै लास कुहिने सड्ने बिग्रिने अवस्थामा छ त्यसले अर्को प्रकृति प्रकोप वा होइन दुर्घटना निम्ताउन सक्छ त्यसको क्षतिलाई कसरी न्यूनीकरण गर्ने यावत कुराहरूमा चाहिँ सरकारले एकैचोटि काम गर्नुपर्ने भएको हुनाले त्यो मेकानिजममा ध्यान दिनु पर्यो त्यो चाहिँ स्थानीय पालिकाहरूले प्रदेशको सरकारले र केन्द्रीय सरकारले पनि का पनि विभिन्न मन्त्रालयहरू एकैचोटि मिलेर काम गर्नुपर्छ होला र अर्को चाहिँ मैले देखेको समन्वयको समस्या पनि देख्छु कतिपय ठाउँमा जस्तै बाटोको एउटा समस्या छ बिजुलीको अर्को समस्या छ खानेपानीको अर्को समस्या छ टेलिकम्युनिकेसनको अर्को समस्या भने जति पनि पूर्वाधारसँग सम्बन्धित मन्त्रालयहरू छन् तीहरू एक आपसमा मिलेर कोअर्डिनेटेड भएर काम गरिदियो भने यो छिटो समाधान हुन सक्ला नभए भने यसको ल्याग इफेक्ट चाहिँ अर्को कोविडको जस्तो दुई तीन चार वर्षसम्म पनि जान सक्छ त्यसले गर्दा पुनर्निर्माणलाई पुनर्व्यवस्थित गरेर लानुपर्छ होला एउटा अर्को चाहिँ बस्तीलाई पुनर्व्यवस्थित गर्नु पनि जरुरी छ जुन ठाउँमा राज्य पुग्दैन राज्य पुग्न समय लाग्छ त्यो ठाउँको बस्तीलाई नयाँ ठाउँमा त सार्नु पर्यो तर कसरी सार्ने उसको रोजीरोटीलाई कसरी ग्यारेन्टी गर्ने उसलाई के गर्न लगाउने सारिएको मान्छेलाई होइन घर मात्र बनाइदिएर पनि सोल्युसन छैन उसको दैनिक जीवारा के भन्छ जीवन गुजारा गर्ने माध्यम चाहियो उसले कहाँ गएर जागिर गर्छ अथवा कस्तो खालको व्यापार गर्छ वा केटाकेटी कहाँ पढाउँछ वा होइन राज्यको मेकानिजमलाई उसले कसरी सम्पर्क गर्छ ती सबै कुराको व्यवस्थित गरेर मात्रै पुनर्व्यवस्थापनको बारेमा सोच्नुपर्छ होला क्षणिक बाहेक दीर्घकालीन हिसाबले यो कुरामा पनि सरकारले ध्यान दिनुपर्ने हो जस्तो लाग्छ र हामीसँग अप्ठ्यारो मात्रै छैन कतिपय ठाउँमा यसलाई हामीले राम्रोसँग ट्याकल गर्न सक्यौँ भने सजिलोपन पनि आउला त्यो भनेको चाहिँ अब अहिले यो खास गरी क्लाइमेट क्राइसिसको कारणले जति पनि समस्या आएको छ यो बारेमा विश्व चिन्तित छ विभिन्न देशका पार्लियामेन्टहरूले आवाजहरू उठाइरहेका छन् पार्लियामेन्टहरूले बोलिरहेका पनि छन् र हाम्रो सामान्य प्रधानमन्त्रीज्यू पनि अब संयुक्त राष्ट्रसङ्घको महासभामा यही कुरा इस्यू लिएर नै जाँदै हुनुहुन्छ यो कुराबाट नेपाल एउटा लाइमलाइटमा दुःख वा सुख दुईटै कारणले आएको देखिन्छ र क्लाइमेटसँग सम्बन्धित क्राइसिसमा हिमाल बच्यो भने समुद्र बच्छन् र हिमाल र समुद्र दुइटै बच्यो भने मात्रै पृथ्वी बच्छ र पृथ्वी बच्यो भने मात्रै मानव सभ्यता बच्छ भन्ने जुन कि म्यासेज हो त्यो म्यासेज दिनको लागि एउटा राम्रो अपर्च्युनिटी पनि हो भन्ने लाग्छ र त्यसरी लान सक्यो भने हामीले संयुक्त राष्ट्रको क्लाइमेट फण्डबाट पाउने अरू विकसित राष्ट्रहरूबाट क्षतिपूर्ति वा क्षतिपूर्ति मात्रै नभनौँ क्षतिपूर्ति भन्दा उहाँहरूलाई बाध्यता जस्तो होला तर उहाँहरूकै प्रोटेक्सनको लागि पनि हामीले यो ग्लेसियर मेल्ट डाउन नहुने खालको हिमालहरू जोगाउने खालको जंगलहरू जोगाउने खालको एउटा सभ्यतामा छिर्नुपर्नेछ हो त्यो कुरालाई चाहिँ अलि स्पिरिट गर्न सकियो अलि ऱ्यापिडली त्यो त्यसमा कन्सन्ट्रेसन बढाउन सकियो भने त्यो चाहिँ आगामी जेनेरेसनको लागि पनि महत्वपूर्ण काम हुन्छ र सरकारले यसमा ध्यान दियोस् भन्ने चाहन्छु म
2: अहिलेसम्म सरकारी कोषमा राहत रकम विभिन्न संघ संस्था व्यक्ति लगायतबाट 15 अर्बभन्दा माथि पुगेका छ तर त्यहाँ अब खर्चको हिसाबमा सरकारी आकलनमा झण्डै 7-8 खर्बको आसपासमा 6-7 खर्ब कति यति चाहिँ भन्ने छ त्यसभित्र तत्काल आवश्यक बनाउनु पर्ने पूर्वाधारहरू के हो र दीर्घकालीन रूपमा पछि पनि विस्तारै गर्दा हुने चाहिँ के हुन सक्छ त्यस्तो
3: एकदम राम्रो प्रश्न उठाउनु भयो मैले अहिले पनि एउटा प्रसङ्ग बनाएको छु सरकारले रकम जम्मा गर्नु सफलता होइन त्यो दयाको रूपमा पनि आउँछ त्यसलाई बुद्धिमत्तापूर्ण ढंगले खर्च गर्नु नै सफलता हुनेछ कोषमा पैसा जम्मा छ तर खर्च भएन भने सरकारको त्यो असफलता भन्छु म जुट्नु पनि आफैमा ठूलो कुरो हो तर त्यसलाई ठिक ढंगले खर्च गर्नु पर्यो नम्बर एक दोस्रो चाहिँ तपाईँले भनेको सन्दर्भमा यो जति पनि पैसा आएको छ यो रेस्क्यू र इमर्जेन्सी म्यानेजमेन्टको लागि आएको पैसा हो यसलाई चाहिँ पूर्वाधारमा त्यहाँ खर्च गर्छ भनेर सरकारले जोगाउनु पर्ने छ जस्तो मलाई लाग्दैन, किनकि 20 अरब जम्मा भएको भए पनि हाम्रो धन्नधनै 7-8 खरब त खर्च भयो भनेर भनेकै छौँ, तर म त यसको नेट खर्च चाहिँ 10 खरब भन्दा बढी लगानी नगरिकन यो बढ्नेवाला छैन भनेपछि त्यो 10 खरबको लगानीमा सरकारले बचाएर 20 अरबबाट त पूर्वाधार बढ्नेवाला छैन, चटनी बराबर पनि हुँदैन।
2: त्यसले गर्दा सरकारी मात्रै संरचना मात्रै हो कि व्यक्तिगत,
3: एक्ज्याक्ट व्यक्तिगत त अझ गाह्रो छ, भनेपछि सरकारले 7-8 खरब भने पनि मैले मोटामोटी 10 खरब भन्दा बढी जान्छ यो बनाउनलाई, पुरानो अवस्थामा ल्याउने वा त्योभन्दा राम्रो स्तरमा ल्याउने भन्नको लागि म त सुरुदेखि नै 10 खरब भन्दा माथि जान्छ भन्नेमा छु एउटा। अर्को चाहिँ बनाउनु पर्ने कुरामा चाहिँ दुईटा कुरा हामीले ध्यान दिउँ, हिजोको जस्तै बनाउने कि हिजोको भन्दा राम्रो बनाउने, भन्दा डेफिनेटली राम्रो बनाउने। कुन अर्थमा राम्रो भन्दा पूर्वाधार अलिकति आधुनिक पनि हुनु पर्यो, त्यसले प्रोडक्टिभिटी बढाउनु पर्यो एउटा, त्यो भन्दा बित्तिकै खर्चै बढ्नुपर्छ भन्ने छैन। अर्को हाम्रो निर्माणको प्रविधिमा पनि कहीँ न कहीँ सोच्नु पर्यो, किनकि आखिर बेली ब्रिजले 10-15 वर्ष धान्छ भने होइन हामीले बेली ब्रिजै लिएर जाम न त, ठुल्ठूला भद्दा पुल किन बनाउनु पर्यो र दोहोरो गाडी एक बगाएर लानु रहेछ, बेली ब्रिज पनि बगाउने नै हो, त्यो पनि बगाउने नै हो भने खर्च चाहिँ कुनमा बढी लाग्छ भन्दाखेरि हामीले प्राक्टिस गरिरहेका ठूला भद्दा पुलहरूमा लागिरहेका छ भने निर्माणको प्रक्रिया पनि कस्तो हुनु पर्यो, छरित हुनु पर्यो र सुविधाजनक हुनु पर्यो। वर्षौं लाएर एउटा पुल बनाएछ, एउटा बाढी आएर भर्काएर लान्छ भने त बरु 2 महिनामा बनाउने बेली ब्रिज गरौँ, लै त्यही लैजान्छ भन्ने ढङ्गले सोध्नुपर्ने होला। त्यो खालको पूर्वाधारमा हामीले अलिक छिटो र छरितो खालको पूर्वाधारमा हामीले जोड गर्नुपर्छ होला। अर्को कुरा होइन र साँगुरा बाटाभन्दा फराकिला बाटा, गरुङ्गा पुलभन्दा हलुका पुलमा हामीले ध्यान दिनु पर्यो, र गाडी पनि कस्तो खालको पुलमा कस्तो कस्तो खालको गाडी चल्ने, सबै ठाउँ सिमेन्टेड पुलहरू जरुरी छैन भन्ने त देखियो नि त हो, यो मोडालिटीबाट हामीले पूर्वाधारमा सोच्नुपर्छ एउटा। दोस्रो चाहिँ बस्ती विकास गर्दाखेरि राज्यको स्ट्यान्डर्ड टाइम कति हो क्राइसिसकै बेला पुग्ने, 10 मिनट हो कि 15 मिनट हो कि आधा घण्टा हो, त्यसलाई मापदण्ड बनाएर बस्तीको विकास गरौँ, जससँग उनीहरूको लिङ्केजहरूलाई पुनर्स्थापित गर्न पनि सकियोस्, रोजीरोटीको पनि उनीहरूलाई लान सकियोस्, त्यही ढङ्गले स्कुलहरू बनाउन सकियोस् होइन, त्यो पाटोबाट ध्यान दिनुपर्छ। बाढी एकचोटि आयो अर्को 50 वर्ष आउँदैन, 50 वर्षमा देखा जाला भन्ने हिसाबले प्लानिङ गर्नु भएन, आउँदो रहेछ त प्रलयहरू भने ठुल्ठूला बस्तीहरू चाहिँ को बारेमा हामीले सोध्नुपर्ने भयो, यो ठाउँमा प्रलय आयो भने के हुन्छ त एउटा। अर्को चाहिँ हामीले साइन्स एन्ड टेक्नोलोजीमा लगानी गरेर अहिले पनि यो प्राकृतिक प्रकोपहरूको इन्डिकेटरहरू चाहिँ छ एप्सहरू पनि, तर त्यसले हाम्रो यो अहिलेको भोटेको सिट फ्लड फ्लास फ्लडलाई इन्डिकेट गर्न सकेन, सूचित गर्न सकेन, भनेपछि त्यसमा लगानी गरेर त्यो म्याग्निच्युड भन्दा माथिको नगर्ने भएको हुनाले गरेन, ठुलो आइदियो नि त, हामीले सोचे भन्दा पनि ठुलो आएको हुनाले सूचित गर्न सकेन भने त्यो भोल्युम र क्यापेसिटी पनि बढाउनु पर्यो एउटा। अर्को चाहिँ कस्तो खालको विपत्तिलाई कुन खालको सूचित सूचना पर्दा प्रवाह गर्ने, होइन सामान्य बाढी आएकोलाई गर्ने सूचना र यस्तो विपत्ति आएकोलाई गर्ने सूचना एउटै जस्तो भए र मान्छेहरू कन्फ्युजन भएर पनि मान्छेहरू त मरे नि, भोलिका दिनमा यो हुनु भएन, सूचनाको प्रवाहको मेकानिजम पनि तहत अनुसार फरक गर्न पर्यो होइन। सामान्य बाढी आउँछ भन्ने ढङ्गले लिइदिए आउने बेला होइन प्रलय नै आइदियो, बाढी भनेको चाहिँ सामान्यत 10-15-20-25-30 मिटर अग्लो हुनुपर्ने, यहाँ आइदियो 160-200 मिटर अग्लो, त्यो भएपछि मान्छेहरूलाई त्यो उम्किने स्थिति पनि भएन र क्षति ठुलो भयो त्यो पाटो एउटा। अर्को चाहिँ मैले देखेको इको सिस्टम इकोनोमिक सिस्टम भित्रको एउटा इको सिस्टम हुन्छ नि त, जस्तै कस्तो थियो भन्दाखेरि खोलापारी र खोलाबारी कृषकहरूले तरकारी फलफुलहरू उत्पादन गर्थे, मलेखुमा ल्याएर बेच्थे फर इक्जाम्पल होइन। अब अहिले त अब बेली ब्रिज बनेर वा झोलुङ्गे पुल त एउटा त बनिसक्यो क्या रे सायद, त्यसले गर्दा अलिकति मान्छेहरू मान्छे त हिँड्न सक्ने होला नि, गाडीहरू त आउन सक्ने स्थिति बन्दैन, गाडी वाइजाइ गर्नको लागि त वैकल्पिक बेली ब्रिज टाइपको बन्न अझै 1-2 हप्ता 1 महिना जतिमा बन्ला जस्तो लाग्छ मलाई, यो खालको रफ्तार मेन्टेन भयो भने पनि त्यो बीचमा तिनीहरूलाई इको सिस्टमलाई कसरी लिङ्क गर्न सकिन्छ त भन्दाखेरि त्यही इन्स्टल गरेर त्यहाँभन्दा तलबाट ठूला ट्रकहरू प्रयोग गरेर होइन मलेखु अथवा त्यहाँभन्दा माथिल्लो पुल कहीँ प्रयोग गरेर ल्याउनु पर्ने होला, त्यो लाइनमा काम गर्ने एजेन्सीहरू चाहिँ हाम्रोमा रहेनछन् भन्ने देखियो कि एउटा क्राइसिस आउँदा बित्तिकै सप्लाई चेनमा प्रब्लम आइहाल्ने होइन, अनि कृषकको खेती नष्ट हुने, त्यसलाई इन्सुरेन्सले पनि कभर नगर्ने, बजारले पनि कभर नगरिदिने समस्या देखियो, भनेपछि हिजो पनि त्यही समस्या आयो हामीले सुधार गरेनौँ, आज पनि त्यही समस्या आइरहेको छ हामीले सुधार गर्दैनौँ भने त हामीले कहिले पनि सुधार्दैनौँ, भनेपछि अब उपरान्त पुलहरू एउटा पनि नबन्दाखेरि सप्लाई चेनलाई कसरी मेन्टेन गर्ने भन्ने वैकल्पिक एउटा विकल्प पनि हामीले सोच्न पर्ने रहेछ भनेपछि प्रत्येक खोलाको बीचमा डाँडाहरूमा वा खोचहरूमा साना स्मल अर्बन एरियाहरू डेभलप गर्नुपर्ने होला त्यो हिसाबले पनि प्लानिङ पर्सपेक्टिभबाट सोच्नुपर्छ जस्तो लाग्छ सो द्याट पछि आउने यस्ता क्राइसिसहरूको बेलामा त्यो मेकानिजमले काम गर्न सकोस् भनेपछि त्यहाँबाट त्यहाँ जम्मा आउने त्यहाँ जम्मा भएर वारी ल्याउनु पर्ने र त्यहाँबाट काठमाडौँ ल्याउनु पर्ने हो कि होइन त्यो विकल्पहरू त्यसरी नबनाउँदाखेरिको समस्या जस्तो देखियो सप्लाई चेन केही भयो भने बिग्रिहाल्ने काठमाडौँको एउटा होइन भनौँ न अस्ति नै अब मकवानपुरमा उता तरकारी फालाफाल हुने भयो यतापट्टि चाहिँ तरकारी महँगो हुने भयो होइन यस्तो खालको स्थिति नआओस् भन्ने कुराको सन्दर्भमा वैकल्पिक अर्बन हबहरूको बारेमा पनि सोच्नुपर्छ होला ती चाहिँ नयाँ बस्तीहरू हुन सक्छन् त्यो एउटा डिजाइन अर्को चाहिँ जति बेला हामीले बस्तीहरूलाई पुनर्व्यवस्थित गर्छौँ त्यो बेला जबरजस्ती गरेर पनि भएन फेरि कन्भिन्सै गर्नुपर्ने हो कन्भिन्स गर्दाखेरि राज्यको भूमिका उनीहरूको व्यक्तिगत भूमिका एजेन्सीहरूको भूमिकालाई राखेर अनि एनालाइसिस गरेर गर्नुपर्ने होला हो त्यो हिसाबले जाँदाखेरि स्थानीय पालिकाहरूले पनि काउन्सिलिङको पार्ट कतिपय मान्छेहरू त अहिले ज्यान चाहिँ बचाएको छ परिवार पनि केही भएको छैन तर तलपट्टि त्यत्रो 200 मिटर अग्लो बाढी बगेको देखिस् त मान्छे त त्यो होपलेस भएर बसेको छ नि होइन तिनीहरूलाई पनि कहीँ न कहीँ काउन्सिलिङको मेकानिजम चाहिन्छ होला यसो यस्तो भएको हो यसले अब उपरान्त क्षति गर्दैन तपाईँले मेडिटेसन गर्नुहोस् वा होइन यो खालको सिम्टम्स आउँदा यो खालको दबाई गर्नुहोस् भनेर कहीँ न कहीँ त काउन्सिलिङको मेकानिजम पनि चाहिन्छ होला मनोबल बढाउने खालको हो यो पाटोमा पनि सरकारले कहीँ न कहीँ काम गर्नुपर्छ यी काममा इन्टिग्रेटेड एप्रोचबाट काम गरियो भने आर्थिक विकास यसले त्यति ठूलो नकारात्मक असर नदिएला तर यो सबै कुराहरूमा हामीले इन्टिग्रेटेड एप्रोचमा काम गरेन भने त यसले कहीँ न कहीँ हाम्रो सोसाइटीलाई भोलिको हिसाबले अपाङ्ग बनाउन सक्छ त्यसतर्फ चाहिँ ध्यान दिनुपर्छ भन्ने लाग्छ
2: त्यहाँ सडक अवरुद्ध भयो त्यस पछाडि ग्यास महँगीको कुरा पनि गऱ्यौं यो अन्ततोगत सबै चाहिँ भार उपभोक्ताको भान्सामा पुग्ने अवस्था के त्यो अस्ति भर्खरै पनि कृष्णभीरमा केही दिन 18-20 दिन जति सड़क त्यो अवरुद्ध हुँदाखेरि भाडा चाहिँ अलिकति बढ्यो त्यसकारणले ग्यासमा 100 रुपियाँ सरकारले बढायो त्यसमा आयल निगमले पनि स्वीकृति दियो व्यवसायहरूलाई अब यो आयल निगम घाटामा जाने कुरासँग त्यस पछाडि बाटो अवरुद्ध हुने कुरासँग उपभोक्ताको भान्सा कसरी जोडिन्छ यो विषय
3: एकदमै ठिक कुरा हो तर तपाईँले भनेको भन्दा मैले अलि यो प्रब्लमलाई अलिक फरक ढंगले भनौँ सरकारले स्वीकृति दियो आयल निगमले 100 रुपियाँ प्रति सिलिन्डर मूल्य बढायो यो ठूलो कुरो मान्दिनँ मैले ठूलो कुरो के मान्छु भन्ने भन्दा 2000 को ग्यास 2100 पुगेको भए ठिकै थियो तर 2100 सट्टा 2500 2600 3000 3500 सिलिन्डर साट्ने नाममा 500 रुपियाँ एक्स्ट्रा होइन एउटा कम्पनीको सिलिन्डर दिएर अर्को कम्पनीको ग्यास दिनु पर्दाखेरि 1000 रुपियाँ कतिपय ठाउँमा सिलिन्डर साटिँदैन नयाँ सिलिन्डर लैजानुहोस् 7000 तिर्नुहोस् जस्ता प्रवृत्तिहरू छन् यी प्रवृत्तिहरू बढी घातक प्रवृत्तिहरू हुन् अप्ठ्यारो बेलामा नाफा कमाउन खोज्ने कालोबजारी प्रवृत्ति बढी हानिकारक छ लगानी बढ्यो त्यसले गर्दा 100 रुपियाँ बढाउँ भन्ने कुरा एउटा अन्डरस्ट्यान्डिङको लेभल हो त्यो कन्ज्युमरले त्यो कुरो बुझ्छन् क्राइसिसकै बेलामा एउटा अब दोस्रो कुरा हामीले इन्धनमा सधैँभरि परनिर्भर कति रहने भन्ने कुरा पनि हो किनकि हामीसँग अब उत्पादन त हामीले अहिले नेशनल ग्रिड लाइनमा जोड्न नसकेकै बिजुली 1000 मेगावाट भन्दा बढी छ त्यसलाई नेशनल ग्रिड लाइनमा छिटो जोड्नको लागि सरकारले किन सोच्दैन त्यो एउटा दोस्रो चाहिँ हामीसँग बिजुली पर्याप्त छ तर हाम्रा के छैनन् गतिलो भन्दा लजिस्टिक्सहरू पूर्वाधारहरू राम्रो छैन भनेपछि ट्रान्सफर्मरहरू 1 वर्षभित्र चेन्ज गर्ने कुरामा विद्युत प्राधिकरणले किन प्लान गर्दैन के कला के हेरेर बसेको छ विद्युत प्राधिकरणले र अहिले पनि ट्रान्सफर्मर पड्किएको हुनाले ट्रान्सफर्मरले लोड धान्न नसकेको हुनाले तपाईँकोमा बिजुली राम्रोसँग आउन सकेका छैन भनेर किन भनिरहन्छ ठिक छ जहाँ जहाँनिर आँधी हुरी आउँछ पहाड़को बेल्ट होला त्यो ठाउँको समस्या अर्कै होला तर काठमाडौँ जस्तो सिटीमा बिजुली झ्याप झ्याप जानुपर्ने अनि त्यसको स्पष्टीकरण चाहिँ विद्युत प्राधिकरणले ट्रान्सफर्मरको कमजोरी लियो भनेर कति वर्ष बस्न मिल्छ हाम्रो उत्पादन त गएको 3 वर्षदेखि त हामीलाई पुग्ने भन्दा बढी उत्पादन गरिरहेका छौँ होइन तर किन लाइन जान्छ भन्दाखेरि विद्युत प्राधिकरणले पनि नेपालीको काठमाडौँमा एटलिस्ट काठमाडौँ पोखरा जस्तो मेन सिटीहरूमा जहाँ विद्युत पर्याप्त छ त्यो ठाउँमा 1 मिनट पनि वर्षमा लाइन जान्न भन्ने कुराको ग्यारेन्टी गर्न नसकेसम्म हामी वैकल्पिक इन्धनमा खास गरी बिजुलीमा आधारित चुलोमा नेपाली जनताको विश्वास भएन पकाउने बेलामा लाइन हुँदैन भन्ने नै छ त्यो कुराको विश्वास जति बेलासम्म विद्युत प्राधिकरणले दिलाउन सक्दैन त्यो बेलासम्म किचनमा पेनिक हुने प्रवृत्ति चाहिँ रहिरहन्छ त्यही भएर यो कुरामा चाहिँ विद्युत प्राधिकरणले ध्यान दिनु पर्यो गभर्मेन्टले सोलो टोलो कार्यक्रमहरू गरेर जानु पर्यो र
4: अप्ठ्यारो बेलामा नाफा कमाउने प्रवृत्तिलाई कन्ट्रोल गर्नु पर्यो। जुनसुकै संस्था जस्तोसुकै पार्टीसँग अफिलिएटेड मान्छेहरूले डिलर लिएर काम गरेको छ भने उनलाई आदरमा कैदसम्मको व्यवस्था गरेर सुशासनको झल्को दिन सक्नु पर्यो सरकारले।
2: चाड पर्वको मुखैमा छौं, दशैं तिहार जस्तो महत्वपूर्ण चाड के हुन्छ अब, यो मूल्य वृद्धि यही अवस्थामा रहने अवस्था देखिन्छ अथवा चाहिँ यसमा सरकारले चाहिँ तत्काल चाल्नुपर्ने कदमहरू यहाँले अलिकति संकेत गर्नु?
4: अब यसमा के छ भने अब भनौँ न, अहिले 10 वर्ष अगाडिको जस्तो काठमाडौँ होइन, किनकि हामीसँग वैकल्पिक मार्गहरू पनि दुईटा तीनटा त यसै पनि चलेकै छन्। कृष्णवीर बन्दै हुँदा पनि हेर्नु त, पहिला तपाईँले कल्पना गर्नुहुन्थ्यो ए 2 हप्तासम्म एउटा यो त्रिभुवन राजमार्ग चले, सरी पृथ्वी राजमार्ग चलेन भने काठमाडौँमा तरकारी त्यो मूल्यमा पाइन्छ भने त कल्पना गरिन्थेन नि त। तर अहिले त 3 हप्ता 2 हप्ता जति कृष्णवीरको बाटोको कारणले गर्दा त्यो राजमार्ग नचल्दा पनि काठमाडौँमा तरकारीको हाहाकार भएन, फलफूलको हाहाकार भएन, पाइपलाइनले गर्दा पेट्रोलको हाहाकार भएन, एउटा मात्रै कुराको हाहाकार भएको त्यो भनेको ग्यास। त्यो ग्यास पनि सप्लाई साइडको समस्या भन्दा त्यो रिटेल साइडको समस्या हो। ग्यास नभएर मगाएको होइन कि इन्टेन्सन खराब भएर आफ्नै छिमेकीलाई आफ्नै नाता गोताका मान्छेहरूलाई समस्या पारेको आफ्नै मान्छेले हो भन्ने बुझ्नु पर्यो। यसलाई व्यवस्थापनको समस्या हो र यसलाई गभर्नेन्सको पार्टबाट कन्ट्रोल गर्नु पर्यो भन्ने हो एउटा चाहिँ। अर्को चाहिँ मूल्य बढ्ने कुरालाई यदि कृष्णपुरको बाटो पनि राम्रोसँग खुल्यो र अरू बाटाहरू ब्लक भएनन्, थप प्रकोप आएन भने चाडपर्व भएको हुनाले मूल्य बढ्नुपर्छ जस्तो मलाई लाग्दैन अहिलेको सिनारियोमा, किनभने रेगुलर सप्लाई हुँदासम्म त बढ्नुपर्ने कारण त छैन एउटा। दोस्रो चाहिँ धेरै हर्षोल्लास पनि मा पनि अहिले नेपाल किन जानु हुँदैन भन्दाखेरि भर्खरै हाम्रो हजारौं घरबारहरू नष्ट भएका छन्, त्यो दुःख मनाउने वर्ष पनि हो। त्यसले गर्दा चाडपर्व मनाऊ, मिनिमम खर्चमा मनाऊ र व्यापारीहरूले पनि समयको के भन्छ त्यो अप्ठ्यारो समयको फाइदा नउठाउँ भन्ने मेन्टालिटीले काम गर्न पर्यो। सरकारले पनि अप्ठ्यारो मेन्टालिटीको आधारमा फाइदा उठाएको मान्छे भेट्दा बित्तिकै राम्रोसँग कारवाही गर्छ भन्ने म्यासेज गयो भने यो समस्या हुन्छ जस्तो लाग्दैन। र कुनै पनि हिसाबले ग्यासको अभाव काठमाडौँ उपत्यकामा हुने कुरा स्वीकार्य छैन। त्यस्तै कथा चिनीको पनि छ, प्रत्येक वर्ष अनि यो चाडपर्व शुरू भयो कि चिनीको मूल्य बढ्छ, यो पनि एकदम विशेष अनुसन्धानको विषय हो र यससँग संलग्न व्यापारीहरूलाई यथोचित कार्यवाही गरेर एउटा सिस्टममा ल्याउनुपर्छ भन्ने लाग्छ मलाई।
2: अब अन्त्यमा रमेश पौडेलज्यू, यो अब भोटेकोसी बाढी पछाडि यसमा यो मानवीय संवेदनाको कुरा एउटा छ, हामीले मानवीय क्षति ठूलो भोगेको कुरा, अब यो पूर्वाधार बनाउनेदेखि लिएर अरू कुराहरूमा अर्थतन्त्रमा हाम्रो परेको असर, यसमा चाहिँ सकेसम्म हामीले त्यो आफ्नो क्षतिप्रति सहितको ठूलो रकम चाहिँ पाउनका लागि चाहिँ के पहल कस्तो खालको मुद्दा उठाउनुपर्छ?
4: होइन, यसमा त मैले अहिले पनि इन्डिकेसन गरेँ, यो सन्दर्भमा मैले दुईटा कुरा उठाउँ। एउटा त प्रधानमन्त्रीको जानुपर्ने कारण पनि एकदम भ्यालिड छ, जानु पनि भयो र जाँदाखेरि सबभन्दा राम मलाई मन परेको उहाँको सिम्प्लिसिटी विदाउट एनी फर्मालिटी, उहाँले त्यसरी जानुभयो। यद्यपि सदैव यो गर्न हुन्छ कि हुँदैन त्यो अर्को विषय हो, तर त्यो पनि आफैमा एउटा सुशासनको झल्को हो भन्ने लाग्छ। सानो टिम गएको छ, सरकारी बर्डनको खर्च कम भएको छ, यी पोजिटिभ कुराहरू चाहिँ तलको समाजमा पुग्नुपर्छ, मन पनि पराएको छ जस्तो लाग्छ। बाटो जाम हुनेदेखि लिएर धेरै कुरा हुन्थे त्यो भएन, विच इज गुड, एउटा यस्तै टेन्डेन्सी रहिराखोस् सबैको मनमा भन्ने लाग्छ मलाई एउटा। अर्को चाहिँ तपाईँले उठाएको प्रश्नमा मैले अहिले पनि केही इन्डिकेसन गरेँ भने हिमाल बच्यो भने समुद्र बच्छ, समुद्र बच्यो भने पृथ्वी बच्छ र पृथ्वी बच्यो भने मात्रै मानव सभ्यता बच्छ भन्ने कुराले अमेरिकाको, युरोपको, नेपाल जस्तो भूपरिवेष्टित र होइन गरीब राष्ट्रको प्लस हिन्दुकुश रिजनको र एकदम नन ल्यान्डलक कन्ट्रीहरू भनौँ, समुद्रसँग प्रत्यक्ष असर भएका अरू कन्ट्रीहरूका लागि पनि एकदमै महत्वपूर्ण विषय हो। र हिमाल बचाउनको लागि नेपाल शुद्धिकरण हुनु पर्यो, प्लस त्यसमा उहाँहरूको पनि भूमिका देखिनु पर्यो, उहाँहरूले पनि फोहोर गर्नु भएन वा क्लाइमेटलाई डिटेरियर गर्ने खालका एक्टिभिटीहरू हुनु भएन, प्लस वैकल्पिक ऊर्जाहरू अप्नाउनु पर्यो। त्यसको लागि वैकल्पिक ऊर्जाको सबभन्दा ठूलो स्रोत अहिलेको कन्टेक्स्टमा हिमाल हो, नेपाल हो, पानीको लागि मात्र होइन हाइड्रो इलेक्ट्रिसिटीको लागि पनि यहाँ नेपालमा लगानी ल्याउनु पर्यो होइन, अनि त्यो ऊर्जालाई सबैले प्रयोग गरौँ र युरेनियम प्लस अरू खास गरी कोइलाबाट अथवा ट्रेडिसनल स्रोतबाट आउने इनर्जीलाई प्रयोग गर्न कम गरौँ वा नगरौँ होइन। त्यो गर्दा बित्तिकै हिमाल नेपालमा अटोमेटिक समृद्धि आउँछ भन्छु म, किनकि इन्डियाले अहिले पनि उनीहरूको ठूलो सोर्स अफ इनर्जी भनेको कोइला हो होइन, चाइना को अहिले पनि ठूलो सोर्स अफ इनर्जी भनेको युरेनियम टाइप को छ भनेपछि हाइड्रोइलेक्ट्रिसिटी को डिमांड बढ़ने सोलर पावर को डिमांड बढ़ने विंड पावर को इनर्जी को डिमांड बढ़ने ग्लोबली हुँदा बित्तिकै नेपालमा त्यसै प्रोस्पेरिटी आउँछ भन्ने लाग्छ कि तीनटैमा हामीले राम्रो गर्न सक्छौं एउटा टेक्नोलोजीमा अलिकति लगानी गर्न सके भने एउटा कुरा अर्को कुरा चाहिँ उहाँहरूले अलिकति दिल उदार गर्नुपर्छ भन्ने म्यासेज पनि सम्बन्धित देशको पार्लियामेन्टहरूले कुरा उठाइरहेको पनि देखेको छु मैले अमेरिकाको पार्लियामेन्टमा अस्ट्रेलियाको पार्लियामेन्टमा होइन जर्मनको पार्लियामेन्टमा यस्तै कुराहरू उठ्नु पनि आफैमा राम्रो कुरा हो र उहाँहरूले हिजोका दिनमा यो आर्थिक सहायता पाउने राष्ट्रहरूमा कि त प्राकृतिक विपत्ति भएको हुनुपर्ने कि लडाईँ भएको विवाद भएको हुनुपर्ने होइन कि एकदम गरिबी चरम गरिबी भएको हुनुपर्ने जस्ता प्रावधानहरू थिए भने अब उहाँहरूको दिमागमा आर्थिक सहायता छुट्याउनको लागि नेपाल जस्ता देशहरू जसले चाहिँ इकोसिस्टम बायोडाइभर्सिटी प्रोटेक्सनमा राम्रो काम गरेका छन् हिमालहरूको प्रोटेक्सन हिमालहरू केन्द्रित छन् उनीहरूलाई दिनुपर्छ भन्ने म्यासेज दिनु पनि जरुरी छ यसको निम्ति पनि प्रधानमन्त्रीको भ्रमण यो सफल रहोस् भन्ने म कामना गर्न चाहन्छु
2: हस् यहाँलाई धेरै धेरै धन्यवाद यो समय र कुराकानीको लागि
4: थ्याङ्क यू सो मच तपाईँलाई पनि हार्दिक धन्यवाद अपर्च्युनिटी र प्रश्नका लागि पनि
2: उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका सह प्राध्यापक एवं अर्थविद उहाँ राष्ट्रिय योजना आयोगका पूर्व सदस्य पनि हुनुहुन्छ डाक्टर रमेश पौडेलज्यू उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि विदा हुन्छु नमस्कार
5: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ
6: हजुरको रेडियो 102.1 मेगाहर्ज
7: तपाई हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ
8: तपाईको बजाज बाइकलाई अझ सुरक्षित भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ
7: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा
8: लेबर चार्जमा 50% छुट इन्जिन आयलमा 16% छुट स्पियर पार्ट्समा 10% छुट टायरमा पनि 10% छुट र पिन स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ
7: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस् आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क
8: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म
7: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप सम्पर्क नम्बर 0485905530
8: बजाज सँगै यात्रा सुरक्षित यात्रा
9: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
8: डेंगु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
9: अचानक उच्च ज्वरो आउनु
8: टाउको दुख्नु
9: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
8: हाड जोड्ने तथा मांसपेशी दुख्नु
9: वाक वाकी लाग्नु बान्ता हुनु
8: शरीरमा बिमिरा आउनु
9: डेंगु रोगको रोकथामका उपायहरू
8: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
9: घर वरिपरि सफा राख्नुपर्छ डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
8: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
9: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
8: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप सहयोगका लागि हार्दिक अपील रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ उहाँलाई अहिले समस्या परिरहेको छ उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699 4640 26 69 79।
9: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
8: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
9: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
8: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
9: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्।
10: अहिले बिहानको 9 बज्यो।
6: हजुरको रेडियो

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महता। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामेकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ। केन्द्रीय कमिटी बैठक जारी रहेको बेला एमाले सचिवालय बैठक बोलाएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बिहान 10 बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्नेछ। सचिवालय बैठक सकिएपछि मध्याह साढे 12 बजे केन्द्रीय कमिटी बैठक बस्ने उहाँले जानकारी दिनुभएको छ। एमालेको केन्द्रीय कमिटी बैठक ललितपुर स्थित एक पार्टी प्यालेसमा सोमबारदेखि जारी छ। आज केन्द्रीय कमिटी बैठकको समापन गर्ने एमालेको तयारी छ। सचिवालय बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय कमिटी सदस्यहरूले दिएका सुझाव समेट्ने विषयमा छलफल हुने बताइएको छ। यस्तै केन्द्रीय कमिटीमा मनोनित गर्ने व्यक्तिका विषयमा समेत छलफल हुने नेताहरूले बताएका छन्। यसैगरी स्थायी कमिटी र पोलिट ब्युरो गठनका विषयमा समेत छलफल हुने भएको छ। सचिवालयमा छलफल गरेपछि स्थायी कमिटी र पोलिट ब्युरो गठनबारे केन्द्रीय कमिटी बैठकबाटै घोषणा गर्ने तयारी रहेको एमाले नेताहरूले बताएका छन्। संयुक्त राष्ट्र संघीय महासभाकै 81औं सत्रमा सहभागी हुन प्रधानमन्त्री वीरेन्द्र शाह हिजो अमेरिकाको न्यूयर्क पुग्नु भएको छ। प्रधानमन्त्री शाहले आज संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ। भोलि नेपाली समयअनुसार बिहान राष्ट्र संघीय महासभाकै 81औं सत्रलाई सम्बोधन गर्नुहुनेछ। महासभामा प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय उठाउने तयारी गर्नुभएको छ। विकसित तथा बढ़ी कार्बन उत्सर्जन गर्ने देशले जलवायु संकटको असर भोगिरहेका नेपाल जस्ता देशलाई न्यायपूर्ण सहयोग गर्नुपर्ने विषयमा नेपालको जोड़ छ। प्रधानमन्त्री शाहले भोटेपछि बाढ़ी र जलवायुजन्य विपद, जलवायुजन्य क्षतिको क्षतिपूर्ति र आर्थिक सहयोग, हिमाली देशका समस्या, नेपाल जस्ता न्यून उत्सर्जन गर्ने देशको अवस्था, नेपालको वातावरणीय योगदान, अन्तर्राष्ट्रिय सहयोग र सद्भाव लगायत विषय महासभामा उठाउनुहुनेछ। प्रधानमन्त्री शाह पर्सि शनिबार अमेरिकाबाट स्वदेश फर्कने कार्यक्रम छ। ठूलो वर्षाको सम्भावना रहेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ। मौसम विभागले देशका विभिन्न ठाउँमा अत्यावश्यक वर्षाको सम्भावना रहेको र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको भन्दै मन्त्रालयले अस्पताललाई आवश्यक व्यवस्थापन सहित तयारी अवस्थामा रहन भनेको छ। निरन्तर वर्षाका कारण बाढ़ी, पहिरो तथा अन्य प्राकृतिक विपदबाट दुर्घटना, चोटपटक र जनस्वास्थ्य सम्बन्धी समस्या बढ़न सक्ने भन्दै मन्त्रालयले स्वास्थ्य संस्थालाई सतर्क रहन आग्रह गरेको हो। मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, औषधि र स्वास्थ्य सामग्री पर्याप्त मात्रामा तयारी अवस्थामा राख्न भनेको छ। साथै आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन हुने व्यवस्था मिलाउन र विपदका समयमा स्वास्थ्य सेवा प्रभावमा अवरोध हुन नदिन आवश्यक तयारी गर्न निर्देशन दिएको छ। सम्भावित विपदका घटनामा बिरामीको स्थानान्तरण तथा रेफरल सेवा सहज बनाउन, एम्बुलेन्स सेवाको प्रभावकारी समन्वय र सञ्चालन गर्न तथा आवश्यकता अनुसार संघीय र प्रदेश स्तरका स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रसँग समन्वय गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ। मन्त्रालयले वर्षाका कारण उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमप्रति सतर्क रहन तथा विपदका समयमा तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पूर्व तयारी गर्न सबै स्वास्थ्य संस्थाले आग्रह गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले ठूलो वर्षा हुने भएकाले पूर्व तयारी र सतर्कता अप्नाउन आग्रह गरेको छ। मन्त्रालयले सम्भावित जोखिम न्यूनीकरणका लागि पालिकासँगको समन्वयमा आज र भोलि आवश्यकता अनुसार विद्यालय विदा गर्न र परीक्षा स्थगित गर्न आग्रह गरेको छ। धेरै ठाउँमा धेरै ठूलो वर्षा, हिमपात, हावाहुरी र चट्याङ पर्ने उच्च सम्भावना रहेको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो। बालबालिकालाई जोखिमयुक्त नदी, खोला, पोखरी तथा पहिरो जाने ठाउँमा जान नदिन र आवश्यक सतर्कता अप्नाउन मन्त्रालयले अभिभावकलाई सुझाव पनि दिएको छ। आजदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अप्नाउन सरकारले आग्रह गरेको छ। लगातारको वर्षाले नदी र खोलाहरूमा जलस्तर एक्कासी बढ़ने, पहाड़ी भूभागमा पहिरो जाने र तराईका होचा ठाउँमा डुबान तथा हिमाली भेगमा अत्याधिक हिमपात हुन सक्ने मौसम विज्ञान विभागले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न अनुरोध गरेको छ। यस्तै बाढ़ी आएका बेला टिकटक नबनाउन, भिडियो नखिच्न वा खोलामा दाउरा संकलन नगर्न पनि प्राधिकरणले भनेको छ। जोखिमयुक्त क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित ठाउँमा जान र ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न भनिएको छ। यस्तै खेतबारीमा जाने बाटो, गल्ली, कुलो तथा अन्य माध्यमबाट भेल पस्न नदिन, धान पाक्न लागेको खेत, तरकारी बारी र फलफूल बगैंचामा पानी निकासको व्यवस्था गर्न सुझाव छ। नदी खोला आसपास र पहिरोको जोखिम भएका बिरालो ठाउँमा विशेष सावधानी अप्नाउन मौसमविदहरूले आग्रह गरेका छन्। सरकारले भोलिदेखि 3 दिनसम्म नदीहरूको अवस्था र सम्भावित विपदको जोखिमका बारेमा हरेक घण्टा अत्यावधिक सूचना पनि दिने भएको छ। सम्भावित जोखिमयुक्त क्षेत्रका नागरिकको मोबाइलमा एसएमएस अलर्ट पठाइनु भएकाले त्यसलाई गम्भीरतापूर्वक लिन प्राधिकरणले आग्रह गरेको छ। यस्तै सड़क खुलाउन मुख्य राजमार्गहरूमा डोजरहरू तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ। देशका सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको र 17 जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू मार्फत प्रति कार्यको तयारी तीव्र पारिएको पनि प्राधिकरणको भनाइ छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले सम्भावित मौसमी विपद जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्व सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। जिल्ला प्रशासन कार्यालय दोलखाले भारी वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय दोलखाले सूचना जारी गरी वर्षा र बाढ़ी पहिरोको समयमा उच्च सतर्कता अपनाउनका साथै आवश्यक सहयोग र समन्वय तथा सहजीकरण गर्न आग्रह गरेको। सहायक प्रमुख जिल्ला अधिकारी सुरथ पोखरेलद्वारा जारी सूचनामा आगामी शुक्रबारदेखि आइतबारसम्म उच्च सतर्कता अपनाउन, आवश्यकता अनुसार सवारी आवागमन बन्द गर्न, गराउन तथा पूर्व तयारी अवस्थामा रहन भनिएको छ। नेपाल राष्ट्र ब्याङ्कले नयाँ डिजाइन तथा विशेषता सहितको 1,000 रूपियाँ दरको ब्याङ्क नोट आजदेखि चलन चल्तीमा ल्याएको छ। राष्ट्र ब्याङ्कको मुद्रा व्यवस्थापन विभागले बिहिबार सूचना जारी गर्दै 1,000 रूपियाँ दरको सिरिज 2025 ब्याङ्क नोट साबिकै आकारमा रंग परिवर्तन गरी चलन चल्तीमा ल्याइएको जनाएको। नोटमा बैजनी रंगको घेराभित्र फिक्का हरियो रंग प्रयोग गरिएको छ। नयाँ नोटको अग्रभागमा सगरमाथाको चित्र, लाली गुराँसको पानी छाप तथा 1,000 अंकित पानी छाप राखिएको छ। त्यस्तै दृष्टिविहीन व्यक्तिले स्पर्शबाट नोट पहिचान गर्न सक्ने गरी रोमन अक्षर एम तथा तीसरा रेखाहरू राखिएका छन्। नोटमा सिधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने भगवतीको चित्र तथा सिधा हेर्दा रातो ढल्काउँदा हरियो देखिने चलायमान विशेषतायुक्त सुरक्षण धागो राखिएको छ। नोटमा नेपाल राष्ट्र ब्याङ्कका गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलको दस्तखत रहेको छ। नोटको पृष्ठभागमा चितवन जिल्ला स्थित सरकारी हात्ती शहरमा देवकली नामक हात्तीबाट जन्मिएका दुर्लभ मानिने राम र लक्ष्मण नामका जुम्ला हात्तीको चित्र राखिएको छ। त्यस्तै नेपालको 7 प्रदेशलाई जनाउने गरी 7 लाली गुराँसको चित्र तथा हनुमान ढोका स्थित लोहचोकमा रहेको ऐतिहासिक थामको आकृति राखिएको राष्ट्र ब्याङ्कले जनाएको छ। नयाँ नोटको संकेत नम्बर 9200001 शुरू गरिएको छ। यसअघि 2077 साल साउन 7 गते चलन चल्तीमा ल्याइएको 1,000 रूपियाँ दरको सिरिज 2019 नोटको संकेत नम्बर 6820001 9144000 मात्र चलन चल्तीमा ल्याइएको राष्ट्र ब्याङ्कले जनाएको छ। सम्भावित भारी वर्षा, पहिरो तथा सड़क सुरक्षालाई मध्यनजर गर्दै सरकारले बीपी राजमार्गको निर्माणाधीन ट्र्याक विस्तारको काम केही दिनका लागि स्थगित गर्ने तयारी गरेको छ। आगामी केही दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमानलाई आधार बनाउँदै निर्माण कार्य स्थायी रूपमा रोक्ने तयारी गरिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्साले जानकारी दिनुभएको छ। निर्माणका क्रममा उत्पन्न हुन सक्ने जोखिम र सड़कमा देखिन सक्ने चुनौतीलाई ध्यानमा राखेर यातायात सञ्चालनलाई सुरक्षित र सहज बनाउने उद्देश्यले यस्तो निर्णय गर्न लागि उहाँले बताउनु भएको छ। मन्त्री लम्सालका अनुसार सम्भावित वर्षा, पहिरो तथा सड़कको अवस्थालाई विचार गर्दै ट्र्याक निर्माणको काम केही समयका लागि रोक्दा यात्रु तथा सवारी साधनको आवागमनमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। उहाँले वर्षा तथा पहिरोको जोखिम बढ़न सक्ने अवस्थालाई ध्यानमा राख्दै यात्राका क्रममा विशेष सतर्कता अपनाउन सर्वसाधारण तथा यात्रुहरूलाई आग्रह गर्नुभएको छ। अनावश्यक जोखिम नलिन र मौसम तथा सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न समेत उहाँले अनुरोध गर्नुभएको छ। बीपी राजमार्ग मुलुकको महत्वपूर्ण यातायात मार्गमध्ये एक हो। बर्खायाममा यस क्षेत्रमा पहिरो तथा सड़क अवरोधको जोखिम रहने भएकाले निर्माण कार्य र यातायात व्यवस्थापनलाई मौसम अनुकूल बनाउने तयारी गरिएको हो। सरकारले यात्रुको सुरक्षा र सड़क सञ्चालनलाई प्राथमिकतामा राख्दै आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायलाई समेत निर्देशन दिएको जनाएको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप, सम्पर्क नम्बर 9854577 9854556666, प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय रामेछाप, सम्पर्क नम्बर 9854555553, 9854141123, प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप, सम्पर्क नम्बर 9765037888 र 1234, जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।
3: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904669692 98 6 92 65 99

विश्राम पछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार आगामी असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेशसहित देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले रामेछापमा पनि उच्च सतर्कता अप्नाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय रामेछापले एक सूचना जारी गर्दै जिल्लाका नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको। भारी वर्षा कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने तथा पहिरो लगायतका विपदका घटना हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सम्भव भएसम्म सुरक्षित स्थानमा रहन प्रशासनले अनुरोध गरेको छ। प्रशासनले सम्भावित विपदबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सबै नागरिकलाई आवश्यक सतर्कता अप्नाउन आग्रह गरेको छ। यसबीच सम्भावित भारी वर्षाका कारण बाढ़ी पहिरो भूक्षय तथा डुबानको जोखिम बढ़न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पनि जिल्लावासीलाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनलाई आधार बनाउँदै प्रशासनले सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्व तयारी र सावधानी अप्नाउन सार्वजनिक सूचना जारी गरेको हो।

अध्यागमन विभागले एकैपटक 88 जना चिनिया नागरिकको भिसा रद्द गरेको छ। नेपालमा व्यापारिक तथा औद्योगिक व्यवसाय लगानी गर्ने इजाजत प्राप्त विदेशी नागरिकको व्यावसायिक भिसा रद्द गरिएको। व्यावसायिक भिसा लिए नेपाल बस्दै आएका उनीहरूले भिसाको उद्देश्य विपरीत कार्य गरेको पाइएकोले भिसा रद्द गरेर रिपोर्टको प्रक्रिया अगाडि बढ़ाएको अध्यागमन विभागका निर्देशक टिकराम ढकालले जानकारी दिनुभएको छ। उनीहरू सिन्धुलीकमरिन गाउँपालिका 4 साहान स्थित छेन्दु टियान फूड लिमिटेडको आर्थिक साझेदारीमा निर्माणधीन जियान फूड्स प्राली नेपाल हिट प्रोसेस्ड बफेलो मिट एक्सपोर्ट टू चाइना प्रोजेक्टमा कार्यरत थिए। 88 जनाले नै अन्य कम्पनीको नाममा व्यावसायिक भिसा लिए भिसाको उद्देश्य विपरीत कार्य गरेको पाइएको आगमन विभागले जनाएको छ। बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एकजना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पक्राउ गरी अदालतमा उपस्थित गराएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा रहेका अनुसार बुधबार बिहान 10 बजेको समयमा प्रहरी चौकी महेन्द्र झाडीबाट खटेको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको। पक्राउ पर्नेमा जिल्ला सिन्धुली हरिहरपुर गढी गाउँपालिका 4 हाकपारा निवासी 54 वर्षीय भक्त बहादुर राई रहेका छन्। उनलाई जिल्ला अदालत सिन्धुलीले मिति 2083 साल भदौ 5 गते गरेको फैसला अनुसार 3 दिन कैद सजाय तथा 10,000 रूपियाँ जरिवाना तोकेको थियो। अदालतको फैसलापछि फरार रहेका राईलाई प्रहरीले निजकै घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीमाढीले जनाएको छ। गए रातीदेखि देशका धेरै ठाउँमा झरी पर्न शुरू भएको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले पानी परेको हो। भोलिदेखि आइतबारसम्म ठूलो पानी पर्ने पूर्वानुमान भए पनि केही ठाउँमा गए रातीदेखि नै मुसलधारे पानी पर्न थालेको छ। गए राती लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे पानी परेको हो। पछिल्लो 24 घण्टामा पाल्पामा 160 मिलिमिटर र कपिलवस्तमा 125 मिलिमिटर भन्दा धेरै पानी परेको छ। 24 घण्टामा 100 देखि 200 मिलिमिटर पानी परे धेरै भारी वर्षा र 200 मिलिमिटर भन्दा बढ़ी पानी परेमा भने त्यसलाई अति भारी वर्षा भनिन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पानी पर्ने क्रम अझै बढ़नेछ। केही ठाउँमा मुसलधारे र आरी घोप्टे वर्षाको सम्भावना छ। मौसम एकछिन खुले जस्तो भए पनि फेरि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ। मध्य प्रदेश तथा कोशी प्रदेशको तराईका थोरै ठाउँमा आउरीको समेत सम्भावना छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आइतबारसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले जोखिमयुक्त क्षेत्रमा पहिरो जाने खोला तथा नदीमा बाढ़ी आउने सम्भावना छ। त्यसैले हवाई सड़क यातायात प्रभावित हुन सक्ने पूर्वानुमान छ। सम्भावित जोखिमबाट बस्न आवश्यक सावधानी अप्नाउन महाशाखाले सबैलाई आग्रह गरेको छ। र समाचार केन्द्र लुम्बिनी प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ। मध्य प्रदेश तथा कोशी प्रदेशको तराईका थोरै ठाउँमा आउरीको समेत सम्भावना छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आइतबारसम्म

भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीलाई वाशिङटनको संयुक्त सैन्य अखडा एन्ड्रुजमा आफै पुगेर स्वागत गर्नुभएको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपतिले विदेशी नेतालाई विमानस्थलमा पुगेर स्वागत गर्नु असामान्य कूटनीतिक प्रोटोकल मानिन्छ। सीको यो भ्रमण एक दशकभन्दा बढ़ी समयपछि पहिलो अमेरिका भ्रमण हो। भ्रमणका क्रममा ट्रम्प र सीबीच अमेरिका चीन सम्बन्धका सबैभन्दा संवेदनशील विषयमा प्रत्यक्ष छलफल हुने अपेक्षा छ। व्यापार, अमेरिकाको कर तथा चिनिया निर्यात, दुर्लभ खनिज, कृत्रिम बौद्धिकता अर्थात एआई, सेमिकन्डक्टर चिप, ताइवान र इरानसँग सम्बन्धित विषय प्रमुख छन्। वाशिङटनमा सीको भ्रमणलाई अत्यन्त उच्च स्तरको राजकीय भ्रमणका रूपमा प्रस्तुत गरिएको छ। सीको भ्रमणको सबैभन्दा महत्वपूर्ण विषय अमेरिका चीन व्यापार सम्बन्ध हो। अमेरिका र चीनबीचको व्यापार तनाव कम गर्न यसअघि भएको व्यापार युद्ध विराम दुई महिनापछि नोभेम्बरमा सकिँदैछ। अमेरिकी पक्षले चिनिया बजारमा अमेरिकी उत्पादनको पहुँच, दुर्लभ खनिजको निर्यात र व्यापार असन्तुलनका विषय उठाउने अपेक्षा छ। वार्तामा ताइवानबारे दुवै पक्षले आफ्नो धारणा स्पष्ट पार्ने अपेक्षा विश्वका दुई ठूला आर्थिक तथा सैन्य शक्ति बीचको हुने यो भेटलाई महत्वपूर्ण रूपमा हेरिएको छ। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। तीनजेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: प्रेस जीवन को लागी।
1: तपाईले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0485402039, 0485402533 र 98540 2039। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
4: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
4: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
6: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु,
6: टाउको दुख्नु,
4: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
6: हार जोड्ने तथा मांसपेशी दुख्नु,
4: वाक वाकी लाग्नु, बान्ता हुनु,
6: शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
4: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
6: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
4: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
6: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
4: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
6: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
4: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
6: यो किराले साँझ परेपछि गरेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
6: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।
6: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोन्म्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोन्म्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोन्म्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406 26 69 99। सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अप्नाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउनु हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय रामेछाप सम्पर्क नम्बर 9854057 7 7 7 9854056 6 6 6 प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी जिल्ला प्रहरी कार्यालय रामेछाप सम्पर्क नम्बर 9854055555 9854141123 प्रहरी कन्ट्रोल नम्बर 100 जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप सम्पर्क नम्बर 9765037888 र 1234 जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।
7: हजुरको रेडियो

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
3: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
2: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
4: हजुर रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
3: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848 76 48 03 रामेछाप मिटसप एन्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
5: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
6: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसङ्ख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
5: अनावश्यक रूपमा धारा खुल्ला नराखौ चुइने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बचालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
6: पानीको प्रत्येक थोपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
5: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 MHz।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहन्छौ। आज बिहिबारको बचाई छ। तपाईँले हजुरको रेडियो मार्फत बजेका जनसुकी कार्यक्रम सञ्चालन गर्न सक्नुहुन्छ। यदि तपाईँलाई कार्यक्रम सञ्चालन गर्न आउँदैन, गीत गाउँछु भन्ने साथीले लोकगीत गाउन सक्नुहुन्छ। साथसाथै तपाईँको लेख रचना, कथा, कविता, गजलहरू पनि हामीले सुन्नेछौ। आजको बसाइमा चाहिँ मात्रै तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ भने तपाईँ यो समय उकाली उराली लेखबेसी गर्दै हुनुहुन्छ, साथी भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला, घरमा बसेर पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ होला। विशेष गरी अब सबै ठाउँमा यो समय पानी परिरहेको छ होला जस्तो पनि लाग्छ हामीलाई। घरमा बसेर सुन्नु भएको छ होला यो पानी पर्ने मौसम छ। तपाईँ चाहिँ अब टाढा टाढाको यात्रा पनि नगर्नु होला, साथै तपाईँको कामभन्दा अन्य समयमा चाहिँ तपाईँ घुम्न अथवा साथीभाइसँग रमाइलो गर्न यस्तो समयमा नजानुहोस्। किनकि तपाईँ आफ्नो परिवारसँगै बरु सँगै बस्नुभयो भने होइन केही सहजता हुन्छ तपाईँको लागि। अब एउटा परिवार अर्कोतिर, अर्को अर्को त्यसरी हिँड्नुभयो भने चाहिँ बर्खायामको समयमा जस्तो खोला छेउछाउमा बसोबास गर्ने आम नागरिकहरूको लागि समस्या छ। अब पानी परिरहने क्रममा कतिखेर कत्रो पानी आउँछ भन्ने कुरा पनि हुँदैन, र खोला बाढी पहिरो पनि कतिखेर र कुन ठाउँमा जान्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन। त्यही भएर तपाईँले त्यो खोला बाढी पहिरो जाने ठाउँमा तपाईँको त्यो घर छ भने चाहिँ तपाईँले त्यो सम्भावित ठाउँबाट अलि सहजता हुने ठाउँतिर अथवा आफ्नो छरछिमेकीको घरतिर पनि गएर तपाईँले चाहिँ केही दिनको लागि बरु आश्रय लिन पनि सक्नुहुन्छ। तपाईँलाई पनि जानकारी छ। अब मौसम पूर्वानुमान महाशाखाले अब पानी पर्ने अथवा कहिले चाहिँ के भनिराख्नु भएको छ, यो पानी पर्छ भन्ने क्रममा अब हामीले योभन्दा अगाडिका समयहरूमा पनि मौसमले के गरेको छ अथवा बाढी पहिरोहरूले कति क्षतिहरू पुर्याएका छन्, के भएका छन् भन्ने त्यो समस्या कुराहरू तपाईँलाई थाहा छ होइन। त्यो कुराहरू थाहा पाएर भने तपाईँले अब ख्यालख्याल नगर्नुहोस्, किनकि यो पानी परिरहने क्रममा तपाईँको बस्तीतिर सामान्यतया पानी पर्ला, तर खोला नालामा घर हुनेहरूको लागि चाहिँ अब खोलाको शिरहरूतिर ठूलो पानी पर्दाखेरि चाहिँ एकासी बाढीहरू आउन सक्छ। त्यो हुँदाखेरि पहिला नै सतर्क रहनुहोस्। तपाईँ घाँस दाउरा जाँदै हुनुहुन्छ भने पनि बरु केही दिनको लागि तपाईँले चाहिँ नजानु होला पनि भन्न चाहन्छु। मैले यो पनि आग्रह गरेँ यहाँको लागि, किनकि आफ्नो शरीर अथवा आफ्नो जीवनभन्दा ठूलो सबै कुरा हुँदैन। त्यो हुँदाखेरि आफ्नो जीवनलाई चाहिँ महत्व दिनुहोस्, आफ्नो शरीर महत्व हो, त्यही भएर आफ्नो परिवार पनि सबैभन्दा ठूलो महत्व छ। त्यही भएर यो समयमा आफ्नो परिवारबाट छुटेर पनि तपाईँ टाढा नबस्नुहोस् पनि भन्न चाहन्छु मैले। यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ श्री राज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हाई भने आजको व्यवसाय के गर्नुपर्छ भन्ने कुरा तपाईँलाई थाहा भइसकेको छ। देश तथा विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनेर साथ दिइराख्नु भएको छ। कार्यक्रम लोकोशैली तपाईँलाई के कस्तो लाग्दैछ, तपाईँले हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। तपाईँले छोटो मिठोमा आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झना सन्देश सहित कमेन्ट पनि पठाउन सक्नुहुन्छ भने यो कार्यक्रम साताको साथी दिन आउँछ। तर तपाईँले हामीलाई फरक फरक प्रस्तुतिको साथमा सुन्न सक्नुहुन्छ। तपाईँ फोन डायल गर्दै गर्नुहोस् 0848 40 40 0026 मा। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा चाहिँ एकदमै मिठो गीत छ, झमझम पर्खियो पानी भन्ने बोलको गीत रहेको छ पशुपति शर्मा र मिला न्यौपानीको आवाजमा रहेको एकदमै मिठो अनि रमाइलो गीत बज्छ। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं एकदमै मिठो माला गीत झमझम दर्कियो पानी पशुपति शर्मा रमिला न्यौपानीको आवाजमा रहेको एकदमै मिठो गीत थियो। त्यसपछि भने हामी आइसकेका छौं अब भने पालो तपाईँको रहेको छ तपाईँले 0848 40 40 00 26 सहभागिता जनाउनु पर्ने हुन्छ। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु। हेलो
1: गुड मर्निङ नमस्कार सञ्चालिका सम्झनाजी।
0: नमस्कार हजुर नमस्कार कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: म बोल्दैछु उदयपुरबाट टेक बहादुर पुमा राई।
0: ल टेकजीको खबर के छ भन्नुहोस्।
1: हजुर सञ्चालिका सम्झनाजी मेरो खबर चाहिँ ठिकै छ आराम कुशलै सन्चै छु अनि अहिले उदयपुरमा चाहिँ अब हिजो बेलुकादेखि चाहिँ सिमसिम पानी पर्दैछ उदयपुरमा चाहिँ
0: ल सिमसिम पानी पर्दैछ सिमसिम पानी पर्दै गर्दा हामीलाई पनि कार्यक्रम चाहिँ सुन्नु भएको छ कि छैन?
1: हजुर मैले सुन्दैछु सम्झनाजी अनि हजुरहरू पनि आराम कुशलै सन्चै हुनुहुन्छ सम्झनाजी?
0: हामी एकदम सन्चै आरामै ठिकठाक छौँ भन्नुपर्छ है। त्यसलाई कार्यक्रम पनि सुन्दैछु भन्दै हुनुहुन्छ खुसी लागेको छ। अब खानपिन भयो कि बाँकी छ?
1: मैले खाना खाएको छुइनँ अब बाँकी नै छ सम्झनाजी अनि मैले पनि हजुरहरूको फेसबुक लाइभमा सुन्दैछु कार्यक्रमको।
0: सुन्दै हुनुहुन्छ आज के सुनाउनुहुन्छ हामी कार्यक्रमतर्फै लाग्छौँ।
1: ए हुन्छ आज गीत गाउनु पर्ने नै त
0: ल तपाईँले गीत गाउन आउँछ भने गीत गाउनुहोस् कार्यक्रम चलाउन आउँछ भने कार्यक्रम चलाउनुहोस्।
1: म त कार्यक्रम चलाउन आउँदैन म एउटा पूर्वेली लोक भाका नै गाउँछु नि त है।
0: हुन्छ सुरु गर्नुहोस्।
1: हुन्छ

सम्झिनै छर्यो मायाले अचल लाग्छ नि साह्रै पिर, सम्झिनै छर्यो मायाले असल लाग्छ नि साह्रै पिर, ए नि माया मरि गयो आज।

सक्छु र तिमलाई लाख राख्छु नि मनैमा बिर्सन कहाँ सक्छु र तिमलाई राख्छु नि मनैमा ए नि माया मरि गयो आस

0: सञ्चालिका सम्झनाजी मेरो गीत त यति नै पो
1: ल हुन्छ एकदमै मिठो गीत गाउनुभयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु कार्यक्रम सुन्दै गर्नुहोस् अहिलेको लागि छोड्छौँ हामी नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो टेकबहादुर पुमाजी उहाँलाई विशेष धन्यवाद उहाँले मिठो गीत गाएर कार्यक्रमबाट छुटिसक्नु भएको छ पालो तपाईँको रहेको छ नत्र तपाईँले आजको व्यवसायमा के गर्नुपर्छ भन्ने कुरा थाहा छ बिहिबारको व्यवसायमा हजुरको रेडियो मार्फत बजेका कार्यक्रम तपाईँलाई चलाउन आउँछ भने कार्यक्रम चलाउनुहोस् कार्यक्रम चलाउन नआउने साथीले गीत गाउनुहोस् र तपाईँको लागि त्योभन्दा नि अर्को अप्सन तपाईँको कथा कविता गजल साहित्यहरू के छन् तपाईँको साहित्यहरूलाई पनि सुन्छ यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु हेलो नमस्ते हजुर यावास त सिन्धुलीदेखि हो कि क्या हो ल म सिन्धुलीको मान्छेको त म आवाजै चिनिहाल्छु एकदमै चिनी घुलिएको जस्तो मिठो गुलियो हुन्छ अरे नि त तपाईँको आवाज सुन्दा त चिनी भन्दा नि चिनीमा पनि अरू पनि गुलियो पदार्थ घुलिएको जस्तो लाग्छ हो मनोजी मेरो त सखर जस्तो गाडङगुडुङ हुन सक्छ बरु के अरे मिस्त्री जस्तो अनि अब तपाईँको चाहिँ बरु त्यो पग्लेर एकदम हुन्छ नि सबै चिजमा घिउ मह अनि सखर सबै गुली नै हुन्छन् होइन त्योसँग घुलेको जस्तो आधार छ कि तपाईँको चाहिँ के मान्छे भन्दै हुनुहुन्छ हाम्रो मनोजीले के जस्तो मान्छे भन्दै हुनुहुन्छ मैले अलिक कुरो क्लियर बुझिन साधारण भन्नुभयो म पनि तपाईँ जस्तै त हुने साधारण छु नि म कहाँ भिआइपी मान्छेहरू हो मनोजी
2: होइन हजुर त राम्रो हुनुहुन्छ नि एकदमै राम्रो हुनुहुन्छ
1: के कुराले राम्रो देख्नु भयो ल भन्नुहोस् कसरी कुन कारणले चाहिँ राम्रो भनेर वर्णन गर्नुभयो त
2: हजुरले अब म प्रश्न सोध्नुभयो राम्रो त मलाई थाहा भएन तर के कारणले हुनुभयो होला जस्तो लाग्छ मलाई पनि तर राम्रो हुनुहुन्छ है त
1: ल मैले त्यसो भए त्यही चिनी सखर मह र घिउ खाएर भएको है त ल हुन्छ त्यसै गरी घुलेर खानुहोस् त्यसपछि राम्रो भइहाल्नुहुन्छ मलाई चाहिँ त्यसै पनि ह्यान्डसम हुनुहुन्छ त्यहाँभन्दा ह्यान्डसम त कति हुनु हो अब अर्को जुनीमा चाहिँ हुने योजना छ कि
2: क्या
1: ठिक छ अहिले नै ह्यान्डसम हुनुहुन्छ त्यहाँभन्दा धेरै ह्यान्डसम राम्रो नहुनुहोस् है मनोजी गाह्रो पर्छ धेरै राम्रो भए पनि गाह्रो नराम्रो भए पनि फेरि झन् गाह्रो त्यस्तो पो छ त अहिले त ल म पनि त्यस्तै हो मनोजीले साधारण जीवन जिउनु हुन्छ सादा हुनुहुन्छ भने म पनि त्यही हो है म पनि त्यही अन्तर्गतै परेको छु ल अझै पनि मैले अघि राम्रो के कारणले भन्ने प्रश्न सोधेँ फेरि पनि त्यही भन्नु फेरि अर्को प्रश्न सोध्नु पर्ने भयो मनोजीलाई ल ठिक छ मटोजी राम्रो नराम्रो भन्ने कुराहरू त छँदैछ जसले जसरी हेर्छ देखिन्छ र के कारणले राम्रो देखिन्छ भन्ने आफ्नो हिराई बोलाई सबै कुराले फरक पार्न सक्छ अलग कुरा छ ठिक छ अनि खाना खानुभयो कि छैन त मेरो भइसकेको छ केही साथीहरूको बाँकी छ यस्तै यस्तै छ भन्नुपर्छ मौसम कस्तो छ पानी पर्दैछ कि छैन कि के छ
2: मौसम एकदमै हिजोबाट दिउँसोबाट चाहिँ एकदमै पानी परिरहेछ बेलुकानी परिरहेछ अहिले पनि परिरहेछ भन्नुपर्छ है त
1: ल भनेपछि पानी परेको परेको परेको परेको
2: हजुर हजुर एकदमै पानी पर्नुको एक कुरा फाइदा पनि छ एक कुराको घाटा पनि छ जस्तो लाग्छ
1: फाइदा त थाहा होला मलाई बेफाइदा चाहिँ के कारणले भयो दसैँ आउँदैछ भनेर हो
2: खासै अब काम गर्न नपर्ने होइन अब रोजी
1: ठिक छ कार्यक्रम आउनुभयो मनोजी धेरै पछि आउनुभयो त्यही भएर रमाइलो मिठो कुरा पनि भयो त बाहिर मेरो है साथसाथै अन्य साथीले पनि रमाइलो मान्दै हुनुहुन्छ होला जस्तो लाग्छ रमाइलो मिठो कुराकानी त छँदैछ आजको विषयमा हामीलाई के सुनाउनुहुन्छ त
2: हुन्छ भइसको मलाई भेट्न तारै भइसको घेरालीलाई भेटे रे मलाई जवाब दिँदैन तिमी बेला र भइसको मलाई भेट्न तारै भइसको घेरालीलाई भेटे मलाई जवान दिँदैन तिमी छ ए मलाई जवान दिँदैन तिमी छ
1: हजुर यति नै भन्न चाहन्छु के हुन्छ र फेरि भन्दै हुनुहुन्छ के छ गुरु मङ्सिर राख्दैछ अस्वस्थ जान लाग्यो भनेर चाहिँ
2: हजुर दिदी
1: के हो गुरु प्रसङ्ग गीतमै चाहिँ गाउनु भयो हाम्रो मनोजीले है ठिक छ एकदमै मिठो रमाइलो गीत गाइदिनु भएकोमा यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु कार्यक्रम सुन्दै गर्नुहोस् अनि वर्षमा पनि आउनुहोस् अहिलेको लागि भने हामी छोड्छौँ है हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मनोज सुन्दास सिन्धुले चाङ्गाझोली रातमाटादेखि हुनुहुन्थ्यो उहाँले एकदमै मिठो अनि रमाइलो लोकगीत गाएर कार्यक्रमबाट छोटेर गइसक्नु भएको छ पालो तपाईँको रहेको छ आजको व्यवसायमा हामीले तपाईँकै प्रस्तुतिहरूलाई सुनिरहेका छौं फटाफट फोन गर्नुहोस् 048-40-0026 नम्बर तपाईँको लागि खुल्ला छ यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु हेलो
3: हेलो दिदी नमस्ते
1: नमस्ते हजुर के छ हाम्रो देवजीको खबर
3: मेरो खबर एकदम ठिक छ भन्नुपर्छ है दिदी हजुर मौसमको कुरा गर्नुपर्दा चाहिँ हिजो दिउँसो 1 बजेदेखि नै पानी परेकै छ ननस्टप हल्का रोकिँदै अनि फेरि पानी पर्दै रोकिँदै पर्दै गरिरहेको छ एकदम झमझम पानी परिरहेको छ भन्नुहोस् है त
1: ल झमझम पानी परिरहेको छ भन्नुभयो दिदीले कार्यक्रमको शुरूआतमा पनि झमझम झर्कियो पानी पर्यो बोलेको गीत पनि बजिसक्यो है
3: हजुर हजुर सबै पनि भन्नुपर्छ है यसपालि त फेरि हामीले पनि फेरि पनि खेतबारीहरू धानहरू बगाएर लाने हो कि खान नदिने हो कि जस्तो छ है दिदी हजुर फेरि पनि
1: ल चिन्ता नगर्नुहोस् सकेसम्म त्यस्तो हुँदैन पानी आउँछ जान्छ सकिन्छ कुनै पनि त्यस्तो क्षति नहोस् भन्ने छ है त अब हामीलाई हरेक वर्ष हरेक समय होइन प्रकृतिले चाहिँ हामीलाई अलिकति दुःख दिइरहेको अलिकति प्रकृतिले व्यक्तिहरू मान्छेहरूलाई चाहिँ हेपेको हो कि जस्तो पनि लाग्छ किनकि हामीले पनि सायद वन जंगल प्रकृतिलाई हामीले पूजा गर्न सकेनौ होला प्रकृतिलाई हामीले खुसी पार्न सकेनौ होला त्यो भएर पनि ल चिन्ता नगर्नुहोस् सकेसम्म त्यस्तो हुँदैन पानी आउँछ जान्छ सकिन्छ कुनै पनि त्यस्तो क्षति नहोस् भन्ने

0: हजुर पक्कै पनि अब खै अब त्यस्तै त्यस्तै लाग्छ मलाई पनि अब परपराएर एकचोटि त्यस्तै गरेर लगेको थियो सबै फुलहरू अनि धानहरू सबै लगेको थियो खान नदिएको थियो त्यस्तै होला जस्तो लाग्छ अब हिजोदेखि नै नौ गतिदेखि भनेको थियो फेरि हिजोदेखि नै पानी परिरहेको छ यतातिर न अब बाह्र गतिसम्म हेरौँ के हुन्छ अब प्रार्थना गरौँ बसौँ होइन अब सकेसम्म होइन नहोस् त्यस्तो भनेर हामी प्रार्थना गर्छौँ होइन परमेश्वरले नि अब हेर्नुहुन्छ है
1: ल पक्कै हेर्नुहुन्छ सकेसम्म त्यस्तो हुँदैन नुहातिनुहोस् भन्छु है म चाहिँ देवजी अब यति धेरै जस्तो मौसम
0: भएर अब आत्तिनु त हुँदै भएन नि प्रार्थना गर्ने हो होइन बस्ने हो
1: ल नुहातिनुहोस् साथसाथै यो समय रेडियो सुन्दै हुनुहुन्छ भने साथीहरूले चाहिँ अब पानी पर्छ अब कत्रो पानी पर्छ भन्ने कुरा त हाम्रो मौसमविदहरूले भनिराख्नु भएको छ समाचारको शौकिन अर्थात समाचार सुने साथीहरूलाई थाहा पनि छ कति दिन पानी पर्छ कत्रो पानी पर्छ कतिसम्म पानी पर्छ भन्ने कुरा भन्नु पनि भएको छ त्यो हुँदाखेरि अब खोला छेउछाउ बस्ती बसाल्ने आम नागरिकहरूको लागि पनि यो सूचना पुगिसकेको छ होला भन्ने लाग्छ पहिले बस्ती सार्नु होला अब भीरपाखा पखेटा छेउछाउमा यदि घर छ भने पनि सतर्क रहनुहोस् अब भीरपाखा छेउछाउमा घर हुने मान्छेहरू पनि अलि आफन्तको बुरु घरमा गएर आश्रय लिँदा राम्रो भन्ने चाहिँ लाग्छ अब बुझ्नुहुन्छ होला अब योभन्दा अगाडि पनि हरेक क्षतिहरू भएका छन् यो प्रकृति आज मात्र नभएर भोलि मात्र नभएर विगतको वर्षदेखि नै हुँदै आएको छ होइन यो भइसकेपछि मान्छे आफै पनि चाहिँ एक रूपमा चाहिँ सचेत हुनुपर्छ भन्ने लाग्छ मान्छे नै आफै अब जानेर बुझेर पनि अब बस्नुहुन्न भने चाहिँ अब प्रकृतिले त्यही हो जे गर्छ उहाँहरूलाई नै थाहा हुन्छ हामीलाई केही थाहा हुँदैन होइन
0: हजुर पक्कै पनि दिदी हजुर
1: ल रमाइलो कुरा हुँदैछ देवजी हिजो आज
0: हजुर हजुर अब
1: खाना खानुभयो
0: खाना पाक्दैछ दिदी हजुर अब एकछिनमा खानेछु भन्नुपर्छ दिदी हजुरले खानुभयो त
1: मैले चाहिँ खाइसकेको छु अब त्यतातिर बाँकी नै छ भन्दै हुनुहुन्छ चिसो चिसो मौसम अब हुन त हिउँद लागिसकेको छ यो चिसो मौसम सुरुवात हुँदैछ हामीले तातो तातो चिजहरू खाने तर्फ गर्दैछौँ कि जस्तो पनि लाग्छ हिजो अस्तिसम्म हामी चाहिँ दही मोहीहरू पिउँथ्यौँ भने अब चाहिँ तातो चिज मात्रै खाने हो कि जस्तो लाग्दैछ हो देवजी
0: हजुर पक्कै पनि हिजो अस्तिसम्म अब फ्रिजको पानी दिनको दुई लिटर एक लिटर पानी खाएर हिँड्थ्यो आजभोलि चाहिँ अब तातो तातो पानी चाहिँ खोज्नुपर्ने जस्तो तताएर खानुपर्ने अवस्था जस्तो भइरहेको छ
1: भन्नुभयो पनि यता पनि त्यस्तै छ ठिकै छ फेरि घाम लाग्यो भने केही दिन गर्मी नै हुन्छ पानी परेर चिसो भएको छ यो कहिले पानी पर्ने कहिले घाम लाग्ने मौसम यो परिवर्तनको कारणले गर्दा नै हाम्रो शरीरहरूमा समस्याहरू आउन सक्छ ख्याल गर्नुहोस् है त हुन्छ अब हामी कार्यक्रमतर्फ लागौँ आज के सुनाउनुहुन्छ
0: अब गीत सङ्गीतमा रमाउने मान्छे गीतै थोरै गाउने प्रयास गर्छु है त
1: ल हुन्छ सुरु गर्नुहोस्
0: कहिले काहीँ त झन्झ

0: ल देवजी, अब जाउँ कुछ नि त फोन गरिस यार, बेटी प्यार बेटी राख्नु भएको छ कि छैन गीत?
1: पहिला पहिला चाहिँ राखिन्थ्यो, अहिले चाहिँ त्यसो राख्ने चलन छैन, राखेको पनि छैन भन्नुपर्छ है त।
0: ल नत्र त झन्झटै लाउँछ पक्कै पनि। त्यो गीत राखेपछि गीत सुने हो भनिदिनुहुन्छ है?
1: गर्थ्यो अनि फोन यसरी आइरहन्थ्यो, कहिले काहीँ चाहिँ झन्झटै लाग्थ्यो पहिला पहिला चाहिँ, अहिले खासै त्यस्तो छैन। अब आउने फोनहरू पनि खासै त्यति आउँदैन, आफ्नो आफन्तहरूको पनि अहिले धेरै टाढै छ भन्नुपर्छ है त।
0: ल ठिक छ, यहाँले पुरानो गीत हामीलाई सम्झाउनु भयो, कतिपय गीत सङ्गीत पक्कै हामीले पनि बिर्सेका हुन्छौँ। त्यो सिआरबेटी पिआरबेटी राख्ने समय

0: मैले पनि राखेको थिएँ, तपाईँलाई जस्तै हुन्थ्यो, मलाई पनि एकदमै झन्झटै लाग्थ्यो कि कुनै बेला चाहिँ बेकारै राखेको छु। एक महिनामा हट्थ्यो नि त देवजी, अनि त्यो एक महिना चाहिँ कहिले पुग्ला जस्तो हुन्थ्यो कि बेला बेला चाहिँ, मलाई पनि त्यस्तो हुन्थ्यो, हाम्रो देवजीलाई पनि त्यस्तो भएछ सायद।
1: हजुर त्यस्तै हुनुहुन्थ्यो पहिला पहिला भन्नुपर्छ है दिदी। हजुर मिल्छ भने सकेसम्म यो गीत पनि अन्तिमसम्म भए पनि राखिदिनु होला, बजाइदिनु होला भन्न चाहन्छु है त।
0: ल यही गीत यहाँले राखिदिनुहोस् भन्नुभएको छ हाम्रो श्रीराजले, झन्झटी लाउने भन्ने बोलो गीत राख्नुहुन्छ बगे पनि, यहाँले अन्तिमसम्म भए पनि सुन्नुहुन्छ, अहिलेको लागि भने हामी छोड्छौँ है त।
1: हुन्छ दिदी, छुट्नुभन्दा अगाडि चाहिँ हाम्रो भर्खर हिजोअस्ति नै भर्खर नयाँ साथी भन्दा पनि बनेको एउटा बहिनी यता हाइवरको बहिनी है, सिन्धुली हाइवरको बहिनी जोशी हाइले चाहिँ नमस्ते नमस्कार सुनाइदिनु है दिदी दिदीलाई भनेर भनेको छ है त।
0: ल उहाँलाई मेरो तर्फबाट पनि नमस्कार छ भनेर सुनाइदिनु होला।
1: सुन्दै होला सायद, रेडियो सुन्दैछु भनेर भन्दै थियो अघि भर्खरै है त दिदी। हजुर
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, उहाँले हैरानी लाउने सिआरबेटीले अनि पिआरबेटीले पनि बुलुको गीत राखिदिनुहोस् न है भन्दै हुनुहुन्छ। उहाँले यही गीत पनि गाउनु भएको थियो, सम्भवतः हामी यो गीत राख्ने प्रयास गर्छौँ, यदि भएन भने कार्यक्रमको अन्तिममा भए पनि उहाँले भन्नुभएको गीत कार्यक्रममा बस्छ, यति बेला चाहिँ हामी कार्यक्रममा यही गीतै राखौँ है, पानी परेको समय छ भन्दै हुनुहुन्छ हाम्रो श्रीजीले। पानी परे आज पशुपति प्रसन्न पाठक, त्यसै गरी शान्तिश्री परिवारको आवासमा रहेको पानी परिआछ भन्ने बोलको गीत राख्छौं, त्यसपछि हामी छोटो व्यवसायको विश्रामतर्फ जान्छौं, विश्रामपछि फेरि आउँछौं, रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: रंग बहार रंग बहार
2: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्ष पेन्स।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसी ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
5: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउनु हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय रामेछाप। सम्पर्क नम्बर 98547777 98 54 56 6। प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी जिल्ला प्रहरी कार्यालय रामेछाप। सम्पर्क नम्बर 98545555 98541 41 123। प्रहरी कन्ट्रोल नम्बर 100 जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप। सम्पर्क नम्बर 97650338888 र 1234 जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली। सम्पर्क नम्बर चाहिँ 97652769636 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली।
6: हो भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
4: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
6: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
4: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
6: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
4: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
8: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
9: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
6: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
5: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु,
5: टाउको दुख्नु,
6: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
5: हार जोड्नी तथा मांसपेशी दुख्नु,
6: वाकवाकी लाग्नु, बान्ता हुनु,
5: शरीरमा बिमिरा आउनु।
6: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
6: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
6: डेंगू रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।
10: डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
11: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
12: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
10: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869722544।
12: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
13: तपाईँ हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
14: तपाईँको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
13: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
14: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% सम्म छुटको व्यवस्था छ।
13: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्।
3: आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
14: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
3: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप। सम्पर्क नम्बर 0485905530।
14: बजाज सँगै यात्रा सुरक्षित यात्रा।

0: कार्यक्रम राजनीतिक बेला मिटरमा आइलो गीत गीतपछि पनि हामी छोटो व्यवसायिक विश्रामतर्फ गयौं। विश्रामपछि फेरि पनि आइसकेका छौं। आजको व्यवसायमा हामीले तपाईँकै प्रस्तुतिहरूलाई सुनिरहेका छौं। तपाईँले फटाफट सहभागिता जनाउनुहोला 0848 40 00 26 यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: दिदी,
0: नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म सिन्धुलीदेखि सन्देश चलाङ्गी हाल्छु, नगरकोटबाट भन्नुपर्छ है दिदी। हजुर
0: सन्देश, के छ खबर?
1: हजुर एकदमै आरामै छ भन्नुपर्छ, पानी परिरहेको छ, बसी बसै छ भन्नुपर्छ है दिदी। हजुर खाने बस्ने यस्तै छ भन्नुपर्छ है दिदी। हजुर
0: ल, खाने बस्ने रमाइलो पो छ त्यसो भए त?
1: हजुर रमाइलो भन्दा नि कस्तो मलाई बाहिर निस्किनै नपाएर कस्तो कस्तो त लागिरहेछ दिदी। हजुरको लागि चाहिँ रमाइलो भन्दै मैले,
0: मलाई पनि त्यस्तो रमाइलो त छैन। हिजो अस्तिसम्म झलमल घाम लाग्दाखेरि चाहिँ दसियाको जस्तो महसुस भइरहेको थियो, तर पानी पर्दा छैन, मलाई पनि त्यस्तो रमाइलो त छैन है सन्देश।
1: हजुर त्यही भएर यसो भनौँ न अब दिदी, अरू आफन्त किताब बोल्दाखेरि किन दुःख देखाउने भनेर रमाइलो छ भनिदिनु अरू।
0: मैले पनि त्यही भएर भनेको क्या सन्देश, मलाई दुःख छ यस्तो छ भनेर यहाँबाट भनेर भनिरहँदाखेरि फेरि अरू साथीहरूले ए यस्तो पो रहेछ भन्नुहुन्छ नि त, त्यही भएर सुख छ, राम्रो छ, रमाइलो छ। जहिले पनि हामी राम्रो रमाइलोमा हिँड्नुपर्छ होइन र?
1: हजुर दिदी हजुर, त्यही राम्रै रमाइलो भनिदियो अब ए राम्रै रहेछ भन्ने पनि हुन्छ साथीभाइहरूलाई, अब ठिकै छ यस्तै भनौँ न दिदी। हजुर
0: यस्तै यस्तै छ, ठिकै छ। अब पानी परिरहेको छ, अब कहिले फर्कनुहुन्छ त घरतिर?
1: हजुर अब यो रसीको बाटो पनि बन्द छ जस्तो कुरा सुनेको थियो दिदी हजुर, अब त्यही भएर बिस्तारै अब जाने हतारै छैन भन्नुपर्छ है दिदी हजुर, फुलपाती अष्टमीतिर जानुपर्छ भन्नुभयो।
0: ल भनेपछि त फुलपाती अष्टमी आउनुहुन्छ चम्प त, यो पानी परिन्जेलिन चाहिँ अब फेरि अब बाढी पहिरो गयो भने चाहिँ अब फेरि गाह्रो हुन्छ भनेर अहिले चाहिँ बन्द भएको होला, त्यसपछि त पानी रहेपछि त खुलिहाल्छ, चिन्ता नगर्नुहोस् न।
1: हजुर एकदमै एकदमै भन्नुपर्छ है दिदी हजुर।
0: पक्कै त्यो जस्तो कि हाम्रो सन्देश बाहिर बाहिर हिँड्नुहुन्छ, बाहिरको काम गर्नुहुन्छ, अब कुनै समय केही परिस्थितिले गर्दा घरभित्रै चाहिँ बस्नु पर्यो भने चाहिँ त्यस्तो व्यक्तिको लागि चाहिँ दिन कसरी काट्ने, के गरेर दिन बिताउने, झन्झट चाहिँ एकदमै झन्झट हुन्छ भन्नुहुन्छ क्या। जस्तो मलाई चाहिँ बाहिर घुमफिरमा भए पनि बाहिर गए पनि ठिक्क, म घरभित्रै 24 घण्टा बस्छ है भने पनि ठिक्क हो कि, म चाहिँ फेरि जता पनि ठिक्क हुने मान्छे।
1: हजुर म पनि त्यस्तै भन्नुपर्छ है दिदी हजुर, अरूले जाउँ भन्नुहुन्छ अब म जान मन लाग्यो भने कोही पनि हाल्छ, आज नजाउँ भन्यो भने साथीहरू नि बस्नुहुन्छ, रमाइलो अब आफ्नो मिल्ने साथी चाहिन्छ, केही पनि हुँदैन दिदी, त्यस्तो दिन कटाउन त सजिलै छ भन्नुपर्छ।
0: त्यही भए दिन कटाउन सजिलै छ, म जस्तै हुनुहुँदो रहेछ हाम्रो सन्देशी पनि। सिन्धुलीको मान्छेहरू प्राय सबै त्यस्तै हुनुहुन्छ कि क्या?
1: प्राय त्यस्तो छैनन् होला दिदी हजुर, म चाहिँ दिदी हजुर।
0: ल ठिक छ ठिक छ, अब हुनुपर्छ समय परिस्थिति अनुसार जे छ जस्तो त्यसैमा पनि त्यस्तै हुनुपर्छ भन्ने छ। ठिक छ, अब खाना खाइवरी बस्दैछु भन्दै हुनुहुन्छ, आज चाहिँ के सुनाउनुहुन्छ त?
1: आज के सुनाउने भन्ने हजुरलाई, अब नेमको पालन भने जस्तै अब एउटा गीत, अब सानो कस्तो कस्तो गीत सुनाइदिउँला नि दिदी हजुरलाई।
0: कस्तो गीत सुनाउनुहुन्छ, कस्तो कस्तो गीत भन्नुभयो, कस्तो गीत सुनाउनुहुन्छ त हाम्रो सन्देशीले?
1: अब गीत गाइसकेपछि अब हजुरले कस्तो भन्नुहुन्छ, राम्रो भन्नुहुन्छ कि अथवा नराम्रो भन्नुहुन्छ है?
0: ल ठिक छ, ल पहिला गाउनुहोस् न त गीत, त्यसपछि कस्तो रहेछ त्यही खालको प्रतिक्रिया दिन्छ है त हाम्रो सन्देशीलाई।
1: गर्भलक्ष्य मेरो कोही छ भन्दा पराई प्यारो तिमीलाई म भन्दा रोजी गए तिमीलाई आनन्द, तिमी त राम्री मान्छे मन पराउने धेरै होलान्, हाँसी खुसी रहनु मबाट। यति नै दिदी हजुर।
0: सन्देशले कस्तो कस्तो गीत गाउनु भयो है त?
1: हजुर कस्तो हजुरलाई मन पर्यो कि परेन है?
0: मलाई एकदमै मन पर्यो, सुन्ने साथीहरूलाई पनि सायद मन पराउनु भयो होला, मलाई पनि मन पर्यो। एकदमै मिठो छ आवाज, अझै लामो गीत गाउनुहुन्छ कि जस्तो लाग्दै थियो, छोटो गीत गाउनु भयो, छोटो मिठो। यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु, कार्यक्रम सुन्दै गर्नुहोस्, अन्य बसाइमा पनि आउनुहोस्, अहिलेको लागि छुट्छौ है।
1: हस् दिदी नमस्ते बाई बाई
0: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सन्देश तुलाङ्गेजी सिन्धुलीबाट हुनुहुन्थ्यो हाल चाहिँ नगरकोटबाट भन्दै हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु अब कार्यक्रमको अन्तिममा छु साथी आउनुहुन्छ भने अब एकजना साथीलाई हामी लिन्छौं त्यसपछि चाहिँ कार्यक्रमबाट बाहिरिनु पर्ने बेला भइसकेको छ लगभग छुट्ने बेला भइसकेको छ भनौँ न होइन समय सकिन लागिसकेको छ 10:49 गइसकेको छ यति बेला अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ भन्दै हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु हेलो हेलो
2: हेलो दिदी नमस्ते
0: नमस्ते हजुर नमस्ते आवाजै सुन्न गाह्रो पर्यो त कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: बबिता मगर सिन्धुलीको विजयपुरबाट
0: बबिता हजुर सिन्धुलीतिर पानी पर्दैछ
2: हजुर परिरहेको छ भन्नुपर्छ है त
0: मुसलधारे पानी पर्दैछ कि सिनसिन पानी पर्दैछ
2: त्यति ठुलो त होइन सिनसिन परिरहेकै छ
0: सिनसिन मात्रै पर्दैछ ल ठिक छ सिनसिन पानी कतिको भिज्न मन लाग्छ हाम्रो बबिताजीलाई
2: मलाई चाहिँ खासै अलि मन पर्दैन भन्नुपर्छ है त
0: सिनसिन पानी मन पर्दैन
2: हजुर
0: ठुलो पानी पर्यो भने चाहिँ मन पराउनुहुन्छ क्या हाम्रो बबिताजीले
2: अब ठुलो पानीमा चाहिँ भिज्न अलि राम्रो पनि लाग्छ अलि रमाइलो पनि लाग्छ
0: हो र मलाई त सिनसिन पानी ठिक होस् जस्तो लाग्छ त फेरि
2: सिनसिन पानीमा त अलिक खासै मन लाग्दैन
0: ठिक छ अब यहाँलाई मन लाग्दैन भने खानपिन भयो कि बाँकी छ
2: मेरो भइसक्यो अनि दिदीहरूको
0: मेरो पनि भइसकेको छ म कार्यक्रमको लगभग अन्त्यतिर छु आज के सुनाउनुहुन्छ हामीलाई
2: हजुर त म पनि थोरै प्रयास गर्छु नि गीत सुनाउँछु है
0: ल हुन्छ सुरु गर्नुहोस् ल हुन्छ बबिताजी मिठो गीत गाउनु भयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु अनि वसैमा पनि आउनुहोस् अहिलेको लागि छोटोमा है हवस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो बबिता मगरजी उहाँले ए हा बाजाऊ भन्ने बोलको गीत गाउनु भयो अब चाहिँ म फोन लिन समय कम छ छोटो मिठोमा तपाईँका कमेन्ट भाषण गर्दै म पनि विदा हुन्छु यति बेला पूर्वेली सन्देशी लेख्नुहुन्छ सबैमा मिठो माया सम्झना म चाहिँ यता पाँच खोपनबाट भन्नुभएको छ टेकु छेत्रीजीले पनि सुन्दैछु म यता तनहुँबाट भन्नुभएको छ अनिता नखोकजीले पनि सबैलाई सम्झेको छु है भन्दै हुनुहुन्छ सुरेन्द्र बानियाजीले पनि सुन्दैछु है कार्यक्रम नेपालगंज बाँके हालची भरतपुरबाट भन्नुभएको छ जनक रोजाली मगरजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ विनिता दाहाल सुविदीजीले पनि नमस्ते है के छ खबर म यता धनकुटाबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ गंगा त्रिपुङ साङपाङ राईले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ सपना तामाङजीले पनि हजुर नमस्ते है सुन्दैछु सिन्धुलीबाट सपना तामाङ हो कार्यक्रम राम्रो लाग्छ खाना भयो त दिदी सन्चै हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ फिकल आर्यन गाउँलेजीले पनि नमस्ते हजुर म कार्यक्रम सुन्दैछु सिन्धुलीको फिकलबाट भन्दै हुनुहुन्छ देवेन किशोर अञ्चामजीले पनि सुनिता दाहाललाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना ल भन्नुभएको छ सुनिताजीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना अवि पाखरिनजीले पनि नमस्ते है हजुर म पनि कार्यक्रम सुन्दैछु अब बज्ने गीत सबैको लागि समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु त्यसै गरी अन्य साथीहरूको पनि कमेन्ट प्राप्त भइरहेको छ त्यति बेलाको व्यवसायमा हुनुहुन्छ अर्को साथी शेर्पा एनजी सोनीजीले पनि सुन्दैछु है भन्दै हुनुहुन्छ खिजीदेम्बा दुईबाट अनिता नकुकजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ निशा ठोकरजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ विनोद बरुवालजीले पनि सुन्दैछु है कार्यक्रम भन्नुभएको छ कल्पना तामाङजीले पनि नमस्कार कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ जनक रोजाली मगरजीले पनि सुन्दैछु है अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ संगीता लामाजीले पनि नमस्ते है दिदी कार्यक्रम सुन्दैछु अब बज्ने गीत सबैलाई म चाहिँ दोलखाबाट भन्नुभएको छ त्यसै गरी अर्को साथी हुनुहुन्छ टेकु छेत्रीजी नमस्कार म पनि कार्यक्रम सुन्दैछु है तनहुँबाट अब बज्ने गीत सबैको लागि भन्नुभएको छ त्यस्तै गरी कृष्ण सुनवारजीले पनि दिदी नमस्ते नमस्कार है धेरै दिनपछि कमेन्ट गरेको छु भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कमेज पठाएर सहभागिता जनाउनु भएकोमा रूपसना योगीजीले पनि नमस्कार साई दिदी कार्यक्रम सुन्दैछु सिन्धुलीको ढुङ्ग्रेवासबाट भन्नुभएको छ। सुजन दाहालजीले पनि मैले सुन्दैछु है दिदी भन्दै हुनुहुन्छ। शान्ति विष्णुजीले पनि सुन्दैछु रुल्पाबाट भन्नुभएको छ। सुमित सुनवार किरातजीले पनि नमस्कार साई हजुर म पनि कार्यक्रम सुन्दैछु काठमाडौँबाट अब बज्ने गीत मेरो घर परिवार लगायत सबैको लागि ल भन्नुभएको छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै लगभग अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ। आजको कार्यक्रममा सहभागी हुने साथी ट्रेक बहादुर पुमाजी मनोज सुन्दास दीप माझी त्यसै गरी सन्देश चोलाङ्गी बबिता मुखर्जी हुनुहुन्थ्यो। उहाँहरू सबैजनाले आजको कार्यक्रममा चाहिँ गीत गाएर कार्यक्रमबाट छुट्नु भएको छ। उहाँहरू सबैलाई फेरि पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै कार्यक्रम लोककोशीले अवधि बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टालाई विशेष धन्यवाद र यतिन्जेलसम्म तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो साथ दिने फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने कार्यक्रम शेयर गर्ने सबै साथीलाई मनदेखि एकमुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्दै गर्दै यतिन्जेलसम्म प्रविधि समेटमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा अर्को एकदमै मिठो अनि रमाइलो एउटा गीत छोड्दै आजको लागि भने कार्यक्रम लोकको सेलीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नका लागि अफिसले वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकुसी एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। संघीय संसदको संसदीय सुनवाई समिति संयुक्तले सरकारले नियुक्तिका लागि सिफारिश गरेका छन्। राजदूतको सुनवाई प्रक्रिया शुरू गर्ने निर्णय गरेको छ। समितिको बिहिबार आज सिंहदरबारमा बसेको बैठकले सरकारले गत शुक्रबार 13 देशका लागि राजदूतमा सिफारिश गरेकाहरूको उजुरी प्रक्रिया शुरू गर्ने निर्णय गरेको हो। बैठकपछि समिति सभापति बोध नारायण श्रेष्ठले सरकारी संचार माध्यम र संघीय संसद सचिवालयको विद्युतीय पेजबाट उजुरी आह्वान गर्ने निर्णय भएको थियो। समितिले उजुरीका लागि 10 दिनको समय पनि तोकेको छ। अबको बैठक असोज 20 गते बिहान सभा 11 बजे बसेर उजुरी खोल्ने निर्णय पनि गरेको छ। शुक्रबार बसेको मन्त्री परिषद बैठकले भारतमा डाक्टर निश्चलनाथ पाण्डे, चीनमा डाक्टर कल्याण राज शर्मा, अमेरिकामा चिरञ्जङ थापा, बेलायतमा पूर्व प्रधान सेनापति गौरव शमशेर जंगबहादुर राणालाई राजदूतमा सिफारिश गरेको थियो। त्यस्तै जापानमा विज्ञान कुमार थापा, इजरायलमा सुरेश कुमार कर्ण, स्पेनमा प्राप्ति शेरसन, जर्मनीमा सारू जोशी, ओमानमा डाक्टर पद्यक्ष राणा, मलेसियामा चुनामणि खरेल, दक्षिण कोरियामा डाक्टर संगम श्रेष्ठ, श्रीलंकामा डाक्टर भन्सला झा र साउदी अरबियामा गिरी बहादुर सुनवाईलाई राजदूतमा प्रस्ताव गरेको थियो। संसदीय सुनवाई प्रक्रिया पूरा भएपछि प्रस्तावित राजदूतको नाम सम्बन्धित मुलुकबाट एग्रीमो लिन पठाइएको छ। सम्बन्धित मुलुकबाट एग्रीमो प्राप्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई सम्बन्धित देशका लागि राजदूत नियुक्त गर्नेछन्। शिक्षा तथा खेलकुद मन्त्रालयको असोज 7 गते प्रकाशित सूचना बमोजिममा मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार भारी वर्षाका कारण विद्यार्थी विद्यालय र विद्यालय समाजमा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुई दिन पन्थली नगरपालिका भित्रका सम्पूर्ण विद्यालयमा सार्वजनिक बिदा दिएको छ। मन्थली नगरपालिकाले गरेको आग्रहपछि नगर क्षेत्रका सबै विद्यालयहरू आज बन्द गरेका छन्। विद्यालय हिँडेका बालबालिका मध्ये केही विद्यालयबाट र केही बीच बाटोबाटै फर्केका छन्। मन्थली लगायत रामेछापका अधिकांश क्षेत्रमा रातीदेखि नै वर्षा भइरहेको छ। मन्थली नगरपालिकाले सार्वजनिक सूचना जारी गरी वर्षाबाट हुन सक्ने भौतिक संरचनाको आकलन गरी सुरक्षा तथा सावधानी अपनाउन सुरक्षा निकायसँग समन्वय रहन र कुनै क्षति भइहालेमा एमआईएस पोर्टलमा समावेश गर्न विद्यालयलाई आग्रह गरेको छ। गैरातीदेखि देशका धेरै ठाउँमा पानी परेकोले सड़कका गाड़ी सञ्चालनमा समस्या भएको छ। काठमाडौँको जोड्ने मुख्य सड़क पृथ्वी राजमार्गको कृष्णवीर नजिकै पहिरो खस्ता सड़क रातभर सड़क अवरूद्ध भएकोमा बिहानदेखि खुलेको छ। ठाउँ ठाउँमा पहिरो खस्ने जोखिम भएकाले सावधानी अपनाउन प्रहरीले यात्रु र चालकलाई आग्रह गरेको छ। वर्षाका कारण बाढ़ी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै बीपी राजमार्ग, कान्ति राजपथ र भैंसेभेदी देउराली कुलेखाडी सड़क खण्डमा रातिको समयमा गाड़ी चलाउन रोक लगाएको छ। कान्ति राजपथमा भोलिदेखि आइतबारसम्म बिहान 5 बजेदेखि बेलुका 5 बजेसम्म मात्रै गाड़ी चल्न दिनेछ। त्यस्तै भैंसे भीमफेदी देउराली कुलेखाडी सड़क खण्डमा पनि बिहान 5 बजेदेखि बेलुका 5 बजेसम्म मात्रै गाड़ी चल्न दिनेछ। यसै गरी बीपी राजमार्गमा पनि आजदेखि 4 दिनसम्म रातिको समयमा गाड़ी चलाउन रोक लगाएको छ। ठूलो वर्षाको सम्भावना रहेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी
अवस्थामा रहन निर्देशन दिएको छ। मौसम विभागले देशका विभिन्न ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको र आवश्यक सतर्कता अपनाउनमा आग्रह गरेको भन्दै मन्त्रालयले अस्पताललाई आवश्यक व्यवस्थापन रहित तयारी अवस्थामा रहन भनेको छ। निरन्तर वर्षाका कारण बाढ़ी पहिरो तथा अन्य प्राकृतिक विपदबाट दुर्घटना चोटपटक र जनस्वास्थ्य सम्बन्धी समस्या बढ़न सक्ने भन्दै मन्त्रालयले स्वास्थ्य संस्थालाई सतर्क रहन आग्रह गरेको हो। मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाका आवश्यक जनशक्ति औषधि र स्वास्थ्य सामग्री पर्याप्त मात्रामा तयारी अवस्थामा राख्न भनेको छ। साथै आकस्मिक स्वास्थ्य सेवा निरन्तर संचालन हुने व्यवस्था मिलाउन र विपदका समयमा स्वास्थ्य सेवा प्रवाहमा अवरोध हुन नदिन आवश्यक तयारी गर्न निर्देशन दिनुभएको छ। सम्भावित विपदका घटनामा बिरामीको स्थानान्तरण तथा रेफरल सेवा सहज बनाउन एम्बुलेन्स सेवाको प्रभावकारी समन्वय र सञ्चालन गर्न तथा आवश्यकता अनुसार संघीय र प्रदेश स्तरका स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रसँग समन्वय गर्न र मन्त्रालयले अनुरोध गरेको छ। मन्त्रालयले वर्षाका कारण उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमप्रति सतर्क रहन तथा विपदका समयमा तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पूर्व तयारी गर्न सबै स्वास्थ्य संस्थालाई आग्रह गरेको छ। डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाजको एउटा फाङ्रा खुस्किएको छ। नेपालगंजबाट 13 जना यात्रुसहित गएको जहाज अवतरणको क्रममा पछाडितिरको दयातर्फको एउटा फाङ्रा खुस्किएको हो। फाङ्रामा सामान्य समस्या देखिएको र अरू कुनै ठूलो क्षति नभएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिनुभएको छ। प्रतिकूल मौसमका कारण अरू उडान पनि भएको छैन। सामान्य दुर्घटना भएको जहाज अहिले धावन मार्गै छ। जहाजको प्रविधि जाँच भइरहेको जनाएको छ। मलेसिया स्थित नेपाली राजदूतावासले त्यहाँ कानूनी समस्या तथा अप्ठ्यारोमा परेका नेपाली नागरिकलाई निशुल्क कानूनी सहायता उपलब्ध गराउनका लागि कानून व्यवसायीसँग आशय पत्र आह्वान गरेको छ। मलेसियामा कार्यरत ठूलो संख्यामा नेपाली श्रमिक महिला शोषणमा परेका पीड़ित तथा हिरासतमा रहेका व्यक्तिहरू आर्थिक अभावमा का कारण कानूनी प्रक्रिया र वकिलको पहुँचबाट वञ्चित नहुने भन्ने उद्देश्यले दूतावासले यस्तो पहल थालेको हो। यसका लागि दूतावासले आवश्यकता अनुसार परिचालन गर्न सकिने गरी मलेसिया भरका कानून र व्यवसायीहरूको सूचना तयार गर्न लागेको जनाएको छ। दूतावासका अनुसार सूचीकृत हुने कानून व्यवसायीहरूले विशेष गरी प्रारम्भिक कानूनी परामर्श तथा सल्लाह पक्राउ हिरासत धरौटी अदालती सुनवाई तथा अदालती प्रक्रियाहरू मानव बेचबिखन हिंसा शोषण तथा ठगी परमा परेका व्यक्तिहरूले कानूनी सहायतामा श्रम विवाद नपाएको तलब कार्यस्थलमा हुने शोषण तथा समस्याहरू कार्यस्थलमा हुने दुर्घटना अंगभंग वा मृत्युपछिको क्षतिपूर्ति सम्बन्धी मामिला कागजात तयारी प्रहरी प्रक्रिया तथा अदालती प्रक्रियामा सहजीकरण र दूतावास सम्बन्धी मलेसियाले निकाय र पीड़ित परिवार बीच समन्वयमा सहायता दिने जनाएको छ। सूचना अनुसार मलेसिया र बारमा दर्ता भए त्यहाँका अदालत वा न्यायाधीशकारहरूमा नियमित अभ्यास गरिरहेका अधिवक्ताहरूले आवेदन दिन सक्नेछन्। त्यस्तै श्रमिक तथा समस्यामा परेका व्यक्तिहरूप्रति संवेदनशील हुनुपर्ने र प्रभावकारी संचार गर्न सक्ने हुनुपर्ने नेपाली अंग्रेजी मलाई वा दक्षिण एसियाली भाषा बोल्न जान्ने कानून व्यवसायले प्राथमिकतामा दिने दूतावासले जनाएको छ। दूतावासले यो कुनै रोजगारी वा परिश्रमिक सहितको सम्झौता नभई विशुद्ध रूपमा आवश्यकता पर्दा स्वयंसेवी रूपमा निशुल्क कानूनी सहायता उपलब्ध गराउने प्रयोजनका लागि मात्र भएको स्पष्ट पार्नुभएको छ। शिक्षाविद तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डाक्टर सुरेश राज शर्माको 86 वर्षको उमेरमा निधन भएको छ। शिक्षाविद डाक्टर शर्माको उपचारको क्रममा हिजो काठमाडौँ धुम्बा राहीको हेम्स अस्पतालमा निधन भएको हो। उहाँको आज अन्त्येष्टि गरिने परिवारले जनाएको छ। सिन्धुलीमा जन्मनुभएका डाक्टर शर्माले रसायन शास्त्रमा विद्या पारिधि गर्नुभएको थियो। उहाँ नेपालको उच्च शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने शिक्षाविदका रूपमा परिचित हुनुहुन्थ्यो। सामुदायिक क्षेत्रबाट विश्वविद्यालय सञ्चालन र उच्च शिक्षाको विस्तारमा उहाँको महत्वपूर्ण भूमिका रहेको छ।
भक्तपुरको गोठागढ़ जड़ीबुटी खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ। आज बिहान करिब 4 बजे बुलेट मोटरसाइकल सड़क बीटी डिभाइडरमा रोठोकिदा दुर्घटना हुँदा 21 वर्षीय किशोरको मृत्यु भएको हो। उनको भक्तपुरको अस्पतालमा उपचारका लागि पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटना भएको मोटरसाइकल र मृतकको थप विवरण खुलेको छैन। गैराति काठमाडौँ उपत्यका थप 10 वटा सवारी दुर्घटना भएकोमा 10 जना सामान्य घाइते भएका छन्। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले उप एनआईले विकास गरेको कृत्रिम बुद्धिमत्ता अर्थात एआई एजेन्टले सरकारको मेडी क्योर तथ्याङ्क पोर्टलमा अनधिकृत पहुँच बनाएको खुलासा गर्नुभएको छ। यो घटना 3 महिना अघि जन्मा भएको। एआई एजेन्टले सार्वजनिक तथा गैर सार्वजनिक फाइलमा पहुँच बनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छन्। एआई एजेन्टले सर्विसेस अस्ट्रेलियाले संचार गर्ने सार्वजनिक मेडी क्योर तथ्याङ्क रिपोर्टमा पोर्टलमा प्रवेश गरेको रोइटर्सले जनाएको छ। पोर्टलमा मेडी क्योरसँग सम्बन्धित तथ्याङ्क खर्च लगायतका गैर संवेदनशील विवरण राखिएका छन्। ओपन एआईले भने आफ्नो आन्तरिक मूल्यांकन क्रममा एआई मोडलले अस्ट्रेलियाका विभिन्न सरकारी वेबसाइट तथा सेवामा अनपेक्षित गतिविधि गरेको पत्ता लगाएको जनाएको छ। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि बिदा हुन्छु। नमस्कार।

0: तपाई हाम्रै शहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
1: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प सुरु हुँदैछ।
0: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
1: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ।
0: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
1: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
0: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 0485905530।
1: बजाज सँगै यात्रा, सुरक्षित यात्रा। सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97640269 97 40 26 69 79।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्नी तथा मांसपेशी दुख्नु,
2: वाकवाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय रामेछाप सम्पर्क नम्बर 9854077 9854056666 प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी जिल्ला प्रहरी कार्यालय रामेछाप सम्पर्क नम्बर 9854055553 9854041123 प्रहरी कन्ट्रोल नम्बर 100 जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप सम्पर्क नम्बर 9765037888 र 1234 जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।
3: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
4: काका तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
5: हजुर, यहाँ सिमेन्ट रड पाइप फ्लाइ जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
6: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 0848403
5: हजुर, यहाँ सिमेन्ट रड पाइप फ्लाइ जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टपमा आवाजमा म श्रीराज महाचु साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टपअप दि पप। हामी हप्ताको छ दिन आउँछौँ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछौँ। तपाईँसँग कुराकानी गर्छौँ, तपाईँले पठाउनु भएका मासेजहरू वाचन गर्छौँ, यसरी नै अगाडि बढ्छौँ। सुनेर साथ दिनुहोला भन्न चाहन्छु। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0440 40 00 26 रहेको छ। होइन म मेसेज पठाउँछु भन्नुहुन्छ भने मेसेजहरू पठाएर तपाईँ सहभागी हुन पनि सक्नुहुन्छ। हजुरको रेडियो सर्च गर्नुपर्ने हुन्छ, त्यसको लागि तपाईँले फेसबुकमा गएर नेपालीमा त्यहाँ तपाईँले मेसेजहरू पठाउन सक्नुहुन्छ पनि भन्न चाहे। तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। त्यस्तै गरेर प्राविधिक पाटोमा रहेर यति बेला साथ दिइराख्नु भएको छ सम्झनाजी हुनुहुन्छ, सुन्दै हुनुहुन्छ तपाईँले, हामी छौँ, होइन सुनेर साथ दिनुहोला पनि भन्न चाहे भन्दै। अब हिजोदेखि नै रामेछापमा त लगातार पानी परिरहेको छ, जारी परिरहेको छ भनौँ, होइन मौसमविदहरूले पनि पानी पर्छ भनेर भनिरहेका छन्। सावधानी अप्नाउनु होला, सतर्क साथ सुरक्षित रहनु होला भनेर मौसमविदहरूले भनिराख्नु भएको छ। सो त्यही भएर यहाँहरूलाई के जानकारी गराउन चाहन्छु भने कार्यक्रमको सुरुवात नै खोला तटीय होइन नदी किनारको क्षेत्रमा बसोबास गर्दै हुनुहुन्छ, गर्नुभएको छ नदी तटीय क्षेत्रमा होइन हुनुहुन्छ भने विशेष विशेष विशेष ध्यान दिनुहोला पनि भन्न चाहन्छु। नै खोला खाल्सीतर्फ नजानुहोला, यति बेला बिरपाखातर्फ नजानुहोला, अझ यो त सुरुवात हो होइन, अझै 3-4 दिन पानी बेसरी ठुलो पर्छ भनेर भनिराख्नु भएको छ मौसमविदहरूले। सो न्युज अथवा मौसम बुलेटिन अपडेटमा रहनुहोला, न्युज अपडेटमा रहनुहोला पनि भन्न चाहन्छु। अनि साथमा सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। विशेष चाहिँ सुरक्षित रहनुहोला होइन, सतर्कको साथ रहनुहोला भन्न चाहे। यो बेला भनेको जति बेला जे पनि हुनसक्छ है, यो बर्खाको बेलामा भन्न सकिन्न। सो ध्यान दिनुहोला, हामीलाई सुनेर साथ दिनुहोला भने यति बेला कार्यक्रमको सुरुवात गरिहाल्छौँ। तपाईँको माझमा टङ्क तिमल सिन्हाको आवाज मलाई गीत छ, मेरी चम्पावल गीत राखेर त्यसपछि आउँछौँ। रेडियो सुन्दै गर्नुहोला, फोन मेसेज गर्दै गर्नुहोला है।

0: टंका तिमल सिन्हाको आवाजमा यो त मेरी चम्पा तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आवाजमा म सुरराज सिंह छु, साथमा तपाईँ हुनुहुन्छ त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला भन्न चाहन्छु। साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ, हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। बिहानको समय छ, 11:31 गइसकेको छ, पानी झम्झम्ती परिराखेको छ, सुरक्षित रहनुहोला, सतर्कका साथ रहनुहोला, सावधानी अप्नाएर बस्नुहोला भन्न चाहे सुन्दै हुनुहुन्छ, सुनेर साथ दिनुहोला भन्न चाहन्छु। यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार।
1: हजुर दाई नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार हजुर देवजी, स्वागत छ कार्यक्रममा।
1: थ्याङ्क यू दादा।
0: के छ खबर, के गर्दै हुनुहुन्छ? खाना भयो?
1: खाना भर्खर खाएर अनि हजुरको कार्यक्रम सुनेर बसिरहेको छु। हजुरको रेडियोबाट प्रसारण हुने कार्यक्रम कति बेला आउला भनेर सुनेर बसिरहेको छु नि भाइ। हजुर पानी परिरहेको छ है बाहिर, एकदम भन्नुपर्छ है त, ननिस्कै पानी परिरहेको छ, रोकिँदै पर्दै रोकिँदै पर्दै गरेको छ भन्नुपर्छ है त।
0: ठिक छ, पानी मौसमविदहरूले पर्छ अझै भनेर भनिरहेका छन्, सो त्यो भएर सुरक्षित रहनुहोला, सावधानीका साथ रहनुहोला भन्न चाहे। अनि मौसम सम्बन्धी बुलेटिनहरू समाचारहरू सुन्दै गर्नुहोला भन्न चाहन्छु। साथमा हामी छौँ, सुन्दै हामीलाई पनि सुनेर साथ दिनुहोला भन्न चाहन्छु। होइन अब अरू त ठिक छ, राम्रो छ,
1: एकदम ठिक छ, अरू सबै कुराहरू भन्नुपर्छ। अनि दाइहरू खाना खानुभयो त?
0: खाना भएको छैन, बिस्तारो हुन्छ है, अब बिस्तारो खानुपर्छ पनि भन्न चाहे। ठिक छ, खुसी लाग्यो हिजो सम्झिदिनु भयो। के सुनाउनुहुन्छ आजको बसाइमा?
1: हजुर
0: के सुनाउनुहुन्छ आजको बसाइमा?
1: अरू त गीत गजल, अरू त कविताहरू मुक्तकहरू त आउँदैन खासै होइन, अब मैले सुनाउनु भनेको खासै अब गीतै नै हो भन्नुपर्छ है त।
0: ओके ठिक छ, सुरु गर्नुहोस् न।
1: हुन्छ, म थोरै गीत कति आउँछ, अब नयाँ गीत त भर्खरै सुनेको छु मैले पनि, त्यो गीत गाउने प्रयास गर्छु है त।
0: ओके हुन्छ।
1: सहुला दुख बाधनी खाउला आधा

0: तिम्रो सँगै हो छुट्नु परे अनि माया मृत्यु हाम्रो सँगै हो मृत्यु हाम्रो सँगै हो हजुर दादा यति नै हुनुहोस् है त
1: यस मिठो तरिकाले गाइदिनु भयो खुसी लाग्यो मैले सुनेकै रहेनछ होइन यो त भर्खर नै
0: भर्खर भर्खरै आएको गीत हो सायद अब भोलिको दिनहरूमा नि यही गीत रोज्नु चाहन्छु बजाइदिनु होला आज पनि मिल्छ भने पनि यसो बजाइदिनु होला भन्न चाहन्छु है त
1: कुन चाहिँ भन्नुभयो
0: हजुर
1: कुन चाहिँ भन्नुभयो बोल बोल
0: गीतको बोल सहुला दुःख बाधा नि खाउला आधा आधा नि होइन
1: सहुला दुःख बाधा
0: हजुर हिमाल
1: सागरको है गीत चाहिँ भन्नुभएको है त हिमाल सागरको आवाजमा सहुला दुःख बाधा
0: हजुर खाउला मनाङमा त्यो सुटिङ भइरहेको गीत रहेछ होइन
1: हजुर
0: हजुर हजुर भर्खरै भर्खरै मैले पनि हेरेको भन्नुपर्छ है त युट्युबतिर टिकटकतिर भेटेको भन्नुपर्छ है त
1: ओके ल ठिक छ सहुला दुःख बाधा खाउला आधा
0: हजुर
1: राख्ने कोसिस चाहिँ गर्छौँ ठिक छ खुसी लाग्यो यस कार्यक्रममा सहभागी भइदिनु भयो आज बसेबाट छुट्टीमा है हस् धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पहिला तपाईँको 0848 40 00 26 माध्यममा आउन सक्नुहुन्छ 0848 40 00 26 माध्यम भएर आउनु होला भन्न चाहन्छु ठिक छ यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर नमस्कार
2: नमस्कार सिरा सर नमस्कार हजुर
1: नमस्ते नमस्कार स्वागत छ विक्रम सर कार्यक्रममा के छ हो खबर
2: एकदम आराम राम्रो छ सिरा सर अब राम्रो त के भन्नु है अब यस्तो पानी दर्केर पानी परिरहेछ कतिखेर के हुने भन्ने कुरो ठेगान पनि छैन अब त्यसले गर्दा यस्तै छ अब जस हजुरको रेडियो छ र यसो चारैतिर के कसो भयो भन्ने कुरो सुन्ने मौका चाहिँ पाइया छ सिरा सर
1: ठिक छ सुन्नुपर्छ यो बेला होइन कहाँ के हुँदैछ भन्ने अलि थाहा पाउनुपर्छ जस्तो लाग्छ अझ यो बेलामा त अझ रेडियो नै हो जस्तो लाग्छ सारथी
2: मेरो लागि त अत्यन्तै रेडियो नै हो सिरा सर अनि यो हामीले चाहिँ अब यो कार्यक्रमै पछि चाहिँ यो तिन दिन चार दिनसम्म चाहिँ लगभग अपडेट जस्तो पनि लिने काम गर्नुहोस् कार्यक्रमको बिचबिचमा सानो सुझाव पनि दिन चाहन्छु सिरा सर
1: ठिक छ राम्रो त्यो पनि के कहाँ कसो भइराखेको छ भन्ने थाहा हुन्छ होइन जो सुनेर बसिराख्नु भएको छ उहाँहरूले ए टु जेड होइन अपडेट भइराख्नुहुन्छ त्यो पनि राम्रो हो पनि भन्न चाहे ठिक छ खुसी लाग्यो यस सल्लाह सुझाव मनन गर्न छ पनि भन्न चाहन्छु तपाईँले भनिहाल्नुभयो अहिले भर्खर यसो हेरिराखेको थियो काभ्रेको रोसीतिर हो क्यारे गाडी फसेको छ भन्ने होइन यस्तो यस्तो खालको भइरहेछ
2: यस्तो यस्तो चाहिँ जानकारीहरू चाहिँ आयो भने सिरा सर एकदम सतर्क हुने मौका नि पाइन्छ र अब काठमाडौँतिरबाट आउने मान्छेहरूलाई अब हाम्रो त श्रोताहरू त विशेष गरी अब बढी जस्तो त हाम्रो अब सिन्धुलीतिर छन् होइन त्यहाँको श्रोताहरूले नि फोन गर्दाखेरि यहाँ यस्तो भइरहेछ भन्ने खालको अब मैले यहाँबाट भयो खाँडदेवीबाट भयो अब मन्थलीतिर आउनेहरू भयो अब यस्तो खालको चाहिँ अपडेटहरू लिन पाइयो भने यो त अत्यन्तै
1: राम्रो
2: डेन्जर छेड हो नि त
1: कहाँ कस्तो छ पानीको बहाव कस्तो छ खोलाको अवस्था कस्तो छ त्यही कुराहरू
2: एकदम
1: होइन ठिक छ त्यो पनि राम्रो हो ओके ठिक छ खाना भयो
2: सिरा सर खाना त मैले त आज त खाएको छुइनँ एक दिनमा खान्छु होला
1: ठिक छ ढिला गर्नुभएछ त ठिक छ आज सुन्दै हुनुहुन्छ माया गर्नुहुन्छ खुसी लाग्छ माया
2: सर म त अब यो रेडी नभई त सायद
1: पक्कै पनि होइन अब साथी नै यो यस्तो हुँदो रहेछ कि कहिले कहीँ अब हामी यहाँनिर म जस्तै म यहाँ बसेर रेडियो सुनेर प्रायः जस्तो रेडियोमै यहीँ बसिरहेका हुन्छौँ के भइरहेको छ हामी अपडेट भइराखेका हुन्छौँ तर जब घरतिर हुन्छ अनि कहिले काहीँ यसो रेडियो बज्दैन सुन्न पाइँदैन केही होइन त्यो भएपछि सक्सक्क लाग के भयो होला कस्तो भयो होला त्यो दिमागतिर त्यो हुँदो रहेछ कि है एक प्रकारको त्यो चिन्ता जस्तै के भयो होला कहाँ के भयो होला के भइसक्यो होला जस्तो त्यो खुल्दुली हुँदो रहेछ अनि रेडियोहरू चल्यो सुन्यो भनिसकेपछि अनि त्यसपछि थाहा हुने ठिक छ राम्रो माया गरिदिनुहुन्छ खुसी लाग्छ के सुनाउनुहुन्छ आजको बसाइमा
2: सिरा सर म अलिकति मेरो ब्यालेन्स पनि ट्याक्कै सकेको बेला परेको छ सुनाउँदिन सबै साथीहरूलाई चाहिँ अब जोस् सतर्क रहिदिनु होला अब घमण्डी गरेर नहिँडिदिनु होला हिँडिदिनु होला भन्दै म छुट्छु हजुर धन्यवाद
1: ओके हस् धन्यवाद विक्रम सेवा हुनुहुन्छ खडादेवीबाट उहाँको आफ्नै टेलर पनि रहेको छ मैले बेला बेला मनिरहेको हुन्छ माया गर्नुहुन्छ पो होइन सत्य भएर पनि होइन यसो माया गर्नुहुन्छ सम्झिदिनुहुन्छ सुन्नुहुन्छ उहाँको नारै रहेको छ गाउँघरमा हजुरको रेडियो घन्काउनु पर्छ भन्ने होइन सो हामी पनि यसो भनिरहेका हुन्छौँ रूप टेलर रहेको छ उहाँको सम्झिदिनुहुन्छ बेला बेलामा यसो सरसल्लाह सुझाव दिनुहुन्छ खानदेवीबाट हुनुहुन्थ्यो उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यति बेला एउटा गीत राख्छौँ ठ्याक्ठ्याक्कै देवजीले भनेको गीत चाहिँ सहुला दुःख बाधा खाउला आधा आधा यो गीत चाहिँ भेटिएन जस्तो लाग्यो त्यही पनि सर्च गर्ने कोसिस गर्छु हिमाल सागर र कहिले अर्को गीत तपाईँको माझमा राख्न चाहन्छु यति बेलाको समयमा त्यसपछि आउँछु रेडियो सुन्दै गर्नुलाई

0: योगी तपाईले सुन्नुभयो कार्यक्रम चपदीप अपनिर भइराखेको छ आवाजमा श्रोता छु तपाईसँग कुराकानी गर्ने प्रयास म गरिरहेको छु आउन सक्नुहुन्छ नम्बर 0440 40 00 26 को माध्यमबाट आउन सक्नुहुन्छ 0440 40 00 26 को माध्यम भएर आउनुहोला भन्ने भन्न चाहन्छु अनि साथसाथै अघि होइन विक्रम शिवाजीले पनि जस्तै यति बेला अलि मौसम प्रतिकूल रहेको छ हामीले भनिरहेका छौँ होइन मौसम प्रतिकूल अवस्था छ पानी हिजोदेखि परिराखेको छ रामेछापमा भनिसकेपछि अन्त के भयो कसो भयो थाहा भएन तर हाम्रोतिर हिजो बिहानदेखि नै पानी परिराखेको छ होइन यति बेला हेर्ने हो भने ठ्याक्रेकी रोसी खोलामा पनि गाडी फस्यो होइन भन्ने न्युज आइराखेको छ सो विभिन्न ठाउँमा विभिन्न गतिविधिहरू भइराखेका छन् होइन हुन पनि सक्छन् सो ध्यान दिनुहोला भन्न चाहे विशेष गरी चाहिँ ध्यान दिनुहोला भन्न चाहन्छु कति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर नमस्कार
1: नमस्कार दाइ
0: नमस्ते नमस्कार रमिलाजी स्वागत छ
1: धन्यवाद तपाईँलाई
0: के छ खबर
1: मेरो ठिकै छ तपाईँको के छ दाइ सन्जी हुनुहुन्छ
0: ठिक छ राम्रो छ रमाइलो छ बबाल बिन्दास छ आकाश नै छ अनि खाना खानुभयो
1: दाइले खानुभयो
0: मेरो भएको छ नि बिस्तारो हुन्छ रेडियो सुन्दै हुनुहुन्छ
1: मैले सुनेको छैन
0: छैन किन
1: त्यतिकै
0: माया नलागेर मेरो माया लाग्नु छोड्यो
1: तपाईँको माया लाग्नै छोड्यो
0: ल के भयो त आजकल किन को अरूप्रति माया जाग्यो क्या तपाईँको
1: भने है खै के भयो कुनै पहिला पहिला तपाईँलाई मारी माया लाग्थ्यो अहिले लाग्दै
0: हेर मेरो मुटु त यो फुटेर जाने हो नि
1: भनिदिएको नि तपाईँलाई जिस्काइदिने
0: ओके ल ठिक छ यति साह्रो पनि जिस्काउनुहुन्न कि सिरियस लिन्छन् कोही कहिले
1: त्यो सिरियस त्यो सिरियस हुने भए तपाईँ हुनु मैले त जिस्काइदिए हो
0: ठिक छ ठिक छ अनि ठिक छ यस माया गरिदिनुहुन्छ खुसी लाग्छ के सुनाउनुहुन्छ आजको बसाइ भन्नुहोस् न
1: के सुनाउँदै आज मलाई त आउँदैन केही पनि
0: आउनु पर्यो कि
1: म नपढ्या भन्थे तपाईँ पढ्या भन्थे
0: म झन् बाले पढ भन्दा पढ्न नगएको स्कुलमा यहाँ स्कुल बन्द गरी गरी भागेको र
1: तपाईँको यो रेडियोको नम्बर नि कसरी थाहा पायो नम्बरै थाहा छैन मलाई त
0: कहाँको
1: रेडियोको
0: लगाएर त लगाएर अनि नम्बर थाहा नपाइकन कसरी फोन
1: गर्नुहुन्छ फोन जाने रहेछ अनि उठ्ने रहेछ बोल्ने
0: रहेछ ए त भाइ के भन्नु र मैले खै भन्न त धेरै मन थियो तर अब कसरी के भनौँ भनौँ ठिक छ
1: थोरै सुनाउँछु नि है दाइ
0: ल
1: कस्तो अनौठो लाग्छ है छोरी मान्छेको जिन्दगी राम्रो खानु पर्यो भने रानी नराम्रो खानु पर्यो खरानी यति नै
0: त्यो पनि हो अनि छोराको चाहिँ के हुन्छ नि अनि छोरा पनि त्यही होइन
1: छोरा नि त्यही हो छोरी नि त्यही हो तर छोरी मैले भनिदिएको नि
0: तपाईँले भन्दा छोरी भन्नुभयो मैले भन्दा छोरो भनिदिन्छु सक्यो न
1: सक्यो क्या बराबरी
0: बराबरी ठिक छ दुबईको स्थिति उस्तै हुन्छ प्रायः जस्तो राम्रो राम्रोको मा पऱ्यो भने पक्कै पनि राम्रो अब राम्रोकै उसमा परेन भने त्यो जति गरे पनि नराम्रोको माया एउटासँग हुँदाहुँदै अर्कोसँग विवाह भयो भने खत्तम
1: हो त्यस्तै
0: त्यस्तै हुँदो रहेछ खै के गर्नु जिन्दै भने खै कहाँबाट कसरी कुन मोडमा लान्छ थाहा हुन्न रमिला
1: त्यही हो क्या त्यही भएर मागेर चाहिँ अहिलेको जमानामा बिहे नगर्नै त्यो कोसँग बोल्छ त्योसँगै मागेर
0: के भनेको हामी जस्ताले चाहिँ के गर्नु त अब कसैसँग लप पनि पर्दैन
1: अनलाइनमा तर लप कदम भनेर माया गर्नु भयो होला नि त तपाईँको बिहे हुँदा त अनि कस्तो अचम्म हुँदैन रुँदैन
0: भाइ मेरो खै कसैले लप कोसँग लप पर्नु है मेरो त मलाई लप पार्नै जान्दैन आएन
1: आउँदैन रहेछ. पहिला पहिला त राम्रोसँग बोल्ने, पछि पछि पछिदेखि त लप परम भन्नेहरू नै हो के त.
0: के भन्नु, ठिकै छ, ठिक छ जी. होस् अब यस्तै हो, अब के भन्नु.
1: पहिलासँग हामी नि के अरे, हाम्रो नि पहिला लभ नपरि 4-5 महिनासम्म लभ नपरिया त हो नि. राम्रैसँग बोल्यो भनेर बोल्यो त यस्तो भयो हुने रहेछ.
0: अब त्यो भनेको दैवले के अरे दैव भगवान्ले जुराएको हुन्छ के.
1: तर मलाई नि कस्तो राम्रो लाग्थ्यो, राम्रोसँग बोल्नुहुन्छ, उसलाई नि राम्रो लाग्थ्यो अरे. तर खै कसरी लभ भयो थाहै भएन.
0: त्यही त्यो भगवान्ले जुराएपछि पनि त्यस्तै हुन्छ. तपाईँले पनि त्यो यस्तो उहाँप्रति होइन, उहाँले म्यासेज फोन गर्दाखेरि तपाईँ पनि बोल्न चाहनुभयो होला, तपाईँ पनि कुराकानी गर्न चाहनुभयो होला. अनि अब फेरि उहाँले म्यासेज त्यो भयो. अब उहाँले चाहेर मात्र भएको भए त हुँदैन थियो. तपाईँले वास्ता नगर्ने होइन, केही नगर्ने भएको भए त यस्तो हुँदैन थियो, अहिले विवाह हुँदैन थियो होइन र. तपाईँ पनि अब जे होस् भगवान्ले चाहेपछि तपाईँ प्रति पनि रुचि आयो होला, अथवा बोलौँ न भन्ने केही सोच आयो होला, अथवा केही न केही भएर न त यस्तो भयो. त्यही भनिन्छ नि भगवान्ले जुराएको हुन्छ भनिन्छ नि त प्राय जसो.
1: त्यो त हो, तै पनि भगवान्ले जुराउँछ भनेर के अरे भगवानले दिन्छ भनेर डोकोमा दुध दुएर आउँछ त नि. त्यो आफूले नि मिलाउनु पर्यो क्या.
0: भयो जाँचे यी कुराहरू गर्दिनँ म, कता कता के के हुन्छ भयो. ठिक छ, यतातिर नजाउ, म त भगवानले दिन्छन् भनेर बसिरहेको थिएँ. अब कहाँ डोको, अब कहाँ कसरी हुन्छ.
1: तर पनि उसो है, तपाईँले भन्यो नि हो. तर कोही मान्छेको दिए भएर नि छुटिन सक्छ नि त. तर भगवानले दिएपछि नछुटिने रहेछ क्या.
0: त्यही त भन्दैछ त. मैले यस्तो भन्न खोजेको के, जस्तै रमिलाजी उहाँले चाहनु भएको थियो होला, तपाईँलाई भित्रभित्र मन पराउनु भएको थियो होला, उहाँ बोल्न खोज्नु भयो होला. तपाईँले त्यतिखेर तपाईँले वास्ता नगरेको भए यस्तै त हो नि भनेर बोल्नै नचाहेको भए, म्यासेजहरू फोनै नउठाएको भए, नगरेको भए हुँदै हुँदैन थियो. तपाईँले पनि बोलौँ न भन्नुभयो होला, अथवा ठिकै छ एक दुईताल म्यासेज गरौँ न भन्नुभयो होला. हुँदाहुँदै हुँदाहुँदै बिस्तारो बिस्तारो माया बस्यो, यताउति होइन, विवाह भयो अहिले यस्तो भयो भनिसकेपछि त्यो एक किसिमको एट्र्याक्ट हुनु पर्यो, अथवा भगवान्ले जुराइदिएको हुनु पर्यो र दुवैजना एट्र्याक्ट हुन्छ, अथवा कुरा मिल्छ र होइन र, बोल्न पनि चाह हुन्छ, इच्छा हुन्छ. जस्तै कसैकोमा कुरै त्यही हो, त्यही त माया हो. नजानेको पाराले माया हो, कोही कसैसँग अचम्म लाग्दैन त होइन, कसरी हो होला है भनिन्छ. त्यही भएर भनिन्छ भगवान्ले जन्म मृत्यु अनि त्यसपछि यो सम्बन्ध भगवान्ले बनाएर पठाउँछन् भन्छन्. अब हो होइन थाहा छैन, जो विश्वास पनि त गर्नुपर्छ जस्तो लाग्छ केही केही कुराले.
1: तर कुरा चाहिँ मिल्या हुन्थ्यो है, त्यो दुःख सुखको कुरा गर्दाखेरि कस्तो सबै कुरा सेयर गर्नुहुन्थ्यो क्या. अनि त्यही भएर
0: ठिक छ, राम्रो ठिक छ, राम्रो छ, राम्रै चलोस् पनि भन्न चाहे. खुसी लाग्यो जस आइदिनुभयो. लगभग कार्यक्रमको समय अवधि पनि सकिन लाग्यो, मिठो कुराकानी गर्न पाइयो. आजको बसेपट छुट्यौँ न. हस् धन्यवाद, मलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. म दुईवटा तिनवटा कुरामा, एउटा कुरामा चाहिँ जहिले निश्चित के हुन्छु भने, जन्म मृत्यु अनि सम्बन्धहरू प्राय जसो होइन सबैले यही भनिरहेका हुन्छन्, भगवान्ले बनाएर पठाउँछन् होइन. कहिलेकाहीँ आफूले नचाहँदा नचाहँदै पनि जोसँग हुन्न म त्यो चाहन्न भन्दा भन्दै पनि त्यही भइराखेको हुन्छ. जस्तो सम्बन्ध पनि त्योसँग के बोलौँ र बोल्दिनँ भनेर छोडेको सम्बन्ध पछि त्यहीसँग हुन्छ, अथवा कोहीसँग यस्तो लभ परेको हुन्छ, माया बसेको हुन्छ, तर फेरि अन्तिममा त्यहीसँग सम्बन्ध हुँदैन होइन. र सानोतिनो कुरामै पनि छुट्छ कुनै कुनैमा, अनि सोचिँदैन त केही कारणले भगवान्ले नै भएर पनि हुनसक्छ. कोही कोहीमा कति ठुला ठुला झगडाहरू हुन्छन् कति होइन, नबोली नबोली बस्दाखेरि पनि फेरि त्यहीँनिर माया गाढा भइरहेको हुन्छ, त्यहीँ सम्बन्ध केही हुँदैन. त्यही भएर भगवान् छन् भनेर पनि बुझ्नुपर्छ जस्तो लाग्छ. त्यही भएर हत्या हिंसा बलात्कार यी कुराहरू गर्नुभन्दा अगाडि होइन, जस्तै मनमा नकारात्मक सोच आउनुभन्दा अगाडि होइन, कोही छन् है हेरिरहेका छन् हामीलाई पनि त्यही अनुसारको होइन सजाय हुनसक्छ, राम्रो काम गर्यो भने, नराम्रो काम गर्यो भने, राम्रो काम गर्यो भने राम्रो हुनसक्छ भनेर चाहिँ मनमा लिनुपर्छ जस्तो पनि लाग्छ है। ठिक छ, यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु। 11:54 भइसकेको छ, केही म्यासेजहरू वाचन गर्न चाहन्छु। मैले अघि भनेको थिएँ रुसी खोलामा गाडी फसेको भनेर होइन, अहिले उद्धार गरिसकेको छ, क्यारे पानी बसै फसेको थियो मान्छे, बसे विभिन्न छ यति बेला, विभिन्न ठाउँमा विभिन्न होइन कुराहरू आइरहेका छन्, न्युजहरू, मौसमविदहरूले सावधानी अप्नाउनु भनेर भनिरहेका छन्। सो सावधानी चाहिँ रहनुहोला, विशेष त अब हिँड्दाखेरि के अरे अत्यावश्यक बाहेक यो समयमा कतै पनि नजानुहोला, ननिक्लिनुहोला भनेर मौसमविदहरूले पनि भनिरहेका छन् होइन। विभिन्न सूचनाहरू प्रसारण प्रकाशन भइरहेका छन्, त्यसमा ध्यान दिनुहोला होइन। अनि त्यस्तै गरेर अर्को कुरा भनेको स्कुल विद्यालयहरूले पनि यदि होइन अत्यावश्यकै अब त्यस्तो जोखिमै छ भने बिदा दिनु भनेर शिक्षा मन्त्रालयले नै निर्देशन जारी गरिसकेको छ। सो यति बेला विभिन्न ठाउँमा त अब स्कुल विद्यालय नै बन्द भइसकेका छन्। काभ्रेका 4 स्थानीय तहका विद्यालय 2 दिन होइन भोलि पर्सि बिदाई भइसकेको छ। मन्थलीले पनि बिदा दिइराखेको छ, मन्थली नगरपालिकाले पनि बिदा दिइसकेको छ होइन। यी कुराहरू रहेका छन्। सो ध्यान दिनुहोला, हेलचेक्र नगर्नुहोला, मौसमको समय छ। अब भिडियो बनाउने त्यसपछि टिकटकको लागि होइन फोटो खिच्ने, अब अस्ति भटेपछिमा देखिहाल्नुभयो त्यहाँ के कुराहरू, फोटो खिच्ने भिडियो खिच्ने भएर पनि ज्यान गएको भनेर पछिल्लो समय त्यो भिडियोहरूले देखाइराखेको छ। सो हेलचेकलाई नगरौँ भन्न चाहे मैले, जस नराम्रो हुनुभन्दा अगाडि नै सुरक्षित रह्यो भने, सजग रह्यो भने राम्रो हो जस्तो लाग्छ। भन्दा केही म्यासेजहरू छन् म छोटो मिठोमा वाचन गरिहाल्छु, धेरै त छैन जस्तो लाग्छ, केही म्यासेजहरू म वाचन गर्छु। निमा एसपिलाम हुनुहुन्छ, ओखलढुङ्गा चरानोबाट निमा शेर्पा हो भन्नुहुन्छ, सबैमा सम्झना छ भन्नुहुन्छ। लु अब म सुन्दै सुन्दै हाँसेर मर्छु होला भगवान् भन्नुहुन्छ। रमिलाको कुरा सही हो है भन्नुहुन्छ सपना तामा। मेरो चाहिँ अनि के बेठिक हो र भनेको सपनाजी, मेरो पनि ठिक हो, रमिलाजीले कुरा उठाउनु भयो होला त्यो होइन केटीको बारेमा, मैले केटाको बारेमा होइन र पुरुष नारी पुरुष समान हुने दुःख सबैलाई पर्छ हो गाठे होइन। निशा ठोकरले पनि सुन्दैछु भन्नुहुन्छ, शुक्रराज रसालीले पनि सुन्दैछु भन्नुहुन्छ, पाँच थरी ल्याङ सात घर भइहाल फिल्म 4 डब्लु चोकबाट, जीवन सहयात्री कमला रसाली, प्रेमकला आचार्य, डिकेन्द्र सन्धानले, अरुणा सन्धानले, गोपाल भाइ चट्टोपट्टे, मनिषा शेर्पा, गगन तेरा, थुमेश्वरी लिम्बू, सन्चमाया केरुङलाई सबैमा सम्झना छ भन्नुहुन्छ। बाबुराम मगरले पनि ओखलढुङ्गा पोकली घर भइहाल्छ, साउदी अरेबियाको रियादबाट सुन्दैछु भन्नुहुन्छ। देवेन किश रञ्जन हुनुहुन्छ, सुनिता दाहालाई जन्मदिनको मिसाल धारी शुभकामना भन्नुहुन्छ, हफिज युनिस बाबर हुनुहुन्छ, दादु सिन्धु पाकिस्तान गुड मर्निङ भन्नुहुन्छ, गुड मर्निङ होइन, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू फर लिसनिङ होइन आवर रेडियो भन्न चाहन्छु होइन। सागर गिरी पनि सुन्दै हुनुहुन्छ, झापाबाट सागर गिरी भन्नुहुन्छ, सम्झनु पर्दा चामलिङ, करुण चामलिङ, मुना मुखिया, अस्मी सताङ, सीता भण्डारी, सरिना गुरुङ, गीता राई, त्यस्तै गरेर विनिता राई, शर्मिला चुङहाङ, रत्नबहादुर थापा, चन्द्र बस्नेत, शङ्कर ढकाल लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, सम्झिराखेको छु भन्नुहुन्छ। टेकबहादुर पुमाले पनि उदयपुर 14 नगरपालिका 8 बेल्टार राई टोल चोकबाट सुन्दैछु भन्नुहुन्छ, सपना तामाङले पनि सिन्धुलीबाट सुन्दैछु राम्रो लाग्छ भन्नुहुन्छ, रेखा कार्की, सम्झना प्रधान, मेनुका दर्नाल, त्यस्तै टिकराम सुनवार, रमिला तामाङ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, भावना काफ्रेले पनि सुन्दैछु भन्नुहुन्छ, बेली अछामीले पनि सुन्दैछु भन्नुहुन्छ, टेकु छेत्रीले पनि मिस्यु भन्नुहुन्छ तनहुबाट, सिम्पल सरिनाले पनि मोरङबाट सुन्दैछु भन्नुहुन्छ, मोरङ काने पोखरीबाट सिम्पल सरिना गुरुङ हो भन्नुहुन्छ, डेटोल सुन छोरा भन्नुहुन्छ, अनुपी गुरुङ लेख्नुभएको छ, अनुप गुरुङ, दिपेश देवान, दिनेश माध्याङ देवान, दाई वीरेन्द्र लामा, वीरेन्द्र शरण आले मगर, सुदीपान्त राजघले मगर लगायत सबैमा सञ्जना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। हो तपाईँको पनि ठिकै हो, मैले तपाईँको बेठिक भनिएको छैन दाई भन्नुहुन्छ, सपना तामाङलाई पनि विशेष रूपमा धन्यवाद दिँदै छुटिनुपर्छ। यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, मनदेखि धन्यवाद दिन चाहन्छु। प्राविधिक पाटोमा रहेर साथ दिनुभयो सम्झनाजीलाई पनि विशेष रूपमा धन्यवाद दिँदै, फोन गरेर साथ दिनुभयो, म्यासेज गरेर साथ दिनुभयो सम्पूर्णलाई मनदेखि धन्यवाद दिँदै, अन्तिममा तपाईँको माझमा एउटा मिठो गीत राख्दै आजको बसेबाट छुटेँ। हवस् त नमस्कार।

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: नेपाल खबरमा अब पूरा खबर। आज देशका विभिन्न ठाउँका साना नदी तथा खोलामा पानीको वहाव उल्लेख्य बढ़ने र केही जिल्लाहरूमा आकस्मिक बाढ़ीको उच्च जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ आसपासका जिल्ला भई बहने ससाना नदी तथा खोलामा पानीको वहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको उच्च जोखिम छ। छोटो समयमा ठूलो वर्षा हुँदा साना नदी, खोला तथा खरेमा पानीको वहाव एक्कासी बढ़न सक्ने भएकाले नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ। त्यसै गरी ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही लगायतका जिल्लामा बाढ़ीको जोखिम छ। त्यसै गरी सिन्धुली, ओखलडुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्री, काठमाडौँ, भक्तपुर, ललितपुर, त्यसै गरी मकवानपुर, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितौन, नलपरासी पूर्व र पश्चिममा पनि बाढ़ीको जोखिम छ। त्यस्तै रूपन्देही, तनहुँ, कास्की, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, रूकुम पूर्व, पश्चिम, त्यसै गरी रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट जिल्ला र कालीकोट तथा आसपासका जिल्लामा बहने ससाना नदीको वहाव पनि बढ़ने सम्भावना छ। आज देशका विभिन्न 60 भन्दा बढ़ी जिल्लामा बाढ़ीको जोखिम रहेको महाशाखाले जनाएको छ। वर्षाको समयमा पानीको वहाव एक्कासी बढ़न सक्ने भएकाले खोला तथा नदीमा नजान, जोखिमयुक्त ठाउँमा विशेष सावधानी अपनाउन सुझाव दिइएको छ। यसैबीच यति बेला लुम्बिनी प्रदेशदेखि पूर्वका सबैजसो ठाउँमा वर्षा भइरहेको छ। पश्चिम कर्णाली र सुदूरपश्चिम प्रदेशको तुलनामा पूर्वतिर बढ़ी वर्षा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पानी पर्ने क्रम अझै बढ़नेछ। केही ठाउँमा मुसलधारे र आरीघट्टे वर्षाको सम्भावना छ। मौसम एकछिन खुले जस्तो भए पनि फेरि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ। संसदीय सुनवाई समितिले सरकारले विभिन्न 13 देशका लागि सिफारिश गरेका प्रस्तावित राजदूतहरूको सुनवाई प्रक्रिया औपचारिक रूपमा अघि बढ़ाएको छ। आज बसेको समितिको बैठकले प्रस्तावित राजदूतको योग्यता, कार्यक्षमता, योजना र उनीहरू विरूद्ध आउन सक्ने उजुरीलाई आधार बनाएर सुनवाई प्रक्रियालाई दशैं अगाडि नै सम्पन्न गर्ने गरी कार्यतालिका तय गरेको छ। समितिका सभापति बोध नारायण श्रेष्ठका अनुसार सुनवाई प्रक्रियालाई प्रभावकारी र छिटो बनाउन तीनवटा समानान्तर आधारमा काम गरिनेछ, जसमा प्रस्तावित राजदूतको शैक्षिक योग्यता, बायोडाटा, उनीहरूले प्रस्ताव गर्ने कार्ययोजना र नागरिक तहबाट प्राप्त हुने उजुरीहरू समावेश छन्। समितिले यी विषयको अध्ययन कार्यलाई तीव्रता दिएको छ। फ्लाइ दुबईले पोखरा दुबई नियमित व्यवसायिक उडान शुरू गरेसँगै पोखराका पर्यटन व्यवसाय उत्साहित भएका छन्। हिजोदेखि शुरू भएको नियमित उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्नका साथै पर्यटन, व्यापार तथा रोजगारीका क्षेत्रमा नयाँ अवसर सृजना गर्ने व्यवसायहरूको अपेक्षा छ। दुबईबाट पोखरा आएका यात्रुको स्वागत तथा पोखराबाट दुबई जाने यात्रुको विदायका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो चहलपहल देखिएको थियो। जनप्रतिनिधि, सरकारी अधिकारी, पर्यटन व्यवसायी तथा आम नागरिक विमानस्थल पुगेका थिए। दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै 4.5 घण्टाको उडानपछि फ्लाइ दुबईको बोइङ 737 म्याक्स 8 जहाज हिजो बेलुकी 6:19 पोखरा विमानस्थलमा अवतरण गरेको थियो। 113 यात्रु लिएर आएको जहाजलाई विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको थियो। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा दुबई सीधा हवाई उडानले पोखराको पर्यटन, व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिका लागि महत्वपूर्ण अवसर रहेको बताउनु भएको छ। डोल्पा जिल्लाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाजको एउटा पांग्रा खुस्किएको छ। नेपालगंजबाट 13 यात्रु सहित गएको जहाज आज बिहान अवतरणको क्रममा पछाडितिरको दायाँतर्फको एउटा पांग्रा खुस्किएको हो। पांग्रामा सामान्य समस्या देखिएको र अरू कुनै ठूलो क्षति नभएको डोल्पाका प्रमुख जिल्लाधिकारी जुनु हमाल ढकालले उज्यालोलाई जानकारी दिनुभयो। प्रतिकूल मौसमका कारण अरू उडान पनि भएका छैन। सामान्य दुर्घटना भएकाले जहाज धावन मार्गमै रहेको र यसको प्राविधिक जाँच भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा अमेरिकाले नेपाललाई झण्डै 4.5 अर्ब रूपियाँ सहयोग गर्ने, सुन चाँदीको भाव आज घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले गण्डकी र लुम्बिनी प्रदेशमा बाढ़ीको उच्च जोखिम आजदेखि पानी पर्ने क्रम अझै बढ़ने 13 देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया शुरू पोखरा दुवै नियमित उडानबाट पर्यटन व्यवसाय उत्साहित लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू प्रधानमन्त्री बालेन्द्र शाहले आज संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्दै हुनुहुन्छ। उहाँले भोलि नेपाली समयअनुसार बिहान राष्ट्रसंघीय महासभाको 81औं सत्रलाई सम्बोधन गर्नुहुनेछ। महासभामा प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय उठाउने तयारी गर्नुभएको छ। विकसित तथा बढ़ी कार्बन उत्सर्जन गर्ने देशले जलवायु संकटको असर भोगिरहेका नेपाल जस्ता देशलाई न्यायपूर्ण सहयोग गर्नुपर्ने विषयमा नेपालले जोड़ दिएको छ। अमेरिकाले बाढ़ीपछिको पुननिर्माण तथा प्रभावित समुदायको राहत र पुनरुत्थानका लागि नेपाललाई 3 करोड़ 10 लाख अमेरिकी डलर अर्थात 4 अर्ब 60 करोड़ रूपियाँ सहयोग गर्ने भएको छ। राष्ट्रसंघको 81औं महासभामा सहभागी हुने क्रममा न्यूयर्कमा रहनुभएका परराष्ट्र मन्त्री श्री शिशिर खनालसँग हिजो भएको भेटमा राजनैतिक मामिला सम्बन्धी अमेरिकी उपविदेश मन्त्री एलिसन हुकरले यो सहयोगबारे जानकारी गराउनु भएको हो। आज सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 3,200 रूपियाँले घटेर 2,59,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,02,300 रूपियाँ थियो। यस्तै आज चाँदी तोलामा 165 रूपियाँले घटेको छ। हिजो तोलाको 4,815 रूपियाँमा कारोबार भएको चाँदी आज 4,650 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। नेकपा एमालेको सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा शुरू भएको छ। केन्द्रीय कमिटिको बैठक चलिरहेको अवस्थामा बोलाइएको यो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमा सदस्यहरूले राखेका सुझावहरूलाई एकीकृत गर्ने र सांगठनिक विषयमा निर्णय लिने तयारी छ। पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी सदस्यहरूबाट प्राप्त रचनात्मक सुझावलाई अध्यक्ष ओलीले राजनैतिक प्रतिवेदनमा समेटेर त्यसलाई अन्तिम रूप दिने कार्यलाई बैठकले प्राथमिकतामा राखेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएपछि इरानले अमेरिकी दबाव सामु नझोक्ने र थप आक्रमण भए कड़ा प्रतिकार गर्ने जनाएको छ। राष्ट्रसंघको 81औं महासभालाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने वा इरान विरूद्ध थप कठोर कदम चाल्ने विषयमा आफूले महत्वपूर्ण निर्णय गर्नुपर्ने बताउनु भएको थियो। इरानले अमेरिकी प्रस्ताव स्वीकार नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ। त्यसको भोलिपल्ट हिजो महासभालाई सम्बोधन गर्दै इरानी राष्ट्रपति मसूद पेजेस्कियनले अमेरिकी राष्ट्रपतिको अभिव्यक्तिलाई दबाव र बल प्रयोगको मानसिकताको संज्ञा दिँदै इरानी नागरिक कुनै पनि दबाव सामु नझुक्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसैबीच संयुक्त राष्ट्रसंघको महासभाको साइड लाइनमा अमेरिका र इरानबीच मध्यस्थता मार्फत अप्रत्यक्ष वार्ता पनि भइरहेका छन्। अमेरिकी विशेष दूत स्टिभ विटकफका अनुसार दुवै पक्षबीच लामो छलफल भएको छ र मध्यस्थकर्ताहरूले वार्तालाई निरन्तरता दिने बताइएको छ। अब खेल खबर। जापानको आइची नागायोमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र श्रीलंका बीचको समचरणको अन्तिम खेल नेपाली समयअनुसार दिउँसो 2 बजे हुनेछ। 4 टोली रहेको समूह बीबाट शीर्ष 2 टोली सेमी फाइनलमा पुग्ने भएकाले आजको खेल नेपालको पदक यात्राका लागि महत्वपूर्ण छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्चबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। गण्डकी र लुम्बिनी प्रदेशमा बाढ़ीको उच्च जोखिम आजदेखि पानी पर्ने क्रम अझै बढ़ने 13 देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया शुरू दशैं अघि नै सुनवाई प्रक्रिया सम्पन्न गर्ने पोखरा दुवै नियमित उडानबाट पर्यटन व्यवसायी उत्साहित समग्र आर्थिक गतिविधिका लागि महत्वपूर्ण राष्ट्रसंघ महासभामा अमेरिकी धम्कीप्रति इरानको कड़ा प्रतिक्रिया दुई देशबीच युद्ध अन्त्यका लागि साइड लाइन वार्ता र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज श्रीलंकासँग खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। ठूलो पानी परेको बेला सकेसम्म लामो दूरीको यात्रा नगरौं।

0: जुको रेडियो 102.1 मेगाहर्ट्ज
1: लो आयो है क्वालिटी मा नम्बर 1 दाम मा सबै भन्दा कम
2: ओ प्रकाश कपूर।

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0845410043 9863023422।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: तन्नै पैसा कमाइएला भनेर 100/36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
8: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
7: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
9: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
10: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0845403998 0845403998।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
10: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
11: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो।
12: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर, तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
13: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
11: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869242544।
13: 9840378793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
14: तपाई हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
10: तपाईँको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
14: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
10: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% सम्म छुटको व्यवस्था छ।
14: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्।
15: आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
10: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
15: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप। सम्पर्क नम्बर 0485 95 530।
10: बजाज सँगै यात्रा सुरक्षित यात्रा। सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969 97406969।
16: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
10: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
16: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
10: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
16: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
10: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
16: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
10: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
16: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
10: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
16: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।

حاضر کو ریڈیو 103.3 ٹپلو 1 میگا ہرٹز نمستے نمسکار انی ہر ویک سواگت کردے کاریکم سنے سوگات کو ساتھ ما اپستھت وئی سکی کو چھ ما کاریکم پرستوتا سمجھنا کھڑگی بنے پرویدی سمیشن باٹا ساتھ دینو بھئیکو چھ للیتا ہایولے بنے ساتھ ما تپائی ہونچھ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यम बाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईं इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईंले जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि श्रीक्रम जारी रहेको छ। आजको बसाइमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। र आज बिहिबारको बसाई छ। आजको बसाईमा चाहिँ हामीले चलचित्र सम्बन्धी नै तपाईँलाई केही प्रश्नहरू सोध्नेछौँ र तपाईँले उत्तर दिनुपर्ने हुन्छ। यदि मिलाउनु भयो भने साथी सङ्गीलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ र तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर 0440-40-0026 खुल्ला भइसकेको छ। कार्यक्रम अवधि पनि मिठा रमाइला चलचित्र गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौँ। यो समय तपाईँ व्यस्त हुनुहुन्छ होला, कतिपय ठाउँमा धेरै पानी परिरहेको छ होला, तपाईँ यो समयमा कतै यात्रा गर्दै हुनुहुन्छ भने मौसमको जाँचबुझ गरेर मात्र तपाईँले यात्रा गर्नुहोला, न्यूजहरू सुन्दै गर्नुहोला पनि भन्न चाहन्छु। आवश्यक परेमा मात्रै तपाईँले यो चाहिँ सावधानी अप्नाएर मात्रै तपाईँ यात्रा गर्न सक्नुहुनेछ। भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतीतर्फ लाग्छौं। एउटा मिठो गीत राख्छौं कार्यक्रमको शुरूआतमा, त्यसपछि हामी फेरि आउनेछौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत तिम्रो मनैको फुल टिपे सिरेमा सिउरी तर्कण चलचित्रको गीत रहेको थियो। सङ्गीत राखेर हामीले कार्यक्रमको सुने सौगातको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 0848 40 00 26 फोन गरेर तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो दी, नमस्कार।
0: नमस्कार, हजुर नमस्कार। हाम्रो यो आवाज ठ्याक्कै मैले नामै बिर्सेँ क्या, तर यो आवाज सुनेको हो, हजुरले नै भनिदिनु पर्यो। बिन्ताजी हो, कस्तो के अरे मनमा चाहिँ आइरहेको, मुखमा चाहिँ भन्नेलाई चाहिँ अप्ठ्यारो होइन, आउँदै आएन कि। ठिक छ, अनि बिन्ताजीको खबर के छ?
1: ठिकै छ, पानी मजाले परिरहेको छ झन्पुरातिर, त सिङ्गरको छैन त्यतातिर।
0: यता पनि पानी परिरहेको छ बिन्ताजी, यता पनि परिरहेको छ, अब होइन उक्रेको छैन अहिले, अब केही समय त पानी नै पर्छ भनिरहेको छ 12 गतेसम्म त है। आफ्नो पनि ख्याल गर्नुहोला वरिपरि, अब कतै यात्रा गर्दै हुनुहुन्छ भने नबुझ्ने आमा बुवा, अब वृद्ध वृद्धाहरू, उहाँहरू सानो बच्चाहरूलाई त हामीले सम्झनु पर्ने हुन्छ, यस्तो ठाउँमा जानुहुँदैन, यस्तो भइरहेको छ भनेर जानकारी पनि गराउँदै गर्नुहोला, आफ्नो पनि ख्याल गर्नुहोला। खाना त भइसक्यो हाम्रो बिन्ताजीको है,
1: खाना अघि नै भइसक्यो, तपाईँहरूको पनि भइसक्यो होला।
0: हजुर, हाम्रो पनि खाना भइसकेको छ। हामी कार्यक्रमतर्फ लाग्छ, आज के गर्नुपर्छ भन्ने कुरा हजुरलाई थाहा छ है?
1: आज त नेटै चल्दैन, सुनेकै छैन।
0: आज नेट चलेन, त्यही भएर सुन्नु भएको छैन।
1: हजुर,
0: आज चाहिँ हामीले चलचित्र सम्बन्धी केही प्रश्नहरू लिएर आएका छौँ, तपाईँले चाहिँ त्यो प्रश्नको उत्तर मिलाउनु भयो दिनु भयो, र मिलाउनु भयो भने चाहिँ साथीसँगलाई सम्झन पाउनुहुनेछ, मिलाउनु भएन भने चाहिँ साथीसँगलाई सम्झन पाउनुहुन्न। हामीले चलचित्र सम्बन्धी केही प्रश्नहरू लिएर आएका छौँ है बिन्ताजी। ठिक छ, हामी कार्यक्रमतर्फै लाग्छौँ। तपाईँलाई प्रश्न सोध्छु, त्यसको उत्तर दिने प्रयास गर्नुहोस् है त। नेवारी भाषाको पहिलो चलचित्र कुन हो?
1: नेवारी भाषाको,
0: हजुर नेवारी भाषाको पहिलो चलचित्र कुन हो?
1: मलाई सही त आएन।
0: आएन भन्नुहुन्छ?
1: हजुर,
0: ठिक छ। यसको अब आउनु भएन, यसो गेस पनि गर्न सक्नुहुन्छ कि यो हो कि भन्ने कुराहरू पनि थाहा हुन्छ कि। पहिला पहिला त धेरै फिल्महरू त हेरे नै हुन्थ्यो है, थाहा छ कि। यसो झटाएर पनि हाल्नुहोस् न, नमिलिहाल्छ कि। होइन, त्यसो भए मै भनिदिन्छु, अर्कोचोटि आउँदाखेरि अब तपाईँलाई सम्झना पनि हुन्छ होइन, सबै कुरा हामीले चाहिँ अब आएको कुराहरू पनि कतिपय चाहिँ बिर्सिरहेका
1: हुन्छौँ।
0: हुन्छ, सुनिराख्नुहोस्। यसको सही उत्तर रहेको छ सिलु है त, कुनै व्यक्तिको नाम पनि रहन्छ होइन, त्यो सम्झिराख्नुहोस् न। दिदीले चाहिँ यो भन्नुभएको थियो, नेवारी भाषाको पहिलो चलचित्र चाहिँ सिलु हो भनेर भन्नुभएको थियो, भनेर सम्झिराख्नुहोस् है, अब तपाईँलाई याद गर्नुहुन्छ है त। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो विनिता दाहालजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, कार्यक्रममा आउनुभयो, सहभागिता जनाउनुभयो, धेरै धेरै धन्यवाद उहाँलाई। पालो तपाईँको रहेको छ, सबै कुरा हामीलाई थाहा हुन्छ, आउँछ भन्ने पनि हुँदैन, कतिपय कुराहरू हामीले जानिराखेको कुराहरू पनि हामीलाई नआउन सक्छ, र त्यसलाई चाहिँ आउँदैन भनेर पछि चाहिँ नहुनु होला। तपाईँले जस्तो आउँछ त्यस्तै प्रतिक्रिया तपाईँले दिन सक्नुहुनेछ। फटाफट फोन गर्नुहोस् 0848 40 00 26 माध्यम भएर। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। साथी हुनुहुन्थ्यो, उहाँ छुटिसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद। शान्ति ऋषिजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। विनोद बरुवालजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु सालोदेखि भन्दै हुनुहुन्छ। मिडिया प्रेमी राय अनिसाजीले पनि नमस्ते सिस, म पनि कार्यक्रम सुन्दैछु। अल माई फ्रेन्डलाई अब बस्ने गीत चाहिँ सुनेर भरपूर मनोरञ्जन लिनुहोला भन्न चाहन्छु भन्नुभएको छ। मनोज कार्कीजीले पनि नमस्ते हजुर, हेलो म पनि कार्यक्रम सुन्दैछु है, सिन्धुली झाकाजुली राटमाटा बजारबाट सबैले मिठो माया सम्झना सम्झिनुहुन्छ। उहाँको साथी जीवन कार्कीजीले पनि नमस्ते है, नमस्कार म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। उहाँ साथी हुनुहुन्थ्यो, उहाँ पनि छुटिसक्नु भएको छ। कहिले कहिले चाहिँ हाम्रो टेलिफोन सम्पर्कमा पनि केही समस्या हो कि जस्तो पनि लाग्छ। ठिक छ, यो समस्याको बावजुद पनि तपाईँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ, प्रयास गर्नुहोला। प्रयास भएसम्म तपाईँसँग हामी कुराकानी गर्ने प्रयत्न गर्नेछौँ, र यदि भएन भने पनि कार्यक्रममा वरिपरि मिठा रमाइला गीत सङ्गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौँ भन्दै यति बेला हामी कार्यक्रमको अर्को एउटा मिठो गीत राख्छौँ। जुनको जति ल्याएर दिन्छु पनि भन्न सक्दिन नाइ नभनुल्ला चलचित्र रवि गीत रहेको छ। स्वगीत हामी कार्यक्रममा राख्छौ, त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि जानेछौ। विश्रामपछि फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
2: जुन नभए के हुन्थ्यो होला, नसोध घामलाई छाया नभए के हुन्थ्यो होला, नसोध मुटुलाई माया नभए के हुन्थ्यो होला।
3: ओहो, मैले भने त तिमी जुनको ज्योति ल्याएर दिन्छ होला, सागरको मोती ल्याएर दिन्छ होला, होइन त?

0: हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
8: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
7: हाम्रा विशेषताहरू
8: 40% मात्रै डाउन पेमेन्ट,
7: सजिलो मासिक किस्ता सुविधा,
8: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
7: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
8: आवश्यक कागजातहरू,
7: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
8: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0485-41-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
9: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
10: न्यून लागत र सजिलो खेती, यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
9: जलवायु अनुकूलन र सहनशीलता: रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
10: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ: कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
9: फापर: यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
10: लट्टे मार्से: फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
9: माटोको उर्वरा शक्तिमा सुधार: सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
10: आर्थिक आमदानी र आत्मनिर्भरता: आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
9: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
10: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
9: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
10: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
9: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
4: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
9: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269969 9740269969।

कार्यक्रममा हामीलाई एकदमै मिठो गीत राखिसकेका छौ जुन कसरी ल्याएर दिन्छु पनि भन्न सक्दिनँ। नाइना मनुल चलचित्रको गीत रहेको थियो, यसो गीत हामीले कार्यक्रममा राखिसकेका छौं र त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा। सम्झना खड्गी पनि प्रविधि समिसनबाट साथ दिनुभएको छ। ललिता हायुले पनि साथमा तपाईँ हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं, सुनेर साथ दिनुहोला। यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, बाहिरिनु भइसकेको छ र पानीले गर्दा पनि होला होइन, साथीहरूको आउने जाने क्रम जारी रहेको छ, फोन बीचमै कटेको छ। ठिक छ, यो समस्याको बावजुद पनि तपाईँले चाहिँ हामीलाई सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं, सुनेर साथ दिनुहोला। यस्तै मिठा गीत संगीत राखेर तपाईँको माझमा हामी अगाडि बढ़िराखेका छौं र थोरै समय बाँकी छ, फोन लाग्छ भने प्रयास गर्नुहोस् र तपाईँलाई पठाउनुभएका सन्देशहरू पनि वाचन भइराखेको छ र तपाईँले एसएमएस गरेर पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने फेसबुक पेजबाट एसएमएस पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरू कार्यक्रम समय अवधिभरि वाचन गर्ने प्रयास गर्नेछौ। यति बेला हामीलाई धेरै कमेन्टहरू पनि प्राप्त भइराखेको छ। हुनुहुन्छ साथी बाबुराम मकरजी हुनुहुन्छ, दिदी नमस्कार है, म बाबुराम मकर ओखलडुङ्गा पोकली घर भइहाल चाहिँ साउदी अरबियाबाट चाहिँ सुन्दैछु, धेरै अनि धेरै सम्झना छ मेरो घर परिवार अनि साथी सङ्गीमा पनि भन्दै हुनुहुन्छ। पूर्वेली सन्देश दिनुहुन्छ, सबैमा मिठो माया सम्झना, म यता पाँच खपनबाट चाहिँ हो क्या भन्दै हुनुहुन्छ, उहाँले पनि सुन्दै हुनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ अर्को साथी सिम्पल सरिना चाहिँ हुनुहुन्छ, हेलो दी नमस्ते नमस्कार, के छ खबर, गुड मर्निङ है भन्नुभएको छ, गुड आफ्टरनुन भइसक्यो है। र म चाहिँ सिम्पल सरिना हो, गुरुङ हो, केटुल सुन छोरा भोपी गुरुङलाई भन्दै हुनुहुन्छ, उहाँलाई हाम्रो तर्फबाट पनि शीघ्र स्वास्थ्य लाभको कामना। त्यसै गरी हुनुहुन्छ दिपेश देवान हुनुहुन्छ, देनिस मारिहाङ देवान, दाई वीरेन्द्र लामा, वीरेन्द्र शरण आले मगर, त्यसै गरी हुनुहुन्छ बेस्ट सुदेव बान्तवा, राजकाले मगर, राई पीके राई, संगीता सुब्बा, त्यसै गरी हुनुहुन्छ सुरज राई तुम्सा, पूर्वेली आकाश राई, राज बिरहाई काइला, त्यसै गरी हुनुहुन्छ अर्को साथी मातृका बस्ने तीर्थ राई, हरपल रोशनी, कुमारी उहाङ, लवाती सुखराज, रसाइली दिलु, एम्फुर राई, सुनिता सामलिङ राई, दुर्गा कटवाल, भिटिया प्रेमी राई, अनिसा, त्यसै गरी अन्जान थोलुङ, टेकु छेत्री हुनुहुन्छ, शमशेर लिम्बु दिलु एम्फुर, भावना सामलिङ, रोमन मुक्तान तामाङ, भूमिका राई, वरूण चञ्चली राई, विनोद बरुवाल, कमला मुखिया, गीता लिम्बुदेखि कल्पना दुखी भन्नुभएको छ, कल्पना साम्पाङ, गीता राई लगायत नेम छुटेको सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत सुनेर इन्जोय लिनुहोला पनि भन्न चाहन्छु र सम्पूर्णलाई मिठोमा सम्झना पनि छ भन्दै हुनुहुन्छ। सरिनाजीलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ टिकाराम सुनवारजी हुनुहुन्छ, दर्शन नमस्कार, म टिकाराम सुनवार तिन्जुरी गुरु मिडिया ग्रुपको मेम्बर, रामी छाप घर भइहाल चाहिँ काठमाडौँबाट प्रोग्राम मार्फत सम्झिनुपर्ने साथी हुनुहुन्छ, सोना कन्दुङमा मिडिया प्रेमी निर्मलाउने, जीवन सुब्बा, राजगाले मगर, भूमिका राई, काल अभिमान सुनवार, पलपल अपेक्षा, सन्तिका आइडु, देववास कुटा, कमल श्रेष्ठ, लक्ष्मण किराती, रामलाल सुमन, लक्ष्मण मगर, समर्पित सुनवार, सपना तामाङ, त्यसै गरी बुढा मुखिया, रमला साम्पाङ राई, विपना राई, शर्मिला सरू मगर, कमला मुखिया, पूर्वेली कमला मुखिया, त्यसै गरी प्रेमकला आचार्य, भागी राई, निउनिसा दिलदुखी, रिया बुधवीर तामाङ, सजना माझी, सजना जमिन्दार बाबुको इमान्दार, सुर सरस्वती खत्री, हिरा सरस्वती खत्री, सरस्वती सुनवार, कोपिला चामलिङ राई, मनको साथी, जीवन कार्की लगायत सम्पूर्ण साथीहरूलाई भन्दै छुट्टिए भन्नुभएको छ। प्रेम भण्डारीजी हुनुहुन्छ, मिस यू अल भन्नुभएको छ, उहाँलाई नै विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ टेकु छेत्रीजी हुनुहुन्छ, हजुर नमस्कार है, म पनि कार्यक्रम सुन्दैछु आरामको कामनाको साथ, तनावबाट मौसमी अवस्था पानी परिरहेकै छ, अब बज्ने सिने सौगातको गीत हजुरलाई, रेडियो होल युनिटलाई, सम्पूर्ण साथीहरूलाई भन्दै हुनुहुन्छ। यता पनि रामे साथीहरू पनि मौसमको कुरा गर्नुपर्दा पानी परिरहेको छ र त्यसै गरी हुनुहुन्छ अर्को साथी अनिता नखोकजी हुनुहुन्छ, मिस यू अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ हाम्रो प्यारी मान्छे अप्सरा खड्काजी हुनुहुन्छ, हेलो नमस्ते दिदी, म पनि प्रोग्राम सुन्दैछु है, रामेछापको नामरी घर भए हाल चाहिँ काठमाडौँबाट अप्सरा खड्का हो, मिस यू अल भन्नुभएको छ, अप्सराजीलाई पनि विशेष धन्यवाद। धेरै पछि कमेन्ट पठाउनु भएको छ, सन्चै आरामै हुनुहुन्छ होला हाम्रो अप्सराजी पनि।
भन्ने आस्था लिएका छ। लगभग तपाईँले पठाउनुभएका सन्देशहरू पनि मैले वाचन गरिसकेको छु र कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौं। आजको अवस्थामा हामी त्यही साथीहरूसँग कुराकानी गर्ने प्रयत्न गरेका थियौं र केही समस्याको कारणले गर्दाखेरि तपाईँसँग हामी सहभागिता हुन सकेनौ, तर पनि केही छैन, यति दिनसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यम अप्नाएर चाहिँ हामीले सुन्ने प्रयास गर्नुभएको छ। तपाईँ सम्पूर्ण आदरणीय श्रोता मनलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र त्यसै गरी कार्यक्रममा अवधि बढ़ बजेका मिठा र माइला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मैले यति धन्यवाद व्यक्त गर्दछु। र फेसबुक पेजबाट पनि साथीसँग सम्झना सन्देश पठाउनुभयो, फोन प्रयास गर्नुभएको छ, धेरै साथीहरूले फोन लागेको छैन भन्दै हुनुहुन्छ कतिपय, भने कतिपय चाहिँ अब फोन बीचमै कटेको छ, हामी उहाँसँग कुराकानी गर्न पाएका छैनौं, उहाँहरूलाई सम्पूर्णलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ त्यही पनि किशोर अन्जानजीले पनि सुनिता दाहाललाई जन्मदिनको मुसलधारे शुभकामना भन्दै हुनुहुन्छ, जन्मदिनको शुभकामना दिनुभएको छ। र हाम्रो तर्फबाट पनि सुनिता दाहालजीलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौ भन्दै अब चाहिँ छुटिनुपर्ने हुन्छ। कार्यक्रममा अवधिभर मलाई तिनजेलसम्म साथ सपोर्ट दिनुभयो हाम्रो ललिता आशिषलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रममा अर्को एउटा मिठो गीत छोड्दै आजको बसाई सुन्ने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना कर्गी पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
0: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
0: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
0: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
0: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
0: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
0: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
0: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
0: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
0: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण।
1: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
0: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन।
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण।
0: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण।
1: मौरी पालन व्यवसाय र मह प्रशोधन।
0: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन भण्डारण तथा निर्यात।
0: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
1: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण।
0: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण।
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
0: फलफूल प्रशोधन र बजारीकरण।
1: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण।
0: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
1: प्राङ्गारिक कृषि वस्तु निर्यात।
0: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण।
1: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
0: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: अहिले दिउँसोको 1 बजे।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
4: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटलपुर नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएको धेरै नभनौ, भने साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एण्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46, सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
0: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
0: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
0: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौ चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
3: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
2: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
4: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
2: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे। म बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145-775, 9841-96-0669, 9864-1488।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथि

0: गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
1: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
2: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
1: सम्पर्क नम्बर 0475904662 9896965998।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के कुटेन्छन्, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
7: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

बजा दूं गाना बजा दूं।

0: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
5: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो वेभ 2 थुप्लेकी मेगाहर्ज, सतीतामाको 97.95 मेगाहर्ज, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.npका साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकी साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा, संसदीय सुनवाई समितिले सरकारले विभिन्न 13 देशका लागि सिफारिश गरेको प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया शुरू। राजदूतहरूको सुनवाई प्रक्रिया औपचारिक रूपमा अघि बढ़ाइएको छ। आज बसेको समितिको बैठकले प्रस्तावित राजदूतहरूको योग्यता, कार्ययोजना र उनीहरू विरूद्ध आउन सक्ने उजुरीलाई आधार बनाएर सुनवाई प्रक्रिया 10 अगावै सम्पन्न गर्ने गरी कार्यतालिका तय गरेको हो। समितिका सभापति बोधन नारायण श्रेष्ठका अनुसार सुनवाई प्रक्रियालाई प्रभावकारी र छिटो बनाउन 3 वटा समानान्तर आधारहरूमा काम गरिने छ, जसमा प्रस्तावित राजदूतहरूको शैक्षिक योग्यता र बायो डाटा, उनीहरूले प्रस्तुत गर्ने कार्ययोजना र नागरिक तहबाट प्राप्त हुने उजुरीहरू समावेश छन्। समितिले यो विषयहरूको अध्ययन कार्यलाई तीव्रता दिएको छ। आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन्। कतारको दुहा हुँदै काठमाडौँ गएको 42 वर्षीय मोहम्मद चेरा थोडे रहेका छन्। उनलाई विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरेको प्रहरीले बताएको छ। उनको साथबाट 536 ग्राम सुन बरामद भएको प्रहरीले बताएको हो। कतारबाट आएका अर्का एक नेपाली पनि सुनसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको पच रौता नगरपालिका एक पिपर पार्टीका 33 वर्षीय अनिश अल्चारी रहेका छन्। उनको साथबाट 69.6 ग्राम सुन बरामद भएको छ। दुवैजनालाई सुनसहित प्रहरी वृद्ध गौशाला पठाइएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ। वीरगंज स्थित नेशनल मेडिकल कलेज 87 वटा अस्पतालले प्रथम वर्षका स्नातक उत्तर पीजी आवासीय चिकित्सकलाई तत्काल कलेज छान निर्देशन दिएको छ। कलेजले आवासीय चिकित्सकको कक्षा क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्ड तथा इमर्जेन्सी ड्यूटी सहितका सबै शैक्षिक गतिविधि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको जानकारी दिएको छ। कलेजका प्रधान आचार्य र होटल सुपरिन्टेण्डेन्टले आज जारी गरेको सूचनामा हालको शैक्षिक तथा संस्थागत परिस्थितिलाई दृष्टिगत गर्दै शैक्षिक सत्र 2082 प्रथम वर्षका स्नातक उत्तर आवश्यक चिकित्सकलाई कलेजबाट फिर्ता बोलाइदिन चिकित्सा शाखा अध्ययन तथा र त्रिभुवन विश्वविद्यालय समक्ष औपचारिक अनुरोध गरिएको उल्लेख छ। कलेजले अर्को सूचना जारी नभएसम्म प्रथम वर्षका सबै पीजी आवासीय चिकित्सकको कक्षा, शैक्षिक गतिविधि, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्ड इमर्जेन्सी ड्यूटी तथा अन्य सबै प्रशिक्षण गतिविधि स्थगित रहने जनाएको छ। सूचनामा आवासीय चिकित्सकलाई कलेजले उपलब्ध गराएको छात्रावासको कोठा, क्वार्टर, अन्य आवासीय सुविधा सूचना जारी भएको समयदेखि 12 घण्टाभित्र खाली गर्न निर्देशन दिएको छ। उनीहरूले आफू जिम्बामा रहेको कलेजको कुनै पनि सम्पत्ति सम्बन्धित छात्रावास प्रशासन वा प्रशासन कार्यालयमा बुझाउनु पर्नेछ। त्यसै गरी आवासीय चिकित्सकले तोकिएको अवधिभित्र आवश्यक हस्तान्तरण प्रक्रिया पूरा गरी आवासीय परिसरबाट आफ्ना व्यक्तिगत सामान समेत हटाउनु पर्ने कलेजको सूचनामा उल्लेख गरिएको छ। आज सुन चाँदीको भाव घटेको सुन आज तोलामा 3,200 रूपियाँले घटेर 2,49,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,02,300 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 165 रूपियाँले घटेको छ। हिजो तोलाको 4,815 रूपियाँमा कारोबार भएको चाँदी आज 4,650 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। ललितपुर बागमती गाउँपालिका 3
काल्चे माल्टामा पहिरो गएपछि कान्ती लोकपथ पूर्ण रूपमा बन्द भएको छ। काल्चे माल्टा दुबाटो बाटो पहिरो गएपछि अहिले दुवैतर्फ बाटो पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। उक्त ठाउँ भट्टे डाँडाबाट करिब 5 किलोमिटर भगवानपुरतर्फ रहेको प्रहरीले बताएको हो। खबरको क्रममा अब अन्तर्राष्ट्रिय खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएपछि इरानले अमेरिकी दबाव सामु नझोक्ने र थप आक्रमण भए कड़ा प्रतिकार गर्ने जनाएको छ। राष्ट्रसंघको एकासी महासभालाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने वा इरान विरूद्ध थप कठोर कदम चाल्ने विषयमा आफूले महत्वपूर्ण निर्णय गर्नुपर्ने बताउनु भएको छ। इरानले अमेरिकी प्रस्ताव स्वीकार गरी गम्भीर परिणाममा भोग्नुपर्ने चेतावनी दिनुभएको थियो। त्यसको भोलिपल्ट हिजो महासभालाई सम्बोधन गर्दै इरानी राष्ट्रपति समुद पेजिस क्यूनले अमेरिकी राष्ट्रपतिको अभिव्यक्तिलाई दबाव र बल प्रयोगको मानसिकताको संज्ञा दिँदै इरानी जनता कुनै पनि दबावमा नझोक्ने बताइएको अन्तर्राष्ट्रिय समाज संचार माध्यमले जनाएका छन्। उहाँले इरान युद्ध अन्त्यका लागि कूटनीतिक माध्यमबाट समाधान खोज्न तयार रहेको तर धम्की र सैन्य दबाव स्वीकार नगर्न स्पष्ट पार्नुभएको छ। इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि सञ्चालन गर्ने अधिकार पनि नत्याग्ने जनाएको छ। इरानी सैन्य नेतृत्वले समेत अमेरिकाबाट थप आक्रमण भए त्यसको अझ कड़ा र प्रत्याशित जवाफ दिने चेतावनी दिएको छ। इरानी अधिकारीहरूले अमेरिकी सैन्य कार्यवाही जारी रहे त्यसको असर क्षेत्रीय अमेरिकी सैन्य आधार र सुरक्षामा पर्न सक्ने चेतावनी दिँदै आएको छ। र खबरको अन्त्यमा खेल खबर। पाकिस्तानका अनुभवी अलराउण्डर इफ्तखार अहमद नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट खेल्न नेपाल आउनुहुने भएको छ। एनपीएलको टोली जनकपुर बोल्ट्सले तेस्रो संस्करणका लागि इफ्ती खानलाई अनुबन्धन गरेको सामाजिक सञ्जाल मार्फत जनाएको छ। जनकपुर पहिलो संस्करणको विजेता रहेको छ। 37 वर्षीय इफ्तार खानले पाकिस्तानका लागि 66 T20 अन्तर्राष्ट्रिय क्रिकेटमा 4 अर्धशतक सहित 998 रन बनाउनुका साथै 8 विकेट लिनुभएको छ। त्यस्तै उहाँले समग्र T20 क्रिकेटमा 329 खेलमा 1 शतक र 35 अर्धशतक सहित 6196 रन बनाउनुका साथै 97 विकेट दिनुभएको थियो। इफ्तार खानसँग क्यारेबियन प्रिमियर लीग, पाकिस्तान सुपर लीग, पीएसएल बंगलादेश प्रिमियर लीग, बीपीएल जस्ता टी20 लीग खेलेको अनुभव रहेको छ। एनपीएलको तेस्रो संस्करणका लागि फ्रेन्चाइज टोलीले समाधान विदेशी खेलाड़ीहरू अनुबन्धन गरिरहेका छन्। एनपीएल आउँदो कार्तिक 9 गतेदेखि मंगसिर 5 गतेसम्म किर्तिपुरमा रहेको त्रिवेणी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ। हवस् त अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर माल यामाहा रेजियार
0: वर्ज पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ज फेन्स
2: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अप्नाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय रामेछाप सम्पर्क नम्बर 9854077 9854056666 प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी जिल्ला प्रहरी कार्यालय रामेछाप सम्पर्क नम्बर 9845555553 9845141123 प्रहरी कन्ट्रोल नम्बर 100 जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप सम्पर्क नम्बर 9765037888 र 1234 जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप हावाहुरी चलेको बेला के गर्ने
3: घरको झ्याल र ढोका बन्द गर्ने
2: आगोका स्रोतहरू बन्द गर्ने
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
2: भिडभाडमा भए नआतिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
3: हावाहुरी चलेको बेला के नगर्ने
2: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
3: बिजुलीको तार लत्रिएको छ भने नछुने
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
4: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
2: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश तपाई हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ
2: तपाईको बजाज बाइकलाई अझ सुरक्षित भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ
4: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा
2: लेबर चार्जमा 50% छुट इन्जिन आयलमा 16% छुट स्पियर पार्ट्समा 10% छुट टायरमा पनि 10% छुट र पिन स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ
4: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस् आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क
2: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म
4: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप सम्पर्क नम्बर 0485905530
2: बजाज सँगै यात्रा सुरक्षित यात्रा
4: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
4: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
4: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली। सम्पर्क नम्बर चाहिँ 97-65-72-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रमलाई तपाईँकोमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्पन्न गरेको भने प्रविधि समिसनबाट चाहिँ साथ दिनुभएको सललिता हायुले पनि साथमा तपाईँ हुनुहुन्छ। हामीले कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत राखेर कार्यक्रमको शुरूआत चाहिँ गरिसकेका छौँ र तपाईँको माझमा यस्तै मिठा गीत संगीतहरू आजको बसाइमा बस्नेछ र तपाईँले पनि सुनेर साथ दिनुहुन्छ अनि कार्यक्रममा पनि सहभागिता जनाउनुहुन्छ भन्ने आशा लिएका छौँ। र तपाईँले कार्यक्रम सुन्नको लागि अभियसली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी फरकबार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौँ। आज पनि यसै क्रम जारी रहेको छ र आज चाहिँ हामीले तपाईँले पठाउनुभएका कमेन्टहरूलाई पनि स्थान दिनेछौँ। फटाफट फोन गर्नुहोला, यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, नमस्ते, नमस्कार। हजुर, हाम्रो अनिताजी बोल्नुभयो। के छ अनिताजीको खबर?
1: हजुर, मेरो खबर सबै एकदम ठिकठाकै छ भन्नुपर्छ दिदी। यति बेलाको समयमा चाहिँ पानी परिरहेको छ, तर पानी पर्दा पनि अब यसै गाई बाख्राहरू चराउने अब बस्ने गरिरहेको छु भन्नुपर्छ है। अनि हजुर लगायत अनि गाछतिर के छ सुनाउने?
0: अब त्यस्तै हो, त्यता पानी परिरहेको छ भन्नुभएको छ, यता पनि पानी परिरहेकै छ होइन। मौसममा अब त्यस्तै छ, पानी परिरहेको छ अनि यो चिसो पानी परिरहेको बेलामा पनि अनि गाईबस्तु चर्छ र गाईबस्तु चराउन जानु भएको छ भन्दै हुनुहुन्छ होइन?
1: हजुर हजुर,
0: ठिक छ, आफ्नो ख्याल पनि गर्नुहोला भन्न चाहे। कार्यक्रम त सुन्दै हुनुहुन्छ नि?
1: हजुर सुन्दैछु, फोन ट्राई गरेको, फोन पनि लागिहाल्यो हजुर, पनि बोल्नु पाए एकदम खुसी छु भन्ने गर्छ
0: है। ठिक छ, यो व्यस्त समयमा पनि हामीलाई सम्झनु भएको छ, धेरै खुसी लागेको छ सुनेर साथ दिनुहोला। आज चाहिँ हामी एकदमै मिठा गीत सङ्गीतहरू कार्यक्रममा समय अवधि बढिराख्नेछौ, तपाईँले साथीसँगलाई सम्झनु पर्ने हुन्छ है त।
1: हुन्छ, अनि हजुरले खाजा खानु भएको?
0: मेरो खाजा चाहिँ बाँकी नै छ भन्नुपर्छ है।
1: हजुर, अब बाँकी नै रहेछ, एकैतिर आउनुहोस् है, खाजा बनाएर राखौँ ल। हजुर र मसँगै बसेर खाउँला है त।
0: ठिक छ, हामी आउने प्रयास गर्नेछौँ, आएन भने पनि अब होइन पानी परिरहेको छ बाटो चिप्लो भएर आएन भनेर सोच्नु होला है त।
1: हजुर हुन्छ,
0: ठिक छ, हामी कार्यक्रमतर्फै लागौँ, मिठो गीत बस्छ, हजुरले साथी सङ्गीलाई सम्झना गर्नेछ है त।

0: 那所以说话是放在第一次听的三千千八零三百分之的地点就来给我们上车。我们现在在家庭的朋友们让家庭的朋友们上车而且就是有小点的垃圾。那个保障量的朋友们忙不来就来带小的垃圾我们上车我们就是在这里发现了我们小的很深。嗯在这次那边的垃圾我们上车发现是这个垃圾我们就是在这里。अनि सामान को लागि र अनि सकोमा सिनारको लागि अनि त्यसै गरी अनि थापा लागि एकदम सन्दिरहेको साथीहरूले चाहन्छु अनि यसतिर जे जति साथीहरूले कार्यक्रम खेलेर बसिरहेको छ त्यो उहाँहरू सबै सबै साथीहरूलाई एकदम सम्झिरहेको छु त्यही त कहिले पुगेको छैन र साथी कृष्ण सिनारलाई पनि एकदम सम्झिरहेको छु साथी भन्दै छुट्टी छोडिदिनुहोस्
1: हवस् त नमस्कार हुनुहुन्थ्यो अनिता तामाङजी हुनुहुन्थ्यो उहाँले पनि साथी सिमीलाई सम्झना राखेर चुलिसक्नु भएको छ पालो त पाएको रहेको छ 0440 शून्य शून्य छब्बीसमा फोन गरेर तपाईँले सहभागिता चलाउन सक्नुहुनेछ र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथी सिमीलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
2: हजुर नमस्ते नमस्कार गुड आफ्टरनुन
1: नमस्ते नमस्कार गुड आफ्टरनुन हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: म यता रामेछापको डडुवाबाट सुमी थामी
1: सुमीजीको खबर के छ
2: खबर ठिकै छ राम्रो छ रमाइलो छ हिजो बेलुकादेखि लगातार पानी परिरहेको छ यता डडुवातिर हजुर अर्कोतिर के छ कस्तो छ मौसम
1: यता पनि रामेछाप डाँडातिर पनि हिजो बेलुकादेखि पानी परेको परेछ भन्नुपर्छ है यता र त्यताको मौसम लगभग उस्तै छ
2: हजुर हजुर ल आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला
1: पक्कै पनि हामी आफ्नो ख्याल गर्नेछौँ हजुरहरूले पनि अब आफ्नो ख्याल गर्नुहोला है त
2: हुन्छ दिदी
1: अनि खाजा लिनुभयो त
2: मैले भर्खर भर्खरै खाना खाएको थिएँ बिहान पनि खाजा भएको थिएँ अनि ढिलो नै खाना भयो अहिले
1: ठिक छ अब बिहान खाजा खानुभयो अहिले खाना चाहिँ ढिला खानुभयो खाजा खाने समय भएको छैन अहिले चाहिँ
2: हजुर हजुर अब तिन बजीतिर चार बजीतिर हुन्छ
1: दे लगभग हाम्रो पनि त्यस्तै समय हुन्छ खाजा खाने समय हामीले पनि अलि ढिलाइ खाना खायौँ त्यही भएर भोक लागेको छैन अहिले हजुर र हामी सँगसँगै हुनेछौँ ठिक छ कार्यक्रममा आउनुभयो एकदमै खुसी लाग्यो भिडियो कुराकानीको साथमा हामी हजुरसँगै रहेर सहयात्रा गरिराखेका छौँ योभन्दा पछिको समयमा पनि यसरी नै हामी अगाडि बढ्नेछौँ भन्ने आशा लिएका छौँ कार्यक्रममा अर्को एउटा मिठो गीत बस्छ हजुरले साथीसँगले सम्झनुहोस् है त
2: विशेष हजुर त्यही सुनित्र मलिस्ता विशेष डडावासी घरबाट सम्पूर्णको लागि सुनाउन चाहे सुन्दै हुनुहुन्छ होला दाई ध्रुव पाण्डेलाई एकदमै मिस गर्न चाहन्छु सुन्दै हुनुहुन्छ हाम्रो भाउजी दुर्गा थामीलाई एकदम मिस गर्न चाहे शङ्कर ढका लिवराज पोखरेल अर्जुन थापा श्रीराम दाहाल कृष्णजी बलामी माधव भण्डारी सुन्दै हुनुहुन्छ होला हाम्रो मिनबहादुर मगरलाई पनि एकदम मिस गर्न चाहन्छु कविता मगरलाई पनि एकदम मिस गर्न चाहे हरिमा मगर सोनी रेग्मी जीवन छेत्री ध्रुव दुर्गानाथ योगीलाई पनि एकदमै मिस गर्न चाहन्छु जो जतिले पनि सुनेको निम्न आवाजबाट के गर्ने सम्पूर्ण सुनाउँदै बिदा गरेर जान्छु नमस्ते बाई बाई
1: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो हाम्रो साथी सुमीजी हुनुहुन्थ्यो ढडुवाबाट उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु यति बेला हामी कार्यक्रममा अर्को एउटा मिठो गीत राख्छौ गीतपछि हामी फेरि आउनेछौ तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला

0: कार्यक्रममा एकदमै मिठो गीत बल गरेर त्यो मान्यता सार भन्दिन म स्वरूप राजा सारको आवाजमा रहेको एकदमै मिठो गीत हामीले राख्यो भनेपालो तपाईँको रहेको छ 4840 40 0026 फोन गर्नुहोला फटाफट र आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी।
0: नमस्कार दिदी। नमस्कार। आरामै हुनुहुन्छ नि? आउनु त पर्छ नि हजुरहरू। आउनुभयो भने हामीलाई कति धेरै खुसी लाग्छ, आउनु भएन भने चाहिँ अलिकति मन दुख्छ है त
1: दिदी।
0: हो नि, अब हजुरहरू आउनुभयो भने यसरी मिठा कुराकानी गर्न पाउँछौ, के कस्तो छ सन्चो बिसन्चो होइन, अब त्यहाँको परिस्थितिहरू कस्तो छ भन्ने कुरा सबै जानकारी पाउँछौ। यदि हजुरहरू आउनु भएन भने त्यहाँ के भइरहेको छ कसो भइरहेको छ होइन, नसन्चो भएन कि के भन्ने कुराहरू चाहिँ धेरै मनमा खुल्दुरी हुन्छ क्या, त्यो भएर चाहिँ अलिक नराम्रो लाग्छ नि त। अनि खाजा त अब बाँकी नै होला हाम्रो देवजीको है। हामीसँगै खानुपर्छ होइन, हाम्रो समय फिक्स छ, अब 3 बजे 3:30 हुन्छ, त्यो समयमा खानुपर्छ। फोन गरेर भन्न नपाए तापनि हामीले सम्झिनुपर्छ है त, यो समय चाहिँ खाजा खाने बेला भयो, अब हामी खाजा खानुपर्छ भनेर है त।
1: हुन्छ नि दिदी। हजुर हजुरको नम्बर अहिले चाहिँ मेरो डिलेट भएछ, नत्र खाजा खाने बेलामा ठ्याक्कै फोन गरेर खाजा खानु आउनुहोस् है दिदी भन्नुहुन्थ्यो है।
0: ल ठिक छ, अब त्यो पनि मिलिहाल्छ होइन, हाम्रो माध्यमहरू धेरै छ होइन, अब अन्यमा नभए पनि अन्य अफेयरमा हामी कुराकानी गर्न सक्छौँ। अरू के छ सुनाउनुहोस्, अब पानी परिरहेको छ यता रामेछाप डाँडातिर चाहिँ, त्यता पानी रहे कि परिरहेको छ त?
1: परिरहेको छ नि दिदी हजुर, अहिले चाहिँ अलिकति विश्राम लिएको हो कि जस्तो लागिरहेको छ पानीले पनि होइन,
0: अहिले चाहिँ अलिक विश्राम लिएको जस्तो लागिरहेको छ।
1: हजुर हजुर, अलिकति रोपिरहेको छ, एकछिनमा फेरि पर्छ भन्नुपर्छ, अहिले चाहिँ अलिक टाढो टाढो भएको छ जस्तो लागिरहेको छ है, अघिसम्म परिरहेको थियो, एकछिनमै डर्किन्छ अनि फेरि एकछिनमै अलिकति रुपियाँ जस्तो गर्छ भन्नुपर्छ, यस्तै यस्तै छ। अब 12 गतिसम्म हेरौँ के गर्छ पानीले, अब यस्तै हेरौँ।
0: ल जे जस्तो भए पनि अब हामी चाहिँ पानी परिरहेको छ होइन, जमिनहरू अलिक गलिरहेको जस्तो भइरहेको छ, यो समयमा हामीले धेरै ध्यान दिनुपर्ने हुन्छ। अब कतै टाढाको यात्रा जानु नै पर्नेछ भने अब मौसमको कुरा कस्तो छ होइन, मौसमहरू त्यसपछि बाटोहरू के कस्तो भइरहेको छ त्यो जानकारी लिएर मात्रै अगाडि बढ्नुपर्ने हुन्छ। सबै कुरा थाहा नै छ होइन, जानकारी अब हामीले पनि जानकारी गरेर राखेका छौँ र न्युज पनि सुन्दै गर्नुहोस्, त्यहाँबाट पनि धेरै कुराहरू प्राप्त हुन्छ। यसरी नै आफ्नो ख्याल पनि गर्नुहोला र आफ्नो वरिपरि हुनुभएका आफन्तजनहरूलाई पनि सम्झाउनु होला पनि भन्न चाहे है त। ल हामी कार्यक्रमतर्फ लागौ, एउटा मिठो गीत बस्छ, फेरि पनि साथीसँगलाई सम्झनु छ है त।
1: हुन्छ, सम्झिनु पर्दा भइसमा कार्यक्रम सञ्चालन गर्नुहुने हाम्रो दिदीहरू के लागि भन्न चाहन्छु, प्राविधिकमा रहनुहुने सीतापारी हुनुहुन्छ दिदी ललिता आयो हाम दिदी हजुरको मेरो रेडियो सेटसम्म आवाज सहयोग पुर्याउनु हुने दिदी ललिता आयुको लागि मिठो सम्झना भन्न चाहन्छु, दाई श्रीराज महसको लागि हजुरको रेडियो होल युनिटको लागि भन्न चाहन्छु, अनि अघि भर्खरै कल गर्ने साथीहरूमा सम्झिनु पर्दा अघि भर्खर कल गर्ने बहिनी अनिता तामाङको लागि भन्न चाहन्छु, अनि मेरो घर परिवारमा रहने छोरीहरू ममता सीताको लागि र साथी ध्रुव पाण्डेको लागि भन्न चाहन्छु, अनि त्यसै गरी उर्मिला थापा मगर रुक्मी थापा मगरको लागि भन्न चाहन्छु, निर्मला मगरको लागि, अनि भन्न चाहन्छु लगायत बहिनी सम्झना प्रधानको लागि भन्न चाहन्छु, लगायत सबै सबै साथीहरूको लागि, सुशीला बस्नेतको लागि पनि भन्दै छुट्टिन जान्छु ल। नमस्ते बाबाई।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो तेजी, उहाँले पनि आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झना राख्नुभयो र यहाँको मौसम कस्तो छ जानकारी पनि गराएर छुटिसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र पारल तपाईँको रहेको छ 0840 40 0026 तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ, फटाफट फोन गर्नुहोला। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्कार हजुर।
0: नमस्कार हजुर। नमस्कार, यो आवाज खाडा देवीबाट हाम्रो विक्रमजीको जस्तो लाग्यो।
2: एकदम हजुर, पक्कै पनि
0: के छ, हामीले त बिर्सादैनौ नि त।
2: हजुर छैन।
0: अनि के छ, अनि हजुरको खबर सुनाउनुहोस्, त्यताको खबर पनि सुनाउनुहोस्, खाडादेवीतिरको।
2: खाडादेवीको खबर सुनाउनु पर्दा चाहिँ सिस्टर, अहिले अब पानी चाहिँ अब क्रमशः परि नै रहेछ, बिहानदेखि नै, अब बिहानदेखि कि हिजैदेखि भनौँ होइन, अलिअलि रहला रहला जस्तो पनि गर्छ, रहेको पनि छैन, अलिअलि समग्रमा अब त्यस्तै छ सिस्टर,
0: ल यता पनि त्यस्तै छ, पानी अब रहला जस्तो गर्छ, अलि मसिनो पर्छ, त्यसपछि फेरि पानी अलि झम्झिरो पानी पर्छ, त्यस्तै छ यताको मौसम पनि। लगभग अब सबैतिर पानी परिरहेको छ होइन, कति ठाउँमा अब धेरै पानी डुबानु भएको जस्तो पनि देखिरहेको छ। त्यो भएर चाहिँ अब आफूले चाहिँ धेरै ध्यान दिनुपर्ने हुन्छ, सतर्कता अप्नाउनु पर्ने हुन्छ। हजुरहरूलाई अब थाहा नै छ, कार्यक्रम पनि सुन्दै हुनुहुन्छ, नियमित सुन्नुहुन्छ, अब विक्रमजीले त नसुन्ने कुरै भएन, यो अब सुन्नुहुन्छ भनेर हामीले क्वेसन गर्ने पनि कुरा भएन, नियमित सुन्नुहुन्छ, यसमा त अब दुविधा नै छैन होइन। अनि खाजा लिनुभयो कि बाँकी छ त?
2: खाजा खाएको छैन, केही समय पछाडि खानुपर्छ। अब मान्छेलाई त अब तरास भयो भयो, अब पस्तु भाउलाई चाहिँ अलिक गाह्रो भयो, अब घाँस पानी अब खानेलाई पनि अलिक प्रब्लम भयो, अब घाँस पनि अब पानी भिजेको खाँदैन, त्यसले गर्दाखेरि वस्तुलाई पनि आपत भयो, मान्छेलाई पनि त्यस्तै प्रब्लम भइरहेछ। अब कति दिन पर्ने हो थाहा छैन सिस्टर, अब यस्तै छ गाह्रो, समग्रमा राम्रै छ हजुर। अरू त
0: अब मौसमविदको अनुसार चाहिँ 12 गतेसम्म होइन अब लगातार वर्षा हुने छ भनेर भनिरहेको छ, अब के हुन्छ कसो हुन्छ होइन। लगभग हाम्रो यतातिर त फाटफुट हिजो अस्ति 7 गतेदेखि नै पानी पर्न सुरु गरिरहेको छ होइन, लगभग पानी पर्छ, घाम लागेर पनि पानी पर्ने गरिरहेको छ, यतातिर चाहिँ त्यस्तो भइरहेको थियो। अब हिजोदेखि त बेलुकादेखि त ननिसब पानी परेको परेछ, अब यो समयमा चाहिँ अलिकता हामीले गाउँघरमा गाईबस्तुहरूलाई चाहिँ एकदम समस्या नै भएको छ होइन, अब वन जङ्गल जानलाई पनि पहिरोहरू खस्ने होइन, यताउता हुने धेरै समस्या हुन्छ। अब बारीतिर पनि त्यस्तै छ होइन, अलिक भिरालो ठाउँतिर पहिरो जाने, यताउता हुने बिजीको घाँसहरू गाईबस्तुले नखाइदिने त्यो समस्याहरू हुन्छ। यो समस्या आइपर्छ के गर्ने, समस्या छँदा छँदै पनि हामी समस्यासँग जुझ्नु परिरहेको छ, यस्तै छ विक्रमजी। अब के गर्ने जस्तो छ, हामीले त्यसलाई चाहिँ अब समाधान गर्दै जानुपर्ने हुन्छ है। हजुर ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै समयपछि भए पनि यसरी कुराकानी गर्न पाउँदा एकदमै खुसी लाग्छ, यो आवाज हामीले कहिले पनि बिर्सदैनौं र यसरी नै हामीले निरन्तर साथ दिनुहुन्छ भने अझै पनि हामी धेरै आशा गरेका छौँ, हजुरको साथ सबाट सधैँभरि रहिरहोस् पनि भन्न चाहे। अरू केही छ कार्यक्रमको लागि केही सल्लाह सुझाव भन्नुपर्ने छ त विक्रमजी?
2: कार्यक्रमको लागि सल्लाह सुझाव केही पनि छैन, मेरो रेडियो हो, हजुरको रेडियो, हामी सबैको रेडियो, मन पर्दो एकदम भरपर्दो भएर आएको छ, यस्तै गरी टिक्दै जाओस् र सत्य सत्य खबरहरू सुन्न पाइयोस्, मनोरञ्जनका कुराहरू पनि सुन्न पाइयोस्, यही नै भन्न चाहन्छु। म अलिकति अप्ठ्यारो भएर आएँ आज, किनभनेदेखि म चाहिँ एउटा गीत अति सुन्न मन लाग्यो, गीत रोज्ने कार्यक्रम त होइन,
0: सिद्धि
2: देऊ भन्छौ मायालु मायामा त्यस्तो हुन्छ र भन्ने हाम्रो मदन कृष्ण श्रेष्ठको वरिष्ठ गायक मदन कृष्ण श्रेष्ठको गीत सुन्न चाहन्छु, मिल्छ भने बनाइदिनु होला
0: हवस्त। नमस्कार, उहाँ हुनुहुन्थ्यो हाम्रो विक्रम सेवाजी हुनुहुन्थ्यो खाडादेवीबाट, उहाँले बिर्सिदेऊ भन्छौ मायालु मायामा यस्तो हुन्छ र त्यस्तो हुन्छ र यही छ मदनी कृष्ण श्रेष्ठको आवाजमा रहेको यसो एकदमै मिठो गीत छ, सुनिरहनु मन लाग्ने खालको, सो गीत हामी कार्यक्रममा राख्नेछौ। 0440-40-0026 तपाईँले फोन गरेर आउन सक्नुहुनेछ, तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ 0440-40-0026। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
3: नमस्कार दिदी।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ भनेर के भनौँ, यसो भने त के हुन्छ भनेर भन्न जोड्नु बाँकी नै थियो, अब हजुरले नाम भनिहाल्नु भयो, खुसी लाग्यो। अनि अरू समग्रमा सबै ठिक छ नि? म त सन्चै छु त, यसरी सन्चो भएर त खुसी भएर हजुरसँग बोलिरहेको छु।
3: अनि सोध्नु परेन,
0: सोध्नु त परिहाले नै, सोध्नु पर्छ, त्यो भएर चाहिँ अब यसै छ, पानी परिरहेको छ, कतै अब निस्कन पनि च्याउ लाग्छ होइन, एकदम शीत परिरहेको, त्यो पानी हिलोहरू यताउता कस्तो गजङ गुजुङ भइरहेको छ, त्योभन्दा त बरु बाहिर निस्किनुभन्दा यसरी हाम्रो प्यारी मान्छेहरूसँग कुराकानी गरेर बस्नु बस्छु भनेर चाहिँ म त यसरी बसिरहेको छु, अरू समग्रमा सबै ठिकै छ। अनि हजुर के गर्दै हुनुहुन्छ, अनि खाजा लिनुभयो कि बाँकी छ त?
3: मेरो खाजा बाँकी छ, बसिरहेको,
0: बसिरहनु भएको छ है, पानी परिरहेको छ होइन, पानी परिरहेको छ, ल ख्याल गर्नु होला है त
3: हजुरलाई।
0: ओके, पक्कै पनि हजुरहरूले यति धेरै माया गरिदिनुहुन्छ, त्यही भएर त हजुरहरूको आवाज सुन्नलाई हामी तत्पर छौँ, त्यही भएर पनि हामी आफ्नो ख्याल गर्दैछौँ र अब हजुरहरूलाई पनि केही जानकारीहरू दिँदै गर्नेछौँ, सुन्दै गर्नुहोस् है त। ल कार्यक्रममा अर्को एउटा मिठो गीत बस्छ। अब के नयाँ नौलो खबरहरू केही भन्नुपर्ने कुरा छ भने चाहिँ हाम्रो रमिलाजीले हामीलाई भन्न सक्नुहुनेछ है त। कहिले काहीँ त यसो नयाँ कुराहरू पनि सुनाउनुहोस् न। ल हो र, मेरो नयाँ कुरा त खासै केही छैन, यस्तै हो होइन। दिनरात अब हजुरहरूसँग यसरी कुराकानी गरिराखेका छौँ, अब केही नयाँ परिवर्तन भएको कुराहरू छ भने त पक्कै पनि हामी सुरुवातीमै हजुरहरूलाई जानकारी गराइहाल्छौँ है।
3: त्यो त हो कि, अनि मेरो नि छैन नि, तपाईँहरूसँग बोल्दैछु, खै केही हुँदैन, नयाँ भयो भने भनौँला नि।
0: ल ठिक छ, पक्कै पनि भएपछि भन्नुहोला। र हाम्रो कार्यक्रममा एकदमै मिठो गीत बज्नेछ, हजुरले साथी सङ्गीतलाई सम्झनुहोस् है त।
3: हुन्छ, पहिला प्रथम दिदी तपाईँलाई अनि प्राविधिक दिदी एस मोलिनीको लागि साथीहरू सम्पूर्णजन आफन्तजन सम्पूर्णजनलाई भन्ने छुट्टिन्छु ल। नमस्कार।
0: हवस् त, नमस्कार। आउनुहुन्थ्यो रमिला तामाङजी हुनुहुन्थ्यो, उहाँले पनि साथी सङ्गीतलाई सम्झना राखेर सुनिसक्नु भएको छ। हामी कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ, अब पनि विदा पनि लिनुपर्ने हुन्छ। अन्तिममा हामी एकजना साथीसँग चाहिँ कुराकानी गर्छौँ र त्यसपछि हजुरहरूले पठाउनुभएका सन्देशहरू वाचन गर्दै हामी पनि विदा लिनेछौँ। यति बेला कोही साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार।
4: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार हजुर, शुभ नाम?
4: म यता सिन्धुलको तिनजनाबाट सङ्गीता तामाङ।
0: सङ्गीताजीकै खबर के छ?
4: मेरो खबर एकदम ठिकठाक छ भन्नुपर्छ, पानी परिरहेको छ यस्तै छ भन्नुपर्छ दिदी हजुर।
0: खबर अब सबै ठिकै छ, पानी परेको छ, यता पनि पानी परिरहेको छ। आफ्नो ख्याल गर्नुहोला। अनि खाजा लिनुभयो कि बाँकी छ?
4: मेरो खाजा भइसक्यो भन्नुपर्छ दिदी हजुरले खानुभएछ।
0: मेरो त बाँकी नै छ नि, हजुरले खानुभएछ त्यही भएर मलाई भोक लागेन। होइन त, अब प्यारी मान्छेहरूको आवाज सुनेर पनि भोक मेटिन्छ अरे भन्ने सुनेको छ होइन। त्यही भएर चाहिँ आफूले मन परेको मान्छेहरूसँग कुरा गर्यो भने चाहिँ भोक मेटिन्छ अरे, भोक प्यास केही लाग्दैन अरे भन्ने सुनेको। त्यही भएर हजुरको आवाज सुने होइन, त्यही भएर मलाई भोक पनि हरायो। खाइसक्नु भएको रहेछ, आफ्नो मान्छेले खाइसकेपछि हामीलाई पनि भोक नलाग्दो रहेछ। ठिक छ, यस्तै हो कुराकानी भन्ने कुरा। अब पानी परिरहेको छ, घरमै हुनुहुन्छ होला, कार्यक्रम त मजाले सुनिराख्नु भएको छ होला है। सुन्दै गर्नुहोस्, हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ र कार्यक्रममा एकदमै मिठो गीत बज्नेछ। बिर्सिदेव भन्छौ मायालु मायामा त्यस्तो हुन्छ होला भने एकदमै मिठो गीत रहेको छ, सुनिरहन मन लाग्ने खालको। सो गीत हामी कार्यक्रममा राख्छौँ, हजुरले साथी सङ्गीलाई सम्झनुहोस् है त।
4: हस् हुन्छ, यति मिठो सरको धन्यवाद हुन्छ दिदीहरूको लागि, प्राइजमाको हुनुहुन्छ उहाँको लागि, मेरो घर फ्यामिली मम्मी बाबा भाइको लागि भन्न चाहन्छु, मेरो साथीहरू भन्नुभयो सरस्वती खपाङ्गी मगरको लागि, मनिषा थापा मगरको लागि, रेणुका खपाङ्गी मगरको लागि भन्न चाहन्छु। त्यसकै मलाई दुवै साथीले सङ्गा भनेर चिन्ने नचिनेहरू सम्पूर्णको लागि भन्दै छुटिरहन्छु दिदी। नमस्ते, बाबाई।
0: हस् नमस्कार, उहाँहरू सङ्गीता तामाङजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ हामी कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ, फोन मार्फत कुराकानी गर्न सक्दैनौँ, धेरै साथीहरूसँग कुराकानी गरिरहन मन लाग्छ तर समयले नेटो काटिसकेको छ। अब चाहिँ भने तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि हामीले स्थान दिनुपर्ने हुन्छ। धेरै साथीले कार्यक्रममा आफूलाई साथी सङ्गीलाई चाहिँ सम्झना पठाउनु भएको छ, हुनुहुन्छ सत्यकला ईश्वरजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। त्यसै गरी कमला ओनेम लिम्बूजी हुनुहुन्छ, हेलो नमस्ते, सेवाहरू म सयपत्री मिडिया ग्रुपको मेम्बर काली कमला ओनेम लिम्बू ताप्लेजुङको भइहाल्छ, कुवेतबाट कार्यक्रम सुन्दैछु। ताप्लेजुङमा रहनुहुने प्यारी आमालाई धेरै माया सम्झना छ र मेरो आत्मीय साथीहरूलाई सम्झनु पर्दा हुनुहुन्छ, निर्मला ओनेम, सन्देश गुरूङ, खुसी यमुना विष्ट, अति सञ्चान राई, कुमार प्रजा, छेम निर्दोष, लक्ष्मी राई, लक्ष्मी छेत्री, रमेश थाङपाङ, निशान योगहाङले, त्यसै गरी लिम्बू विजय भन्नुभएको छ, देवान दिवान, सुरज राई, तुम्सा वसन्त श्रेष्ठ, पूर्वेली आकाश राई, हर्पण रोशनी, विष्णु खनाल, सचेन्द्र नेमाहाङ, कृष्ण तामाङ, त्यसै गरी शुक्रराज रसाइली रसाइली हुनुहुन्छ, वरूण चञ्चली राई, एबिसेत तत्पुरिया, नम्रता शेर्पा, ढकाल धर्मराज, विपिन रुम्ताले, अन्त्यमा प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्णका लागि भन्दै छुटिन्छु भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी अम्बिका मगरजी हुनुहुन्छ, हेलो हाई गुड आफ्टरनुन, जोडले म पनि कार्यक्रम सुन्दैछु युएबाट भन्दै हुनुहुन्छ, घर चाहिँ उदयपुर, प्रोग्राम सुन्दैछु लाइभ मार्फत भन्दै हुनुहुन्छ। उहाँले कमेन्ट पढ्दै थिए, कमेन्ट तलमाथि भइरहेको छ होइन, धेरै साथीहरूले कमेन्ट पठाउनु भएको छ र उहाँको कमेन्ट नसुटाइकन वाचन गर्ने प्रयत्न गरिराखेको छु। हाम्रो साथी हुनुहुन्थ्यो अम्बिकाजीको कमेन्ट म वाचन गर्दैछु र अब बस्ने सँग डेडिकेट टु डियर रमेश मगर त्यसैगरी अंकल अन्जान थोलुङ भूमिका राय दशा राय सविता राय भूमिका राय सिन्धुली भन्नुभएको छ अन्जान अञ्जना राय लिम्बू त्यसैगरी समर राय सम्झना हुङबाङ लिम्बू भन्नुभएको छ नितु तामाङ थुलुङ त्यसैगरी प्रमोद कुमार तामाङ अस्मी कुमार मगर कुमार कृष्ण कुमार भन्नुभएको छ र त्यसै गरी हुनुहुन्छ अर्को साथी अनिता नकक एण्ड स्पेसली मेरो उदयपुरमा रहनुहुने सम्पूर्णमा र घर परिवारमा मिठोमा सम्झना भन्दै छुटिन्छु भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी विनिता दाहाल सुवेदीजी हुनुहुन्छ उहाँले पनि हेलो के छ हजुर म पनि कार्यक्रम सुन्दैछु है धनकुटाबाट भन्दै हुनुहुन्छ उहाँसँग हाम्रो मिठो कुराकानी पनि भइसकेको छ र त्यसै गरी अन्जान थुलुङजीले पनि अम्बिका मगरलाई चाहिँ मिस यु अल भन्नुभएको छ र तिमीलाई पनि छोडियो भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी अर्को साथी हुनुहुन्छ मगरको सिस्ती हुनुहुन्छ हेलो सिस नमस्कार मिजोर म पनि पास्टर फुलाङबाट चाहिँ सुन्दैछु है भनिदिनुहुन्छ लाइभ मार्फत सुन्दैछु हाम्रोतिर चाहिँ ठूलो पानी पर्दैछ सबैजना साथीहरूमा सचेत रहनुहोला मिस यु अल फ्रेन्ड भन्नुभएको छ यता पनि अब त्यस्तो ठूलो चाहिँ खासै छैन होइन सिमसिम पानी परिरहेको छ अहिले चाहिँ पानी चाहिँ परिरहेको छ हरिमाया सुमला गाईजी हुनुहुन्छ गुड आफ्टरनुन नमस्कार म चाहिँ फेरि मेरो तेह्रबाट हरिमाया सुमला गाई साथीहरूलाई सम्झनु पर्दा भोपाल दुलाल निसम दुलाल त्यसै गरी सविता समला गाई जानुका समला गाई लिकेन्द्र सरफ लिके सर बा लिकेशन बाफी भन्नुभएको छ त्यसै गरी शुक्र राज रसाली नरदिन दुलाल विनोद सबाफी र त्यसै गरी कुमार खड्का सीताराम भण्डारी मलाई चिन्नुहुने नहुने सम्पूर्णको लागि भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी राज केडीजी हुनुहुन्छ उहाँले पनि हेलो नमस्ते हजुर म राज केडी बैराटपुर 23/12 कलैया नेपाल हिन्दू रेडियो श्रोतासँग भन्नुभएको छ युट्युबमा चाहिँ राज केडी अफिसियल भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद मिडिया प्रेमी राय अनिसाजीले पनि मिस यु अल भन्नुभएको छ सिम्पल सरिनाजीले पनि ह्याप्पी बर्थडे विपिन रुम्ताले राईलाई चाहिँ मिस यु भन्नुभएको छ र उहाँलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना अब बस्ने गीत चाहिँ सम्पूर्णको लागि सुनाउन चाहन्छु भन्नुभएको छ र त्यसै गरी हुनुहुन्छ सैलुङ शर्मिला सिलवालजी हुनुहुन्छ उहाँले पनि मिस यु अल भन्नुभएको छ डीएम थापा मगरजीले पनि हजुर नमस्ते सुन्दैछु है मिस यु अल भन्नुभएको छ त्यसै गरी हुनुहुन्छ अर्को साथी रामकुमार लिम्बूजी हुनुहुन्छ हेलो सिसिर गुड आफ्टरनुन शिवारो म तेह्रथुम्बाबाट चाहिँ रामकुमार लिम्बू अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि र सुनिता लिम्बू मिडिया प्रेमी राई अनिसा जुनिता चामलिङ राई कविता कतानी हरपल रोस्नी रमिला राई रमिला बान्तवा राई मुना बस्नेत सतीकलाई सरा रञ्जना बाहिङ राई अञ्जन राई अञ्जना राई लिम्बू जुनु दिवानी तिगेला अञ्जली श्रेष्ठ मिडिया प्रेमी निमो शेर्पा सानो सम्झना लगायत सम्पूर्णलाई चाहिँ अब बस्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ त्यसै गरी वसन्त श्रेष्ठजीले पनि मिस यु अल फ्रेन्ड भन्नुभएको छ सुरेन्द्र बानियाजीले पनि नमस्कार हजुर म पनि हेर्दै सुन्दैछु है नेपाल गन्जभागे हाल चाहिँ भरतपुर चितवनको मिलन छोकोदेखि चाहिँ सबैलाई सबै मित्रलाई चाहिँ मिठो सम्झना छ है भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ तपाईँले पढ्नुभएका सन्देशहरू पनि वाचन भइसकेको छ र हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ यति जेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हामीले सम्झना सन्देश पठाउनु भयो र कार्यक्रममा सहभागिता जनाउनु भयो आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्नुभयो र सम्पूर्ण साथीलाई चाहिँ विशेष धन्यवाद व्यक्त गर्दछु र कार्यक्रममा अवधिभर बजेका मिठा गीतका सर्जक स्रष्टालाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दछु र प्रविधि समीक्षणबाट यति जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हाईलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा हाम्रो विक्रमजीले रोजाइमा पार्नुभएको छ एकदमै मिठो गीत मदन कृष्णको आवाजमा रहेको बिर्सिदियो भन्छौ मायालो मायामा त्यस्तो हुन्छ र भने स्वर्गीत हामी कार्यक्रममा छोड्दै आजको बसाई रोजाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्की पनि बिदा हुन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कर्णालीदेखि पूर्वी भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने, अबका 3 दिन विशेष सावधानी अपनाउन सरकारको आग्रह। लगातारको वर्षाले सड़कहरू अवरूद्ध हुन थाले, पृथ्वी र विधि राजमार्गमा राति गाड़ी चलाउन बन्द, कान्ति लोक पथ पूर्ण रूपमा अवरूद्ध, अत्यावश्यक बाहेक लामो यात्रा नगर्ने सुझाव। सरकारी संयन्त्रमा सरूवा बढ़ुवाको विकृति जटिल बनेको सत्तारूढ़ राष्ट्रपाका महामन्त्री आचार्यको भनाई, तत्काल स्वायत्त सरूवा बोर्ड गठन गर्नुपर्ने माग। सिंगापुरमा सार्वजनिक बसमा यात्रुका लागि नयाँ नियम, बसको सीटमा खुट्टा राखेमा र ठूलो आवाजमा अडियो बजाएमा 500 सिंगापुर डलरसम्म जरिवाना हुने। र एसियाली खेलकुदको महिला कबड्डीमा नेपाल सेमिफाइनलमा, पुरूष टोलीको सान्त्वना जित, पाकिस्तानका इफ्तिखार अहमदले जनकपुर बोल्ड्सबाट एनपीएल खेल्ने। नेपाल खबरमा अब पूरा खबर। बंगालको खाड़ीमा विकसित भई गहिरो न्यूनचापीय प्रणालीमा रूपान्तरण भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र बनेको छ। भारतको उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिसाबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण पछिल्लो 24 घण्टामा कर्णाली र सुदूरपश्चिमको उच्च पहाड़ी र हिमाली भेग बाहेक सबैसो ठाउँमा पानी परेको छ। मौसमविदहरूका अनुसार यो प्रणाली अहिले कर्णालीदेखि पूर्वी भूभागसम्म फैलिएको छ। आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यदेखि मुसलधारे वर्षाको सम्भावना छ। भोलि शुक्रबार वर्षाको प्रभाव अझ बढ़ने र कर्णाली प्रदेशसम्म विस्तार हुनेछ। विशेष गरी भोलि र पर्सी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकाले उच्च सतर्कता अप्नाउन भनिएको छ। बाढ़ी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै कर्णाली र नारायणी नदी जलाधार क्षेत्रमा रेड अलर्ट जारी भएको छ। देशभर 649 ठाउँलाई विपदको दृष्टिले जोखिमयुक्त पहिचान गरी सुरक्षाकर्मी परिचालन गरिएका छन्। मौसमविदहरूले बाढ़ी, पहिरो र गिग्रान बहावको खतरा रहेकाले नदी किनारका बस्ती र यात्रामा रहेका सर्वसाधारणलाई विशेष सजगता अप्नाउन र मौसम सम्बन्धी अध्यावधिक सूचना निरन्तर लिन आग्रह गरेका छन्। वर्षा कारण देशका प्रमुख राजमार्ग तथा ग्रामीण सड़कहरू प्रभावित हुन थालेका छन्। काठमाडौँ प्रवेश गर्ने मध्येको एउटा सड़क कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध बनेको छ। यस्तै मुख्य 2 सड़क पृथ्वी राजमार्ग र बीपी राजमार्ग रातिमा बन्द हुने भएका छन्। अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा आज रातिदेखि भोलि बिहानसम्म गाड़ी चलाउन रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। प्रशासनका अनुसार आज राति 8 बजेदेखि शुक्रबार भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण गाड़ीको आवागमन पूर्ण रूपमा बन्द रहनेछ। बीपी राजमार्ग काभ्रे खण्डमा पनि आजदेखि 4 दिनसम्म रातिको समयमा गाड़ी चलाउन पाइने छैन। मनसूनप्रति कार्य कमाण्ड पोस्ट काभ्रेको निर्णय अनुसार आजदेखि 12 गतेसम्म सड़क हरेक बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक लगाएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो। लगातारको वर्षासँगै सिद्धार्थ राजमार्गको तानसेन बुटौल सड़क खण्ड अन्तर्गत सिद्ध बाबा क्षेत्रमा निरन्तर पहिरो झरिरहेको छ। त्यस्तै सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्वी नेपालको मेची राजमार्ग र मेची करिडोरमा असोज 8 गते आज बेलुका 7 बजेदेखि असोज 11 गते बिहान 5 बजेसम्म रातिको समयमा गाड़ी चलाउन पूर्ण रोक लगाएको छ। झापा, इलाम, पाँच थर र ताप्लेजुङ जोड्ने यी सड़क खण्ड जीर्ण र जोखिमपूर्ण रहेकाले जिल्ला प्रशासन कार्यालय इलामले अत्यावश्यक बाहेक रातिको यात्रा नगर्न आग्रह गरेको हो। जल तथा मौसम विज्ञान विभागले कर्णाली र नारायणी नदी क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अप्नाउन र अत्यावश्यक काम बाहेक जोखिमयुक्त सड़कबाट यात्रा नगर्न अनुरोध गरेको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित तथा विशेष संरक्षण आवश्यक परेका बाल बालिकाका लागि सरकारले दीर्घकालीन स्याहार योजना सञ्चालनमा ल्याएको छ। प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बाढ़ीबाट अभिभावक गुमाएका वा बेपत्ता भएका बाल बालिकालाई 18 वर्ष नपुग्दासम्म स्याहार पोषण र स्वास्थ्य उपचारका लागि साथै कम्तीमा 12 कक्षासम्मको शिक्षा र सामाजिक सुरक्षाको व्यवस्था मिलाइने जानकारी दिनुभयो। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका महामन्त्री एवं सांसद विपिन आचार्यले सरकारी संयन्त्रमा व्याप्त सरूवा र बढ़ुवाको अस्वस्थ अभ्यासप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आचार्यले नातागोता र शक्ति केन्द्रबाट हुने स्वार्थ प्रेरित दबाव रोक्न सरकारसँग तत्काल स्वायत्त सरूवा बोर्ड गठनको माग गर्नुभयो। आफू राजनीतिमा आएपछि सबैभन्दा बढ़ी दबाव नै सरूवा बढ़ुवाका लागि झेल्नु परेको तितो यथार्थ पोख्दै उहाँले सुशासनको कुरा गर्नेहरू नै व्यक्तिगत स्वार्थका लागि धाउने गरेको टिप्पणी गर्नुभयो। भाजपाको भाषापत्रमा निश्चित विधि र पूर्वानुमानका आधारमा काम गर्ने स्वायत्त सरूवा बोर्डको व्यवस्था स्पष्ट उल्लेख भएको स्मरण गराउँदै उहाँले यो बोर्ड तुरन्त गठन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत हुनुभएका आचार्यले यदि यो व्यवस्था तत्काल लागू नभए आउँदो दशैंमा इष्टमित्रबाट आशीर्वाद नभई काम गरिदिन भनेर श्राप दिने डर रहेको बताउनुभयो। सांसद आचार्यको यो अभिव्यक्तिले निजामती प्रशासन र राजनीतिमा ज्वरो गाडेर बसेको भन्छन् र पहुँचको स्थितिमाथि पुनः गम्भीर प्रश्न खडा गरिदिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556 94 33 4 93 555।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरो पेन्ट घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू संवैधानिक निकायका पदाधिकारीहरूले पाउँदै आएको दोहोरो सुविधा रोक्ने सम्बन्धी विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ आज बसेको समितिको बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 पारित गरेको हो समिति सभापति हरि ढकालका अनुसार नयाँ व्यवस्था लागू भएपछि सरकारी कोषबाट निवृत्ति भरण अर्थात पेन्सन पाइरहेका व्यक्ति संवैधानिक निकायको पदमा नियुक्त भएमा पदमा बहाल रहन्जेल पेन्सन पाउने छैनन् यस्तै अघिल्लो सेवा अवधि जोड्न चाहने पदाधिकारीहरूले भने पदमा नियुक्त भएपछि बुझेको पेन्सन रकम संचित कोषमा फिर्ता गर्नुपर्नेछ सर्वोच्च अदालतको आदेश अनुसार सरकारले यो संशोधन विधेयक ल्याएको हो विदेशको खबर सिंगापुरले सार्वजनिक बसमा यात्रुहरूका लागि नयाँ नियम लागू गरेको छ अब बसको सीटमा खुट्टा राखेमा ठूलो आवाजमा अडियो बजाएमा वा बसभित्र खाने पिउने तथा फोहोर फारेमा 500 SGD जडिवाना हुन सक्ने बीबीसीले जनाएको छ बस टर्मिनलभित्र अन्य यात्रुका लागि अवरोध वा खतरा सूचना गर्ने वा सार्वजनिक बस इन्टरचेन्ज वा टर्मिनलको कुनै पनि भाग फोहोर गर्ने जस्ता गम्भीर प्रकृतिका कचरोहरूका लागि $5,000 जरिवाना गरिने उल्लेख छ यातायात सञ्जालको विस्तारसँगै विश्वभरका शहरहरूले यात्रुको यात्रा शान्त र सहज बनाउन खराब व्यवहार विरूद्ध सक्रिय रूपमा कड़ा कदम चालिरहेका छन् अब खेल खबर जापानमा चलिरहेको 20 औं संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो सँगै नेपालले कम्तीमा काँस्य पदक जित्ने पक्का भएको छ कबड्डीमा सेमी फाइनल पुग्ने टोलीले पदक पाउने प्रावधान छ अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग खेल्नेछ यसअघि सन् 2023 चीनमा भएको 19 औं संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले काँस्य पदक जितेको थियो यस्तै पुरूष कबड्डीमा नेपालले सान्त्वना जित हासिल गरेको छ आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होडबाट बाहिरिसकेको छ र पाकिस्तानका अनुभवी अलराउण्डर इफ्तिखार अहमद नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट खेल्न नेपाल आउने भएका छन् एनपीएलको टोली जनकपुर बोल्ड्सले तेस्रो संस्करणका लागि इफ्तिखारलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ एनपीएल आउँदो कार्तिक 9 गतेदेखि मंगिर 5 गतेसम्म कृतिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक कर्णालीदेखि पूर्वी भागमा वर्षा गराउने प्रणाली सक्रिय भोलि देशभर ठूलो पानी पर्ने अबका 3 दिन विशेष सावधानी अप्नाउन सरकारको आग्रह लगातारको वर्षाले सड़कहरू अवरूद्ध हुन थाले पृथ्वी र बीपी राजमार्ग रातीमा बन्द हुने कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध अत्यावश्यक बाहेक लामो यात्रा नगर्न सुझाव सरकारी संयन्त्रमा सरूवा बढुवाको विकृति जटिल बनेको सत्तारूढ राष्ट्रपाका महामन्त्री आचार्यको भनाई तत्काल स्वायत्त सरूवा बोर्ड गठन गर्नुपर्ने माग सिंगापुरमा सार्वजनिक बसमा यात्रुका लागि नयाँ नियम बसको सीटमा खुट्टा राखेमा र ठूलो आवाजमा अडियो बजाएमा 500 SGD जरिवाना हुने र एसियाली खेलकुदको महिला कबड्डीमा नेपाल सेमी फाइनलमा पुरूष टोलीको सान्त्वना जित पाकिस्तानका इफ्तिखार अहमदले जनकपुर बोल्डसँग एनपीएल खेल्ने
3: साली नदीको शिर
1: मणिचूडको काख
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
1: शान्ति र आनन्दको अनुभूति
3: भीडभाडबाट टाढा
1: सहरबाट नजिकै
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट
4: विस्तृत जानकारीका लागि फोन नम्बर 98 61 49 56 66 र 98 41 2954 81 81। वेबसाइट झुले.com.np।
1: एनबीएल सर्वसुलभ आवास कर्जा।
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू: रु 3 करोड़सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: कृषि मन्त्र नार्डसँग।
1: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।
2: हेलो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले मौसमजन्य सम्भावित विपद जोखिम घटाउन पूर्व तयारी र प्रतिकार संयन्त्र सक्रिय अवस्थामा रहेको जनाएको छ। महानगरकी कार्यवाहक मेयर सुनिता डंगलको अध्यक्षतामा बसेको महानगर स्तरीय विपद व्यवस्थापन समितिको बैठकले ढलमंगल नाली तथा क्याच द पिटलाई नियमित सफाई गर्ने, उद्धार सामग्री तयारी अवस्थामा राख्ने, सूचना प्रणालीलाई चुस्त बनाउने र ओडा तहदेखि सुरक्षा निकायसम्मको समन्वय प्रभावकारी बनाउने गरेको छ। बैठकले जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त हुने अवस्थाको तथ्यका आधारमा महानगरवासीलाई सुरक्षित रहन सूचना प्रवाह गर्ने निर्णय पनि गरेको छ। महानगरपालिकाले पूर्व तयारी अन्तर्गत 6 वटा ऱ्याफ्टिङ बोट, 6 वटा पानी तान्ने पम्प, 5 वटा जेट मिसिन, 200 जना नगर प्रहरी उद्धारकर्ता तयारी अवस्थामा राखेको छ। डुबानका समस्या समाधानका लागि दैनिक 18 जना जनशक्ति र नियमित सफाईका लागि दैनिक 300 सरसफाई कर्मी परिचालित भएका छन्। काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा कुमारीको सामूहिक पूजा सम्पन्न भएको छ। इन्द्रजात्रा पर्व अनुसार लिङ्गो ठड्याएको भोलिपल्टदेखि कुमारीको पूजा गर्ने परम्परा रहेको छ। तलेजु भवानी मन्दिर अगाडि महिनावारी शुरू नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार सामूहिक कुमारी पूजा गरिएको हो। यसरी सामूहिक कुमारी पूजा गर्नाले सुख शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। यस्तै कुमारी पूजा गर्दा उनीहरू रोग आदिबाट सुरक्षित रहने पनि जनविश्वास रहेको छ। त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागले नेपाली साहित्य, लोक साहित्य तथा भाषा व्याकरणका विशिष्ट व्याकरणका क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु भएका प्राध्यापक डाक्टर चुडामणि बन्धुलाई सम्मान गरेको छ। विभागको 73 स्थापना दिवसको अवसरमा कृतिपुरमा आज आयोजित कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर भोला थापाले प्राध्यापक डाक्टर बन्धुलाई सम्मान गर्नुभएको हो। नेपाली साहित्य, लोक साहित्य तथा भाषा व्याकरणको अध्ययन, अनुसन्धान र प्रवर्धनमा डाक्टर बन्धुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान गरेको विभागले जनाएको छ। र भक्तपुरको मध्यपुर थिमी नगरपालिका 1 लोकनथली सड़कमा बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ। काठमाडौँबाट भक्तपुरतर्फ गुडिरहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मध्यपुर थिमी 6 नगदेश बस्ने 22 वर्षका अनिश छुजुको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका छुजुको भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटारमा उपचार क्रममा ज्यान गएको हो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। लगातारको वर्षाले सड़कहरू अवरूद्ध हुन थाले। पृथ्वी र बीपी राजमार्ग रातिमा बन्द हुने कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध। अत्यावश्यक बाहेक लामो यात्रा नगर्न सुझाव। विपद जोखिम घटाउन काठमाडौँ महानगरको पूर्व तयारी, उद्धार सामग्री तयारी अवस्थामा राख्नेदेखि सूचना प्रणालीलाई चुस्त बनाउने निर्णय। र काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा कुमारीको सामूहिक पूजा सम्पन्न। अहिलेलाई 4 भन्ज्याङ भित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क र काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: अजुरपुर रेडियो 102.1 मेगाहर्ट्ज।
1: तपाई हाम्रै शहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
2: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
1: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
2: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिन स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ।
1: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
2: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
1: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 0848-590-530।
2: बजाज सँगै यात्रा, सुरक्षित यात्रा।
3: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
3: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
3: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
3: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
3: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
3: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
3: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र,
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
3: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
3: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
3: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन,
2: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
3: जौ, फापर, सिलाम, को कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
2: मौरी पालन व्यवसाय र मह प्रशोधन
3: च्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण तथा निर्यात
3: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
2: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
3: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
3: फलफूल प्रशोधन र बजारीकरण
2: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
3: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
2: प्राङ्गारिक कृषि वस्तु निर्यात
3: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
2: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय
3: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
2: सहयोगका लागि हार्दिक अपील रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोन्म्यारो रोगका कारण पीड़ित हुनुहुन्छ 29 वर्षीय रोकाको बोन्म्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ उहाँलाई अहिले समस्या परिरहेको छ उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ बोन्म्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ आफूले सकेको सहयोग गरिदिनुहोला थप जानकारीका लागि सम्पर्क नम्बर 97406969 सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ आफूले सकेको

0: राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप, सम्पर्क नम्बर 9854 057 7 98 54 056 6। प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय रामेछाप, सम्पर्क नम्बर 9854555553 9854141123। प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप, सम्पर्क नम्बर 9765037888 र 1234। जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
0: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
0: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
0: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
0: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
0: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
0: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
0: हार जोड्ने तथा मांसपेशी दुख्नु,
1: वाक वाकी लाग्नु, बान्ता हुनु,
0: शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
0: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
0: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगू रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
2: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
3: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न

0: उत्खननका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका, एक नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854041575, 9841690669, 9864141788।
0: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
3: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
0: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746403। रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
6: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटलपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भइगयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
7: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
6: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
6: त्यसो भए ध्यान दिएर सुन्ने।
8: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
6: सुन्नु भए त
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
9: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
10: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
9: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
9: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
10: सम्पर्क नम्बर 048-45-143, 98-63-023-422।
11: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
10: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
9: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
10: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
9: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
10: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0485410100 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
3: भूछाय नियन्त्रण गरौं उर्वर भूमि जोगाऊ
4: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूछाईको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
3: भूछाईले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूछाई रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ
4: खाली जमिनमा रुख तथा घाँस रोपौं भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडानी नगरौं नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
3: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
4: आउनुहोस् भूक्षय नियन्त्रण गरौं उर्वर माटो जोगाऊ सुरक्षित भविष्य निर्माण गरौं
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

नमस्कार हजुरको रेडियो 102.1 MHz को अपराह चार बजेको रामेसाब अनि रामेसाब आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेसाब खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। बंगालको खाड़ीमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभाव नेपालभर देखिएको छ। यसको प्रभावका कारण रामेछाप सहित देशका विभिन्न भूभागमा वर्षा हुँदा सड़क चोक तथा बजार क्षेत्रहरूमा पनि सर्वसाधारणहरूको दैनिक गतिविधि प्रभावित बनेको छ। वर्षाको कारण आवत जावतमा कठिनाई देखिनुको साथै ग्रामीण जनजीवन पनि प्रभावित बनेको छ। गाईवस्तुलाई घाँसपातदेखि घरायसी अन्य कामहरू पनि प्रभावित भएको स्थानीयहरूले बताएका छन्। निरन्तरको वर्षाले शहरी क्षेत्रहरूमा पनि सामान्य जनजीवन समेत प्रभावित बनेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले असोज 8 गतेदेखि 11 गतेसम्मका लागि 4 दिने मौसम चेतावनी जारी गर्दै देशका विभिन्न क्षेत्रहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार असोज 9 र 10 गते विशेष गरी विभिन्न भूभागमा अति भारी वर्षाको जोखिम रहेकोले उच्च सतर्कता अप्नाउन आवश्यक रहेको छ। महाशाखाले असोज 9 गते बागमती मधेश तथा कोशी प्रदेशका पश्चिमी भूभागमा अति भारी वर्षाको सम्भावनासहित रेड अलर्ट जारी गरेको छ। त्यसै गरी असोज 10 गते वर्षाको प्रभाव क्रमशः पश्चिमतर्फ सर्ने अनुमान गर्दै कर्णाली लुम्बिनी गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको जोखिम रहने प्रक्षेपण गरेको छ। लगातारको वर्षाको कारण नदी तथा खोलामा जलसतह बढ़न सक्ने बाढ़ी डुबान पहिरो र गेग्रान भावको जोखिम बढ़ने भएकोले आवश्यक सावधानी अप्नाउन मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणहरूलाई आग्रह गरेको छ। मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार आगामी असोज 9 देखि 11 गतेसम्म बागमती प्रदेश सहित देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकोले रामेछापमा पनि उच्च सतर्कता अप्नाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय रामेछापले एक सूचना जारी गर्दै रामेछापका नदी तथा खोलाको जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्ने नागरिकहरूलाई विशेष सावधानी अप्नाउन भनेको छ। भारी वर्षाको कारण नदी तथा खोलामा पानीको बहाव बढ़ने तथा पहिरो लगायतका विपदको घटना हुन सक्ने भएकोले जोखिमयुक्त क्षेत्रहरूमा रहेका नागरिकहरूलाई सम्भव भएसम्म सुरक्षित स्थानमा रहन प्रशासनले अनुरोध पनि गरेको छ। प्रशासनले सम्भावित विपदबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सबै नागरिकलाई आवश्यक सतर्कता अप्नाउन आग्रह गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको हिजो प्रकाशित सूचना बमोजिम मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार भारी वर्षाको कारण विद्यार्थी विद्यालयमा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै रामेछापको 7 वटा स्थानीय तहहरूले 2 दिन सम्पूर्ण विद्यालयहरूमा सार्वजनिक बिदा दिएको छ। रामेछाप नगरपालिकाले पनि अवस्था हेरेर निर्णय लिने बताएको छ। आज विद्यालय हिँडेका बालबालिका मध्ये केही विद्यालयबाट र केही बीच बाटोबाट फर्किएका छन्। रामेछापको अधिकांश क्षेत्रमा रातिदेखि नै वर्षा भइरहेको छ। स्थानीय तहहरूले सार्वजनिक सूचना जारी गरेर वर्षाबाट हुन सक्ने भौतिक संरचनाको आकलन गरी सुरक्षा तथा सावधानी अप्नाउन सुरक्षा निकायसँग समन्वयमा रहन र कुनै क्षति भइहालेमा सम्पर्क गर्न आग्रह गरेका छन्। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज हिजो सम्पन्न रामेछापका 8 वटा पालिकामध्ये 7 वटा पालिकामा नयाँ नेतृत्व सहित कार्यसमिति आजसम्म 8 वटै पालिकामा नयाँ कार्यसमिति चयन भएको छ। 2 नगरपालिका र 6 वटा गाउँपालिका रहेको रामेछापमा नेपाली कांग्रेस पालिका तहको अधिवेशनले नेतृत्वसहित नयाँ कार्यसमिति निर्वाचित गरेको छ। नयाँ नेतृत्वसहित कार्यसमिति निर्वाचित गर्ने पालिकाहरूमा मन्थली नगरपालिका, रामेछाप नगरपालिका, उमाकुण्डा गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, सुनापति गाउँपालिका र आजा खाँडादेवी गाउँपालिका पनि रहेका छन्। यसअघि असोज 3 र 4 गते रामेछापका 64 वडाहरूमा भएको वडा अधिवेशनबाट वडा सभापति सहित वडा कार्यसमिति निर्वाचित भइसकेका छन्। निर्वाचन सम्पन्न भइसकेका पालिकाहरूको नेतृत्वमा अधिकांश युवाहरू निर्वाचित भएका छन्। धेरै भारी वर्षाको सम्भावनासँगै बाढ़ी पहिरो तथा सड़क दुर्घटनाको जोखिम बढ़ेपछि सिन्धुलीस्थित बीपी राजमार्गमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुलीको समन्वयमा बसेको बैठकले असोज 8 गतेदेखि 11 गतेसम्म प्रत्येक दिन बेलुका
5 बजेदेखि बिहान 5 बजेसम्म बीपी राजमार्गमा सवारी आवागमन रोक्ने निर्णय गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 9 गतेदेखि 11 गतेसम्म देशभर ठूलो वर्षा हुने सम्भावना उल्याएको छ। सिन्धुलीमा मेघगर्जन चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान रहेकोले सम्भावित विपद र दुर्घटनाको जोखिम न्यूनीकरण गर्न रातिको आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ। विशेष गरी रातिको समयमा सड़कको अवस्था पहिचान गर्न कठिन हुने तथा वर्षाको कारण बाढ़ी पहिरो र सड़क अवरूद्ध हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको छ। प्रशासनका अनुसार वर्षा बाढ़ी र सड़कको अवस्थाको मूल्याङ्कन गर्दै आवश्यक परे दिनको समयमा समेत सवारी सञ्चालनमा रोक लगाउन सकिनेछ। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जोखिमपूर्ण मौसममा बीपी राजमार्ग हुँदै रातिको यात्रा नगर्न सर्वसाधारणहरूलाई आग्रह पनि गरेको छ। साथै यात्रु तथा यातायात व्यवसायीहरूलाई सम्बन्धित निकायले जारी गरेका सवारी व्यवस्थापन सम्बन्धी निर्णय अनिवार्य रूपमा पालना गर्न अनुरोध समेत गरेको छ। निरन्तर वर्षा र सम्भावित विपदको जोखिमलाई मध्यनजर गर्दै सिन्धुलीका 9 स्थानीय तहमध्ये 8 स्थानीय तहले विद्यालयमा 2 दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। आज बिहान सूचना जारी गर्दै कमलामाई नगरपालिका, दुधोली नगरपालिका, मरिन गाउँपालिका, सनकोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका, तीनपाटन गाउँपालिका, ग्याङले गाउँपालिका र फिक्कल गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ। जल तथा मौसम विज्ञान विभागले असोज 9 देखि 11 देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ। पूर्वानुमान अनुसार गैरातीदेखि सिन्धुलीमा निरन्तर वर्षा पनि भइरहेकाले विद्यार्थी शिक्षक तथा कर्मचारीको आवतजावतमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर विद्यालय बन्द गरिएको स्थानीय तहहरूले बताएका छन्। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सिन्धुलीमा पालिका तहको राजनैतिक हिसाब किताब टुङ्गिन थालेको छ। सिन्धुलीका 9 पालिका मध्ये 8 नेतृत्व सर्वसम्मत चयन हुँदा दुधोली नगरपालिकामा भने सहमति जुट्न नसकेपछि चुनावी प्रतिस्पर्धा भइरहेको छ। पालिका अधिवेशनबाट कमलामाई नगरपालिकाको सभापतिमा समुद्र श्रेष्ठ, गोलन्दुर गाउँपालिकामा बच्चन अधिकारी, सुनकोशी गाउँपालिकामा कपिल कोइराला, ग्याङले गाउँपालिकामा श्याम कर्मचार्य, हरिहरपुरगढ़ी गाउँपालिकामा चेकबहादुर थिङ, मरिन गाउँपालिकामा संघर्ष थिङ र फिकल गाउँपालिकामा घनश्याम पहाड़ी सर्वसम्मत निर्वाचित हुनुभएको छ। दुधोली नगरपालिकामा भने सहमतिको प्रयास सफल भएन। निर्वाचनमा रित बहादुर विश्वकर्मालाई पराजित गर्दै पूर्णबहादुर विष्ट राजन सभापतिमा निर्वाचित भएको बताइएको छ। यता तीनपाटन गाउँपालिकाको अन्तिम नतिजा भने आउन बाँकी रहेको बताइएको छ। नेपाली कांग्रेस ओखलढुङ्गाको पालिका अधिवेशन अन्तर्गत त्यहाँका 8 स्थानीय तहमध्ये 6 पालिकामा नेतृत्व चयन भएको छ। सम्पन्न भएको सबै पालिका नेतृत्व सर्वसम्मत चयन गरिएको नेपाली कांग्रेस जिल्ला कार्य समिति ओखलढुङ्गाले जनाएको छ। नेपाली कांग्रेस जिल्ला कार्य समिति ओखलढुङ्गाका प्रवक्ता प्रदीप कुमार बानियाका अनुसार सिद्धिचरण नगरपालिका, मोलुङ, सुनकोशी, शंकुगढ़ी, चम्पादेवी र केशदेम्बा गाउँपालिकामा नयाँ नेतृत्व सर्वोच्चमत चयन भएको छ। सिद्धिचरण नगरपालिकाको सभापतिमा निबन्ध श्रेष्ठ चयन हुनुभएको छ। यस्तै मोलुङ गाउँपालिकामा फडिन्द्र ढकाल, सुनकोशी गाउँपालिकामा विष्णु आलिमगर, चिसंकुगढ़ी गाउँपालिकामा रामचन्द्र कार्की, चम्पादेवी गाउँपालिकामा विष्णु पुलामी मगर र केशदेम्बा गाउँपालिकामा मानबहादुर महतारा नेतृत्वमा चयन हुनुभएको छ। पालिका स्तरीय अधिवेशनबाट सभापति सहित आवश्यक पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधि समेत चयन गर्ने प्रक्रिया अघि बढ़ेको कांग्रेसले जानकारी दिएको छ। बाँकी 2 स्थानीय तह लिखु र माने भन्ज्याङ गाउँपालिकामा पनि सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको पनि बताइएको छ। भारी वर्षा र सम्भावित जोखिमका कारण दोलखाका स्थानीय सरकारहरूले पनि विद्यालय बन्द गर्न थालेका छन्। त्यहाँका 3 स्थानीय सरकारले विद्यालय बन्द गर्न निर्देशन दिएका छन्। बैतेश्वर गाउँपालिकाले आज र भोलि 2 विद्यालय बन्द गर्न निर्देशन दिएको छ। त्यस्तै तामाकोशी गाउँपालिकाले पनि विद्यार्थीहरूलाई घर आज चाँडै विद्यार्थीहरूलाई घर पठाउन र भोलि सबै शिक्षण संस्था बन्द गर्न भनेको छ। कालिन्चो गाउँपालिकाले पनि असोज 9 गाउँपालिकाको कार्यालय र शिक्षण संस्थाहरू बन्द गर्ने भएको छ। काभ्रे पलाञ्चोकका 4 स्थानीय तहहरूले असोज 8 र 9 सबै विद्यालय पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका छन्। शिक्षा विकास तथा समन्वय इकाई काभ्रेको प्रमुख सविता दंगालका अनुसार बनेपा, विधानचोक, मण्डन, देवपुर र रोशी गाउँपालिकाले वर्षा, बाढ़ी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै आफ्ना क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ। यस्तै धुलीखेल, पनौती, खानीखोला, तेमाल, नवबुद्ध, पाँचखाल र चौरी देउरालीमा भने सबै विद्यालय बन्द नगरी जोखिमयुक्त विद्यालयहरूलाई आवश्यकता अनुसार बन्द गर्ने अधिकार सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई दिइएको बताइएको छ।
अवस्था हजुरको रेडियो 102.1 MHz तामाकपछि एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेछाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता छ। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउनु हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप, सम्पर्क नम्बर 98 54 057 777, 98 54 056 666। प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय रामेछाप, सम्पर्क नम्बर 98 45 55 555, 98 45 41 123। प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप, सम्पर्क नम्बर 97 65 037 888 र 1234। जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
4: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
4: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
4: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अपनाउनुहोस्।
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 04 49 मा सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
4: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हार जोड्नी तथा मांसपेशी दुख्नु,
4: वाकवाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406 26 69 97 40 26 69 79।
5: तपाई हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
2: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
5: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
2: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्टमा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्टमा 12%सम्म छुटको व्यवस्था छ।
5: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
2: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
5: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 0485905530।
2: बजाज सँगै यात्रा, सुरक्षित यात्रा।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली रानीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामी छाप खबरपछि करिब 5 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहन्छौं। आज बिहिबारको बसाई छु। तपाईँले अब बज्ने गीत मार्फत आफ्ना आफन्तजन साथी संगीलाई सम्झन पाउनुहुन्छ। तपाईँले फटाफट फोन गर्न सक्नुहुनेछ 0840 40 0026 भने। तपाईँ यो समय उकाली उराली देख्दै गर्दै हुनुहुन्छ, साथी भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौं। कार्यक्रममा मिठा रमाइला मञ्चनीय लोकधाकाहरू राख्छौं, साथसाथै तपाईँसँग प्रत्यक्ष सम्पर्कमा पनि जोडिनेछौं भने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। छोटो मिठोमा आफ्ना आफन्तजन साथी संगीलाई तपाईँले सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। तपाईँसँग रहन्छौं करिब 45 मिनटको समय 5 बजेसम्म भने। तपाईँ देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई किसाब सुन्दै हुनुहुन्छ। कार्यक्रम कस्तो लाग्छ, के लाग्छ, सल्लाह सुझाव अनि प्रतिक्रिया पनि तपाईँले हामीलाई दिन सक्नुहुन्छ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सञ्चना खड्गीले भने। कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौ एकदमै मिठो रमाइलो एउटा गीत, त्यसपछि आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम का शुरूआत में राख्यौ म सलदारे पानी परिया विमल राज छेत्री राजेन्द्र लम्साल त्यसैगरी राजेन्द्र लम्साल छेत्री र विष्णु माझीको आवाजमा रहेको यो एकदमै मिठो अनि रमाइलो गीत राखेर कार्यक्रम गाली रालीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ 048 40 40 00 26 नम्बर तपाईँको लागि खुल्ला छ। आज चाहिँ तपाईँले मात्रै साथी संगीत सम्झन पाउनुहुन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: हेलो, नमस्ते। नमस्कार म्याम।
0: नमस्ते नमस्कार हजुर, यो आवाज कुन ठाउँदेखि हो?
1: हजुर, यो आवाज टाढादेखि यता प्युठानबाट हो। जीवन छेत्री।
0: जीवनजी कुन ठाउँदेखि भन्नुभयो?
1: प्युठानदेखि।
0: प्युठानदेखि हुनुहुन्छ, के गर्दै हुनुहुन्छ प्युठानतिर?
1: म यति बेला बसी बसाउँछ, केही खासै केही काम गर्दैन, घरैसी काम गर्ने हो।
0: घरैसी काम गर्दै बस्दै हामीलाई सम्झँदै हुनुहुन्छ। त्यसो भए यति बेला प्युठानमा मौसम कस्तो छ?
1: प्युठानमा मौसम यति बेला पानी परिरहेको छ, धेरै ठुलो पानी पनि छैन, सानसानो सिमसिम पानी परिरहेको छ।
0: ल, सिमसिम पानी पर्दैछ। पानी कहिले, हिजोदेखि परेको हो?
1: हजुर, रातिदेखि
0: ल, रातिदेखि पानी परेको छ। सतर्क रहनुहोला। अब प्युठानमा तपाईँ बस्ने तपाईँको गाउँ बस्ती कस्तो छ, के छ, खोला नाला छेउछाउमा छ कि कस्तो छ, याद राख्नु होला है जीवनजी।
1: हजुर, एकदमै। अनि हजुरकोतिर कस्तो छ सुनाउनुहोस्। हजुरकोतिर
0: पनि लगभग म बसेको ठाउँतिर चाहिँ खासै त्यस्तो अलिक समस्या हुँदैन, होइन? अब सम्बन्धित भएछ भने पनि त्यो अलग कुरा छ, तर जस्तो मेरो विचारमा मात्र नभएर अरूको विचारमा नि त्यस्तो चाहिँ हुन्छ जस्तो छैन है।

0: पक्कै पनि अब थाहा छँदैछ पानी पर्छ भन्ने कुराहरू, खोला बाढी आउँछ, पहिरोहरू आउँछ भन्ने कुरा त अब सबैलाई थाहा छ, बुझ्नु पनि पर्छ। अब यो समय कति यात्रा गर्दै हुनुहुन्छ होइन, अब खोला नाला तर्न सक्नु भएको छैन, बीच बाटोमा अलपत्र परिराख्नु भएको छ, मौसमको गतिविधि बाटोको गतिविधि नबुझेर यात्रा गर्नु पनि हाम्रो लागि चाहिँ एउटा जीवनको सबैभन्दा ठूलो भूल अथवा गल्ती हो पनि जस्तो लाग्छ। किनकि मौसम यस्तो छ भनिरहेका छौँ, अब पानी परिरहेको छ, त्यो देख्दा देख्दै हामीले व्यक्तिगत रूपमा भोगिरहँदाखेरि पनि हामी जानुपर्ने ठाउँमा हिँड्नै पर्ने, त्यो ठाउँमा नपुगिन हुने भन्ने हाम्रो त्यो संस्कारहरू छ होइन, त्यो संस्कारहरू चाहिँ अब हामीले नै अब सुधार्नुपर्छ कि जस्तो पनि लाग्छ। किनकि अब यस्तो बेलामा हिँड्दाखेरि त हामीलाई नै समस्या हुने हो होइन। ल अब घर बस्तीहरूलाई पनि अब राम्रोसँग हेर्नु होला, किनकि तपाईँको मात्र नभएर आफ्नो टोल छरछिमेक बस्तीमा चाहिँ के कस्तो छ, अब यहाँहरूले अब त्यस्तो जोखिम यदि छ भने चाहिँ सतर्क रहन आफ्नो गाउँवासीलाई अनुरोध पनि गर्नु होला है।
1: हजुर, सबै यता गाउँतिर मैले त सुनेदेखि सबैलाई भन्छु, बुढापाकाहरूले समाचार पनि थाप्छ यसरी उ गर्नु न, यस्तो यस्तो पानी आउने समाचार सूचनाहरू गइराखेको छ, ख्याल गर्नुपर्छ भनेर त भनिरहेको छ।
0: अहिले हाम्रो बुढापाका भन्ने कुरा गर्नुभयो हाम्रो जीवनजीले, उहाँहरूले होइन अब यत्रो वर्ष त केही भएको छैन, पर्दैन, योभन्दा अगाडि नि पानी आएकै त हो नि भन्ने खालको सामान्य रूप लिनुहुन्छ कि उहाँहरूले। त्यो हुँदाखेरि चाहिँ अलि आफूले जस्तो भनिरहँदा, आफूले थाहा पाएको कुरा सल्लाह सुझाव दिँदाखेरि चाहिँ उहाँहरूले त्यस्तो भन्नुहुन्छ भने त तपाईँले अब हामीले के भन्न सक्छौँ र होइन। ठिक छ, यहाँले जे गर्नुभएको छ, आफूले थाहा पाएको सन्देश आफ्नो गाउँवासीलाई छोड्नु भएको छ, खुसी लाग्यो। अनि खाजा खानु भयो कि बाँकी छ?
1: खाजा भयो, भर्खरै खाजा भएर हजुरलाई सुन्दै अनि सहभागी जनाएको।
0: ल, हामीलाई चाहिँ कुन माध्यमबाट सुन्दै हुनुहुन्छ त?
1: मैले यता अनलाइनबाट सुन्दै।
0: ल, अनलाइनबाट हामीलाई सुन्नुभयो, प्युठानको मान्छे आउनु भएको छ जीवन चाहिँ पहिलोचोटि हो कि भन्दा अगाडि नै कुरा भयो जस्तो लाग्छ हो। पहिलोचोटि आउनुभयो, यो सिमसिम पानी छ झरीको समयमा यहाँलाई हजुरको रेडियोमा स्वागत गरे, भोलिका दिनमा पनि आउनु होला, तपाईँ हाम्रो भेट हुन्छ, यसै गरी कुराकानी गर्न पाइयोस्। अब चाडबाड नजिकिने क्रममा पानी परेर कता कता नरमाइलो पनि लाग्दैछ कि कसो हो जीवनजी?
1: हजुर, ट्याक्कै अब पानी पर्यो भने त अब रमाइलो त हटिहाल्छ, अब यताउता केही गर्ने पानीले दिँदैन, त्यसरी नरमाइलो त अलिकति भइहाल्छ।
0: ल, अब पानी अब 12 गतेसम्म भन्दै हुनुहुन्छ, कहिले 11 गते, कहिले 10 गते भन्दै हुनुहुन्छ, कतिन्जेल पानी पर्छ त्यतिन्जेल चाहिँ हामी चिन्तित नै भएर बस्नुपर्छ है त।
1: हजुर,
0: ल, कार्यक्रममा आउनुभयो, सहभागिता हुनुभयो, खुसी लाग्यो। भोलिका अवसरमा पनि आउनु होला, एउटा मिठो गीत बज्छ कार्यक्रममा, यहाँले आफ्नो साथी सङ्गीलाई सम्झनुहोस् न त।
1: साथीहरूलाई सम्झिँदा पर्दा त सर्वप्रथम त मिठो भोइसमा कार्यक्रम चलाउने सञ्चालिका हजुरलाई सम्झिन चाहन्छु, अनि प्राविधिक मित्रलाई सम्झिन चाहन्छु, अनि यतै रामेछापतिर हुनुहुन्छ, रामेछापको डौडुवामा सिमी थामी, दुर्गा थामी हुनुहुन्छ, शङ्कर ढकाल हुनुहुन्छ, युवराज पोखरेल दाजु हुनुहुन्छ, अनि म जीवन छेत्री भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई सम्झिँदै बिदा हुन्छु। नमस्ते।
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो जीवन छेत्रीजी, प्युठान बाटो हुनुहुन्थ्यो, उहाँले आफ्नो साथी सङ्गीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको रहेको छ, तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ, हामी तपाईँसँगै रहन्छौँ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो,
2: दिदी नमस्ते।
0: नमस्ते हजुर, यो आवाज त पहिला पनि सुने हो जस्तो लाग्छ।
2: लाग्नु पर्ने हो दिदी, त हजुरको बोली त दैनिक सुन्छु म, त्यो हजुरलाई कस्तो लाग्छ?
0: हाम्रो साथी हुनुहुन्छ सिन्धुलीदेखि हुनुहुन्छ कि क्या?
2: सिन्धुली नै भन्नुपर्छ है दिदी,
0: सिन्धुलीदेखि हाम्रो सन्देशी बोल्नुभयो
2: मिलेन दिदी, अब कतिको गेस गर्नुहुन्छ मैले।
0: जे होस्, सिन्धुलीको साथी हुनुहुन्छ, ठ्याक्कै नाम कि हाम्रो एकजना हुनुहुन्छ मनोजी
2: कार्की,
0: मनोज कार्की हुनुहुन्छ,
2: हजुर दिदी,
0: धेरै पछि आउनुभयो, दिदीको माया मार्नु भयो जस्तो छ, बिचमा बोलाउनु पर्छ भनेर क्या
2: दिदीको माया मारे पनि म दिदीको प्रोग्रामलाई माया मारा छैन दिदी, कहाँ दिदीलाई माया मार भन्नु प्रोग्राम कसरी आउला
0: है।
2: हजुर दिदी,
0: फेरि यस्तो नि त कहिले काहीँ यसो सुनिदिउँ न त, फोन गरिदिउँ, धेरै दिन भयो, के भन्नुहुन्छ, के खालको प्रतिक्रिया दिनुहुन्छ भनेर पनि त्यतिकै फोन लगाइदिनु भएको पनि त हुनसक्छ नि। फेरि
2: दिदीको मन चोर्नलाई चाहिँ हुन सक्छ दिदी, अरू मिडियाको मन चोर्न सके नि, दिदीको त चोर्नै पर्ने हो, दिदीको भाइले नै चोर्ने हो दिदीको मन के
0: पहिमाने वाक्य दिने। अब हाम्रो प्यारो भाइ बहिनीहरू हुनुहुन्छ, दिदी दाईहरू पनि हुनुहुन्छ, विशेष गरी हाम्रो बुबा आमा सबै सँगै हुनुहुन्छ पक्कै यो समय, यति बेला चाहिँ हाम्रो मण्डलजी मेरो पक्कै भाइ नै हुनुहुन्छ होइन, दिदीसँग रमाइलो कुराकानी गर्दै हुनुहुन्छ, ठिक छ, खुसी लाग्दैछ मलाई पनि, के छ धेरै पछि आवाज सुन्न पाइयो त।
2: हो त दिदी, के गर्नु हजुरहरूको प्रोग्राममा हतपत साथीहरूलाई पालो दिनै पर्यो दिदी, के गर्नु,
0: त्यही भएर नयाँ साथीलाई पालो दिँदै पुरानो साथीहरू चाहिँ थाथी बस्नु भएको,
2: दिदी भाइको भेट भने त मिडियाबाट नि सुनिहालिन्छ, यसो आठ बेलामा दिदी भाइको भेट भइहाल्छ,
0: ठिक छ। अब यसरी हाम्रो मनोजीले चाहिँ चित्त बुझाउनु भएको छ भने मैले पनि त्यसै गरी चित्त बुझाउनु पर्छ
2: दिदी,
0: पर्छ, के गर्नु अब, मैले मात्रै एकहरू मत दुखाएर हुँदैन नि त, होइन मण्डलजी,
2: हो त दिदी, अब के गर्नु, अब केही गर्न पाइएन, कोठा भित्रको भित्रै बस्नु पर्ने थियो दिदी, के गर्नु, गाह्रो छ,
0: गाह्रो छ, गाह्रो परिस्थितिमा पनि हामी कसरी चल्ने भन्ने चाहिँ हुने रहेछ, किनकि यति बेला मण्डलजी भित्र बस्नु भएको छ, बाहिर कहीँ कुनै व्यापार बिजनेस गर्न पाउनु भएन,
2: छैन दिदी, पानी परेपछि के गर्ने हो र,
0: चाडबाड नसिकिँदैछ, अब यो मौसमहरूले पनि अब के गरे भनेर चाहिँ पत्तो लाउन सकेन हो मनोजी, पानी मात्रै पर्छ, पानी मात्रै पर्छ, जता सुने पनि जे गरे पनि अहिलेको एकदम तातो तातो खबर भनेकै पानी मात्रै पर्छ भन्ने छ कि,
2: जस्तै दिदी हामीलाई त पानी मात्रै पर्दै त केही थिएन, गाडाङगुडो मेरो हावाहुरी मात्रै रोकियो भने धेरै फाइदा छ,
0: फाइदा त छ, फेरि पानी पनि धेरै ठुलो पर्यो भने त अब जस्तो समथर ठाउँमा डुबान हुन्छ, भिर पाखा बगाउँछ, गाह्रो छ नि, छैन हेर्नुहोस् गाह्रो छ, अब कुसी खुला नाला छेउछाउ घर हुनेलाई त्यस्तै जोखिम छ, भिर पाखामा घर बनाउनु भएको छ, बस्ती छ भने त्यहाँ पनि जोखिम छ, अब समथर तराईमा पनि अब पानी पर्यो भने डुबान छ,
2: हरेक पल्टाइदिन्छ, के गर्नु, त्यस्तै अलिकति प्रकृतिको नियमहरू बुझ्न सकिन्न,
0: ठिक छ, प्रकृतिले जे गर्नुहुन्छ जसो गर्नुहुन्छ ठिक छ, अब हामीले यहाँ न रोक्न सकिन्छ न कि, हामी त यहाँ बसेर बोल्ने मात्रै हो,
2: त्यति हो दिदी, सकभर सकभर कतै कतैतिर काहीँ मानवीय खेतीहरू चाहिँ नहोस् भन्ने हाम्रो चाहिँ विचार हो,
0: सकेसम्म हिजो आज जत्रो पानी पर्दैछ त्यत्रैमा रोकोस्, त्योभन्दा ठुलो पानी पनि नपरोस् भन्ने चाहिँ मेरो मनसा आएछ है, फेरि
2: जो कोहीको पनि त्यही हो दिदी, तपाईँको तपाईँको मात्रै नै होइन, मेरो मात्रै नै होइन, जो कोहीको पनि त्यही नै भन्नुपर्छ,
0: अब ठिकै छ, अब जे होला होला भन्ने छ, ठिक छ, कार्यक्रममा आउनुभयो, खाजा चाहिँ बन्द कोठाभित्र बसेर खानुभयो कि छैन, चिसो चिसो छ मौसम पनि
2: भइसक्यो दिदी, दिदी हजुरको
0: मेरो त झन् नहुने कुरै हुँदैन, हेर्नुहोस् म झन् सबैभन्दा छिटै खान्छु होला सायद, बिहान पनि बेलुका पनि दिउँसो पनि, ल अब सधैँभरि कार्यक्रम त सुन्छु भन्दै हुनुहुन्छ होइन, सुन्छ भन्नुभएको छ, हामीलाई चाहिँ यो आवाज सुन्न पनि कति धेरै प्रतीक्षा गर्नुपर्ने कि मनोजी,
2: हजुर
0: ल क्यारेक्टरमा आउनुभयो, मैले मिठो कुराकानी सधैँ छ, सतर्क रहनु होला, तपाईँको गाउँ बस्ती कस्तो छ, के छ, पानी परिरहेको छ, गतिविधि मौसमको अनुकूलता हेरेर चाहिँ सचेत सतर्कता रहनु होला, अन्य साथी संगीहरूलाई पनि यस्तो सल्लाह सुझाव दिँदै गर्नुहोस् भन्दै कार्यक्रममा एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न,
2: फर्स्ट हजुर दिदी धेरै दिनमा बोल्न पाएको हुँदैन दिदी हजुरलाई भन्नुपर्छ दिदी, हामी त परिवार सम्पूर्णलाई भन्दाखेरि मेरो साथीहरू भन्नुपर्दा जब जहाँ जस्तो दिदी भए पनि सतर्कमा बस्नु होला भन्दै मेरो साथीहरू भन्नुपर्दा रोशन श्रेष्ठ, दुर्गा मगर, कविता मगर, सरिना मगर, सरिता मगर र मलाई ध्रुव पाण्डे, मलाई चिन्ने नचिन्ने भन्दै अरू साथीलाई बिर्स्या छैन भन्दै अरू साथीहरूलाई पनि सतर्कमै बस्नु होला भन्दै छुटिन्छ, हस्त नमस्ते,
0: हस्त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मनोज कार्के सिन्धुली बाचा भन्दै हुनुहुन्थ्यो, सिन्धुलीको चैनपुरदेखि हुनुहुन्छ है, उहाँ चाहिँ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु, पालो तपाईँको रहेको छ, तपाईँ पनि यो समय पक्कै घरमा बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ होला भन्ने लाग्दैछ, साथी आइसक्नु भएको छ भनेर हाम्रो सम्झना चाहिँ हाँस्दै हुनुहुन्छ, साथीलाई स्वागत गरिहाल्नुहोस् भन्दै हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु, हेलो,
3: नमस्कार दिदी,
0: नमस्कार, यो आवाज खाडा दिदीबाटै हो अथवा शङ्खुवा सभादेखि,
3: ल
0: अब दसैँसम्म खाडा देवीतिरै बस्नुहोस् है रमिला चाहिँ पानी पर्दैछ पानीमा किन लामो यात्रा गर्नु त यति बस्नुहोस् न भनेको नि
3: त्यो त हो कि दिदी रोकेर त जानु भइहाल्छ
0: रोकेर पनि अब बाटो भत्कने अब फुल छैन भनेर तपाईँ फेरि कसरी जानुहुन्छ
3: त्यो त हो कि फोन गरिहाल्छ नि म बाटो कस्तो छ भनेर
0: बाटो कस्तो छ भनेर भन्नुहुन्छ ठिक छ त्यसो भए त रमिलाजीले हामीलाई जानकारी दिनुहुन्छ भने त हामी पनि कुन ठाउँमा के भएछ हामीले पनि थाहा पाउँछौँ होइन सधैँभरि अब सुखकै मात्र कुरा त हामीले नसुनौला कहिले दुःखको कहिले के यस्तै यस्तै त हुन्छ नि होइन र रमिला चाहिँ ल सकेसम्म केही नहोस् अब रमिलाजी कहिले फर्कने तर्खरमा हुनुहुन्छ अब दस एघार गतेसम्म त पानी पर्दैछ पानी परेको समयमा चाहिँ नजानु होला पानी रहेपछि मात्रै यात्रा गर्नुहोस् है
3: दिदी म नि त्यही भएर तपाईँहरूको रेडियोमा सम्झाने सुन्दैछु न्युजहरू नि पढ्दैछु क्या
0: पढ्नुपर्छ सुन्नुपर्छ र आफूले सुनेका देखेका कुराहरू चाहिँ साथी सङ्गी आफ्नो टोल बस्ती छर छिमेकमा पनि भन्नुपर्छ किनकि जस्तो तपाईँ हामी जस्तो सबै सामाजिक सञ्जाल चलाउने अथवा अब यो एकदम भारी वर्षा हुँदैछ भन्ने यो खबर चाहिँ जस्तो हाम्रो भनौ न हाम्रो मम्मी बुबाहरूको उहाँसम्म चाहिँ त्यो नपुगेको पनि हुनसक्छ त्यही भएर तपाईँ हामीले त्यो खबरहरू चाहिँ पुर्याउने काम पनि गर्नुपर्छ है किनकि अब हिजो अस्तिदेखि पानी पर्यो हिजो अस्ति त अब सामान्य आज पनि सामान्य पानी पर्दैछ होइन अझै अब एघार बाह्र गते भनेको अझै आउन धेरै दिन बाँकी छ लामो समय पानी परिरहँदाखेरि चाहिँ आफ्नो मम्मी बाबाको लागि पनि भन्नु होला यहाँले जस्तो हाम्रो अघि जीवन छेत्रीजी हुनुहुन्थ्यो प्युठानबाट उहाँले चाहिँ भन्नु के भयो भने हामीले थाहा पाएका कुराहरू चाहिँ हाम्रो हजुरबा हजुरआमाहरूलाई भनौँ भने चाहिँ त्यस्तो पनि होइन भन्ने खालको कुरा गर्नुहुन्छ हामीले भनेको कुरा त विश्वासै गर्नुहुन्न भनेर हाम्रो जीवनजीले भन्नुभयो त्यस्तै अन्यत्र ठाउँको हाम्रो जिजुबाजीहरूलाई पनि हुन सक्छ त्यो भएर चाहिँ हाम्रो रमिलाजीले पनि सम्झाउनु होला है आफ्नो बस्तीतिर
3: त्यो कुरा त हो नि हाम्रोतिर नि कुनै पहिला पहिलाको हजुरबा हजुरआमाहरूले त पत्याउनु हुन्न नि त कुनै कुनै त्यस्तै हुन्छ क्या
0: अब पत्याउनु भएन भने त हेर्नुहोस् न अब अस्ति अब त्यत्रो रहस्यमा बाढी आउँदा कसैले पत्याएको थियो र त्यही भनेर त्यस्तो हुन्छ ठिक छ अझै पनि पानी पर्छ भन्ने क्रममा यो सन्देश अब सबैलाई पुगोस् अब बाहिर बाहिर टाढा नजानुहोस् भन्नुहोस् अब घरबाट बाहिर ननिस्कनुहोस् भन्नुहोस् किनकि विशेष गरी बुढाबुढी मान्छेलाई धेरै टाढा टाढा अब काम गरिरहने मान्छेलाई त गाउँ बस्तीमा हिँडिरहन मन लाग्छ नि त जस्तो पानी परे नि घरभित्र बस्न मन लाग्दैन मेरो गाई बाख्रा भो गाई घाँस छैन पानी छैन लगायतका यावत कुराहरूले खालि खेतबारी दौडिने अथवा जंगलतिर घाँस दाउरा काट्न दौडिने हुन्छ कि मेरो हजुरमा पनि त्यस्तै नै गर्नुहुन्छ क्या त्यही भएर सायद बुढाबुढी आमा भा बाजेहरूलाई चाहिँ त्यस्तै हुन्छ होला जस्तो लाग्छ कि मेरो विचारमा चाहिँ त्यही भएर भन्नु होला सम्झाउनु होला है त्यो रमिला चाहिँ बरु गाई बस्तु चाहिँ बरु फुस्टा खाएर बस्छ जंगल बाहिर चाहिँ नजानु भन्नु होला जंगलतिर हरियाली टन्नै छ नि त मान्छेलाई त्यो घाँस देख्दा लोभ लाग्छ मेरो गाई भैँसी बाख्रा चाहिँ यति गाउँ थियो यहाँ यति घाँस त म जानु पाए हुन्थ्यो भन्ने हुन्छ क्या ल ठिक छ रमिलाजी के हो भन्न थाल्नुभयो म के हो के होतिर जाँदिनँ ठिक छ कार्यक्रममा आउनु हो खाजा भयो कि बाँकी छ मैले खाइसकेको छु अरू त समग्रमा सबै ठिकै छ राम्रै छ रमाइलो छ दसैँ अब लाग्दै थियो हिजो अस्ति अहिले त नलाग्यो जस्तो भइरहेको छ रमिला चाहिँ
3: भन्यो दिदी पोहोर पनि त्यस्तै भयो पराली त्यस्तै भयो पोहोर त हुन त केही भएन त्यो बालीहरू त गएन कि सही पनि पानी त परेको थियो परा के अरे पराल चाहिँ बाली आयो यसपालि नि खै के हुन्छ हुन्छ
0: केही हुँदैन ढुक्क रहनुहोस् चिन्ता नगर्नुहोस् है त
3: हुन्छ हुन्छ म चिन्ता गर्दिनँ ल अबदेखि ललिता दिदी नै हुनुहुन्छ भन्छु ल
0: ल मैले भनेपछि चिन्ता नगर्नुहोस् न केही हुँदैन पानी आउँछ जान्छ सकिन्छ खास त्यस्तो ठुलो बाढी आउँदैन होला जस्तो लाग्छ मेरो विचारमा चाहिँ त्यस्तो लाग्छ कि त्यही भएर आत्तिने चिन्ता गर्ने दौडिने होइन सचेत र सतर्क पहिले आफै हुने हो त्यति मात्र फरक छ ल कार्यक्रममा आउनुभयो रमाइलो मिठो कुराकानी भयो कहिले सुखको कहिले दुःखको कुरा भने यस्तै हुन्छ रमिलाजी एउटा मिठो गीत बज्छ साथीहरूलाई सम्झनुहोस् न
3: पहिला प्रथम दिदी तपाईँलाई अनि प्राविधिक दिदी एफएम होल युनिटको लागि मम्मी बुबा अनि दाजुभाइ दिदीबहिनी सम्पूर्णको लागि, साथीहरू सम्पूर्णको लागि भनेपछि ल नमस्कार।
0: हवस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रमिला तामाङजी, यता खारदेवी बाचा हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँ पनि यो समय कार्यक्रम सुन्दै हुनुहुन्छ होला, कार्यक्रममा मिठो गीत राख्ने भन्दैछौ हामी। त्यति बेलाको बसाइमा बिजु चाल पनि भन्ने बोलको गीत रहेको छ, भगवान भन्जारी, बिमा कुमारी दुरा, त्यसै गरी साथीहरूको आवाज छ लक्ष्मी न्यौपाने, साथीहरूको आवाजमा रहेको गीत राख्छौं, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम में राख्यौ एकदमै मिठो र माइलो गीत बिग्रो साल भनी भनी बुलको गीत रहेको थियो। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, आजको कार्यक्रमको लागि चाहिँ अन्तिम साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी नमस्ते, अन्तिममा भए पनि मेरो फोन लागेको छ, एकदम खुसी छु भन्नुपर्छ है त।
0: ल ठिक छ, दिदीको फोन लाग्यो मलाई पनि खुसी लाग्यो है दिदी।
1: हजुर हजुर, अब आजको दिन अब फोन लागिरहेको छ, हजुरसँग बोल्नु पाइरहेको छौँ। भोलिको दिनमा चाहिँ अब फोन लाग्छ या लाग्दैन होइन, अब त्यस्तै भनिरहेको सुनिरहेको छौँ गाउँघरतिर पनि होइन, अब भोलिका दिनहरूमा चाहिँ फोन सम्पर्क दिन हुनसक्छ भनेर रहेको छ है। अब भोलिको दिन आज चाहिँ फोन लागिरहेको छ, एकदम खुसी छौँ भन्नुहोस् है त।
0: यो पानी परेकै कारणले चाहिँ अब नेटवर्कहरूमा समस्या हुने भन्ने हल्ला चलिरहेको छ।
1: हजुर हजुर, मोबाइलमा पनि म्यासेज त्यस्तै आइरहेको छ भन्नुभएको छ है त।
0: ल ठिक छ, यदि त्यो भएछ भने पनि ठिकै छ, कार्यक्रममा मिठा रमाइला गीत संगीत बजाउँदै भोलिका दिनमा तपाईँहरूलाई हामीले मनोरञ्जन दिन्छौँ। अब के हुन्छ होइन, अब यदि भएछ भने नै गीत बज्छ, अब नेटवर्कले साथ दियो भने त पक्कै साथीहरूको फोन त आउँछ। ल हामी पनि त्यो आशा गर्छौँ। अब भोलि चाहिँ बोल्न नपाइने भयो भनेर दिदीलाई पियो चिन्ता छटपटी भएर आजै फोन गरिदिनु भयो।
1: हजुर हजुर, फोन त हामी त सधैँ मेरो फोन लागि नै रहेको छ, बोली नै रहेको छौँ। भोलिको दिनमा चाहिँ के हुन्छ कसो हुन्छ भनेर अहिले पनि फोन लगाएको नि, अन्तिमसम्म भए पनि जसरी भए पनि फोन लगाएको नि त भन्नुहोस् है त।
0: ल ठिक छ, खुसी लाग्यो हामीलाई हाम्रो कार्यक्रमलाई माया गरेर यसरी आइदिनुहुन्छ, खुसी लाग्छ। साथसाथै भोलिका दिनमा के हुन्छ र भोलिका दिनमा भएका ती असर समस्याहरूले हामीलाई पनि असर पार्छ भन्ने कुरा पनि दिदीले सुनाउनुहुन्छ, खुसी लाग्छ है। जस्तो अब भोलि फोन लागेन भने चाहिँ हाम्रोतिर यस्तो छ भन्ने हल्ला चलिरहेको छ भनेर हामीलाई आजै जानकारी दिनुभयो है। एकदमै खुसी लाग्यो, भोलिका दिनमा यदि फोन लागेन भने पनि हाम्रो दिदीले त यसो भन्नुभएको थियो भनेर हामीलाई पनि याद हुन्छ होइन। ठिक छ, खाजा खाइसक्नु भएको छ?
1: हजुर, खाजा सँगसँगै खाएको नि दिदी। हजुर, हामी सँगैसँगै जस्तो खाएको भन्नुभएको थियो, 3:15 बज्ने बित्तिकै मेरो खाजा भएको भन्नुभएको दिदी। हजुर, अलिकति धेरै खानुभयो भन्ने मैले पनि आशा गरेको थिएँ है त।
0: ल पक्कै पनि हामीले पनि त्यही समयमा खायौँ, आज त पानी चिसो चिसो थियो, हामीले पनि खाजा पनि त्यस्तै चिसो नै खायौँ। अब भोलि पनि हामीलाई स्वास्थ्यमा पनि के होला भन्ने चिन्ता पो छ त देवजी।
1: हजुर हजुर, पक्कै पनि प्रार्थना गर्छु नि म भरे सक्दो प्रार्थना दिदी हजुरहरूको लागि, हामी सबैको लागि, देश यो देश नेपालभरिको लागि होइन, सबै ठाउँ ठाउँहरूको लागि हामी म प्रार्थना गर्नेछु नि त है दिदी हजुर।
0: ल हुन्छ, पक्कै पनि अब पानी परे पनि देशभर कहीँ केही नहोस् भनेर प्रार्थना गर्नुहोस् है त देवजी। ल खुसी लाग्यो कार्यक्रम आउनु भएको छ, एउटा मिठो गीत बज्छ अन्तिममा साथीहरूलाई छोटो मिठोमा सम्झनुहोस्।
1: हुन्छ, विशेष गरी यति मिठो भएसम्म कार्यक्रम सञ्चालन गर्नुहुन्छ दिदी हजुरहरूको लागि एकदम मिठो सम्झना मिठो माया भन्न चाहन्छु। भोलिको दिनहरूमा पनि बोल्न पाइयोस् त्यसै गरी नै हामी प्रार्थना गर्नेछौँ बेलुका भन्न चाहन्छु, र विशेष गरी दिदी हजुर अनि लगायत हजुरको रेडियो होल युनिटको लागि भन्न चाहन्छु। अनि विशेष गरी साथी सङ्गीहरू सम्झनु पर्दा बहिनी सम्झना प्रधानको लागि, अनि त्यसै गरी साथी ध्रुव पाण्डेको लागि, अनि त्यसै गरी बहिनीहरू स्वस्थी आयुको लागि, अनि त्यसै गरी यता अनिता तामाङको लागि भन्न चाहन्छु, अनि जति पनि साथीहरू रेडियो सुन्दै हुनुहुन्छ सबै सबैको लागि, र अनि मलाई जे माझी भनेर चिनी नचिनी सबै सबैको लागि, निर्मला मगरको लागि पनि भन्न चाहन्छु, अनि साथीहरू सबै सबैको लागि सतर्क रहेर सचेत रहेर अनि बस्नुहोला भन्न चाहन्छु, अनि भोलिको दिनहरूमा फोन लाग्यो भने लाग्छ या लाग्दैन, लाग्यो भने फोन गर्नेछु सबै साथीहरूलाई, भोलि सम्झिनेछु फोन गर्नेछु भन्दै आजको बसाइबाट छुट्टिन चाहन्छु। समय पनि थोरै छ, सबै सबै साथीहरूलाई एकमुष्टमा सम्झिरहेको छु है भन्दै, अब बज्ने गीत सुनेर नि इन्जोय गर्नुहोला भन्दै छुट्टिन चाहन्छु ल। नमस्ते, बाई।
0: हस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। छोटो मिठोमा तपाईँको कमेन्टहरू वाचन गर्दै म पनि विदा हुन्छु। अब चाहिँ यति बेला विष्णु परियारजी कमेन्टमा लेख्नुहुन्छ, नमस्कार भन्दै हुनुहुन्छ, यहाँलाई नमस्कार छ है त हाम्रो पनि। त्यसै गरी टीकाराम सुनवारजीले पनि दर्शन नमस्कार, म टीकाराम सुनवार तीनचुरी मीडिया ग्रुपको मेम्बर रामीसाप गर्वै हाल चाहिँ काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। सन्देश तोलाङ्गेजीले पनि सुन्दैछु है भन्दै हुनुहुन्छ। कल्पना साङपाङजीले पनि गुड आफ्टरनुन है नाना, म पनि कार्यक्रम सुन्दैछु अब बज्ने गीत सबैको लागि भन्नुभएको छ। अम्बिका मगरजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु यता उदयपुरबाट अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। बुद्ध भट्टाचार्यजीले हजुरको खबर के छ भन्दै हुनुहुन्छ, मेरो खबर एकदम ठिक छ है बुद्धजी, हजुरलाई कस्तो छ के छ सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा गरे मैले भने। त्यसै गरी लक्ष्मण मगरजी पनि लेख्नुहुन्छ, नमस्कार हजुर के छ खबर, म चाहिँ तिनजुरी मीडिया ग्रुपको मेम्बर लक्ष्मण मगर पात्री वासवि धनकुटा हाल चाहिँ मलेसियाबाट अब बस्ने गीत मलाई चिने नचिने सबैको लागि भन्दै हुनुहुन्छ बाबुराम मगरजीले भने। दिदी नमस्ते है, म कार्यक्रम सुन्दैछु बाबुराम मगर उखलढुङ्गा पोकली गर्वे हाल चाहिँ साउदी अरबियाको रियादबाट भन्दै हुनुहुन्छ। टेक बहादुर पुमाजीले पनि सञ्चालिकाजीमा नमस्कार छ भन्दै हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ भने यहाँले चाहिँ कार्यक्रममा को आउनु भएको छ भन्ने कुरा पनि थाहा पाउनुपर्छ है। अब हाम्रो टेकजीले चाहिँ बिहान पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्थ्यो, तर हाम्रो सञ्जनाजीको नाम दिँदै हुनुहुन्थ्यो, फेसबुकलाई पनि कमेन्ट पठाउनु भएको छ, तर उहाँले नाम चाहिँ सञ्जनाजीको लिनुभएको छ किनकि कार्यक्रममा पनि कुराउनु भएको छ, कसले चाहिँ कार्यक्रम चलाउँदै हुनुहुन्छ भन्ने कुराहरू चाहिँ तपाईँले थाहा पाउनुपर्ने हुन्छ। जस्तो म हामीले सोध्यो भने कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, साथसाथै मेरो आवाज र हाम्रो सञ्जनाजीको साथी एउटै आवाज गएर पनि उसलाई को साथी अथवा को कार्यक्रम सञ्चालिका चाहिँ बोलेको हो भन्ने कुरा साथीहरूले थाहा पाउनुहुन्न, त्यो हुँदा कहिलेकाहीँ मलाई रमाइलो पनि लाग्छ होइन। बिहान मलाई अहिले कार्यक्रमको शुरूआती चरणदेखि रमाइलो पनि लाग्दै थियो, अहिले पनि रमाइलो लाग्यो है, यो कमेन्ट देख्दा खुसी लाग्यो। त्यसै गरी हिरा बहादुर लगाजी पनि लेख्नुहुन्छ, गुड आफ्टरनुन है हजुर, म पनि कार्यक्रम सुन्दैछु बुटोलबाट अब बज्ने गीत सबैको लागि ल भन्दै हुनुहुन्छ। त्यसै गरी हरपल रोशनीजीले पनि हेलो नमस्ते हजुर, म हरपल रोशनी धनकुटाबाट अब बज्ने गीत सबैको लागि ल भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै। अवश्य लगभग तपाईँको यति दिनसम्म प्राप्त भएका कमेन्टहरू वाचन गर्न सकाइसकेको छु, साथसाथै तपाईँले हामीलाई यति जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई विशेष धन्यवाद व्यक्त गर्छु। अब रातको समय हुन लागिसकेको छ, पाँच करिब बजी पनि सकेको छ, रातको समयमा भारी मुसलधारे वर्षा हुन सक्छ, तपाईँले आफ्नो खानेकुरादेखि लिएर आफ्नो वासस्थानलाई चाहिँ अलिक व्यवस्थित पनि गर्नुहोला। यदि तपाईँ खुला छेउछाउमा बस्दै हुनुहुन्छ, तपाईँको बस्ती छ त्यहाँ भने रातको समयमा के हुन्छ कसो हुन्छ थाहा हुँदैन, त्यो भएर तपाईँले बरु अलिक सतर्क रहने, आफ्नो छर छिमेकी टोल बस्तीमा अन्यत्र आफन्तको घरमा गएर तपाईँ रातको समय बिताउनु होला, बरु दिनभरि त तपाईँ आफ्नो खेतबारीमा काम गर्दै हुनुहुन्छ कहाँ हुनुहुन्छ, तर रातको समयमा चाहिँ यो पानी पर्ने समयमा तपाईँले आफ्नो घर परिवारदेखि लिएर होइन आफू सदस्य व्यक्तिगत चाहिँ तपाईँ सतर्क पनि रहनुहोला पनि तपाईँहरूलाई भन्न चाहे। अब कतिखेर के हुन्छ भन्ने कुरा थाहा हुँदैन, कतिपय अवस्थामा आफ्नो महत्वपूर्ण कागजातहरू पनि तपाईँले पहिला नै व्यवस्थित गर्नुहोला, यो खबरहरू सुनिसकेपछि जानकारी भइसकेपछि तपाईँहरूलाई हामीले कार्यक्रममा बिहान पनि भन्यौं होइन, हरेक साथीहरू कार्यक्रममा आउँदाखेरि पनि भनिराख्नु भएको छ आफ्नो महत्वपूर्ण कागजात होइन आफूलाई चाहिने चिज वस्तुहरू चाहिँ व्यवस्थित गर्नुहोला, र यो दिनभरि तपाईँ जहाँ गए पनि जे काम गरे तापनि रातको समयमा चाहिँ तपाईँ यदि खोला नाला छेउछाउमा बस्ती बसालेर घरमा बस्नु भएको छ भने तपाईँ सचेत सतर्क रहेर आफन्ततिरकोमा गएर तपाईँ रातको समय बिताउन पनि सक्नुहुन्छ। तपाईँलाई यो जानकारी गराए मैले फेरि पनि, किनकि अब दिनभरि सामान्यतया पानी परेको छ भनेर हामी बस्छौं, हामीले ख्यालख्याल सोच्छौं, तर रातको समयमा ठूलो पानी आउन पनि सक्छ, त्यो हुँदा यो कुरा तपाईँको मनस्थितिमा आफैलाई पनि हुनुपर्ने कुरा छ। कतिपय साथीहरूले भन्दै पनि हुनुहुन्थ्यो यस्तो चाहिँ हुँदैन भन्ने खालको मान्नुहुन्न है, यस्तो हामीले सल्लाह सुझाव दिँदा नि भन्ने हुन्छ, त्यो सल्लाह सुझाव पनि मान्नुहोला भन्दै देश विदेशमा रहेर सुन्ने साथ दिने फोन गर्ने सबै साथीलाई विशेष धन्यवाद, र यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सञ्जना खड्गे उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै, समय त छैन छोटोमा एउटा गीत छोड्दै आजको लागि कार्यक्रम उकाली बालीको बसाईबाट म तपाईँकै साथी ललिता आई पनि विदा हुन्छु, हवस् त नमस्ते।

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.5।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: नगरपालिकाले के गर्ने, कृषिले के गर्ने,
2: गाडी भाडा कताको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ, अब 5 रुपियाँ हटदाम बस्यो, त्यति बस्ने
1: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो, यो बिचौलियाले अलिकति गरेको छ।
3: फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
5: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो, एउटा कालो बुढाले आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
6: कृषि दोकानमा म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, जुनको चामलसँग ल्याएर वजन गर्ने, मेरो काम त्यो थियो। किसानमुखी बजेट ल्याउनु पर्थ्यो, यो देख्नु किसान उसले नलागु देख्नुको लाग्दैन।
7: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ, म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री गीत तपाईँ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल।
8: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मीडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz, काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz संखुवा सभा, रेडियो गुराज 105.2 MHz धनकुटा, रेडियो खबर पालिका 88.7 MHz धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ, रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा, रेडियो बैतेश्वर 94.5 MHz ऐना पोखरी दोलखा, रेडियो हिमाली 101.7 MHz दोलखा, रेडियो रामेछाप 95.8 MHz रामेछाप, हजुरको रेडियो 102.1 MHz रामेछाप, रेडियो मेलम 107.2 MHz सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 MHz धादिङ, रेडियो चिम्टेश्वर 90.9 MHz बिद्रो नुवाकोट, रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट, रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 MHz कावसते नवलपुर, रेडियो कावसते 102.6 MHz कावसते नवलपुर, दाउन्ने एफएम 103.4 MHz बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची, भेरी एफएम 105.4 MHz नेपालगंज बाँके, रेडियो डोटी 98.5 MHz डोटी, रेडियो रामारसन 92 MHz अछाम, रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला, रेडियो प्रभु 102.6 MHz कञ्चनपुर, रेडियो बुङ्गल 98.3 MHz बझाङ, सौगात एफएम 103.6 MHz बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHz बाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

0: आजको श्रृंखलामा हामी अलिकति बढी माटोको कुराकानी गर्दैछौ। हुन त हामीले माटोलाई जीवन हो भन्दै गर्दा माटोलाई कति माया गरेका छौं, कति जग्गाहरू चाहिँ अहिले बाँझिँदै गरेको परिदृश्य छ। हामीले माटो नभइकन चाहिँ बाँच्न सक्दैनौँ अथवा माटोबाट हामीले उत्पादनको हरेक चिज गर्न सक्छौँ भन्ने कुरा थाहा हुँदै गर्दा पनि हाम्रा कतिपय ठाउँहरू चाहिँ त्यसै खेर गइरहेका छन् र हाम्रा माटो विभिन्न माध्यमहरूबाट चाहिँ भुछ्याई लगायतका माध्यमहरूबाट खेर गइरहेको अवस्था त छँदै नै छ। यति मात्रै नभएर माटोको विषाक्त रूपहरू हामीले पाएका छौँ। माटो चाहिँ अहिले माटोमा अम्लीयपन बढेको छ। माटोलाई ठ्याक्कै भन्दै पर्दा विशेष गरी माटोमा लाग्ने विज्ञहरूले अथवा चाहिँ माटोसँग नजिक हुने व्यक्तिहरूले भन्ने गर्नुहुन्छ, अहिलेको माटोलाई क्यान्सर नै लागेको छ भन्दा पनि फरक नपर्ला, अल्सरबाट पनि अझै अगाडि बढेको छ भनेर पनि धेरैले भन्नुहुन्छ। यो भन्दै गर्दा आज हामीले 20 वर्षदेखि चाहिँ माटोको क्षेत्रमा माटो जचाउँ, माटोलाई सुधारौं, माटो चाहिँ हाम्रो जीवन हो भन्ने खालको अभियानमा लाग्नेहरू पनि केही हुनुहुन्छ। यसै मध्येमा जीवन तामाङ अग्रपंक्तिमा आउने व्यक्ति हुनुहुन्छ। यस्ता खालका व्यक्ति हुनुहुन्छ जसले अनवरत रूपमा यो क्षेत्रमा लाग्दै बरु आफू व्यक्तिगत रूपमा कमजोर हुँ तर माटो चाहिँ साँच्चीकै हाम्रो मजबूत बन्नपर्छ, माटोको उर्वरा शक्तिलाई चाहिँ कायम गर्नुपर्छ भन्ने खालको नारालाई सँगसँगै अंगीकार गर्दै हजारौं किसानहरूलाई सँगसँगै साथमा लिएर अगाडि बढ्नुभएका व्यक्तित्व समेत हुनुहुन्छ जीवन तामाङ। आज हामी उहाँसँग चाहिँ स्टुडियोमा निम्ति आएर उहाँसँग माटो सम्वाद गर्नेछौं। आजको माटोको अवस्था कस्तो छ, साँच्चीकै माटोलाई कसरी सुधार गर्न सकिन्छ र लाखौं किसानहरूलाई काम लाग्ने विषयमा चाहिँ हामी गन्थन गर्छौं, माटो सम्वाद गर्नेछौं। आजको श्रृंखलामा हामीले अगाडि भनिसकेका छौं आजका अतिथि तथा जीवन तामाङ माटो तथा जैविक क्षेत्रमा चाहिँ यो विधागत रूपमा चाहिँ राष्ट्रिय प्रशिक्षक रूपमा हुनुहुन्छ, राष्ट्रिय प्रशिक्षक माटो तथा जैविक क्षेत्रमा राष्ट्रिय प्रशिक्षक रूपमा हुनुहुन्छ भने मदरल्याण्ड एग्रिकल्चर इण्डस्ट्रीजका समेत संस्थापक अध्यक्ष हुनुहुन्छ, संस्थापक संचालक हुनुहुन्छ। आज हामी उहाँसँग यहाँले 20 वर्षदेखि माटोको क्षेत्रमा लाग्दै गर्दा अहिलेको माटोको अवस्थालाई कसरी आकलन गर्नुहुन्छ र वास्तवमा माटोलाई कसरी सुधार गर्न सकिन्छ र राज्यले माटोलाई अब कसरी चिन्नु पर्यो भन्ने लगायतका विषयमा हामी प्रश्न गर्नेछौं। उहाँले यो विषयमा फरक रोचक र यथार्थ फरक जवाब दिनुहुनेछ, हामी यो चाहिँ आशा गरेका छौं। जीवनजी नमस्कार, यहाँलाई स्वागत छ।
1: धन्यवाद।
0: आराम हुनुहुन्छ?
1: एकदम।
0: अहिले के केमा व्यस्त हुनुहुन्छ?
1: अहिले म व्यस्तताको बारेमा हजुरलाई भन्नुभन्दा पहिला सुरुमा सर्वप्रथम आज यो अवसर प्रदान गर्नुभएकोमा सर तपाईँलाई र यो जीएनएन टेलिभिजन हेरेर बस्नुहुने सम्पूर्ण कृषि प्रेमी श्रोताहरूमा न्यानो नमस्कार।
0: हाम्रो समृद्ध कृषिको टिमबाट यहाँलाई पक्कै पनि स्वागत नै छ, त्यसरी पनि हामीले यहाँलाई बोलाएका छौँ, हामी आभारी पनि छौँ। अब हामी विषयवस्तुतिर पनि लाग्न चाहन्छौँ। करिब 2 दशकभन्दा लामो समय माटो माटो माटो माटो मात्रै भनेर हिँड्नु भएको छ। कतिपय अवस्थामा चाहिँ घरबाट सपोर्ट नहोला, परिवारबाट सपोर्ट नहोला, समाजबाट सपोर्ट नहोला, साथीभाइबाट सपोर्ट पनि नहोला, यद्यपि 2 दशकको यो लामो समय लड्दै हिँड्नु भएको छ, माटोलाई उठाउनको लागि लड्नु भएको छ र यहाँका मिसन धेरै छन्, धेरैसँग सहकारी गरेर समृद्ध राज्य बनाउने अभियानमा अगाडि बढ्नु भएको छ। यो विषयमा हामी प्रवेश गर्दै गर्दा साँच्चै माटोलाई कसरी परिभाषित गर्नुहुन्छ यहाँले चाहिँ?
1: यहाँको प्रश्नलाई धन्यवाद। माटोको बारेमा भन्नुभन्दा पूर्व मलाई यो मेची महाकाली सातै प्रदेशको किसानहरूले दिनुभएको मायामा मेरो आफ्नो परिचय खुलेर बताउ दिनुहोस् भन्नुभएको कारण गर्दाखेरि यो जननी जन्म भूमिश्च स्वर्ग गति गरिएछि भनेको देशमा जन्मिन पाएकोमा सर्वप्रथम म हजुरहरूलाई आफ्नो मनको कुराहरू आज मेरो 20 वर्षको अनुभवहरू तपाईँहरूसँग साट्नु भन्दा पूर्व म एउटा कविताबाट आफ्नो अझै थप आफू बसेको ठाउँ सहितको परिचय दिन
0: चाहन्छु। माटो नै बोल्छ, यहाँको परिचयमै माटो बोल्ने भयो,
1: एकदम माटो नै बोल्छ। त्यसको लागि म अहिले जहाँ तपाईँले मेरो उद्योगको नाम दिनुभयो त्यो ठाउँ सेटको नाम सेट म एउटा अझै हाम्रो श्रोताहरूलाई
0: श्रोता दर्शक
1: दर्शकहरूलाई अझै बुझ्ने गरी तपाईँको चाहिँ म आफ्नो परिचय दिन चाहन्छु। बागमती प्रदेश मकवानपुर जिल्ला, बागमती प्रदेश मकवानपुर जिल्ला हेटौडा 9 हो म बस्ने ठाउँ। माटो कृषि र प्रकृतिलाई मन पराउने जीवन तामाङ हो मेरो नाम। अघि तपाईँले सोध्नुभएको प्रश्नको उत्तरमा चाहिँ यो मेरो परिवारमा तपाईँले भने कस्तो मनको कुरा गर्नुभयो, यसरी देशको माटो बचाउने अभियानमा माटो बचाउ अभियानकोमा हिँड्ने क्रममा परिवारबाट आफ्नो कामै घर छेउको थाई जागिरै छोडेर देशको माटो बचाउने अभियानमा हिँड्दाखेरि समस्याहरू त धेरै आए, यो
0: धेरै चुनौती गर्नुभयो
1: तर दुर्भाग्यको साथ भन्नुपर्छ मैले मेरो नेपालको माटो चाहिँ असाध्यै नै बिग्रिसकेको रहेछ, धेरै धेरै रोगी बिरामी भइसकेको रहेछ। त्यो बिरामी भएको कुरा चाहिँ प्रत्येक किसानलाई थाहा छ र यी सरकारलाई पनि थाहा छ।
0: यहाँले अभियानमा थाल्ने बेलातिरको बिग्रेको कुरा गर्नुभयो कि आजको कुरा गर्नुभयो यहाँले?
1: मैले यो अभियानमा सुरु गर्नुभन्दा पूर्व म घर छेउकै मेरो हेटौँडा आउँदै क्षेत्रकै एउटा चाहिँ राम्रो स्थापित राष्ट्रिय कम्पनीको म एउटा चाहिँ राम्रै पोस्टमा काम गरेको बसेँ जाहिर खाइरहेको मान्छे. त्यो जाहिर खाइरहेको मान्छेलाई आफ्नो र आफ्नो परिवार बाहेक कुनै मतलबै थिएन. तर सौभाग्यवश मेरो औद्योगिक क्षेत्र जुन मैले काम गरिरहेको छु हेटौँडा क्षेत्रको त्यसको नजिकै तपाईँको चाहिँ क्षेत्रीय माटो प्रयोगशाला जहाँ छ, जहाँ नेपाल सरकारले किसानहरूको लागि कृषिको लागि भनेर 9-9 माटो प्राविधिकहरू प्रदेश सरकार अन्तर्गत गाभियो, राजधानी नै भयो बागमती प्रदेशको. त्यहाँको प्राविधिकहरूसँग भेट्ने संयोग मेरो 60 सालमा जुड्यो र 60 सालमा जुड्दाखेरि म एउटा शिक्षित युवा एउटा रोजगार भइरहेको मान्छेलाई मलाई एकजना वैज्ञानिकले सोध्नुभयो, वाट डु यु मिन बाई सोइल, तपाईँलाई माटोको बारेमा के थाहा छ, तपाईँलाई थाहा छ माटोको अवस्था कुन अवस्थामा छ अहिले भनेर भन्दाखेरि मैले माटोको बारेमा बोल्नै सकिनँ. नसक्दाखेरि एउटा के चाहिँ मैले चाहिँ एउटा चाहिँ अब अटोट गरेँ भने ओहो
0: यो चाहिँ आजभन्दा ठ्याक्कै कति सालको कुरा भन्नु,
1: 21 साल अगाडिको कुरा हो यो. त्यतिखेर म मस्त आफ्नो व्यवसाय जागिर गरिरहेको थिएँ, परिवार हेर्दा थिएँ. म जस्तो मान्छेलाई पनि देशको माटोको बारेमा चिन्ता थिएन. तर त्यो माटो प्रयोगशालाको चाहिँ कर्मचारी जसले चाहिँ नेपाल सरकार तलब खाएर बसेको छ उहाँहरूलाई चिन्ताको विषय के भन्दाखेरि एकजना किसानले पनि मेरो माटोलाई जात दिनुहोस् न, मेरो माटो जात्नु पर्यो भनेर सरकारी कार्यालयमा आउँदैन. र कर्मचारीहरूले काम नपाएपछि अब कम्प्युटरमा अनावश्यक रूपमा चाहिँ सरकारी सुविधाहरूबाट चाहिँ थ्रु भएर बसिरहेको छ. त्यसको लागि किसान जगाउनु पर्यो, कृषि पेसामा माटो बिग्रेको रहेको माटोको अवस्थालाई सुधार गर्नलाई माटो जगाउने युवाहरू चाहियो भन्ने कुरा भएको हुँदाखेरि अनि मैले चाहिँ जब मलाई माटोको बारेमा जिज्ञासा बढ्यो, मेरो माटो रोगी छ भन्ने जानकारी भयो, त्यसपछि मैले चाहिँ ओहो ल होइन यसरी हुँदैन, माटोको बारेमा आफूले पनि सिक्ने बुझ्ने र माटोलाई चाहिँ यो बिग्रेको माटोलाई सुधार्नुपर्छ भन्ने अभियान चाहिँ मैले मिसन सोइल केयर भन्ने एउटा नारा अभियान लिएर अनि मैले चाहिँ आफ्नो घरदेखिको जागिरी हापेर
0: यो 61 सालमै सुरुवात गर्नु,
1: 61 सालमा मैले जागिरीलाई चाहिँ हापेर अनि चाहिँ माटो जचाउँ माटो बचाउँ,
0: माटो जचाउँ
1: माटो बचाउँ, रासायनिकको विकल्पमा जैविक र पाङ्गार खेती अप्नाऊ भन्दै देश दौडामा 1,000 रुपियाँ पैसा खल्तीमा लिएर अनि देशको माटोको अवस्था हेर्नलाई म माटो बचाउने अभियानमा हिँडेको. त्योभन्दा अगाडि मैले 18 महिना माटो विज्ञहरूसँग म माटोको बारेमा उहाँहरूसँग चाहिँ अन्तर्क्रिया गर्ने उहाँसँग तालिममा हिँड्ने हिँड्दै हिँड्दै म 18 महिनामै माटोको चाहिँ एउटा माटो विज्ञको रूपमा चाहिँ म उहाँले मलाई
0: अथवा चाहिँ यहाँले राष्ट्रिय प्रशिक्षकको रूपमा यो अनुभव गरिसक्नु
1: एकदम. अब तपाईँले माटोको बारेमा जुनसुकै ठाउँमा गएर माटोको बारेमा मजाले तपाईँले चाहिँ किसानलाई माटोसँग आत्मसात गर्न सक्नुहुन्छ भनेर मलाई अनुमति पाएपछि अनि 61 सालदेखि म अनुमत रूपमा अहिलेसम्म लागिरहेको छु.
0: यो बीचमा पटक पटक अन्डर खानुभयो, चुनौती पनि आए र पटक पटक सफल असफल भन्ने कुरा त निरन्तरता नै हो. हामीले पटक पटक भन्छौ, असीम सापटा आज कृषिको पत्रकारिता क्षेत्रमा चाहिँ सफल हो या असफल अरूले आकलन गर्नुभन्दा पनि म चाहिँ यो क्षेत्रमा सफल छु, स्थापित बन्न खोजिराखेको छु, संघर्ष सधैँभरि हुन्छ, निरन्तरता नै सफलता हो भनेर म हेर्दै गर्दा चाहिँ अरू क्षेत्रमा लाग्नेले पनि सायद त्यही भन्नुभएको छ, यहाँले पनि त्यही भन्नुभएको छ सायद.
1: तपाईँलाई म सर्वप्रथम धन्यवाद के दिन्छु भने तपाईँको यो टेलिभिजनले जुन समृद्ध कृषिको जुन नारा लिएर अघि बढेको छ त्यो कृषि चाहिँ केमा हुन्छ त भन्दाखेरि माटोमा हुन्छ क्या. र मैले के भन्ने गरेछु भने सक्सेस स्टार्ट्स फ्रम द ग्राउन्ड र हेल्दी सोइल इज हेल्दी लाइफ. माटोले स्वस्थ हुनु पर्यो त. माटो भनेको चाहिँ आमा हो. मैले मेरो दुईटा आमा छ भन्दै हिँडिरहेको छु, दुईटा आमा छ भन्दै बोलेर हुन्छ कि लेखेर हुन्छ कि जनतालाई किसानलाई बुझाइरहेको छु. हरेक नेपालीको हरेक मानिसको दुईटा आमा हुँदो रहेछ. एउटा तपाईँलाई 9 महिना पोखमा आएर जन्म दिने तपाईँको जन्मदाता आमा, अर्को तपाईँको आमालाई पनि पाल्ने आमा भनेको चाहिँ मातृभूमि आमा,
0: माटो
1: माटो जुन माटोबाट फलेको अन्न चाहिँ खाएर तपाईँको आमाले चाहिँ तपाईँलाई चाहिँ होइन जन्म दिएको छ पोसिलो अन्न खाएर. त्यही माटो चाहिँ हिजो आजभन्दा 3 दशक अगाडिको माटो र आजको माटोमा जमिन आसमानको फरक भयो. त्यो फरक केले गर्दा भयो भन्दाखेरि समय परिवेशले गर्दा भयो भन्दाखेरि माटोको सुधार गर्नुपर्छ है सरकार, किसानलाई माटो सम्बन्धीको चाहिँ जनचेतना जगाउनुपर्छ भनेर चाहिँ अब झकझगाउँदै किसानलाई र चाहिँ सरकारलाई झकझगाउँदै माटो उपचार गर्नुपर्छ, माटो जचाउनुपर्छ भन्दै हिँडेको
0: 20 वर्ष भन्दा बढी भएको छ। यो बीचमा अलिक बढी अन्डर पनि खानुभयो, अफेयर पनि पर्यो यहाँलाई
1: है? धेरै अन्डर पर्यो, धेरै अन्डर पर्यो। अब
0: योभन्दा पछाडि यो मदरल्यान्ड चाहिँ अलिक पछाडि सुरुवात गर्नुभएको थियो, त्यो पनि हेटौँडा औद्योगिक क्षेत्रभित्र स्थापित कम्पनीको रूपमा अगाडि बढ्नु भएको छ। विशेष कारण बस केही समय रोक्नु पनि पर्यो होला, अफेयर पनि पर्यो। यद्यपि यो औद्योगिक क्षेत्रभित्र चाहिँ स्थापितको रूपमा यो उद्योगलाई अगाडि बढाउनु भएको छ मदरल्यान्डलाई पनि। मदरल्यान्ड अलिक पछाडि सुरुवात भएको यहाँको।
1: मलाई यसको लागि तपाईँलाई म फेरि पनि धन्यवाद दिन चाहन्छु। किसानले मैले जब माटो सम्बन्धीको तालिम गर्न थाले, माटोको बारेमा, माटोको पूर्ण परिभाषा, माटोको उत्पत्तिको बारेमा, माटोको तत्त्वहरूको बारेमा, माटोको चाहिँ कुनै पनि बाली नाली लगाउनुभन्दा पूर्व माटो परीक्षण गरिनुपर्छ, माटोको पिएच हेरिनुपर्छ र त्यो बिउ बिजन पनि परीक्षण गरेको हुन्छ। क्षेत्रीय माटो प्रयोगशाला सँगसँगै बिउ बिजन प्रयोगशाला पनि नेपाल सरकारले खोलेको छ किसानको लागि। किसानले कुनै पनि बाली नाली लगाउनुभन्दा त्यो माटोमा कुन चाहिँ बाली सुहाउँछ त भनेर नेपाल सरकारले परीक्षण गरिएको बिउ बिजन पनि निकास गरेको छ। तर हामी किसानले चाहिँ त्यो सरकारले दिएको मापदण्ड विपरीत बजारमा गएर बीज भण्डारमा बिउ पनि बिजन गरेर चाहिँ हामी बिउ चाहिएको बिउ धानको, मकैको, गहुँको, होइन तरकारीको बिउ लिएर हामी ल्याएर रोप्छौँ। त्यसमा सरकारले अनुमति दिएको छ कि छैन त्यो प्रकार चाहिँ हेर्दैनौँ क्या, न माटो जाँच्छौँ न बिउ चाहिँ हेर्छौँ। तसर्थ हाम्रो कृषि मेरुदण्ड हो नेपालको, सबै थाहा छ। नेपालको मेरुदण्ड भने कृषि हो, हामीले पढेको हो नि त, होइन, कृषि त्यो हाम्रो प्रमुख पेसा भनेर। तर त्यो कृषि पेसा चाहिँ हिजो लह लह धान फलाउने, आज हाम्रो सुन फल्ने माटोमा अहिले एउटा बाँझो छ देखिरहेको छ। त्यो बाँझो हुनुको पछाडि चाहिँ के त भन्दाखेरि किसानले माटोको सही मूल्य पाएन। एक अर्थमा त किन पाएन भन्दाखेरि किसानले उत्पादन गरेको रगतलाई पसिना बनाएर चाहिँ मेहनत सिजेर चाहिँ उत्पादन गरेको वस्तुको बजार सही बजार नपाउने, र सही बजार पनि नपाउने सँगसँगै किसानलाई के पनि भयो भन्दाखेरि त्यो जानकारी कुनै पनि सरकारी गैर सरकारी संघ संस्थाहरूले चाहिँ माटो सम्बन्धी तालिम गर्नुपर्छ, बिउ बिजनको चाहिँ तालिम लिनुपर्छ भनेर चाहिँ कुनै पनिले सिकाएन। जबकि विश्वमा तपाईँको
0: भनेपछि जस्तो जीवनजी मैले हजुर बिउ बाँध्ने काम गरे तर कस्तो माटोमा यो बिउ रोप्ने अथवा यो बिउ छर्ने भन्ने चाहिँ प्रशिक्षण भएन
1: किसान
0: सबै ठाउँमा यस्तो भयो।
1: मैले 74 जिल्ला यो 20 वर्षमा मैले सातै प्रदेशको हिमाल पहाड तराईमा गएर
0: धेरै घुम्नु भएको छ है,
1: लाखौँ लाख दसौँ लाख किसानहरूसँग सहकारी गर्ने मौका पाएँ, भेट्ने मौका पाएँ, उहाँको जिज्ञासा बुझ्न पाएँ। साह्रै पीडित म यो भन्ने जुन किसान छ जसले साँच्चै कि कृषि पेसामा आफ्नो कर्म गरिरहेको छ, त्यो किसानलाई राज्यबाट र चाहिँ यो व्यापारबाट व्यापारीबाट पाउनुपर्ने साथ सहयोग नपाएकोले गर्दाखेरि दिनानुदिन वितृष्ण बढ्दै गएको छ। र मेरो माटो र जेसुकै होस्, माटोसँग मलाई मतलब छैन, मलाई आम्दानी चाहियो भन्ने हिसाबले पनि अत्याधिक मात्रामा नेपाल गरिब हुनुको पछाडि मैले 10 लाख नेपालीको 20 वर्षको अनुभवबाट चाहिँ के थाहा पाएँ भन्दाखेरि दुईटा राराले गर्दाखेरि नेपालको कृषि र माटो चाहिँ दिनानुदिन खस्किँदै गइरहेको छ। यी रारा भनेका तपाईँको हाम्रो यी मुगुको ताल पनि होइनन्, यी बच्चाले खाने चौचौ पनि होइन। यो रा भनेको पहिलो रा भनेको रासायनिक मल जुन अत्यधिक मात्रामा प्रयोग गरेको छ, आवश्यकभन्दा बढी प्रयोग गरेको छ। र दोस्रो भनेको चाहिँ राजनीतिक दल, एकजना राजनीतिक दलमा लागेको चाहिँ नेताले पनि चाहिँ यो मेरो ठाउँ गाउँ ठाउँको मेरो जिल्लाको मेरो देशको माटोलाई बचाउनुपर्छ, हो मेरो माटोको अवस्था बिग्रिँदै गइरहेछ, मलाई जानकारी किसानले दियो। किन दियो भन्दाखेरि हिजो 10 बोरी फल्ने ठाउँमा अहिले 5 बोरी 6 बोरी फल्दैन यसपालि, भन्दा त्यो माटोको खस्किँदो भएर गएको
0: एउटा खस्किँदो यो अर्थमा भयो। अर्को चाहिँ लागत मूल्य बढिरहेछ, यहाँ लागत मूल्य बढ्ने बित्तिकै किसानलाई त नाफा हुने कुरा त छँदै नै छैन, घाटा भइरहेको छ।
1: तपाईँलाई लागतको कुरा गरिहाल्नुभयो, म प्रत्यक्षदर्शी हो,
0: यो कुरा त भेट्नु भएको छ नि।
1: किसानले दुःख गरेर 4-5 महिनापछि उमारेको धान, दुःख गरेर उमारेको धान उसले कसरी उमार्यो म त्यहाँतिर गइनँ, किनकि रसायनिक मल नहालिकन उत्पादन हुँदैन भन्ने खालको चाहिँ किसानको मानसिकता बसिरहेको छ। एउटा एडिकै भइसक्यो माटो पनि किसान पनि। 1150 पर्ने त्यो 25 केजीको बोराको मललाई 2850 हालेर किन्दाखेरि पनि किसानले चाहिँ रम रमाइ लान्छ। आफूले खाने चामल चाहिँ बेचेर युरिया मल किन्छ, ऊ ढिउँडो खान्छ, तर उसले युरिया मल हाल्नै पर्छ खेतीको लागि, किनकि छिमेकीले युरिया मल हालिरहेछ। अनि त्यो म जैविक खेती गर्छु भन्दा पनि उसले चाहिँ बाध्यताले पनि रसायनिक मल उसले किनेर हालिरहेछ। र त्यो जतिसुकै जसरी गरेर उसले 4-5 महिना दुःख गरेर जुन उसले उत्पादन गरेको छ, त्यो उत्पादन चाहिँ बिक्री गर्ने बेलामा किसानले बेच्न पाउँदैन के, यो राज्यको सबैभन्दा ठुलो कमजोर पक्ष त कहाँ गयो भन्दाखेरि कृषि पेसामा र किसान मारा सरकार भनेर कहाँनिर चाहिँ भन्न बाध्य भयो भन्दाखेरि उसले 1200-1300 रुपियाँ क्विन्टलमा किसानको धान जुन फालिरहेको हुन्छ त्यो खेतमा उसले 1200-1300 रुपियाँमा व्यापारी किन्न पुग्छ क्या त्यहाँ अनि त्यो 1500 रुपियाँ भनेको 15 रुपियाँ किलो भनेको
0: ठाउँमा लागत मूल्य पनि आएन
1: कहाँ उसले आफ्नो लागत मूल्य 15 रुपियाँसम्म उसले किसानले बोल्छ बोलपत्र गरेको ठाउँमा म पुगेको छु कि म धेरै ठाउँ पुगेको छु म
0: कुन कुन जिल्लामा पुग्नु भएको छ
1: म मेरो स्पेसली म 1 नम्बर र 2 नम्बर प्रदेशमा हाम्रो जहाँ बढी धान खेती हुन्छ
0: हाम्रो सबै ठाउँमा
1: पुगेको छु त्यहाँ पुग्दाखेरि तपाईँको किसानसँग बार्गेनिङ गरेको म अरू धेरै टाढा पनि कुरा गर्दिनँ मेरो यहीँ नजिकै मेरो सिमरा जितपुर भन्ने ठाउँ छ त्यो अत्यधिक धान हुन्छ त्यहाँ त्यो सिमरा जितपुरमा धान खेती गरेको किसानले धान बाली भित्राउने बेलामा उसको चाहिँ त्यो धान फाली भइरहेको छ ट्र्याक्टर लिएर चाहिँ बोरा खाली बोरा लिएर व्यापारीहरू पुगेछ अनि उसले व्यापारीले आफ्नो सबै खर्च जुटाएर म 1500 क्विन्टलको धान बेच्छु भनेर भन्दाखेरि बार्गेनिङ गरेर 13 रुपियाँ ठाउँमा नि 12 रुपियाँमा 1200 क्विन्टलमा उसले धान खलाबाट उठाउँछ त्यो किसानको घरको भगारी पनि जानु पाउँदैन क्या अब मैले यहाँनिर मलाई विडम्बना र आश्चर्य कहाँ लाग्यो भने यो सरकारले किन आँची मेरो बसिरहेको छ त्यो किसानले बाध्यताले एकमुष्ट पैसा आउँछ उसको त अब ज्याला दिनु परेछ कर्म त्यो कामदारहरूको दिनु छ होइन आफ्नो अब ऋण गरेको पैसाहरू दिनु थियो होला त्यो 1200 रुपियाँ क्विन्टल धान चाहिँ त्यो व्यापारीले लिएर गएर त्यो राइस मिलवाला मिलवाला साउलाई लगेर उसले चाहिँ 1500-1600 रुपियाँ क्विन्टल बेच्दो रहेछ हेर्नुहोस् है अब त्यो व्यापारी त्यो धानको भुस निकालेर उसले भुस पनि अलग्गै बेच्छ र चामल जुन बनाउँछ त्यो उसले आफ्नो ग्रेडिङ ब्रान्डिङ आफ्नो नाम राख्छ उसले नाम किन भनौँ अहिले त्यो व्यापारिक नाम नभनौँ त्यो ब्रान्डको नाम नभनौँ त्यो ब्रान्ड गरेको चामल चाहिँ हामीलाई किसानले त्यो चामल फेरि उसले चाहिँ किनेर खाँदाखेरि चाहिँ 30 रुपियाँ किलो पऱ्यो कि उसलाई चाहिँ उसले उत्पादन गरेर बेच्दाखेरि 12 रुपियाँमा 1200 रुपियाँमा उसले क्विन्टलको तर त्यही चामल चाहिँ त्यही धान चाहिँ चामल बनेर व्यापारीबाट मेलबाट चाहिँ फेरि व्यापारीबाट आफ्नो घरमा आउँदाखेरि चाहिँ 30 रुपियाँ किलोमा धान किनेर चामल खाँदाखेरिको चाहिँ त्यो किसानको आँखाबाट आँसु झरेको र राज्यले चाहिँ हाम्रो सामान हाम्रो उत्पादन नकिनिदिएर होइन यसरी व्यापारीबाट गर्दाखेरि हामी चाहिँ मर्कामा परेका छौँ र कृषि पेसामा चाहिँ अब मन खुसी
0: जस्तो यो खलोबाट बेच्नको लागि किसान बाध्य नै हुन्छन् जस्तो अहिले चाहिँ खाद्य तथा व्यापार कम्पनीले पनि प्र्याक्टिस गरेको छ धेरै ठाउँ अस्ति नेपालगञ्जको मैले न्युज पनि राखेको थिएँ अनि अरू ठाउँमा पनि पुगेको छ खलोमै पुग्ने खालको प्रयास पनि भएको छ कतिपय ठाउँमा यो कुर्नको लागि पनि किसानहरू अथवा त्यो समय पनि नसकेर हो कि अथवा त्यो खालको चेन नभएर हो कि मार्केट चेनसम्म यहाँसम्म अथवा सरकारी संयन्त्रसँग जोडिन नसकेर हो कि
1: त्यसको मुख्य कारण
0: पछिल्लो समय प्र्याक्टिस भएको देखिन्छ केही मात्रामा है खाद्य कम्पनीले सबै किनेको छ सबै ठाउँको खरिद गरेछ भनेर चाहिँ म भन्दिनँ तर प्र्याक्टिस गरेको छ कि कतिपय ठाउँमा
1: यसको लागि तपाईँले भन्नुभएको कुरा पनि जानकारीलाई धन्यवाद दिन चाहन्छु अहिले त गाउँ गाउँमा सहकारी घर घरमा रोजगारी भन्ने नारा पनि आएको छ हामीले त किसानको सहकारीलाई नै अब चाहिँ बरु व्यापारीलाई भन्दा नि बरु सहकारीले किनिदियोस् त्यो किसानको नजिक कुन सहकारी छ होइन किसानले चाहिँ त्यो उसको अन्न किनेर राज्यले हेरेन भने अब सहकारीले हेरिदियोस् अथवा समूहले एउटा किसान प्रेमी समूह
0: त्यो खालको प्र्याक्टिस पालिका स्तरबाटै गर्नुपर्छ है
1: एकदम
0: हामी जीवनजी हामी अन्तिमध्ये फर्न पाउँछौँ कति कुरा गर्न भ्याउँछौँ कति भ्याउँदैनौँ अहिले मदरल्यान्ड एग्रिकल्चर इन्डस्ट्रीले चाहिँ के गर्दछ
1: यसको लागि पनि म सर्वप्रथम नेपाली किसानहरूलाई म धन्यवाद दिन चाहन्छु जुन किसानहरूले मलाई चाहिँ तपाईँ त्यत्रो मकवानपुर जिल्लादेखि हेटौँडादेखि आएर हामीलाई माटो बारेमा के राम्रोसँग बुझाउनु भयो रासायनिक मलको विकल्पमा जैविक र प्राङ्गारिक खेती गर्नुपर्छ तपाईँले कोदो उखालेको चार धान उखालेको चार तपाईँले टेकेर चिप्लेको हिँडेको पत्कर पनि मल हो तपाईँले देखिरहेको बनमारा जुन तपाईँको तितेपाती जुन तपाईँको वरपर देखाएको
0: यी
1: सबै वनस्पतिहरू मल हो र यस्तै तपाईँले जैविक खेती गर्नुपर्छ प्राङ्गारिक खेती गर्नुपर्छ भनिरहँदाखेरि जुन ज्ञान दिनु आउनुभयो हामी किसानहरू त्यसरी नै जैविक माटो परीक्षण गरेर जैविक खेती गर्न तयार छौँ तर हामीलाई एक ठाउँ मात्रै देखाइदिनुहोस् जहाँ हाम्रो चाहिँ प्राङ्गारिक उत्पादन चाहे आलु होस् चाहे टमाटर होस् चाहे धान होस् त्यो लगेर बेच्ने ठाउँ कहाँ छ त कसले लिन्छ त हाम्रो त्यसको लागि ठाउँ तपाईँ हेटौँडामा बस्नुभएको कारणले गर्दाखेरि हेटौँडा औद्योगिक क्षेत्रमा छ तपाईँको चाहिँ किसानलाई एउटा उद्योगको लागि चाहिँ पहल गरिदिनुहोस् भनेको भएर विक्रम सम्बत 2065 सालदेखि किसानहरूको लागि कृषि प्रेमीमा आबद्ध भएका हरेक किसानलाई समेट्ने गरी चाहिँ एउटा मदरल्यान्ड एग्रिकल्चर इन्डस्ट्रीको लागि चाहिँ मैले नेपाल सरकारको हेरेर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई 65 सालदेखि मलाई जम्मा 10 रोपनी जग्गा कृषि उत्पादनको लागि कृषि र वनमा खेरा गराएको उत्पादनहरूको लागि चाहिँ मलाई खाद्य पेय र कस्मेटिक्स बनाउनलाई मलाई जग्गा दिनुहोस् न भनेर मैले पहल गर्दै जाँदाखेरि मलाई 8 वर्षपछि
0: 72 साल 73
1: मैले जग्गा पाएँ र राज्यले फेरि पनि मलाई चाहिँ किसान तर्फबाट उद्योग त जग्गा पाएँ मेरो आफ्नो निजी गाडी थियो के पिकन र गाडी बेचेर हुन्छ निजी सम्पत्ति बेचेर उद्योग खडा गरेँ किसान लागि एउटा मध्य भागमा पर्ने हेटौँडा औद्योगिक क्षेत्रमा 7% किसानलाई सहयोग दिन सकिन्छ जो जसले माटो परीक्षण गरेर जैविक खेती गर्छन् किसानलाई सहयोग पुग्ने गरी किसानले आलु बेचेर उसले हामी चिप्स दिन्छौँ उसलाई आलु बेच्दैन फाइदा चिप्स बेच्दैन फाइदा होइन किसानले हाम्रो टमाटर उत्पादन गरेर दिने त्यो म सबैभन्दा ठुलो कुरा तपाईँलाई तपाईँको जिएन टेलिभिजनबाट चाहिँ 77 जिल्लामै मैले चाहिँ सालमै हो 2 रुपियाँ किलो टमाटर नबिकेर लालबन्दीमा टमाटर गाडा नानी भाडामा नभएर गाडा सहित रोडमा फालेर गएको देखाएको थिएँ मैले 2 रुपियाँ टमाटर नबिकेर टमाटर त्यही टमाटरलाई अहिले मैले व्यावसायिक रूपमा यो 20 वर्षको यो माटो परीक्षण तालिम गर्दाखेरि चाहिँ तपाईँको चाहिँ अहिले 77 जिल्लामै 2-50 जग्गामा पनि टमाटर खेती गरेर पनि वर्षको 40-50 हजार कमाइ गर्न सक्ने टमाटर चिस दिन्छौँ उसलाई आलु बेच्दै फाइदा चिस बेच्दै फाइदा होइन किसानले हाम्रो टमाटर उत्पादन गरेर दिने त्यो म सबैभन्दा ठुलो कुरा तपाईँलाई तपाईँको जिएन टेलिभिजनबाट चाहिँ 77 जिल्लामै मैले चाहिँ सालमै हो 2

0: पढाउनलाई र गृहिणीहरूले पनि त्यो चाहिँ सफल भएको चाहिँ छ।
1: अब केही दिन पछाडि माटो दिवस पनि मनाउँदैछौँ, हामी माटो विज्ञसँग केही दिन पछाडि कुराकानी गर्ने प्रयास पनि गरेका छौँ। डाक्टर श्रीप्रसाद विष्टसँग हामी कुराकानी गर्ने प्रयास गरेका छौँ, उहाँलाई टेलिफोन चाहिँ गरेका छैन, मैले त एक दिन केही दिनपछि कुराकानी गरौँ भनेको छु। यो भन्दै गर्दा अरू कुरा माटोका धेरै कुराहरू उहाँबाट गरौँला। प्राइभेट सेक्टरबाट एउटा जीवन तामाङ चाहिँ साँच्चीकै माटोलाई जीवन सम्झिने र माटो नै जीवन हो, जीवनसँग माटो छ भनेर हिँड्ने, यहाँको नाम पनि संयोग नै छ जीवन नै, यो भन्दै गर्दा चाहिँ अब साँच्चीकै राज्यले माटोलाई कसरी चिन्नु पर्यो सठिकमा बताइ?
0: एकदम माटोले, राज्यले माटो चिन्नै पर्छ। विश्वमा म तपाईँको विश्वको केही राष्ट्रको नाम दिन चाहन्छु गर्वसाथ। एक नम्बरमा चाइना, होइन, कोरिया, इजरायल, युएसए, अमेरिका, तपाईँको त्यहाँ चाहिँ तपाईँको वर्षमा 4-5 चोटिसम्म चाहिँ सोइल तपाईँको चाहिँ माटो सम्बन्धीको चाहिँ अन्तर्क्रिया कार्यक्रम हुन्छ, सोइल इन्टरेक्सन कार्यक्रम हुन्छ। मेरो माटो कुन अवस्था छ त भनेर किसान किसान बीचमा, विभिन्न समूह समूह बीचमा, त्यहाँको सरकारले नै ठाउँ ठाउँमा कृषि बस होइन कि माटो बस चलाउँछ। मेरो जिल्लाको, मेरो प्रदेशको, मेरो ठाउँको माटो कुन अवस्थामा छ, मेरो माटो किन कालो भयो, मेरो किन रातो भयो, त्यो माटोको अवस्थाको बारेमा, माटोको उत्पादन क्षमताको अवस्था बारेमा सरकारले ग्लोबल रूपमा तपाईँको चाहिँ माटोको भनेको माटो माटो पोषण कार्यक्रम चलाउँछ। तर यही नेपालमा कतै पनि माटो सम्बन्धीको चाहिँ त्यस्तो बहस भएको, अन्तर्क्रिया भएको राज्यबाट
1: अलिअलि भएको छ, नपुगे होला,
0: नपुगेको रुद्रायमा त पुगेको छैन, होइन। जस्तो म बसेको हेटौँडामा गर्नु, म आफ्नो मगर जिल्ला कुरा गर्छु,
1: मगरपालिकाबाट माटोको आज हाम्रो शिविर छ यो भनेर चाहिँ हामीलाई फोटो आइरहेको छ, नपुग्नु चाहिँ हुनसक्छ हामी स्वीकार छौँ, तर प्रयास नै भएको छ है यसमा चाहिँ, अब स्वीकार्नुपर्छ किनकि यो खालको अभियान चाहिँ चाहियो कि अलिकति ठुलो अभियान चाहिँ चाहियो।
0: तपाईँकै कार्यक्रमबाट म जानकारी गराउन चाहन्छु, नेपाल सरकारलाई वर्षको 6 शिविर राखेर तालिम पुग्दैन क्या। मैले प्रदेशको जुन माटो प्रयोगशाला छ हेटौँडा उदी क्षेत्रमा, हाम्रो यो बागमती प्रदेशको त्यो प्रयोगशालाको चाहिँ जानकारीबाट चाहिँ जम्मा 6 शिविर एक वर्षमा, 6 शिविर, एउटा शिविरमा 100-200 भन्दा बढी माटो पैसा हुँदैन, होइन। त्यो शिविर मात्रै गरेर चाहिँ माटोको चाहिँ बहस गरेर मात्रै पुग्दैन। म त भन्छु महिनामा एकचोटि चाहिँ त्यो पालिका अनुसारले हरेक ठाउँमा आफ्नो गाउँको माटोको लागि बस चलाउनै पर्छ,
1: हुनै पर्छ र माटोलाई सपोर्ट गर्नु पर्यो।
0: प्रत्येक घरमा हाम्रोसँग बिपीको, सुगरको रिपोर्ट भएको गरी माटो पिएचको, माटोमा हुने पनि तत्त्व भनेको त्यो प्राङ्गायी तत्त्व हो, त्यसलाई हामी अर्ग्यानिक म्याटर भन्छौँ। त्यो अर्ग्यानिक म्याटर माटोमा छँदै छैन अहिले त, सधैँ भने हुन्छ, धेरै ठाउँमा छैन अहिले। माटोको अवस्था त मैले 20 वर्ष अगाडिको देखेको माटोको अवस्थामा अहिले आएर हेर्दाखेरि यति अम्लेपन छ कि, माटो अम्लेपन झन् बिग्रिया कि, तपाईँको 2.2 पुगेको छ माटोको हुनुपर्ने, 6.5 to 7.5 बिचको 7 हुनुपर्ने पिएच, र त्यो माटोको पिएच अहिले घटेर तपाईँको 2.2 भन्दा मुनि गएछ त्यो माटोको चाहिँ उत्पादन। हामीले चाहिँ अब क्यान्सर माटोले यस लागेछ
1: सठिकमा जीवन सर, हामी अन्तिम खण्डमा सुधार्नको लागि किसान पक्षबाट किसानले के चाहिँ बुझ्नु पर्यो?
0: बाली लगाउनुभन्दा अगाडि र बाली भित्राउनुभन्दा अगाडि माटोको परीक्षण गर्नै पर्छ। उसले आफ्नो जमिनको आकार कुन आकारको छ, उसको लाम्चो तेस्रो जमिन एघार SWZ भन्ने तपाईँको माटो वैज्ञानिकको फर्मुला छ, ती आफ्नो जमिनको आकार अनुसारमा तपाईँको माटो र खाल्टोको माटोबाट चाहिँ आफैले माटो परीक्षण तालिम लिएर माटो विज्ञहरूसँग, माटो परीक्षण गर्छौँ जस्तो हामीहरू अहिले काम मैले गरिरहेको छु। त्यो माटो परीक्षण लिएको कार्यक्रममा चाहिँ माटो जचाएर मात्रै त्यो माटोलाई त्यो मेरो बाली सुहाउँछ सुहाउँदैन, माटो टेस्ट गरेपछि तपाईँ किसानले चाहिँ यो अन्न बालीको लागि, तरकारीको लागि, फलफुल लागि, कसको लागि यो माटो सुहाउँदछ त जानकारी हुने भएको कारणले गर्दाखेरि किसानले माटो परीक्षण नगरिकन तपाईँको चाहिँ जम्मै 72 रुपियाँ लाग्छ, धेरै पनि लाग्दैन है। यसै कार्यक्रम बनाउँछु, नेपाल सरकारले जम्मा 71-72 रुपियाँमा तपाईँको माटोको नाइट्रोजन, फस्फरस, पोटास, तपाईँको चाहिँ अर्ग्यानिक म्याटर पिएच हेरिदिन्छ, होइन। त्यो पिएच रिपोर्ट भएपछि अन्न बल्ल किसानले चाहिँ आफ्नो बाली लगाउनुहोस् भन्ने म विनोद अनुरोध गर्न चाहन्छु।
1: निकै महत्त्वपूर्ण विषयमा सन्दर्भ जोड्दै म यहाँको कन्ट्याक्ट नम्बर सेयर गरिदिनुहोस् न, किनकि यहाँ चाहिँ धेरै किसानसँग जोडिनु पनि भएको छ, नयाँ कसरी चाहनुभयो भने यहाँले टेलिफोनबाट पनि परामर्श दिनुहुन्छ।
0: एकदम यसको लागि अब मैले अब हजुरहरू सबैलाई जानकारी लागि चाहिँ देश विदेशमा बस्नुहुने सम्पूर्ण किसानलाई, माटो प्रेमीहरूलाई, सबै साँच्चै माटो माया गर्नुहुन्छ। नेपालको चाहिँ मेरुदण्ड कृषि हो, कृषि माटोमा हुन्छ, माटोलाई जीवित बनाउनुपर्छ। मेरो मृत्यु हुँदै गएर माटोलाई फेरि आइसियुमा भएको माटोलाई फेरि म वार्डमा ल्याउँछु अथवा स्वस्थ बनाउँछु भन्ने चाहनुहुन्छ भनेदेखि तपाईँले मेरो वाट्सएप नम्बर 98451-0352
1: वाट्सएप नम्बर पनि, टेलिफोन पनि गर्नु,
0: नम्बर पनि गर्नु,
1: सबैले वाट्सएप चलाउने हुनुहुन्न उद्यमीहरू, किसानहरू, त्यसैले पनि यो नम्बर पटक पटक सेयर गर्न चाहे मैले 98451-0352
0: सम्पर्क गरेर मैले यहाँलाई भन्ने गरेछु। मेरो सिद्धान्तै छ, धनबाँडे घर्छ, ज्ञानबाँडे बढ्छ। म ज्ञानको अत्यन्त भोको, यो देशको माटोलाई कसरी हुन्छ निरोगी बनाउनुपर्छ, निरोगी जीवन जिउनु बनाउनुपर्छ भन्ने अभियानमा माटो बचाउँदै नेपाली किसानलाई समृद्धिमा लान चाहन्छु।
1: हुन्छ जीवन सर, निकै महत्वपूर्ण सन्दर्भ जोडिदिनु भयो यहाँसँग, अरू माटोका सम्वाद पक्कै पनि गर्नेछौँ। आज बेसिकमा मात्रै कुरा आएको छ, यहाँप्रति फेरि

0: कृतज्ञापन गर्दै बिदा गर्न चाहन्छु. नमस्कार.
1: धेरै धन्यवाद तपाईँलाई पनि र सम्पूर्ण तपाईँको यो जीएन परिवारलाई पनि यसरी बोलाएर मैले दुई शब्द राख्ने अवसर दिनुभएकोमा फेरि पनि व्यक्तिगत तर्फबाट र मदरल्यान्ड एग्रिकल्चर युनिट तर्फबाट धन्यवाद दिनुहोस्.
0: अहिले बिदा गर्छौँ. हजुर, हामीले हाम्रो अतिथिलाई बिदा गरिसकेका छौँ. आज हामीसँग जीवन तामाङ हुनुहुन्थ्यो, माटो तथा जैविक अभियानका समेत राष्ट्रिय प्रशिक्षक हुनुहुन्थ्यो. आज हामी उहाँसँग चाहिँ विशेष गरी माटो संवाद गर्दैथ्यौं. माटोलाई कसरी परिभाषित छ उहाँको र माटोको अहिलेको अवस्था कस्तो छ र साँच्चै राज्य स्तरबाट माटोलाई कसरी चिन्नु पर्यो र किसानले चाहिँ अहिले बिग्रिसकेको माटोलाई कसरी सुधार गर्न सक्छन् लगायतका कुरामा हामी केन्द्रित हुँदैथ्यौं. सँगसँगै हामीले स्थानीय उपजहरूलाई स्थानीय स्रोत साधनलाई हामी सदुपयोग गरेर पनि माटोको पुनर्ताजगी गर्न सकिन्छ अथवा माटोलाई भ्युजाउन सकिन्छ बिग्रेको छ भने भन्ने खालको सन्देशमा पनि हामी प्रवाह गर्दैथ्यौं. सन्देश आजको श्रृङ्खलामा जुट्नुभएका माटो तथा जैविक अभियानका राष्ट्रिय प्रशिक्षक समेत रहनुभएका जीवन तामाङलाई फेरि पनि आभार गर्दै असीम शाह परिवारको माझबाट विदा माग्दैछु. विदा माग्नुभन्दा अगाडि यहाँहरूका कुनै पनि समस्या जिज्ञासा गुनासाहरू छन् अथवा अन्यहरू छन् भने अथवा कृषिमा लाग्दै हुनुहुन्छ भने हामी सम्बन्धित विज्ञ समय निकाय मार्फत पुर्याउने काममा लागि नै रहेका छौँ. हामीले स्रोत केन्द्रको रूपमा अथवा एउटा चौतारीको रूपमा चाहिँ हामीले कार्यक्रमलाई बनाएका छौँ र यहाँहरूका कुनै पनि समस्या जिज्ञासा गुनासा रहे भने चाहिँ हामीले यहाँहरूलाई 9855197192 टेलिफोन अथवा एसएमएसबाट चाहिँ आएका गुनासाहरूलाई हामी सम्बोधन गर्ने प्रयासमा पनि हामी लागि नै रहेका छौँ भन्दै असीम शाह परिवारको माझबाट विदा हुने अनुमति माग्छु. स्वदेशमै रहौं, कृषि कर्म गरौं. नमस्कार.

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: आमाले मिठो
2: खाना दिनुहुन्छ
1: अनि बाबाले
2: काखमा लिनुहुन्छ।

0: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप, सम्पर्क नम्बर 9854077 7 9854056666, प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय रामेछाप, सम्पर्क नम्बर 9854055553, 9854141123, प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप, सम्पर्क नम्बर 9765037888 र 1234, जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
0: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
0: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
0: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
0: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
0: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
0: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
0: हार जोड्नी तथा मांसपेशी दुख्नु,
1: वाक वाकी लाग्नु, बान्ता हुनु,
0: शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
0: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
0: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगू रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 84 वा 98444410 40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98454175, 98146906, 98644178।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली।
5: सम्पर्क नम्बर 0475904664, 98692695998।
10: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
11: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
10: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9853 45701 र 9853 45702 वा सोही नम्बरमा रहेको भाइबर वाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
11: छलफलका आधारमा प्रिस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
12: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98 0485430 98।
12: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
12: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
12: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
12: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
12: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
12: आफ्नो बिउ जोगाउ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
1: के तपाई वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203484 वा 9844410 40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
13: अहिले साँझको 6 बजे
14: हजुरको रेडियो 102.5।

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz को साँझ 6 बजे हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz, तामाकुसी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। बंगालको खाड़ीमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभाव नेपालभर देखिएको छ। यसको प्रभावका कारण रामेछापसहित देशका विभिन्न भूभागमा वर्षा हुँदा सड़क, चोक तथा बजार क्षेत्रहरू सर्वसाधारणको दैनिक गतिविधि पनि प्रभावित बनेको छ। वर्षाको कारण आवत जावतमा कठिनाई देखिनुका साथै ग्रामीण जनजीवन पनि प्रभावित बनेको छ। गाईवस्तुलाई घाँसपातदेखि घराइसी अन्य कामहरूमा पनि प्रभावित भएको स्थानीयहरूले बताएका छन्। निरन्तरको वर्षाले शहरी क्षेत्रमा पनि सामान्य जनजीवन समेत प्रभावित भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले असोज 8 गतेदेखि 11 गतेसम्मका लागि 4 दिने मौसम चेतावनी जारी गर्दै देशका विभिन्न क्षेत्रहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार असोज 9 र 10 गते विशेष गरी विभिन्न भूभागमा अति भारी वर्षाको जोखिम रहेकोले उच्च सतर्कता अप्नाउन आवश्यक रहेको छ। महाशाखाले असोज 9 गते बागमती मधेस तथा कोशी प्रदेशका पश्चिमी भूभागमा अति भारी वर्षाको सम्भावना सहित रेड अलर्ट जारी गरेको छ। त्यसै गरी असोज 10 गते वर्षाको प्रभाव क्रमश पश्चिमतर्फ सर्ने अनुमान गर्दै कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको जोखिम रहने प्रक्षेपण गरेको छ। लगातारको वर्षाको कारण नदी, खोला तथा जलसतह बढ़न सक्ने, बाढ़ी, डुबान, पहिरो र गेग्रान भावको जोखिम बढ़ने भएकोले पनि आवश्यक सावधानी अप्नाउन मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ। लगातारको वर्षाको कारण देशका प्रमुख राजमार्ग तथा ग्रामीण सड़कहरू प्रभावित हुन थालेका छन्। काठमाडौँ प्रवेश गर्ने मध्येको एउटा सड़क कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध बनेको छ। यस्तै मुख्य 2 सड़क पृथ्वी राजमार्ग र बीपी राजमार्ग रातिमा बन्द हुने भएका छन्। अविरल वर्षाको कारण पृथ्वी राजमार्गमा आज राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक लगाइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। बीपी राजमार्गको काभ्रे खण्डमा पनि आजदेखि 4 दिन रातिको समयमा गाड़ी चलाउन रोक पाइने छैन। मनसून प्रतिकारीय कमाण्ड पोस्ट काभ्रेको निर्णय अनुसार आजदेखि 12 गतेसम्म बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभएको छ। लगातारको वर्षासँगै सिद्धार्थ राजमार्गको तानसेन बुटवल सड़क खण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा निरन्तर पहिरो जारिरहेको छ। यसैगरी सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्वी नेपालको मेची राजमार्ग र मेची करिडोरमा आज बेलुका 7 बजेदेखि असोज 11 गते बिहान 5 बजेसम्म रातिको समयमा गाड़ी चलाउन पूर्ण रोक लगाइएको छ। झापा, इलाम, पाँचथर र ताप्लेजुङ जोड्ने यी सड़क जीर्ण र जोखिमपूर्ण रहेकोले जिल्ला प्रशासन कार्यालय इलामले अत्यावश्यक बाहेक रातिको यात्रा नगर्न आग्रह गरेको छ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देवा समूहले पनि बेग्लै महाधिवेशनको लागि तयारी तीव्र पारेको छ। पार्टीको संस्थापन पक्षले तय गरेको महाधिवेशन प्रक्रियासँग समानान्तर रूपमा आफ्नो अधिवेशन अघि बढ़ाउन देवा समूहले विभिन्न जिल्लाहरूमा संयोजक पनि तोक्न थालेको छ। देवा समूहले आफ्नो पक्षको अधिवेशन प्रक्रिया अगाडि बढ़ाउन नमान्ने जिल्ला सभापति भएको ठाउँमा धमाधम संयोजक तोकेको छ। संस्थापन पक्षले असोज 16 गतेदेखि महाधिवेशन गर्दैछ भने देवा समूहले 15 गतेदेखि अधिवेशन शुरू गर्दैछ। अधिकांश जिल्लामा संयोजक तोकेको 15 महाधिवेशन तयारी समिति सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद क्विंकेलले बताउनु भएको छ। बागमती प्रदेश अन्तर्गत दोलाखामा तारा कुमार खड्का, रामेछापमा जित बहादुर मगर, रसुवामा उपेन्द्र लम्साल, धादिङमा गोपाल विक, नुवाकोटमा श्रीराम श्रेष्ठ, सिन्धुपाल्चोकमा लालकाजी तामाङ, चितवनमा मिलन श्रेष्ठ र मकवानपुरमा भीम लामालाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको छ। यसैगरी भक्तपुरमा दुर्लभ थापा, ललितपुरमा सुदर्शन घिमिरे र काठमाण्डुमा जयकृष्ण महर्जन संयोजक रहेका छन्। काभ्रे र सिन्धुलीमा भने संयोजक तोक्न बाँकी छ। यस्तै देवा समूहले समानान्तर अधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि पनि तोकेको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको वरिष्ठ नेता बन्नुभएको छ। आज बसेको सचिवालय बैठकले पूर्व राष्ट्रपति भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाइएको छ। भण्डारीको वरियता 2 रहनेछ। राष्ट्रपति भएर देशको अभिभावकत्व गरिरहेको व्यक्ति पार्टी राजनीतिमा आउन नमिल्ने तर्क गर्दै भण्डारीको सदस्यता रोकेको एमाले गत फागुनको निर्वाचनमा परिणामपछि पार्टीभित्र समीक्षा गर्दै जेठमा सदस्यता खुलाउने निर्णय गरेको थियो। भण्डारी यसअघि एमालेको उपाध्यक्ष भइसक्नु भएको छ। नेकपा एमाले पूर्व उपाध्यक्ष ईश्वर पोखरेल सहित सातजना नेतालाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ। पोखरेल सहित पूर्व उपमहासचिव प्रदीप ग्याउली, पूर्व सभामुख देवराज घिमिरे, नेताहरू थममाया थापा, शिवमाया तुम्बान्थे, विमला घिमिरे र काशीनाथ अधिकारीलाई स्थायी कमिटीमा मनोनित गरिएको छ। यसैगरी एमालेको केन्द्रीय कमिटीमा 10% सदस्य कोटामा मनोनित प्रस्ताव गरिएको छ। सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रस्ताव गरेका 29 जनाको नाम केन्द्रीय कमिटीमा पनि प्रस्ताव गरिएको छ। संसदीय सुनवाई समितिले सरकारले विभिन्न 13 देशका लागि सिफारिश गरेका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया राजदूतहरूको सुनवाई प्रक्रिया औपचारिक रूपमा अघि बढ़ाएको छ। आज बसेको समितिको बैठकले प्रस्तावित राजदूतहरूको योग्यता, कार्ययोजना र उनीहरू विरूद्ध हुन सक्ने उजुरीलाई आधार बनाएर सुनवाई प्रक्रियालाई 10 अगावै सम्पन्न गर्ने गरी कार्यतालिका तय गरेको छ। समितिका सभापति बोध नारायण श्रेष्ठका अनुसार सुनवाई प्रक्रियालाई प्रभावकारी र छिटो बनाउन 3 समानान्तर आधारको रूपमा काम गरिनेछ, जसमा प्रस्तावित राजदूतहरूको शैक्षिक योग्यता र बायोडाटा, उनीहरूले प्रस्तुत गर्ने कार्ययोजना र नागरिकतवबाट प्राप्त हुने उजुरीहरू समावेश छन्। समितिले ती विषयहरूको अध्ययन कार्यलाई तीव्रता दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको असोज 7 गते प्रकाशित सूचना बमोजिम मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार भारी वर्षाको कारण विद्यार्थी विद्यालयमा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै रामेछापको 7 स्थानीय तहहरूले 2 सम्पूर्ण विद्यालयहरूमा सार्वजनिक विदा दिएको छ। रामेछाप नगरपालिकाले भने अवस्था हेरेर निर्णय लिने जनाएको छ। आज विद्यालय हिँडेका बालबालिका मध्ये केही विद्यालयबाट र केही बीच बाटोबाटै फर्केका छन्। रामेछापका अधिकांश क्षेत्रमा रातिदेखि नै वर्षा भइरहेको छ। स्थानीय तहहरूले सार्वजनिक सूचना जारी गरी वर्षाबाट हुन सक्ने भौतिक संरचनाको आकलन गरी सुरक्षा तथा सावधानी अपनाउन, सुरक्षा निकायसँग समन्वय रहन र कुनै क्षति भइहाले सम्पर्क गर्न आग्रह गरेका छन्। धेरै भारी वर्षाको सम्भावनासँगै बाढ़ी पहिरो तथा सड़क दुर्घटनाको जोखिम बढ़ेपछि सिन्धुलीस्थित बीबी राजमार्गमा रातिको समयमा सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुलीको समन्वयमा बसेको बैठकले असोज 8 गतेदेखि 11 गतेसम्म प्रत्येक दिन बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म बीपी राजमार्गमा सवारी आवागमन रोक्ने निर्णय गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 9 गतेदेखि 11 गतेसम्म देशभर ठूलो वर्षा हुने सम्भावना उल्याएको छ। सिन्धुलीमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान रहेकोले सम्भावित विपद र दुर्घटनाको जोखिम न्यूनीकरण गर्न रात्रिको आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ। तपाईँ ती बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर,
0: लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकोट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
0: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौं। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौं। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय रामेछाप सम्पर्क नम्बर 98547777 98054656666 प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी जिल्ला प्रहरी कार्यालय रामेछाप सम्पर्क नम्बर 98545555 98541143 प्रहरी कन्ट्रोल नम्बर 100 जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप सम्पर्क नम्बर 97650338888 र 1234 जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।
7: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: निरन्तर वर्षा र सम्भावित विपदको जोखिमलाई मध्यनजर गर्दै सिन्धुलीका 9 स्थानीय तहहरूमध्ये 8 स्थानीय तहले विद्यालयमा 2 दिन सार्वजनिक विदा दिने निर्णय गरेका छन्। आज बिहान सूचना जारी गर्दै कमलामाई नगरपालिका, दुधौली नगरपालिका, मरिन गाउँपालिका, सेङ्कोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका, तिनपाटन गाउँपालिका, घ्याङलेक गाउँपालिका र फिक्कल गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ। जल तथा मौसम विज्ञान विभागले असोज 9 गतेदेखि 11 गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ। सोही पूर्वानुमान अनुसार गैरातीदेखि सिन्धुलीमा निरन्तर वर्षा भइरहेकोले विद्यार्थी, शिक्षक तथा कर्मचारीको आवाजावतमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर विद्यालय बन्द गरिएको स्थानीय तहहरूले जनाएका छन्। वर्षा र बाढ़ी पहिरोको जोखिमपछि भोलि दोलखाका सबै स्थानीय तहहरूमा विद्यालय बन्द हुने भएको छ। भारी वर्षा र सम्भावित जोखिमका कारण दोलखाका स्थानीय सरकारहरूले पनि विद्यालय बन्द गर्न थालेका छन्। केही स्थानीय तहमा आजदेखि नै विद्यालय बन्द गरिएको छ भने अधिकांश पालिकामा भोलि विद्यालय बन्द हुनेछ। असोज 9 देखि 11 गतेसम्म भारी वर्षा हुने चेतावनीपछि दोलखाका स्थानीय तहहरूले सूचना जारी गरेर विद्यालयमा विदा दिन थालेका छन्। दोलखाको भीमेश्वर र जिरी नगरपालिका तथा सैलुङ मेलुङ र गौरीशंकर गाउँपालिकामा भोलि शुक्रबार विद्यालय बन्द हुनेछ भने बैतेश्वर गाउँपालिकाले आज र भोलि गरी दुई दिन विद्यालय बन्द गरेको छ। यस्तै तामाकोशी र बिगु गाउँपालिकाले पनि आज चाँडै विद्यार्थीहरूलाई घर पठाएको र भोलि सबै शिक्षण संस्थाहरू बन्द गर्ने जनाएको छ। कालिम्चो गाउँपालिकाले भने भोलि गाउँपालिकाको कार्यालय र शिक्षण संस्था नै बन्द गर्ने निर्णय गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुईजना पक्राउ परेका छन्। कतारबाट आएका एकजना नेपाली र एकजना भारतीय नागरिकलाई सुनसहित नियन्त्रणमा लिइएको छ। कतारको दुहा हुँदै काठमाडौँ आएका एक भारतीय नागरिक आधा किलो सुनसहित पक्राउ परेका छन्। 42 वर्षीय मोहम्मद छेरा थेडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको साथबाट 536 ग्राम सुन बरामद भएको छ। यस्तै कतारबाटै आएका अर्का एक नेपाली युवक पनि सुनसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका एकका 33 वर्षीय अनिश अन्सारी रहेका छन्। उनको साथबाट 69.6 ग्राम सुन बरामद भएको छ। पक्राउ परेका दुवैजनालाई सुनसहित प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ। ताप्लेजोङको मेरिङदेन गाउँपालिका तीन दोभानमा भीषण आगलागी भएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार आगलागीबाट 10 घर जलेका छन्। आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर 1 कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन भएको छ। झण्डै 50 घर दूरीसहितको बाग्लो बस्तीमा के कारण आगलागी भयो भन्ने एकिङ भएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएपछि इरानले अमेरिकी दबाव सामू नझोक्ने र थप आक्रमण भए कड़ा प्रतिकार गर्ने जनाएको छ। राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने वा इरान विरूद्ध थप कठोर कदम चाल्ने विषयमा आफूले महत्वपूर्ण निर्णय गर्नुपर्ने बताउनु भएको थियो। इरानले अमेरिकी प्रस्ताव स्वीकार नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो। त्यसको भोलिपल्ट हिजो महासभालाई सम्बोधन गर्दै इरानी राष्ट्रपति मसुद पेजेस्कियनले अमेरिकी राष्ट्रपतिको व्यक्तिलाई दबाव र बल प्रयोगको मानसिकताको संज्ञा दिँदै इरानी जनता कुनै पनि दबाव सामू नझुक्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हराएको छ। नेपाल पहिलो हाफमा 19-13 र दोस्रो हाफमा 15-12 अग्रतासहित समग्रमा 9 अंकले अघि रह्यो। यससँगै नेपाली महिला टोलीले कम्तीमा काँस्य पदक जित्ने पक्का भएको छ। कबड्डीमा सेमी फाइनल पुग्ने टोलीले पदक पाउने प्रावधान छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग खेल्नेछ। यसअघि सन् 2023 चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले काँस्य पदक जितेको थियो। यस्तै पुरूष कबड्डीमा नेपालले सान्त्वना जित हासिल गरेको छ। आज भएको सम्बोधनको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हराएको छ। नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल कोटबाट बाहिरिसकेको थियो। र पाकिस्तानका अनुभवी अलराउण्डर इफ्तिकार अहमद नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपीएलको टोली जनकपुर बोल्ट्सले तेस्रो संस्करणका लागि इफ्तिकारलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जनाएको छ। जनकपुर पहिलो संस्करणको विजेता हो। 36 वर्षीय इफ्तिकारले पाकिस्तानका लागि 66 T20 अन्तर्राष्ट्रिय क्रिकेटमा 4 अर्धशतक सहित 998 रन बनाउनुको साथै 8 विकेट लिनुभएको छ। यस्तै उहाँले समग्र T20 क्रिकेटमा 329 खेलमा 1 शतक र 35 अर्धशतक सहित 6196 रन बनाउनुका साथै 97 विकेट लिनुभएको छ। अवस्था हजुरको रेडियो 102.1 MHz तामाकपछि एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर माल यामाहा रेजियार
0: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्ष पेंट
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
2: अचानक उच्च ज्वरो आउनु
3: टाउको दुख्नु
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
3: हार जोड्ने तथा मांसपेशी दुख्नु
2: वाकवाकी लाग्नु बान्ता हुनु
3: शरीरमा बिमिरा आउनु
2: डेंगू रोगको रोकथामका उपायहरू
3: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
2: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप हावा हुरी चलेको बेला के गर्ने
4: घरको झ्याल र ढोका बन्द गर्ने
3: आगोका स्रोतहरू बन्द गर्ने
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
3: भीडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
4: हावा हुरी चलेको बेला के नगर्ने
3: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
4: बिजुलीको तार लत्रिएको छ भने नछुने
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश
2: तपाईँ हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ
3: तपाईँको बजाज बाइकलाई अझ सुरक्षित भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ
2: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा
3: लेबर चार्जमा 50% छुट इन्जिन आयलमा 16% छुट स्पियर पार्ट्समा 10% छुट टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12%सम्म छुटको व्यवस्था छ
2: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस् आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क
3: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म
2: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप सम्पर्क नम्बर 0485905530
3: बजाज सँगै यात्रा सुरक्षित यात्रा
2: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाउ
4: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
2: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ
4: खाली जमिनमा रुख तथा घाँस रोपौं भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडानी नगरौं नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
4: आउनुहोस् भूक्षय नियन्त्रण गरौं उर्वर माटो जोगाऊ सुरक्षित भविष्य निर्माण गरौं
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
6: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0485401043, 98630023422।

मन्थरी नगरपालिकाको दीर्घकालीन सोच शिक्षित स्वस्थ व्यावसायिक शहर उत्थान केन्द्र समृद्ध मन्थरी नगर। नमस्कार, रामेछापको मन्थरी नगरपालिकाको सम्पूर्ण गतिविधि समितिको रेडियो कार्यक्रम हाम्रो मन्थरीमा हार्दिक स्वागत छ। म नवराज श्रेष्ठ। रामेछापको मन्थरी नगरपालिकासँगको सहकार्यमा युनिभिजन मीडिया ग्रुप प्रारीले तयार पारेको कार्यक्रम हाम्रो मन्थरी रामेछाप जिल्लामा सञ्चालित पाँचवटा रेडियोहरू मार्फत हरेक हप्ताको बिहिबार साँझ 36 बजेदेखि 7 बजेसम्म एकैसाथ सुन्न सकिन्छ। यो कार्यक्रम रेडियो इनर्जी, हजुरको रेडियो, रेडियो तिफदी, रामेछाप रेडियो र झंकार एफएम मार्फत पनि एकैसाथ सुन्न सकिन्छ। रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थरी नगरपालिकाले भौतिक तथा सामाजिक विकासमा ठूलो फर्क मारिसकेको छ। सुशासन र पारदर्शिता, नागरिक सहभागिता, समावेशिता लगायतको प्रयोग गरी विकास निर्माणमा मन्थरी नगरपालिका अगाडि छ। शिक्षित स्वस्थ व्यावसायिक शहर उत्थान सिद्ध समृद्ध मन्थरी नगर भन्ने मूल नाराका साथ नगरपालिकाले सञ्चालन गरेका हरेक गतिविधिमा नागरिक सहभागिता र सञ्चालित क्रियाकलापमा सूचनाको पहुँच स्थापनाका लागि नगरपालिकाले आवश्यक छलफल, अन्तर्क्रिया, भेला, गुनासो सुनवाई, सार्वजनिक सुनवाई, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण लगायतका सुशासनका विभिन्न औजारहरूको पर्याप्त मात्रामा प्रयोग गर्दै आएको छ। नागरिकका सूचनाको अधिकारलाई अझै प्रभावकारी बनाउने तथा नगरपालिकाले गर्ने समग्र गतिविधिहरू नागरिक समक्ष पुर्याउने उद्देश्यले रेडियो कार्यक्रम हाम्रो मन्थली

0: प्रसारणमा ल्याइएको हो। कार्यक्रम हाम्रो मन्थलीको आज 156 अंक हो। आजको कार्यक्रममा रामेछापको मन्थली नगरपालिकाले एक हप्ताभित्र सञ्चालन गरेको विभिन्न क्रियाकलाप समेटिएको नगरको गतिविधि र कार्यक्रमको अन्त्यमा मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका जनप्रतिनिधिहरूले निर्वाचनका बेला नागरिक समक्ष गरेका प्रतिबद्धताहरू, ती प्रतिबद्धताहरूको कार्यान्वयनको अवस्था, वडाका प्राथमिकता, प्राप्त उपलब्धि लगायतका विषयमा वडा अध्यक्ष तथा मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठसँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौ। कार्यक्रम सुनेर साथ दिनुहोला। श्रोता, रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले शिक्षित, स्वस्थ, व्यावसायिक शहर, उत्थानशील र समृद्ध मन्थली नगर भन्ने मूल नाराका साथ नगर विकासका विभिन्न कार्यक्रमहरू निरन्तर अघि बढ़ाइरहेको छ। अब प्रस्तुत छ मन्थली नगरपालिकाले पछिल्लो एक हप्ताभित्र सञ्चालन गरेका विभिन्न क्रियाकलाप तथा उपलब्धिहरू समेटिएको नगरको गतिविधि। गतिविधि प्रस्तुत गर्दै हुनुहुन्छ नगरपालिकाका वरिष्ठ शाखा अधिकृत एवं सूचना अधिकारी दीपक प्रसाद सुवेदी।
1: मन्थली नगरपालिकाले आर्थिक वर्ष 79-80 आवधिक योजना लागू हुने गरी 79-80 लागू हुने गरी आवधिक योजना पहिलो आवधिक योजना तर्जुमा गरेको थियो। त्यो तर्जुमा रिभ्यू गरेर पुनः अर्को नयाँ आवधिक योजना तर्जुमाको काम हामीले असारसम्म सम्पन्न गर्नुपर्ने थियो र असार जेठ असार हाम्रो अलिकति भुक्तानी लगायतका योजना तर्जुमा सभा लगायतका कामले गर्दा हामीले यो साउन भदौमा गर्ने भनेर बाँकी रहेका थियौँ। त्यसमा पनि हाम्रो प्रमुख प्रशासकीय अधिकारी ज्यूको सरुवाको कारणले हामीले अलिकति 15 दिन 1 महिनालाई समय लम्ब्याएर अहिले त्यो काम यो हप्ता पूर्ण समयका साथ हामीले त्यो काम अघि बढाएका छौँ। हामीले परामर्शकर्तालाई त्यो काम जिम्मा लगाएका थियौँ। उहाँहरूले हाम्रो आवधिक योजना, वार्षिक योजना र मन्थली नगरपालिकाका समग्र चाहिँ अवस्थाहरू विश्लेषण गरेर एउटा खाका दिनुभएको छ। त्यसको लागि हामीले कार्यपालिकामा गठन भएका 5 विषयगत समिति र सरकारवाला सम्बद्ध सबै सरकारी कार्यालय, गैर सरकारी क्षेत्र, निजी सहकारी लगायतका सम्बद्ध संस्थाहरूका प्रतिनिधिहरूलाई पनि समावेश गरेर र हामी शाखाका सम्बन्धित कर्मचारीहरू बसेर त्यसमा विषयगत रूपमा छलफल गर्यौं। यी विषय 5 विषयगत क्षेत्रमा खास गरिकन पूर्वाधार विकास समिति, आर्थिक विकास समिति, सामाजिक विकास समिति, वन वातावरण तथा विपद व्यवस्थापन समिति र संस्थागत विकास समिति गरेर 5 समितिमा हामीले यो छलफल गरेका छौं र आज मात्रै अहिले भर्खरै 1 अगाडि 5 विषयगत समितिका बैठकहरू अस्ति 3 दिनदेखि हामी चलाइरहेका छौं हामीले सम्पन्न गर्यौं। यसले के देखाएको छ भने विगतमा हामीले आवधिक योजना तर्जुमा गरेर त्यसमा वार्षिक बजेट र कार्यक्रमहरू जति पनि कार्यपालिकाले निर्णय गरेर सभाले स्वीकृति दिएर खर्च गरे त्यो अवस्था के रहेछ र अब हामीले आगामी दिनमा कस्तो भिजन राख्ने, कस्तो लक्ष्य राख्ने, के उद्देश्य हासिल गर्ने गरी कार्यक्रमहरू बनाउने, उद्देश्य के प्राप्त लिने र त्यसलाई कार्यक्रमको माध्यमबाट प्राप्त गर्ने भन्ने खालको कुराहरू कार्यपालिकाको समग्र चाहिँ टिममा जुन छलफल भइरहेछ त्यसले आगामी दिनमा नगरपालिकाको समृद्धि, सुशासन, जुन विकास, तीव्र विकास र शीघ्र सेवाको जुन परिकल्पना छ, जनताको आशा छ, त्यो आशा पूरा गर्नतिर यो पञ्चवर्षीय आवधिक योजनाको छलफलले एउटा चाहिँ सार्थकता पाउने कुरा यहाँ म निवेदन गर्न चाहन्छु। अर्को कुरा यसमा हामीले समावेश गरेको चाहिँ खास गरिकन अहिलेसम्मको प्रगतिले कस्तो खालको अवस्था देखियो, त्यसमा चाहिँ आगामी बाटो चाहिँ के हुने त, अब कुन माध्यमबाट त्यो खालको राख्ने, जस्तो एउटा भिजनरी प्लान छलफलमा आएको छ मन्थलीलाई अबको 5 एउटा ट्रान्जिट हब बनाउने, पर्यटकीय हब बनाउने भन्ने खालको कुरा, अब त्यो ट्रान्जिट हब केमा बनाउने, कस्तो रूपमा होला वा त्यो सम्भव नभएर अर्को खालको लक्ष्य राख्ने कि भन्ने खालका ती सहितका कुराहरूमा त्यसमा अनि विषयगत रूपमा के गर्यो भनेदेखि त्यो प्राप्त हुन सक्छ, त्यो हब बनाउन सकिन्छ, समृद्धि त भनिन्छ, समृद्धि कस्तो खालको होइन, अब सुशासन भनिन्छ, सुशासनको मापदण्ड के अवस्था पूरा भएको हामीले पांच वर्ष अगाडि पेपरलेस गर्नेस भनेर सैद्धान्तिक कुरा गर्थ्यौ तर ई हाजिरी को कुरा हामीले जोड्न सकेका थिएनौ अहिले वडामा ई हाजिरी छ त्यसपछि स्वास्थ्य संस्थाहरुमा ई हाजिरी छ अहिले माध्यमिक विद्यालयमा पनि ई हाजिरीको कुरा लैजौ भन्ने खालको कार्यपालिकामा छलफल भइराछ ई कुराहरुले समग्र मन्थली नगरपालिकाको एउटा युनिटमा बसेर समग्र कर्मचारीहरुको कामको कार्यशैली आदि इत्यादि भिजिबल रूपमा हेर्ने अवस्था हामीले सिर्जना गरेका छौ त्यसैगरी विगतमा हामीले वडा स्तरमा चाहिँ यो राजस्व कसरी उठाउने भन्ने खालको कुरा हाम्रो विगतको कार्यकालभरि हामीले त्यो एउटा परिकल्पना गर्यौं अघिल्लो अवधि योजनामा त्यो थियो र अहिले हामीले तीन वर्षदेखि वडा स्तरमै हरेक चाहिँ राजस्वका सबै कुराहरू उही संकलन हुन सक्ने वातावरण बनायौं र त्यसको लागि त हामीले इन्टरनेट पुर्याउनु पर्यो त्यसपछि त्यहाँ त्यो चलाउने जनशक्ति थप गरिदिनु पर्यो त्यसपछि त्यहाँ चाहिँ त्यो कर्मचारीलाई तालिम दिनु पर्यो र हाम्रो यहाँको वान्डोर सिस्टममा रहेको राजस्व प्रणालीलाई त्यहाँ सिस्टम इनपुट चाहिँ समावेश गर्नु पर्यो इन्स्टल गर्नु पर्यो यी कुराहरू हामीले गरिसकेपछि त्यो चाहिँ यो चालु आर्थिक वर्षदेखि हरेक वडामा वडा स्तरमै जनताले त्यहाँ चाहिँ न्यूनतम राजस्व तिर्न सक्ने अवस्था भएको छ टाढादेखि चौध नम्बरदेखि चाहिँ यहाँ आइरहनु पर्ने अवस्था छैन यो एउटा यसै गरी हामीले अबको पाँच वर्षमा के गर्न सक्छौँ सेवा प्रवाहको क्षेत्रमा विकासको क्षेत्रमा र शासकीय प्रबन्धलाई कसरी आइटी मैत्री बनाएर हाम्रो समग्र 70 दरबन्दी नेपाल सरकारबाट स्वीकृति दिएको थियो हामीले 70 जनाको संख्या त यहाँ कहिले पनि पुगेको छैन हामी लगभग 55 भन्दा तल र 45 भन्दा बीचमा हामी स्थायी कर्मचारी छौँ र बाँकी रहेको सेवा प्रवाह चाहिँ विभिन्न गाउँ विकास समिति जिल्ला विकास समिति यही नगरपालिकामा समय समयमा चाहिँ विभिन्न प्राविधिक भनेर प्राविधिक क्षेत्रमा नियुक्ति भएका कर्मचारीहरूबाट वैकल्पिक व्यवस्थापन गरेर काम गरेका छौँ अब ONM सर्वे पनि नयाँ ढंगले अहिले राष्ट्रिय मापदण्ड आएको छ त्यो मापदण्ड अनुसार चाहिँ काम गरेर त्यो चाहिँ मापदण्ड बमोजिमको नयाँ संगठन तथा विकास संरचना खड़ा गर्ने र त्यसलाई प्रदेश किताबखानामा दर्ता गरेर कर्मचारीको पदपूर्ति गर्ने हाम्रो मेसिनरी त्यो खालको बनाउने र सेवा प्रवाह गर्ने र त्यसमा सकेसम्म आईटी मैत्री बनाउँदाखेरि कम जनशक्ति लाग्छ भने त्यो खालको गर्ने भन्ने हिसाबले पनि यो संस्थागत विकास चाहिँ समितिको क्षेत्रमा त्यो हिसाबले पनि सुझाव आज मात्रै प्राप्त भएको छ र त्यसरी यी कुराहरूलाई हामीले लिपिबद्ध गरेर अब यो परामर्शकर्ताहरूबाट समग्र सुझावहरूलाई लिपिबद्ध गरेर एक हप्ताभित्रै कार्यालयमा पेश गर्ने कार्यपालिकामा त्यसमा व्यापक छलफल गर्ने कार्यपालिकाले आवश्यकता अनुसार अझ ठूलो दायरामा छलफल गर्नु परे गर्ने गरी निर्णय गरिसकेपछि त्यसलाई हामीले चाहिँ अघि बढाउँछौँ अब अर्को सन्दर्भमा चाहिँ हाम्रो अब व्यवस्थापकीय अडिट भन्छ हरेक चाहिँ सार्वजनिक निकायहरूको त्यो अडिटको सँगसँगै हाम्रो फाइनेन्सियल अडिट पनि एउटा मुख्य व्यवस्थापनलाई मार्गदर्शन गर्ने अडिट हो यो जुन महालेखाबाट हाम्रो पालिकाको अडिट पनि भइरहेछ यसमा पनि हामी सबै शाखा प्रमुखहरू र सम्बन्धित कर्मचारीहरू व्यस्त छौँ र नगर प्रमुखज्यू उप प्रमुखज्यू पनि बेला बेलामा त्यसमा छलफलमा सहभागी भइरहनु भएको छ र यो हप्ता हामीले यसरी कामहरू अघि बढाइरहेका छौँ सँगसँगै हामीले यो बेलामा चाहिँ अब यो रियल टाइममा आधारित एलजी पासका कामहरू एलजी पास भनेको एउटा व्यवस्थापकीय परीक्षण वा कार्य सम्पादन मूल्याङ्कनको एउटा प्रणाली हो त्यो प्रणाली अहिले 753 सरकारले लागू गरेको छ त्यो लागूमा हामीले डे टू डे वा साप्ताहिक रूपमा अपलोड गर्नुपर्ने भइरहेका कामको तोकी अनुसारको चाहिँ झन्नै 225 सूचकहरू छन् उपसूचकहरू सहित ती कुराहरूलाई हामीले डे टू डे काम अघि बढाएका छौँ र यो अघिल्लो आर्थिक वर्षमा भइरहेको एलजी पासको सूचक पनि मन्त्रालयमा अहिले क्यूएको क्रममा भएको हुनाले त्यसबाट यी कुराहरूको थप प्रमाण ल्याऊ भनेर दिएका कुराहरू पनि शाखाहरूमा हामी संकलन गर्ने र पुनः रिभिजिट गरेर त्यसलाई अपलोड गर्ने कामहरूमा यो व्यवस्थापकीय आन्तरिक तयारीमै हामी यो हप्ता संलग्न भएका छौं। हस्त धन्यवाद।
0: श्रोता, रामेछापको मन्थरी नगरपालिका वडा नम्बर 8 चिसा पानी प्राकृतिक सुन्दरता, कृषि उत्पादन र स्थानीय जीवनशैलीका कारण आफ्नै पहिचान बोकेको वडा हो। यहाँका नागरिक कृषि, पशुपालन तथा विभिन्न व्यवसायमा आबद्ध छन्। सड़क, खानेपानी, शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत पूर्वाधारको विकाससँगै वडामा नागरिकको सेवा र सुविधा विस्तार हुँदै गएको छ। स्थानीय उत्पादनको प्रवर्धन, पर्यटनको सम्भावनाको उपयोग र युवालाई रोजगारीसँग जोड्ने प्रयासले वडाको आर्थिक विकासमा थप योगदान पुर्याउन सक्छ। सामुदायिक एकता, सक्रिय जनसहभागिता र विकासप्रतिको सकारात्मक सोच चिसापानीको महत्वपूर्ण पक्ष हो। योजनाबद्ध विकाससँगै चिसापानीलाई समृद्ध, व्यवस्थित र आकर्षक वडा बनाउन चिसापानीका जनप्रतिनिधिहरू दीर्घकालीन सोचका साथ लागि परेका छन्। कार्यक्रम हाम्रो मन्थरीमा अब सुनौ मन्थरी नगरपालिका वडा नम्बर 8 चिसापानीका जनप्रतिनिधिहरूले निर्वाचनका बेला नागरिक समक्ष गरेका प्रतिबद्धताहरू, ती प्रतिबद्धताहरूको कार्यान्वयनको अवस्था, वडाका प्राथमिकता, प्राप्त उपलब्धि लगायतका विषयमा वडा अध्यक्ष एवं मन्थरी नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठसँग गरिएको यो कुराकानी।
2: अब जे प्रतिबद्धता हामीले जनताका बीचमा गरेका थियौं त्योभन्दा बडो प्लस गरेर हामीले काम गरेका छौं। जस्तो उदाहरणका लागि त्यतिखेर प्रतिबद्धता अन्तर्गतमा चाहिँ नाङ्गो तारलाई जुन चाहिँ यत्र राखिएका नेपाल विद्युत प्राधिकरणले राखेका तारहरू नाङ्गा तारहरू थिए, ती नाङ्गो तारहरू पनि हामीले आज चार दिन भयो चाहिँ त्यो नाङ्गो तारलाई विस्थापित गरेर कालो तार राख्ने काम भएको छ। यो चाहिँ प्रतिबद्धता नै थिएन र यस्ता धेरै कामहरू हामीले प्रतिबद्धता नभए पनि जनताका दिनानुदिन परेका सरकारका विषयहरूमा चाहिँ हामीले चाहिँ काम गरेका छौं। तपाईँहरूले तपाईँहरू मिडिया कर्मी पनि हुनुभएको हुनाले तपाईँहरूले स्थलगत अनुगमन पनि गर्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ। सबै चिज प्रतिबद्धतामा चाहिँदैन जस्तो लाग्छ मलाई। प्रतिबद्धता एउटा विषय हो र जनप्रतिनिधिहरूको अन्तरिक्षा अर्को विषय हो। त्यसकारण गरेका प्रतिबद्धताहरू भन्दा धेरै काम गरेका छौं भन्ने अहिले हाम्रो दावी छ।
3: गरेका प्रतिबद्धता मध्ये कृषि र रोजगारीको सेक्टरमा चाहिँ ती प्रतिबद्धता बिर्सिए जनप्रतिनिधिले भन्ने आरोप पनि लाग्ने गर्छ।
2: होइन, यो आरोपका लागि आरोप मान्छेले पर्याप्त लाउन सक्छन्। तर म के ठान्छु भने मैले मन्थली नगरपालिका 8 नम्बर वडा चाहिँ जिम्मेवारी लिइसकेपछि किसानलाई दिनुपर्ने चाहे त्यो चाहिँ साझेदारीमा होस्, किसान संघको वडाको साझेदारीमा होस्, चाहे वडाको मात्रै अनुदानमा होस्, हामीले बिउ बिजनदेखि लिएर मल टोलटोलमा पुर्याउने त्यस्तो कुनै वडा छ जस्तो पनि लाग्दैन। मैले त नगरपालिकालाई पनि भन्ने गरेका छु। अब नगरपालिकाले पनि गर्नुपर्ने विषय चाहिँ के हो भने जनतालाई अब घरमा हाम्रो गाउँघरमा हामी सबैले देखेकै विषय हो कि गाउँमा अब को को घरमा छ भन्दाखेरि बाबुआमा मात्रै घरमा भएको अवस्था छ। जेनो तेनो त्यो बाबुआमालेहरूले पनि त्यो खेतीपाती गरेकै अवस्था छ। त्यसकारण टोलटोलमा हामीले चाहिँ मलजन्य चिजहरू, खास गरी मलजन्य चिजहरू, कृषिसँग सम्बन्धित, पशु स्वास्थ्यसँग, शिविरसँग सम्बन्धित विषयहरू र स्वास्थ्य कर्मीकै कुरा पनि चाहिँ हामीले एक घर के जनतासँग स्वास्थ्य कर्मी कार्यक्रम, किशोरीसँग नर्स कार्यक्रम, विद्यार्थीसँग स्वास्थ्य कर्मी कार्यक्रम हामीले त्यतिकै चलाएन। त्यो कुनै प्रतिबद्धतामा थिएन। तर अब मान्छेलाई सेवा प्रवाह गराउने सन्दर्भमा चाहिँ अहिले हामीसँग जनशक्ति पनि पर्याप्त भएको र घर दैलो सेवा पनि गर्ने अवसर जुन प्राप्त भएको छ, यो हाम्रो जनप्रतिनिधिहरूका लागि, जनताका लागि पनि असाध्य राम्रो कुरा हो। यो सौभाग्य फेरि मलाई लाग्छ प्राप्त जनताले पाउँछन् कि पाउँदैनन् मलाई त्यसमा चिन्ता छ।
3: चिसापानीको जनताको तपाईँप्रति तपाईँको कामप्रति खासै गुनासो त छैन, तर नागरिकहरूको केही गुनासो सामाजिक सञ्जालमा कहिले काहीँ कमेन्ट हेर्दा, केही नागरिकले भनेको देख्दा अलिकति विकास भनेको चिसापानी मात्रै हो त अध्यक्षज्यू भनेर प्रश्न पनि गरिरहेको देखिन्छ, भेटिन्छ, सुनिन्छ। त्यहाँ त सानीबेसी जस्तो ठाउँ पनि छ, भतेरे जस्तो ठाउँ पनि छ, रिठे जस्ता ठाउँहरू पनि छ, तर चिसापानीको जुन मुख्य बस्ती मात्रै नै वडा हो त भन्ने खालको प्रश्न केही उब्जिएको अवस्था छ, यसलाई चाहिँ के भन्नु?
2: होइन, ठिक छ नवराजी, अब यस विषयमा चाहिँ मलाई धेरै कसैको टिप्पणी गर्नु छैन। अब मैले यस्तै कुराहरू आउँछ भनेर चिसापानी को प्रपर वड़ा को पेरिफेरी में मात्र चिसापानी को विकास करने भन्ने मेरो मकसद होइन। अब यहाँलाई सबैलाई थाहा छ मैले सामाजिक सञ्जाल मार्फत पनि राखेको छु कि मन्थली नगरपालिका हामीले निर्वाचित भइसकेपछि विनियोजित गर्ने बजेटका सन्दर्भमा मैले सामाजिक सञ्जालमा वर्षै पछि हाल्ने गरेको छु, यो वर्ष हालेको छैन, म हाल्छु कि वडाको तर्फबाट जाने बजेटहरू साबिक वडाहरूमा त्यो समानुपातिक वितरण प्रणाली अन्तर्गतै वितरण गरिएको छ। त्यस्तो चाहियो भने बरु म डकुमेन्ट पनि उपलब्ध गराइदिउँला। मलाई कुनै त्यो वडाको पेरिफेरीमा मात्रै काम गर्नु छैन। अब यसमा अलिकति हुने चाहिँ के रहेछ भने नवराजी, खास गरी चाहिँ वडा कार्यालय भनेको त्यो वडाको राजधानी भयो, केन्द्र भएको हुनाले त्यहाँ चाहिँ संघ प्रदेशबाट कतिपय योजनाहरू आउँछन् र त्यही अनुसार अलिकति फरक हिसाबले त्यहाँ देखिने स्वाभाविक हो। त्यो हिसाबले चाहिँ उहाँले टिप्पणी गर्ने आलोचना गर्ने ठिकै हो, तर मलाई लाग्छ म 8 नम्बर वडामा केही 34 वटा चाहिँ शाखा सड़कहरू छन्, त्यो कुनै पनि शाखा सड़कहरू कालोपत्रे बाहेक अरू वडाहरूमा नि मैले हेरिरहेको छु, अरू पालिकाहरू पनि मैले हेरिरहेको छु, म प्रदेश कमिटीको पनि सदस्य भएको नाताले पनि अरू जिल्लाहरू पनि म गएको छु। मलाई लाग्छ चिसापानीको त्यो शाखा सड़कहरू पनि त्यति राम्रो हुनु त तपाईँहरूलाई लाग्न सक्छ, आफ्नो वडा आफैले राम्रो भयो टोलको राम्रो भयो भन्ने तपाईँहरूलाई त आरोप लगाउन सक्नुहुन्छ, त्यो पर्याप्त ठाउँ पनि छ, त्यो सुविधा पनि छ, तर त्यस्तो होइन, तपाईँहरू जान सक्नुहुन्छ। टोल टोलको चाहिँ बाटोहरू यदि हेर्ने हो भने मलाई लाग्छ त्यस्तो सायद अन्त छैन, त्यसकारण जनगुनासो त स्वाभाविक हो। अब चिसापानीको मूल सड़क खास गरी मन्थलीबाट जाने सड़क, जखेटार जवदेव हुँदै पुरानो गाउँ जाने सड़क, एउटा कालोपत्रे सड़क चाहिँ टेन्डर घर भएर पनि म निर्वाचित हुनुभन्दा अगाडि 2-3 वर्ष अगाडि टेन्डर भएर पनि त्यो सड़क कालोपत्र थियो, त्यो सड़क कालोपत्रे गराउनका लागि नेपाल सरकारसँग तत्कालीन प्रधानमन्त्रीहरूसँग तत्कालीन पूर्वाधार विकास मन्त्रीसँग मैले झगडै गर्नु पर्यो, तपाईँले देखिहाल्नु भएको छ, मैले त्यतिखेर पनि मिडियाबाजी गरेकै थिएँ। किन गरेको भन्दाखेरि राज्यले दिएको काममा त हामीले सिरियसली नलाग्ने हो भने चाहिँ चिज त पुरा नहुने रहेछ नि, त्यसकारण स्थानीय जनप्रतिनिधि जति मात्रामा चाहिँ एक्टिभ भयो, जति मान्छे जनप्रतिनिधिहरू कसियो त्यति धेरै काम गर्न सकिँदो रहेछ भन्ने विश्वास मैले लिएको छु। त्यसकारण तपाईँहरूले देखिहाल्नु भएको छ त्यो सड़क त्यति सेर बनाइसकेपछि सड़क सौन्दर्यका लागि भनेर मैले बिरुवा पनि रोपेँ। किन रोपेँ भन्दा त्यहाँलाई अलिकति चिसापानीले अरू ठाउँभन्दा अलिकति धार्मिक सांस्कृतिक पर्यटकीय हिसाबले प्रवर्धन गर्नु भन्ने हिसाबले तपाईँले देखिहाल्नु भएको छ। तपाईँ हामी आखिरी यही नगरपालिकाभित्रकै बासिन्दा हौ, त्यहाँ चाहिँ तत्कालीन अङ्ग्रेजसँग लडाइँ लड्ने सहायक गढीको रूपमा चिसापानी गढी पनि रहेको छ, त्यसलाई पुनर्व्यवस्थापन गरिदिएका छौँ। आखिरी गाईखुराबाट भीमसेन डाँडासम्म जाने पदमार्ग लगभग 24 वटा श्रेणी हामीले बनाएका छौँ, त्यतिकै बनाएको होइन त्यो, अब कति हामीले त्यसलाई प्रमोट गर्न सक्छौँ, कति जिल्ला समन्वय लगायतका रामेछापको स्थानीय निकायले कसले त्यसलाई प्रमोट गर्न सक्छौँ। आखिरी चिसापानीको मात्रै पर्यटन प्रवर्धन हुने होइन, चिसापानीमा आउने पर्यटक एक दिन मन्थली बस्न सक्छ, एक दिन खाँडदेवी जान सक्छ, यो सबै हाम्रो के हो भन्दाखेरि हामीले चाहिँ चिसापानी लगायत रामेछापलाई अलिक पर्यटन प्रबन्धन गर्ने उद्देश्यका साथ जति पनि पूर्वाधारहरू बनिया छन् त्यो पर्यटन प्रबन्धन गर्ने उद्देश्य र मान्छेलाई स्वरोजगारसँग जोड्ने विषय, कृषिसँग जोड्ने विषय, आखिरी पर्यटकहरू अथवा बाह्य अथवा आन्तरिक पर्यटक जो आए पनि आखिरी स्थानीय रूपमै उत्पादन भएको चिजहरू सेवन गर्नु पायो भने उहाँहरू पनि खुसी हुने र हामीले पनि विषादी रहित चिजहरू चाहिँ सेवन गराउन पाउने कुरा पनि हामी सबैको गर्वको विषय हो र खास गरी चाहिँ सरकारले चाहिँ मैले सुनेको मैले त्यसको अनुभूति त गर्नु पाइनँ, मेरो काका पनि पूरै प्रधान पञ्चायत कालमा चाहिँ उहाँ चाहिँ वडा अध्यक्ष हुनुहुन्थ्यो, साबिक हाम्रो 6 नम्बर वडा थियो, उहाँ चाहिँ कलकत्तामा हुनुहुन्थ्यो, त्यतिखेर उहाँले मलाई के सुनाउनुहुन्थ्यो भने हामी गाउँ फर्क अभियान त्यतिखेरको तत्कालीन सरकारले अभियान चलाएका कारणले म गाउँमा आएँ, म वडा अध्यक्ष भएँ र अविच्छिन्न मैले सेवा गरेँ, चिसापानीको नागरिकको सेवा गरेँ भन्नुहुन्थ्यो। त्यस्तै हो, हामीले अलिकति सरकारले नीतिगत हिसाबले चाहिँ नेपालमै पोलिसी एउटा बनाएर स्वरोजगार सृजना गराउने र नेपाली नागरिकहरूले नेपालमै बस्ने वातावरण हामीले राज्यको तर्फबाट खास गरी संघीय सरकारको तर्फबाट यसलाई अलिकति व्यवस्था भएको छ, यसलाई व्यवस्थापन गर्ने अब हामी आशा गरौँ, नयाँ सरकार आएको छ, यसले केही न केही नीतिगत योजनाहरू ल्याउँछ भन्ने विश्वास छ, अब जनताले अपेक्षा पनि त्यही गरे हो, त्यतिकै लगभग 2/3 को सरकार बनिया छैन, हामी सबैको अपेक्षा त्यो हो, अब कति गर्छन् त्यसमा भन्नु सकिदैन अब अहिलेको गतिविधि हेर्दाखेरि त त्यति धेरै सन्तुष्ट गर्ने ठाउँ त छैन तर असन्तुष्ट जाहेर गरिहाल्नुपर्ने समय पनि भइ नसकेको हुनाले स्थानीय सरकारको तर्फबाट हामीले गर्न सक्ने काम चाहिँ मलाई लाग्छ खास गरी आठ नम्बर वडा मन्थलीको आठ नम्बर चिसापानीमा चाहिँ गर्नु बाँकी छ जस्तो त्यस्तो मलाई लाग्दैन
3: हजुरको पुर्खाले जुन खालको गाउँफरको अभियान सञ्चालन गरेर त्यो खालको योगदान गरी चिसापानीका नागरिकको सेवा गरे भनेर तपाईँलाई सुनाउनु भयो अहिलेको अवस्था झन् दर्दनाक छ तपाईँले सड़क पुर्याउनु भएको छ तपाईँ लगायत त्यहाँका नागरिकको जुन सहजीकरण सहयोग होला पहल होला सड़क पुगेको छ विद्युत छ खानेपानी पैसा तिरेर भए पनि घरमै धारा झरेको अवस्था छ विद्यालयका त्यस्ता पूर्वाधारहरू बनेका छन् गुणस्तरीय शिक्षाका लागि यहाँहरू लागिराख्नु भएको छ तर तपाईँकै ठाउँका धेरै घरहरू खण्डहरू भयो भनेर हामीले समाचारहरू पढ्न देख्न र लेख्न त्यो हेर्न पाउँदाखेरि पनि हामीलाई अलिक दुःख पनि लागिराखेको अवस्था छ अबको अवस्थामा चाहिँ के होला हिजो पुर्खाले गरेको जस्तो हामी गर्न सक्छौ
2: यस्तो छ नवराजी अब खास कुरा चाहिँ के रहेछ भने यो सबभन्दा दुर्भाग्य चाहिँ सदरमुकाम नजिक हुनु भनेको सबभन्दा दुर्भाग्य रहेछ त्यो ठूलो ठूलो साहु घर नजिकै सानो झुपडीवाला घर हुनेलाई ठूलो तनाव हुँदो रहेछ किनभने त्यो जतिखेर पनि माथिबाट जे के झर्छ र हामी कुन दिन मर्छौँ भन्ने कुरा डर भए जस्तै यो सदरमुकामबाट नजिकै भएको वडा भएको हुनाले त्यहाँ तपाईँहरू खास गरी चाहिँ संचारकर्मी साथीहरू नियमित जाने ठाउँमध्ये एउटा चिसापानी पनि हो अब यो चिसापानीमा मात्र होइन यो देशभरिको समस्या हो यो यसको दोषारोपण अहिले स्थानीय सरकारको प्रतिनिधिहरूलाई सोधेर यसको समस्याको समाधान हुनेवाला छैन मलाई के लाग्छ भने यसको निम्ति सरकारले मैले अघि नै भने एउटा नीतिगत योजना बनाएर गाउँलाई कसरी व्यवस्थापन गर्ने हाम्रा आखिर हाम्रो भूगोलमा नहुने चिज के पनि छैन सबै चिज हुन्छ तर त्यसको व्यवस्थापन गर्न सरकारले खास योजना नल्याएका कारणले हामी स्थानीय सरकारले त्यसलाई केही गर्न नसक्ने रहेछौँ तर हामी प्रयत्न के गर्दैछौँ भने चिसापानी मात्र होइन मन्थली नगरपालिका समग्र मन्थली नगरपालिकामा कसरी व्यवस्थापन गर्न सक्छौँ मैले वडा अध्यक्षको हिसाबले कार्यपालिकाको बैठकमा छलफल पनि गर्ने गरेका छु अब यसलाई कसरी व्यवस्थापन गर्न सक्छौँ हामी खास गरी स्थानीय उत्पादनहरूलाई स्थानीय रूपमै प्रवर्धन र प्रयोग कसरी बढीभन्दा बढी गराउन सक्छौँ र किसानहरूलाई त्यो प्रोत्साहन कसरी दिन सक्छौँ भन्ने हामी योजना बनाउँदैछौँ यद्यपि हाम्रो समयावधि त धेरै छैन अर्को आउने साथीहरूले पनि त्यसलाई विशेष ध्यान दिनुपर्छ भन्ने मैले निर्वाचनपछि त सुझाव दिउँला त्यो हिसाबले चाहिँ हामीले खास गरी गाउँमा उत्पादन भएको चिजलाई गाउँमै रहने गरी गाउँमै खाने गरी हामीले योजना बनाउनु पर्छ त्यसको निम्ति चाहिँ मैले पटक पटक चाहिँ जिल्ला समन्वय समिति विभिन्न पालिकाको प्रमुखहरूलाई पनि मैले के भनेका थिएँ भने एकपटक अरूले के गर्छ थाहा छैन संघीय सरकारको ऐन कानुन के छ त्यो पनि हामीले वास्ता नगरौँ तर रामेछाप जिल्लामा भएका उत्पादनका चिजहरू यहीँ खपत गराउने काम गरौँ र आयाती चिजहरू खास गरी हामीले नभई नहुने चिज त त्यस्तो केही भारत अथवा हाम्रो छिमेकी देश अथवा कहीँ छिमेकी जिल्लाहरूबाट आउनु परेको पनि त्यस्तो जरुरी छैन हामी गोलभेडा नखानु बित्तिकै ठहरै मरिहाल्ने अर्को के चिज नहुनु बित्तिकै भुतुकै हुने त्यस्तो त होइन नि हामी तर हामी हिजो सिस्नु भ्याकुर ढिँडो आखिर कोदोको रोटी मकै खाएकै मान्छे हौ नि त हामी तर हामीले त्यसलाई व्यवस्था गरेर अहिले हामी अलिकति नभइकन पनि दुनियाँलाई देखाउने भएर हामी अलिकति बिग्रिरहेका छौँ त्यो कुरालाई उजागर गराउनुपर्छ त्यो काम चाहिँ फेरि स्थानीय सरकारले नै गर्ने हो त्यसको निम्ति हामी रामेछाप जिल्लाको सबै आठैवटा पालिका र 64 वडाका जनप्रतिनिधि अलिकति सिरियसली लाग्ने हो भने मलाई लाग्छ असम्भव छैन रामेछाप जिल्लामा खाद्यान्न चिज आयातित गरेर खानुपर्ने अवस्था नै देख्थिनँ म हामीले किनभने हिजो हामीले त्यही ढिँडोलाई अपमान गऱ्यौँ त्यही च्याख्लालाई अपमान गऱ्यौँ अहिले ठुल्ठुलो सहर बजारहरूमा तपाईँ जानुहोस् ढिँडो र च्याख्ला खाने मान्छेहरूको लाइन छ त्यसकारण हामीले हिजो जे गरेर छौँ त्यो सही रहेछ भन्ने कुरा हामीले आज पुष्टि हुँदैछ समाजमा त्यो देशमा संसारमा यो पुष्टि हुँदैछ त्यसकारण हामीले यसलाई प्रमोट गर्ने काममा स्थानीय सरकार लाग्नुपर्छ त्यसका निम्ति अलिकति निर्णय गर्ने क्षमता भएको मान्छेहरू चाहिँ स्थानीय निकायमा आउनुपर्छ भन्ने कुरा चाहिँ मलाई लाग्छ त्यसकारण यसको व्यवस्थापन हामी सहजमा गर्न सक्छौँ केही हुन्छ गर्नुपर्छ तर त्यसका निम्ति जनप्रतिनिधिहरूको इच्छा शक्ति राम्रोसँग हुनुपर्छ कुण्ठा पालेर लोभ लालचा देखाएर समाज रूपान्तरण हामी गर्न सक्दैनौँ समाज बिचरा ती समाज जनता महान हुन् तर ती जनताहरूलाई हामीले कतातिर डोडाउने त्यो जनतालाई कुन समाचारहरू सुनाउने सकारात्मक समाचार सुनाउने कि नकारात्मक समाचार सुनाउने कि भन्ने मूल कुरा हो त्यसका निम्ति स्थानीय सरकार कठोर भएर लाग्नुपर्छ तर जनताको हित विपरीत होइन जनताको हित सहित योजना भनेर लाग्ने हो भने मलाई लाग्छ तपाईँ देख्नुहुन्छ अब म अरू त धेरै अहिले कुरा गर्नु मिल्दैन म चिसापानीकै अध्यक्ष भएको नाताले तपाईँ आफैले पनि देख्नु भएको छ कि चिसापानीमा हिजो के थियो अहिले तपाईँ यसो बिहान 7 बजेतिर पुग्नुभयो भने तपाईँले प्रत्येक प्लास्टिक पोकामा दुधको पोका घर घरमा लगिदिएको देखिन्छ. त्यो कसले गर्यो? त हामीले नै गर्यौँ. गर्नु चाहँदाखेरि सोच्दाखेरि इच्छा शक्ति हुँदाखेरि हुँदो रहेछ नि त. हामीले त्यो कृषि संकलन केन्द्र बनाएका छौँ, त्यहाँ दुग्ध संकलन केन्द्र छ, त्यहाँ दुध चेक जाँच गर्ने चिजहरू छन्. त्यो सबै चिज कसले गर्यो भन्दा हामीले नै गर्यौँ, किन त्यो गर्नु सकिँदो रहेछ नि त. अब गोलभेडा खेती चिसापानीमा 200+ गोलभेडा खेती हामीले अहिले चाहिँ बेमौसमी गोलभेडा खेती गराइराखेका छौँ. मन्थलीमा आएको अधिकांश गोलभेडा चिसापानी गोलभेडा, त्यो न त्यो कुनै फ्रिजमा राख्नुपर्ने हुन्छ, त्यो त 1 महिनासम्म बिग्रिँदैन. यस्ता चिजहरूमा हामीले प्रमोट गर्नुपर्छ किसानहरूलाई. हामी त्यसका निम्ति बिउ बिजन दिइराखेका छौँ, त्यसका निम्ति प्रविधि मैत्री बनाउनका निम्ति कृषि प्राविधिलाई फिल्डमा खटाएका छौँ. कुन बेलामा के गर्ने, कुन बेलामा औषधि छिट्नुपर्ने, कुन बेला नछिट्नुपर्ने, कुन बेला पानी हाल्नुपर्ने, यो किसानहरूलाई सबै कुरा थाहा छैन. बिचरा त्यो किसानहरू अनभिज्ञ हुनुहुन्छ, उहाँलाई हामीले शिक्षा त्यो सम्बन्धी शिक्षा दियौँ भने मलाई लाग्छ सुध्रिन्छ. अब त्यो सँगसँगै चाहिँ अहिले पछिल्लो समय हामीले पुष्प व्यवसाय पनि हामीले सुरु गर्न खोजेका छौँ, किनभने बाँदरले ज्यादा दुःख दियो. अब बाँदरलाई नियन्त्रण र नियमन गर्नको लागि स्थानीय सरकारले अन्तिम प्रयत्न हामीले गर्यौँ, तर हामीले सक्त रहन्छौँ. किन सक्त रहन्छौँ भने यो सङ्घीय कानुनमा यसमा समस्या छ कि हामीले उसलाई नियन्त्रण गर्ने भनेको मार्ने नै हो, अर्को विकल्प छैन हामीसँग. कानुन त त्यसलाई त्यो वर्जित गरिएको छ, त्यसकारण त्यसलाई पनि हामीले नियन्त्रण गर्न सक्ने स्थिति भएन. यो विषयमा चाहिँ सङ्घीय मन्त्रीहरूसँग नै हामीले छलफल गरौँ, यसलाई अलिकति ऐन संशोधन गरेर भए पनि केही गर्न सकिन्छ, त्यसको पुनर्व्यवस्थापन गरौँ भन्यौँ हामीले. तर हामी विकासोन्मुख राष्ट्रका मान्छे, विकासशील राष्ट्रले चाहिँ बाँदर ल्याएर ट्रकमा ल्याएर हाम्रै भूगोलमा खनाउँदा पनि हामीले हेर्नुपर्ने बाध्यता हामीसँग छ. किन त्यो भयो भन्दा हाम्रा गरिबीको कारणले त्यो भयो, त्यो गरिबीको कारणले त्यो हुँदो रहेछ. त्यसकारण यस्ता चिजहरूमा हामीले अलिकति सिरियस हुनैपर्छ. र हामी कुनै एउटा वडाध्यक्ष अथवा कुनै एउटा मेयर लागेर मात्र हुने, यो समग्र यो देशको 753 वटाको पालिका र सङ्घ प्रदेशका सबै लाग्यो भने मलाई लाग्छ असम्भव चाहिँ म केही देख्दिनँ. सबै हामी गर्न सक्छौँ, तर हाम्रो इच्छा शक्ति कति हुन्छ त्यसमा भर पर्छ. अब तपाईँले देखिहाल्नु भएको छ, अब अरू कृषि क्षेत्रसँग स्वास्थ्यसँग तपाईँले हिजो चाहिँ 169 दिनमा त भवन शिलान्यास गरेर उद्घाटन गराउने मान्छे मै छु त, मन्थली नगरपालिका 8 नम्बर वडा.
3: मैले यही कुरा जोड्न लागेको थिएँ, तपाईँको कार्यकालमा ठ्याक्कै म तपाईँ आफैलाई नागरिकले त त्यो खालको एनालाइसिस त गरिरहेकै अवस्था छ. तपाईँ आफैले चाहिँ गर्वको साथ भन्नुपर्दा मैले यो काम चाहिँ राम्रो गरेँ भनेर चाहिँ तपाईँ कतिवटा काम भन्न सक्नुहुन्छ?
2: अब यो कतिवटा भन्ने भनेर तपाईँलाई नै तनाव हुन सक्छ. मैले त यति गरेँ भनेर त अब यो जनताले नपत्याउने कुरै छैन, किनभने जनताकै घर दैलोमै बनिराखेका संरचनाहरू देख्दाखेरि नपत्याउने कुरै भएन. अब म कहाँबाट सुरु गरौँ र कहाँ अन्त गरौँ भन्ने मलाई तनाव चाहिँ छ, किनभने त्यति धेरै काम गरेका छु भन्ने म आफैलाई घमण्ड छ. त्यो घमण्ड होइन, यो सत्य कुरा हो. फेरि यो आम जनताले देखिने सुन्ने छुनु सक्ने हिसाबले बनिया छ. हामीले निर्वाचित भइसकेपछि तपाईँ आफै पनि हाम्रो छिमेकी वडाको मिडिया कर्मी भएको हुनाले मलाई एउटा गर्व के छ भने तपाईँले चाहिँ जो यो अवसर प्राप्त दिलाइराख्नु भएको छ यो मेरो लागि निकै ठुलो अवसर हो. खास गरी चाहिँ हामी सबभन्दा पहिला चाहिँ हामीले वडा कार्यालय बनायौँ. मैले अघि नै भने 169 दिनमा शिलान्यास गरेर उद्घाटन गरेको. अहिले तपाईँ त्यो कार्यालयमा जानुभयो भने मलाई लाग्छ त्यहाँ नभएको चिज केही छैन, त्यो एक किसिमको सङ्ग्रहालय हो. त्यहाँ कुटो कोदालोदेखि हलो जुगासम्म त्यो, र आजभन्दा 20-50 वर्ष अगाडि चिसापानी के थियो र अहिले के छ भन्ने कुरा फोटो हेरेपछि पनि ठ्याक्कै थाहा पाउनुहुन्छ. एक किसिमको त्यो पर्यटन मन्त्रालयको रूपमा त्यसलाई हेर्न सकिन्छ. त्यो मलाई सबभन्दा गर्व लागेको विषय त्यो हो, किनभने म आफै लागेर गरेको विषय हो. म फेरि अर्को पटक अध्यक्ष पनि हुन्न र मेरो अन्तिम दिन हो, तपाईँसँग अन्तिम पटक म अन्तर्वार्ता दिँदैछु, किनभने भोलि दिएँ भने फेरि पहिलो अन्तर्वार्ता हुन्छ. त्यो हिसाबले चाहिँ तपाईँले बुझ्नुहुन्छ. अब त्यो सँगसँगै चाहिँ अर्को गर्व गर्ने विषय भनेको शिक्षा क्षेत्रमा चाहिँ अब हिजो के थियो अहिले के छ भन्ने कुरा तपाईँले त्यो शिक्षा शाखासँग त्यसको डाटा लिनुभयो नि हुन्छ. शिक्षामा केही न केही हामीले गरेका छैनौँ त भनेका छौँ, तर केही न केही सुधार भएको छ.
3: हस्, धन्यवाद.
2: धन्यवाद.
0: रामेछापको मन्थरी नगरपालिका वडा नम्बर 8 चिसापानीका जनप्रतिनिधिहरूले निर्वाचनका बेला नागरिक समक्ष गरेका प्रतिबद्धताहरू, ती प्रतिबद्धताहरू कार्यान्वयनको अवस्था, वडाका प्राथमिकता, प्राप्त उपलब्धि लगायतका विषयमा वडाध्यक्ष एवं मन्थरी नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठसँग गरिएको कुराकानी सुन्दा सुन्दै रेडियो कार्यक्रम हाम्रो मन्थरीको आजको समय सकियो. कार्यक्रमका आजको अंक तपाईँलाई कस्तो लाग्यो? आफ्ना सुझाव, सल्लाह र प्रतिक्रिया अवश्य दिनुहोला. साथै मन्थरी नगरपालिका, नगरपालिकाका विषयगत शाखाहरू वडा कार्यालयहरूले सम्पादन गरेको कामका बारेमा कुनै प्रश्न वा जिज्ञासा छन् भने तपाईँले हाम्रो फोन नम्बर 0485 फोन गरेर रेकर्ड गराउन वा टिपाउन पनि सक्नुहुनेछ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। कार्यक्रमको अर्को अंकमा यहाँका सुझावहरू समेतलाई समेटेर नयाँ विषयवस्तुका साथ आउने नै छौं। आजको कार्यक्रमबाट मनोवराज श्रेष्ठ सहित कार्यक्रम उत्पादक टीमलाई पनि बिदा दिनुहोस्। अर्को कार्यक्रममा फेरि भेटौंला। नमस्कार।

0: नमस्कार। देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएनको प्रस्तुति कार्यक्रम पोषण संवादमा यहाँलाई हार्दिक स्वागत छ। म दीपक आचार्य। कार्यक्रम पोषण संवादमा आज हामी बाढ़ी प्रभावित क्षेत्रको पोषणको बारेमा र बालबालिकाका विभिन्न पक्षमा आज हामी कुराकानी गर्छौं। त्यसको लागि बालबालिका शान्ति क्षेत्र अभियान सिजबका अध्यक्ष तिलोत्तम पौडेल हाम्रो स्टुडियोमा हुनुहुन्छ। यहाँलाई स्वागत छ।
1: हस्, धन्यवाद। नमस्कार।
0: हजुर, सबैभन्दा पहिले तपाईँ घटनै भएको दिन रसुवा जानुभयो, परिवारको हिसाबले पनि तपाईँको आफन्त पर्नुभयो होइन, र सुरुमा चाहिँ त्यो विपत्तिले कस्तो अवस्था सिर्जना गर्यो, तपाईँले देखेको कुराहरू अलिकति बताइदिनुहोस्।
1: धन्यवाद। अब 10 गते त पुग्दाखेरि 10 गते राति नै भइसकेको थियो, खास 11 गतेदेखिबाट प्रत्यक्ष रूपमा त्यहाँ मेरो हाम्रो उपस्थिति भयो। अब यो उत्तर गया वार्ड नम्बर 5 पर्छ, त्यो म पुगेको ठाउँ जहाँ जान यात्रा निकै कठिन थियो। करिब 12 घण्टाको मोटरसाइकल यात्रा, त्यही पनि लड्दै पढ्दै, अनि हिलो बाटो, बाटोहरू त्यति राम्रो थिएन र कतिपय ठाउँमा चाहिँ बाइकहरू धकल्नुपर्ने, बोक्नुपर्ने स्थिति थियो। त्यो बाटो काटेर हामी पुग्यौँ। अब पुग्दाखेरि बस्तीहरू सबै उजाड देखिन्थे, मान्छेहरूका गलाहरू चाहिँ बन्द थिए। मान्छेहरूको चाहिँ चाहे त्यहाँको शिक्षक होस्, स्थानीय शिक्षकले पनि कसैले आफ्ना परिवारका सदस्य गुमाएका थिए, कसैले आफ्ना बालबालिका गुमाएका थिए। अब परिवारका सदस्यहरूले पनि आफन्त छरछिमेकका मान्छेहरू गुमाएको स्थिति थियो। जनप्रतिनिधिले त त्यहाँको उपाध्यक्ष चमेली गुरुङले त आफ्नो भाइसहित 24-25 जना गुमाएको स्थिति थियो। त्यसै गरी पालिकाको अध्यक्षले पनि आफ्ना इष्टमित्रहरू गुमाएका स्थिति थिए। संचारकर्मी, त्यहाँका संचारकर्मीहरूले जो चाहिँ नियमित संचार माध्यमबाट सूचना दिनुहुन्थ्यो, उहाँहरूले पनि गुमाउनु भएको थियो। सुरक्षा निकायले गुमाएका थिए र त्यस्तो बेलामा पनि फेरि उहाँहरू अरूको उद्धार राहत पुनस्थापनामा के गर्न सकिन्छ भनेर लागिराख्नु भएको थियो। तथापि धेरै व्यवस्थित हुन सकेको थिएन। सेल्टरहरू, अहिले हामी जुन खालको कुराहरू सेल्टरहरूका कुराहरू गरिरहेको थियौँ, त्यस्तो केही व्यवस्थित हुन सकेको थिएन। मान्छेहरू आएर उत्तर गयाको माथि रहेको शिवालय स्कुल र नीलकण्ठ स्कुलमा मान्छेहरू बसिराख्नु भएको थियो र त्यति धेरै व्यवस्थित थिएन। र हामी सँगसँगै जाँदै गर्दाखेरि अब त्यहाँको स्थानीय, म त पहिला त स्थानीय सरकारलाई धन्यवाद दिन चाहन्छु, त्यस्तो विपदमा आफू प्रभावित हुँदाहुँदै पनि उहाँहरू आफै क्रियाशील भएर लाग्नु भएको थियो र सँगसँगै अरू नागरिक संघ संस्थाहरू पनि गएको थिए र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको सदस्य संस्था जागृति बाल तथा युवा सरकार नेपालले चाहिँ पनि त्यहाँ गएर भोलिपल्टबाटै गएर अब यो यहाँ मनोविमर्शको कुराहरू, कोअर्डिनेसनको कुराहरूमा चाहिँ त्यो संयोजनकारी भूमिका निर्वाह गर्नको लागि लागिराख्नु भएको थियो।
0: हजुर, अब त्यहाँ धेरै पक्षहरू छन्, तर अलिकति विशेष रूपमा तपाईँ बालबालिकाको क्षेत्रमा लागेको हिसाबले त्यहाँ हेर्दाखेरि, अनुगमन गर्दाखेरि, यस्तो बेलामा चाहिँ बालबालिका, सुत्केरी महिलाहरूको पोषणको अवस्था कस्तो हुँदो रहेछ, के कुराहरू राहतमा पुग्दा रहेछ?
1: अब अहिले अब आज घटनाको 25 दिन, करिब 25 दिन आज भयो जस्तो लाग्छ। यो 25 दिनको हेर्दाखेरि सुरुको दिनबाट अहिलेसम्म आइपुग्दाखेरि धेरै चेन्ज भएको छ। पहिलो कुरो त अब मान्छेहरू पहिलो दोस्रो दिन तेस्रो दिन त बालबालिकाको पोषणको कुरा भन्दा मान्छेहरू चाहिँ आफ्नो मान्छे भेटिन्छ कि भनेर खोज्ने कुरा, खानेकुराको चिन्ता कसैलाई पनि थिएन कि कसरी मान्छे खोज्ने, आफ्नो मान्छे फेला पर्छ कि, त्यो हराएको मान्छे, बेपत्ता भएको मान्छे गर्छ कि भन्ने एकातिर थियो भने अर्कोतिर चाहिँ जो चाहिँ बचेर आउनुभएको छ उहाँहरूको कुरा पनि सँगसँगै थियो। विशेष गरी बालबालिकाको कुरा, बालबालिकालाई चाहिँ कसरी रोक्ने, उनीहरूले बाबुआमा खोजिरहेको हुन्छन्, बाबुआमा भएका त सँगै हुने भयो, नभएकाले चाहिँ बाबुआमा खोजिरहेको छन् मेरा बाबुआमा खोइ भन्ने, र त्यो राखेको चाहिँ अब सेल्टरहरूबाट पनि बाहिर निस्कने, आफै हिँड्न खोज्ने, रुने, कराउने, चिच्याउने, हाम्रो बाबामा खै भन्ने खालको बालबालिकालाई थियो। अब सुत्केरी गर्भवती महिलाको त अब तपाईँहरूले यहाँभन्दा अगाडि पनि एउटा स्टोरी तपाईँहरूले बजाउनु भयो जस्तो लाग्छ मलाई, त्यो रसुवाकै हो। अब सुत्केरी गर्भवतीको लागि त अब छुट्टै त्यस्तो व्यवस्थित केही कक्षहरू व्यवस्थित थिएन, अब बिस्तारै उहाँहरूलाई त्यो गर्न थाल्यो। र अब सुरुका दिनमा त फेरि त्यो उत्तर गया गाउँपालिका त कस्तो भयो भने ओझेलमा पर्यो, किनभने हेलिकप्टर माथि उद्धारका निम्ति भनेर गयो, तर त्यहाँको वरिपरिको उद्धारका निम्ति चाहिँ नि खासै संघीय सरकारबाट संयोजनकारी भूमिका निर्वाह हुन सकेन, किनभने सबैको टार्गेट के भयो भने टनेलतिर, मासतिरतिर, त्यो खोलाकोबाट छेउछेउ जंगलतिर भएका मान्छेहरूसँग केन्द्रित भयो, तर त्यहीँको अलिकति चाहिँ ओझेलमा पर्यो। अब सडक सम्पर्क चाहिँ विच्छेद थियो, अनि बत्ती थिएन, अनि बत्ती नभएपछि नेटवर्क राम्रोहरु नभएपछि अब यो यो सामाजिक सञ्जालहरु पनि एकदम पर्याप्त रूपमा चलेको थिएन त्यस्तो बेलामा अब गाउँघरमा जे पाइन्थ्यो चाउचाउ बिस्कुट फ्रुटी यस्तो चाहिँ लाने बाँड्ने हुन्छ अब त्यो पोषणको दृष्टिकोणले त्यो खाने विषय होइन खानेकुरा होइन तिनीहरू तर पनि आपतकालीन अवस्थामा चाहिँ त्यो प्रयोग भएको थियो जसले र बिस्तारै बिस्तारै त्यसलाई नेपाल सरकारका तीनटै तहका सरकारहरू हामी नागरिक संघ संस्था संचारकर्मीहरूले बिस्तारै अब यो बेलामा चाहिँ अब यो हिजो अस्तिको कुरो चाहिँ आपतकालीन थियो तर अब यो आपतकालीन विषयबाट अब हामी बिस्तारै गुद्रदै अगाडि बढेका छौँ अब चाहिँ पोषणयुक्त खानेकुरामै जोड दिउँ हामीले संघ संस्थाहरूले दिने खानेकुराहरू पनि अब पोषणयुक्तमै जोड दिउँ भन्ने खालको पहिरवी हुन थालिसकेपछि बिस्तारै अहिले पोषणका कुराहरूलाई पोषणका कुराहरू हाइजेनिक किटका कुराहरू अब महिनावारी प्याडका कुराहरू अब यसो हेर्दाखेरि चाहिँ मान्छेले त महिनावारी प्याड छुटिरहेको थियो अब पानीहरू शुद्ध थिएन खानेपानीको कुरा पोषणसँग पनि यो विषय पनि जोडिन्छ पानीहरू चाहिँ काम कसरी त्यो शुद्धता गर्ने कुराहरू र त्यो खालको कुरा थियो अब त्यो बेलामा मान्छेलाई प्रेसर हुन्छ अब गर्भवती त्यहाँ दुईजना महिला भेटेको थिएँ मैले त्यति बेला अनि त्यो उहाँहरूलाई प्रेसर जाँच्नको लागि चाहिँ त्यो के भन्छ हामीसँग प्रेसर नाप्ने पनि भेटिएको थिएन त्यहाँ पहिलो दोस्रो दिन त त्यस्तो थियो तर पछि बिस्तारै त्यहाँ स्वास्थ्य कर्मीहरू आउनुभयो अरू पनि जान थाल्नुभयो र अहिले त्यसलाई चाहिँ बिस्तारै त्यो मान्छेहरू चाहिँ बिस्तारै नर्मल लाइफतिर आउन खोज्नु भएको छ तर त्यो नर्मल लाइफ भनेको चाहिँ अब फेरि एकदमै धेरै अगाडि बढेको नर्मल लाइफ होइन त्यो पहिलो दोस्रो दिनको तुलनामा चाहिँ केही इम्प्रुभ भएको मात्रै हो तथापि हामीले चाहिँ पोषणयुक्त खानेकुरामा सुत्केरी गर्भवती महिला अब दीर्घ बिरामीहरू जो हुनुहुन्छ ज्येष्ठ नागरिकहरू हुनुहुन्छ उहाँहरूले सुत्ने बेलामा चाहिँ खानाभन्दा खाली पेटमा के खाली पेटमा औषधि खाइसकेपछि के खानेकुराहरू खाने राति अब सेल्टर छ तर अब राति दुई बजे केही खानेकुराहरू खाएर हुन्छ अब औषधि नै बगेको छ धेरैजनाको मैले के औषधि खाछु भन्ने पनि थाहा थिएन अब त्यो जस्तै आइरन चक्की खाइराख्नु पर्ने गर्भवती सुत्केरीहरूका कुराहरूमा चाहिँ त्यो आइरन चक्की त्यति बेला सुरुमा भेटिन्थेन तर यो बिस्तारै अब सबैको साथ सहयोग सहकार्यले चाहिँ त्यो केही हुँदै गएको छ तथापि अझै पनि हामीले चाहिँ नि सामाजिक सञ्जालतिर हेऱ्यौँ भने चाहिँ अझै पनि रात गाउँतिर उठिरहेको छ अब त्यहाँ त अब रातभन्दा पनि अब दिगो कसरी गर्ने कुराहरू जोडिया छ यतातिर अझै पनि चाउचाउ बिस्कुट उठाउने अनि गाडीमा राख्ने अब हाम्रो उद्योग वाणिज्य संघ हाम्रो सामाजिक संघ संस्था हाम्रा युथ क्लब र स्कूलमा बालबालिकाहरूले पनि रसुवाको बाढीको बेलामा हामीले सहयोग गर्न पर्दैन र अन्त अन्त जिल्लाबाट पनि अझै पनि अनि उठाउँदाखेरि पनि व्यापारीहरूले पैसा दिनुभन्दा त आफ्नो पसलमा भएको एक कार्टुन दुई कार्टुन चाउचाउ दिन बिस्कुट दिन फ्रुटी दिन सजिलो भयो भनेर त्यसरी उठाइरहेका छन् हामी सिजप जेसिवाइसिएन हामी अरू पिस हिमालयन अरू हामी संस्थाहरू मिलेर काम पनि गरिरहेछौँ कारितास जर्मनी ले त्यहाँ रसुवामा काम पनि गरिरहेछौँ हामीले चाहिँ त्यस्तो सामाजिक सञ्जालमा देखौँ भने चाहिँ तत्काल चाहिँ यो सामान यो पोषणयुक्त सामान मात्र पठाउनुहोस् भनेर भनिरहेको छु यो बाल मैत्रीको दृष्टिकोणबाट पोषण मैत्रीको दृष्टिकोणबाट पनि र स्वास्थ्य यी सबै दृष्टिकोणबाट पनि यो कुरामा ध्यान दिनु भन्ने हिसाबले हामी त्यसलाई पैरवी चाहिँ गरिरहेका छौँ
0: त्यत्रो ठुलो बाढी आउँदाखेरि त्यहाँको अब कृषि योग्य जमिन त बगिहाल्यो पारीबाट जुन तरकारी दुधहरू आउँथ्यो बजारमा होइन त्यसको नि बाटोघाटोले गर्दाखेरि समस्या किसानहरू नै आफै पीडित भएर अर्को समस्या अब यसलाई चाहिँ सन्तुलित अवस्थामा पोषणकै हिसाबले कृषिको हिसाबले त्यसलाई व्यवस्थित बनाएर लानको लागि चाहिँ अब के गर्नु पर्ला
1: अब यसो छ अब तपाईँको खोलाको छेउछाउमा भएका खोलासँग जोडिएका नदीसँग जोडिएका त खेतीयोग्य जमिनहरू त सबै नष्ट भए होइन अब त्यो पसलहरू पनि अब पहिला पसलहरू ल्याउने बेच्ने भनौँ न हाम्रो दुध डेरीहरू त्यस्तो कुराहरू चाहिँ अब तल भेलको त केही पनि बाँकी छैन त्यो अब त्यो त एकादेशकोमा चाहिँ पहिला थियो भन्ने हो पहिलाको फोटो भिडियो हेरेर चित्त बुझाउने हो अहिले तर अब यस्तो बेलामा चाहिँ दुईटा कुरालाई अलिकति बढी ध्यान दिनु पर्यो एउटा कुरा चाहिँ नि हाम्रो चाहिँ जुन क्षेत्रमा छ माथि गाउँतिरको त्यसलाई चाहिँ नि अहिले चाहिँ मैले पाएको जानकारी अनुसार चाहिँ रसुवाको कुरा गर्दाखेरि कालिका स्थान अनि धारापानीमा चाहिँ जो जो त्यहाँ चाहिँ त्यहाँ दुध डेरीहरूमा चाहिँ त्यो दुधहरू सङ्कलन गर्ने र पठाउने कामहरू भइरहेको छ त्यो भेगमा अर्को चाहिँ अब कृषि योग्य जमिन पनि भएको हिसाबले चाहिँ अहिले गाउँघरमा जे छ आटो पिठो ढिँडो कोदो हुन त अब हामी त्योभन्दा चाहिँ फेरि पसलकै खानेकुरा रमाउन बानी भइसकेका छ हाम्रो होइन अब त्यसको लागि चाहिँ अनि यसो बच्चाहरूलाई भुलाउन पनि अब यसो गुलियो चिज अलिकति अलिकति मिठो स्वादिलो हुन्छ अब त्यसमा चाहिँ मिसावटका कुराहरूलाई हामी त्यति ध्यान दिन सकिरहेको छैनौँ सरकारले पनि यस्तो बेलामा झन् प्रभावकारी अनुगमन गर्नुपर्ने हो त्यस्तो कुराहरू गर्न सकिरहेको छैनौँ र राहतका रूपमा बाँडिएको पनि अब यहाँहरूले पनि सुन्नुभयो होला अब इन्टेन्सन खराब होइन होला तर अब लामो समयसम्म अब बाटो त्यस्तो छ 12 घण्टा लाँदाखेरि बाटोमा पानीले भिज्यो होला पानीले चुह्यो होला चामलमा चाहिँ त्यो डल्ला परेको चामलहरूको कुराहरू पनि आइरहेछ होइन त्यसले गर्दाखेरि यस्तो बेलामा चाहिँ कृषि अब एकातिर चाहिँ नि भएको उत्पादनलाई चाहिँ अब तलतिरको नभएको माथि जे छ त्यसलाई व्यवस्थित गर्नु पर्यो राज्यले चाहिँ नि यो जीविका पार्जनलाई पनि सँगसँगै लानु पर्यो एउटा अर्को चाहिँ जो
0: बाहिरबाट आउला माथिको काम नलाग्ला
1: बाहिरबाट आउला त्यहाँको काम नलाग्ला त्यो कुरा ध्यान दिनु पर्यो एउटा अर्को चाहिँ जो बाँच्नु भएको छ र जसको जसले अहिले खेतीपाती योग्य गर्न सक्ने अवस्थामा हुनुहुन्छ भने चाहिँ उहाँहरू प्रभावितलाई चाहिँ नि केही जीविकोपार्जनका कार्यक्रमहरू दिनु पर्यो त्यहाँ चाहिँ पशुपालनको कुराहरू कृषिको कार्यक्रमहरू पनि जोड्नु पर्यो त्यो स्थानीय तहले पनि जोड्नु पर्यो प्रदेश सरकार संघीय सरकारले पनि जोड्नु पर्यो र तीनटाको कार्यक्रममा डुप्लिकेसन हुनु भएन होइन अनि तीनटाहरूको पनि साझा बुझाइ हुनु पर्यो त्यो भयो भने त्यसले एउटा हेल्प गर्छ अर्को चाहिँ दुध दही घिउ महीको कुराहरूमा चाहिँ हामीसँग त्यहाँ जे जुन खालको चाहिँ नि माथि दुध डेरीहरू छन् त्यसलाई अब त्यसको मार्केट चाहिँ के थियो भने पहिला त्यहाँ धेरै भएर गाडीमा हालेर काठमाडौँ आउँथ्यो अब अहिले चाहिँ त्यो तिनै खपत गरौँ भइरहेछ भन्ने छ मेरो बुझाइमा त्यसलाई चाहिँ अझै त्यही त्यहाँ कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने हो यो दुईवटा कुरा गर्यो भने र लोकल चाहिँ हाम्रा खानेकुराहरू स्थानीय चाहिँ खानेकुराहरू जो पोषणयुक्त खानेकुराहरूलाई नै अलिक बढी प्रवर्धन गर्न जरुरी छ यदि हामीले त्यो प्रवर्धन गरेनौँ भने चाहिँ हाम्रा चाहिँ नि ती हाम्रा खाद्य वस्तुहरू जो बाहिरबाट गएका छन् यसको गुणस्तरीयता यो त नाफाको दृष्टिकोणले बनाइएको हो त्यसले गर्दा त्यसतर्फ पनि ध्यान दिनुपर्ने अर्को सँगसँगै के छ भने चाहिँ अब मोनिटरिङ गर्न जाने हेर्न जाने सहयोग गर्न जाने सबै खालका मान्छेहरू जान्छन् हेर्नु उहाँहरूको पनि ले पनि खानेकुराहरू चाहिँ अब खाजाको लागि सजिलो अब उही फेरि जङ्क फुड नै प्रवर्धन गरेको देखिन्छ हामी त भन्ने पनि गरेका छौँ हामीले त एउटा परिपत्र पनि गरेका छौँ सबै सङ्घ संस्थाहरूलाई चाहिँ हाम्रो तर्फबाट तपाईँहरूले चाहिँ विज्ञप्ति मार्फत सिजपले त विज्ञप्ति मार्फतै यो पोषणयुक्त कुराहरू गर्नुहोस् भनेको छ अब जेसी वैसेनले पनि यो पोषणयुक्त खानेकुराहरू चाहिँ सहयोग गर्नेले खानेले यसमा ध्यान दिनु भनेकै छौँ हामीले सरकारले पनि त्यो कुरामा जोड दिएको छ तथापि यो सबै हामी सबैले सोच्नु पर्यो र अब अर्को त मानव स्वास्थ्यसँग जोडिएको छ पोषणको मात्र होइन अब तलतिर लासहरू अब हामी अहिलेसम्मको संख्यामा त करिब 1450 हारिमा मात्रै शवहरू प्राप्त भएको छन् शवहरू त यत्र त्यत्र छरिरहेका छन् त्यहाँ खोतल्दाखेरि धेरै भेटिन्छ अब मान्छेहरू त्यहाँ खोतल्छन् हेर्छन् अब त्यसले गर्दाखेरि अब त्यहाँ मान्छेहरू त्यहाँ मान्छेको मात्र होइन त्यहाँ त गाई भैँसी बाख्रा भेडा सबै बगाएर लिएर आएको छ अरू जीव जन्तुहरू पनि बगाएर लिएर आएको छ अब ती सबै मरेका छन् ती चाहिँ मान्छेहरू गइसके त्यो कुहिएको छ अब त्यसले चाहिँ नि मान्छेहरूको त्यो बस्ती वरिपरि चाहिँ जहाँबाट अलिकति माथितिर 2 किलोमिटर 5 किलोमिटर 10 किलोमिटरसम्म त त्यसको गन्धहरू जाने अनि त्यसले चाहिँ झन् मानव स्वास्थ्यमा यो पोषणसँग सँगसँगै यो अरू समग्र स्वास्थ्यमा चाहिँ यसले असर पार्ने देखिन्छ त्योतर्फ पनि सचेतनाका कार्यक्रमहरू सँगसँगै हुनु पर्यो र यो सचेतना सँगसँगै चाहिँ के छ भने पोषण हामीले मनोविमर्श कुराहरू गर्दै गर्दाखेरि चाहिँ बच्चालाई चाहिँ भुलाउन पर्यो भने चाहिँ चक्लेट दिएर मिठाई दिएर चाहिँ हामीले भुलाउने अथवा उनीहरूको कुरा सुन्ने सँगसँगै बरु त्योभित्र पनि ओट्स दिने हो कि अलिकति चाहिँ खानेकुराहरू पनि बरु कसैले दिँदै हुनुहुन्छ भने चाहिँ म कार्यक्रम मार्फतै भन्न चाहन्छु तपाईँहरूले बच्चालाई केही कुरा काजु किसमिस लगिदिनुहोस् बरु त्यो त अलि अलि अलि राम्रो चिज हो नि त्यही भएर म जेसी वैसेनका आज साथीहरूले दिउँसोभरि बसेर चाहिँ नि त्यो काजु किसमिस चाहिँ बच्चाहरूलाई दिनको लागि प्याक गरिराख्नु भएको छ अहिले अब हामी त्यहीको कुरा गर्न सक्दैनौँ भने पनि अलिकति बेटर के छ भन्ने कुराहरू गर्नु पर्यो अनि न त त्यसो गरिएन भने चाहिँ अब यतातिर चाहिँ नि त्यो प्रदूषणको कुरा छ अर्कोतिर बालबालिकाहरूलाई मेन्टल हेल्थको प्रब्लम छ किनभने बाबुआमा गुमाछन् परिवार गुमाछन् केही नगुमाएका मान्छेहरू छन् भने पनि त जग्गा जमिन त तलतिर त गुमाएका छन् अनि त्यसपछि गएर स्कुलका साथीहरू गुमाएका छन् शिक्षकहरू गुमाएका छन् अनि उनीहरूलाई चाहिँ उही बिहानै दिउँसो बेलुका त्यही याद आइराख्छ चाहिँ त्यसले पनि अनि खान मन नलाग्ने चिन्ता हुने डर आउने राति उठेर हिँड्ने खालका समस्याहरू पनि देखिया छन् तर यो सबै कुराहरू गर्दै गर्दा चाहिँ यो यी समग्र कुरालाई बाल संरक्षणको दृष्टिकोणबाट पोषण बाल मैत्री स्थानीय शासनको दृष्टिकोणबाट पोषण मैत्री शासनको दृष्टिकोणबाट अनि पाउने सेवा सुविधाको कुरा गर्ने अनि बाल संवेदनशील सामाजिक सुरक्षाको दृष्टिकोणबाट पनि हेरिनु पर्यो त्यो समग्र पक्षबाट हेरियो भने चाहिँ नि यसले पोषणमा अनि समग्र बालबालिकाको उच्चतम हितलाई यसले ध्यान दिन्छ नत्र भने त्यो पनि अलिक गाह्रो देखिन्छ र अर्को अहिले अहिले तड्काहरू एउटा देखिएको अर्को समस्या के छ भने चाहिँ आइडेन्टिटी के त पालिकाहरू ध्वस्त छन् कर्मचारीहरू पालिकाका कर्मचारीहरू नै छैनन् शिक्षकहरू त्यसको अभिलेखहरू त केही छैन अब जन्मदर्ता चाहिँ बालबालिकाहरुको त जन्मदर्ता छैन कोही बचेका बालबालिकाहरुको पनि अभिभावकहरुको पनि आफ्नो छोरा त छैन नि त सबै गुमिया छ नि त अब उनीहरुको आइडेन्टिटीमा काम गर्नुपर्छ राज्यले सहयोग गर्दाखेरि त फेरि मृत्यु दर्ता चाहियो हेर्नुस् अथवा चाहिँ बच्चाको जन्मदर्ता चाहियो केही न केही त चाहियो नि त्यसको निम्ति यस्तो विपदको बेलामा चाहिँ के गर्ने भन्ने खालको छुट्टै व्यवस्था नहुन सक्छ अब भएको भयो नि त एकदम राम्रो हो सरकारले काम गरिरहेको होला तर त्यस्तो बेलामा त्यस्ता बालबालिकाहरूलाई गर्नुपर्छ तिनीहरूलाई राहतको प्याकेज बनाउँदाखेरि सरकारले गाइडलाइनहरू बनाउँदाखेरि पनि पोषणको प्याकेज सँगै राख्नु पर्यो खेलकुदका सामग्रीहरूको प्याकेज सँगै राख्नु पर्यो पोषण खेलकुदको प्याकेजको कुरा राख्नु पर्यो यदि परिवार छ भने जीविकोपार्जनको राख्नु पर्यो शिक्षाको कुरामा हामी गर्दैछौँ भने चाहिँ कम्तीमा पनि ब्याचलर कक्षासम्म चाहिँ त्यो बालबालिकालाई पढ्नको निम्ति सुनिश्चित हुनु पर्यो शिक्षा मन्त्रालयले हामीले एउटा कार्यक्रम भनेर चाहिँ नि उहाँहरूको आएको छ प्रदेश सरकारले बाह्रसम्म कतिसम्म हाम्रो जिम्मा भयो भनेर बोल्नु भएको छ अनि त्यसपछि गएर राष्ट्रिय बाल अधिकार परिषद अनि महिला बालबालिका मन्त्रालयले चाहिँ नि शेष घले लगायतको सँग चाहिँ हामी यति सहयोग गर्छौँ भनेर उहाँहरू बोल्नु भएको छ उहाँहरू सबैको लक्ष्य त बालबालिकालाई सहयोग गर्ने हो भने यस्ता कुरालाई एकीकृत प्याकेज बनाएर क्याटेगोरी गरेर बुवा आमा नभएका बाबुआमा मध्ये एकजना भएका परिवारमा बेपत्ता भएका अनि के अरे खेतीपातीहरू चाहिँ सबै नष्ट भएका का परिवारका बालबालिकाहरू अथवा अरू पनि नट बालबालिका मात्रैको कुरा होइन समग्र हो पोषणको विषय र विपदको विषय सबैको हो ज्येष्ठ नागरिकसम्मको कुरा भयो चाहिँ यसलाई चाहिँ समग्रमा त हेर्नु पर्यो त्यसरी र अनि त्यो पोषणभित्र पनि अपाङ्गता भएका बालबालिकालाई चाहिने पोषण र अरूलाई चाहिने अलिकति फरक हुनसक्छ त्यस्तो बेलामा हामीले अलिकति ध्यान दिनु पर्यो गर्भवती र सुत्केरीलाई चाहिने कुराहरू अलिक फरक हुनसक्छ त्यस्तोमा ध्यान दिनु पर्यो अनि हामीले सबैलाई एउटै डालोमा राखेर सबै विपदमा परेका हुन् भन्ने अनि एउटै प्याकेज मात्रै दिएर अहिलेको सोल्युसन निस्कन्न त्यस कारणले गर्दाखेरि दीर्घकालीन सोच्नु पर्यो र उनीहरूलाई चाहिँ अझै पनि रिस्क छ भन्ने कुराहरू आइरहेछ पहिला त सुरक्षित स्थानमा सार्नु पर्यो सुरक्षित ठाउँमा राख्नु पर्यो राखेको ठाउँमा पनि हिंसा हुनसक्छ दुर्व्यवहार हुनसक्छ त्यहाँ बेचबिखनका कुराहरू हुनसक्छ विभिन्न सरकारले छुट्याएका कुराहरू छन् ती अब त पहिलो दिन दोस्रो दिन चार पाँच दिन पाँच सात दिन हुने बेलासम्म हामीसँग चाहिँ विकल्पहरू थिएनन् होला अब त विकल्पका बाटाहरू पनि खुले थुप्रै नागरिक संघ संस्थाहरू जानुभएको छ सबैले ध्यान दिनुपर्छ सरकारले पनि ध्यान दिनु पर्यो त्यो गर्न सक्यौँ भने बालबालिकाको दिगो स्वास्थ्यको कुरा पनि हेर्नु पर्यो पोषणको कुरा गर्दा त हामीले अहिलेको कुरा हेरेका छैनौँ अहिले मैले भनेको कुरा अहिलेको लागि भन्दा पनि यसको असर पछिसम्म पर्छ यसले भोलि रोगहरू निम्ताउन सक्छ भोलि मुटुको कुरा होला क्यान्सरको कुरा होला त्यो भएको हिसाबले अलिकति संवेदनशील हुनुपर्ने र यस्तो बेलामा बालबालिकाहरू बेचबिखनको जोखिममा पर्न सक्ने बाल विभागको बाल श्रममा पर्ने भएको हुनाले अलिक संवेदनशील हुने कुनै पनि बालबालिकालाई स्थानीय तहको र त्यहाँ भएको बाल कल्याण अधिकारी त्यहाँको स्थानीय चाहिँ पालिकाले निर्णय नगरेसम्म कुनै पनि बालबालिकालाई बुवा आमा भएका नभएका बालबालिकाहरू त्यहाँ छन् भने ती बालबालिकालाई अन्त लैजान चाहिँ हाम्रो कानूनले दिँदैन एउटा जिल्लाबाट अर्को जिल्लामा जाँदाखेरि पनि परिवारको सदस्य छैन भने चाहिँ राज्यबाट स्वीकृति लिनै पर्छ त्यो हुँदाहुँदै पनि केही चाहिँ पालन पोषण गर्ने नाममा असल अभिप्राय हुन सक्छ तर विधि प्रक्रिया नपुगेर मान्छेहरूले लगेको कुराहरू सुन्नमा आएको छ त्यसतर्फ पनि सम्बन्धित निकायले पनि ध्यान दिनुपर्छ सरकारले आफ्नो ढङ्गबाट काम गरिराख्नु भएको छ तर त्यसलाई अझै थप प्रभावकारी बनाऊ थप राम्रो बनाऊ भन्ने मलाई लाग्दछ
0: हजुर अब यस्ता घटना भइरहने जोखिम छ त्यहाँ मात्र होइन अन्य क्षेत्रमा नेपालको भनौँ न हिमाली क्षेत्रबाट बग्ने नदीहरूमा धेरै ठाउँमा त्यस्ता जोखिमहरू छन् भन्ने छ अबका दिनमा चाहिँ के कस्ता तयारीहरू गर्नुपर्छ
1: अब यसमा एउटा कुरो त अब अहिलेसम्म जे जति हामी क्षति बिहोर्यौं चाहे हाम्रो यता सिन्धुपाल्चोकको केही समय अगाडिको बाढीको कुरा गरौं त्यो अब पछि फेरि यो यता रोसीतिरको कुरा गरौं हामी अनि सँगसँगै पछि चाहिँ हामीले अनि यता भूकम्प पनि बिहोर्यौं होइन यो प्रत्येक वर्ष जस्तो केही न केही हामी बेला बेलामा बिहोरिरहेछौं होइन अब हामी कतिपय कुराहरू हामीले भुल्ने पनि गरेका छौँ कि फेरि सम्झन्छौँ त्यति बेला तातो तातो हुन्छ अनि त्यो सकिएपछि चाहिँ सामसुम हुन्छ भुल्ने कुराहरू पनि छ होइन कतिपय पहिल्यै पुरानै पीडित प्रभावितहरूले अहिलेसम्म राहत नपाएका कुराहरू त्यहाँका बालबालिकाको शिक्षा स्वास्थ्यको कुरा महिलाहरूको कुरा अझै पनि समस्या देखिरहेछौँ र पहिलो कुरो त अहिले तत्काल गर्नपर्ने ठाउँमा संयुक्त राष्ट्रसङ्घमा जुन किसिमका छलफल बहसहरू अहिले भइरहेछन् हाम्रो देशका चाहिँ नि प्रधानमन्त्री सहितको टोलीहरू जाने जुन किसिमका तयारी भइरहेछन् यसमा चाहिँ हामीले भिख माग्ने होइन हामीले क्षतिपूर्ति माग्ने कुरामा चाहिँ त्यो चाहिँ अहिलेकालाई मात्रै होइन अहिलेका बालबालिका र भविष्यका अहिलेका चाहिँ नागरिक अहिलेका चाहिँ हाम्रा साझेदार र भविष्यका चाहिँ कर्णधारलाई समेत केन्द्रबिन्दुमा राखेर उच्चतम हितमा लागि राखेर त्यो क्षतिपूर्तिको लागि चाहिँ नि सबैभन्दा ठूलो पैरवी गर्नुपर्ने छ त्यो यो जति क्षति भएको छ यसको क्षतिपूर्ति उनीहरूले दिनुपर्छ यो त्यसको निम्ति पैरवी गर्नु पर्यो एउटा अर्को चाहिँ हामी चाहिँ नि पूर्व तयारीमा चुकेकै छौं। अहिले पनि हामी त्यो चुक्यौं, सूचना सम्प्रेषण गर्दै हामी ढिलो गर्यौं, सूचना एकै खालको मेसेज आयो, त्यो सधैँ आउने मेसेज भएपछि अलि यो विषम हो भन्ने मेसेज आएन, त्यो फेरि हाम्रो एसएमएस सबैले हेर्ने बानी पनि छैन। त्यसले गर्दाखेरि समयमा हाम्रो मेसेजहरू भएको भए र समयमा उद्धार राहतका कामहरूमा चाहिँ अझै पर्याप्त तयारी भएको भए अरू वैदेशिक अरू स्रोतहरू परिचालन गरिसकेको केही मान्छेको अझै हामी ज्यान गुमाउन सक्थ्यौं। हिजो समेत उद्धार हिजो चाहिँ तपाईँको अहिले पछिल्लो हिजो आज भएका चाहिँ नि टनेलबाट निकालिएका शवहरू पनि फ्रेसै छन्, अलि समयमा चाहिँ त्यहाँ पुगेको भए मान्छे जोगाउन सकिँदो रहेछ भन्ने खालको कुरा नै आएको छ। त्यसले गर्दाखेरि अब यो त घटना गइसक्यो, अब यहाँ मान्छे चाहिँ नि संख्या जति भने पनि यो 10,000 भन्दा बढी नागेको हुनसक्छ भन्ने देखिन्छ। 600 जना त 35 देशका नागरिकहरू परेको भन्ने कुराहरू छ, र सँगसँगै अब सुरक्षाकर्मीका देखि लिएर सुरक्षाकर्मीको कुराहरू छ, थुप्रै यातायातकर्मीका कुराहरू छन्। अब मान्छेहरूको विवरणै आउन सकिरहेको छैन। पहिलो पूर्व तयारीको लागि चाहिँ हाम्रा तथ्य तथ्याङ्कहरू, हाम्रा अभिलेखहरू, हाम्रा बाहिरबाट आउने मान्छेहरूको विवरण चाहिँ हामीसँग अप टु डेट हुनु पर्यो। त्यो नभएको कारणले गर्दा अहिले थुप्रै समस्या झेलिरहेछ सरकारले, होइन? एउटा अर्को, विगतमा भएका असल अभ्यासहरूलाई, विगतमा भएका असल सिकाइहरूलाई सरकारले विगतमा नेतृत्व गरेका मान्छेहरूसँग पनि छलफल पैरवी गर्नु पर्यो। उहाँहरूको अनुभव के थियो, उहाँहरूले कसरी उद्धार गर्नुभएको थियो, उहाँहरूलाई पनि एकै ठाउँमा राख्ने छलफल गर्ने वातावरण सिर्जना गर्नु। त्यसले गर्दाखेरि अब भविष्यमा कसरी जोडिने भन्ने कुराहरूको लागि प्लस पोइन्ट। तेस्रो, विपदको पूर्व तयारीको चाहिँ सुरुवातदेखि नै हामी त बाल भेला हुने बेलादेखिबाट नै त्यो टोल सुधार समितिमा बस्ती स्तरको छनौटदेखिबाटै सबै क्षेत्रवर्ग बालबालिका सहित सबै अपाङ्गता भएका यौनी तथा लैङ्गिक अल्पसंख्यक लगायत सबैको त्यहीँबाट नै उहाँहरूको सहभागिता गराउने हो भने उहाँले त्यहीँबाट कुरो बुझ्नुहुन्छ। अनि त्यो कुराहरू बुझाउनु पर्यो। पाठ्यक्रमहरूमा चाहिँ यस्ता विषयहरू चाहिँ हाम्रा पाठ्यक्रमहरूलाई चाहिँ केही आएको छ, राम्रो छ, तथापि अझै पर्याप्त छैन। पाठ्यक्रमहरूमा यस्ता विषयहरूलाई चाहिँ समावेश गर्नु पर्यो र मान्छेलाई सचेतना अझै अभिवृद्धि गर्नु पर्यो। सचेतना हाम्रो पुगेन, बाढी बाजा बजाएर नि आउँदैन, जानकारी दिएर पनि आउँदैन, कति बेला आउँछ भन्ने थाहा छैन, फेरि बाढी आउँछ कि आउँदैन भन्ने कुरा हाम्रो मुलुकमा मात्रै भर परेको छैन। हामी अब भूपरिवेष्टिक राष्ट्र पर्यौं, हामीसँग अरू देशहरू जोडिएका छन्, अन्त अब हामी हिमालको देश हो, हामी प्राकृतिक रूपले धनी छौं, तर प्राकृतिक रूपले चाहिँ नि कहिलेकाहीँ हामी ठगिएका पनि छौं। अहिले हामी चाहिँ यो ठगिएकाभित्र पर्छौं। यो प्रकृति राम्रो छ, सुन्दर छ, हिमाल छन् भन्दा भन्दै प्रशंसा गर्दा गर्दै हामी त्यसैबाट अहिले पीड़ित पनि प्रभावित पनि छौं। त्यसले गर्दाखेरि यस्तो पूर्व तयारी सचेतनाका कुराहरूमा हाम्रो लगानी वृद्धि गर्नु पर्यो। हामी बाटो मात्रै बनाएर सोल्युसन होइन, बाटो बनाउन भन्दा अगाडि पनि हामीले ख्याल गर्नु पर्यो। बाटो सँगसँगै चाहिँ यस्ता विषयमा सचेत हुनु पर्यो कि मान्छे चाहिँ कहाँ बस्ने, कहाँ नबस्ने, खोलाको छेउसम्म बस्नुहुन्छ कि हुँदैन, नदीको छेउसम्म बस्नुहुन्छ कि हुँदैन, अनि खोला नदीको छेउमा चाहिँ त्यो ग्यादिङहरू गर्ने कुरालाई पनि अलिक व्यवस्थित गर्न पर्यो। अब यति भए चाहिँ यहाँभन्दा माथि जाँदैन भन्ने हुन्छ। अब कसैले सोचेको थियो होला बेत्रवती बजारमा आएर हुन्छ भने, यत्रो कोही चाहिँ नि मान्छेले नसोचेको भइदियो नि त। अहिले अब बेत्रवती बजारको एउटा घर चाहिँ उचालेर लिएर गएर अर्को बारीमा लगेर राखिदिएछ, हेर्नुहोस् त्यो 24 जनाको सब जहाँ भेट्यो, त्यो घर चाहिँ पुलवारीको घर हो, त्यो अब मेरो आफन्तकै घर हो, त्यो चाहिँ लगेर उहाँ आफन्त मेरो आफन्तकै मेरो दाजुकै घरमा लगेर राखिदिएछ भने विपदले त जे पनि गर्दो रहेछ नि त, विपदले बचाउने नि त्यही रहेछ। अब अहिले त्यो बाटोघाटोहरू खुल्न सकिरहेको छैन, अनि अब बनाउन सकिएको छैन। अब त्यो काठको सानसानो बनाउनु भएको थियो बेत्रवतीबाट तरेर पारिजनालाई, दिउँसोभरि त्यहाँ बनाउनु भयो सबैजना मिलेर, अनि त्यसपछि बेलुका चाहिँ नि राति त फेरि बगाइदियो रहेछ, हेर्नु। त्यो भएर फलामको सानसानो हाल्ने भनेर हामीले पनि तयारी गरिरहेको छौँ, जेसिओसिएन लगायतको संस्थाहरू पालिकासँग मिलेर। भनेपछि के हुन्छ भने अलि दिगो हिसाबले सोच्नु पर्यो, हामीसँग वैकल्पिक मार्गहरू पनि हुनु पर्यो। धन्नै स्थानीय तह, प्रदेश सरकार, संघीय सरकारले चाहिँ नि साना तिना बाटाहरू भित्रभित्र गरेको हुनाले चाहिँ अहिले 12 घण्टामा भए पनि हामी त्यहाँ पुग्न सक्यौं। अब अझै तपाईँको यतातिर 1, 2, 3 नम्बर वार्ड रसुवाको यता जानलाई त यता के भन्छ गल्छी हुँदै उता किसमाङ हुँदै बल्ल बल्ल पुगेर त्यहाँ पुग्नु भएको छ। भनेपछि के हुन्छ भने यस्ता विकासका कुराहरू गर्दा गर्दा अनि त्यसपछि गर्दाखेरि यस्ता कुराहरूलाई पनि हेर्नु पर्यो, वैकल्पिक बाटाहरू पनि हुनु पर्यो। र ती बाटाहरू बनाउँदाखेरि चाहिँ त्यहाँको माटो यो बाटोको लागि उपयुक्त हो कि होइन, यसले खोलालाई यता असर गर्छ गर्दैन, कतिको सुरक्षित छ, यहाँ यो बाटो खन्दै गर्दाखेरि यहाँ वरिपरिका मान्छेहरूलाई के अप्ठ्यारो पर्छ, यी यावत कुराहरू पूर्व तयारीका कुराहरूमा ध्यान दिनु पर्यो। पूर्व तयारी अनि तयारी भइसकेपछि चाहिँ ल भयो ल हामीले तयारी गर्दा गर्दै पनि विपदले चाहिँ हामीलाई छोडेन, त्यस्तो बेलामा चाहिँ के गर्ने भन्ने सचेतना सँगसँगै हामीसँग पूर्व तयारी पनि हुनु पर्यो। हामी सरकारसँग चाहिँ नि यति लाख मान्छेलाई पुग्ने खालको खाद्यान्न टेन्ट हुनु पर्यो। टेन्ट नपाएर तत्काल अरूसँग टेन्ट माग्नुपर्ने स्थिति छ नि त, अहिले त टेन्टै पुगे छैन। हामी त हेलिकप्टर हुँदाहुँदै 7 दिन 8 दिनसम्म त केही वडाहरूमा केही पालिकाका केही वडाहरूमा त हामीले राहतै पुर्याउन सकेनौँ नि त। हामीले चाहिँ हिजो हटाएका तुइनहरू फेरि जोड्नु पर्ने स्थिति भयो. हिजो हामीले तुइन हटाउने सबै झलुङ्गे पुल बनाउने भन्यौँ नि त, कुरा त राम्रो थियो. अब आज फेरि तुइनको आवश्यकता भयो भनेपछि कथाले र परिस्थितिले के माग्छ भन्ने थाहा छैन. त्यसले गर्दाखेरि पूर्व तयारीमा ध्यान दिनु पर्यो र पूर्व तयारीहरू गर्दाखेरि र विपदलाई व्यवस्थापनको विषयमा कुरा गर्दाखेरि सबै तह वर्ग क्षेत्र बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको सहभागितामा हामी नीति निर्माण गऱ्यौँ, उहाँहरूका कुरा सुन्यौं, त्यसका बेलामा गऱ्यौँ भने चाहिँ हामीले अब क्षतिलाई कम गर्न सक्छौँ. अब क्षति त्यहाँका केही वडाहरूमा त हामीले रातै पुर्याउन सकेनौँ नि त. हामीले चाहिँ हिजो हटाएका तुइनहरू फेरि जोड्नुपर्ने स्थिति भयो. हिजो हामीले तुइन हटाउने सबै झलुङ्गे पुल बनाउने भन्यौँ नि त, कुरा त राम्रो थियो. अब आज फेरि तुइनको आवश्यकता

0: को चाहिँ ज्यान बचाउन सक्छौं भने त्यो ढंगबाट हामी लाग्नु पर्छ र भण्डार गर्ने कुराहरु अनि आफ्ना चाहिँ नि चाहिँ महत्वपूर्ण सामग्रीहरु चाहिँ अब सुरक्षित ढंगबाट राख्ने कुराहरु नागरिकताका कुराहरु यी यावत कुराहरुमा पनि ध्यान दिनुपर्छ अब अहिले त जसको बग्यो उहाँहरुको त केही पनि छैन र अनि अर्को चाहिँ के हुन्छ भने यसलाई सामान्य रूपले लिन पनि भएन अब मैले दुःख साथ भन्छु म सबै जो बित्नु भएको छ उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु संस्थाको व्यक्तित्वबाट अनि घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु बेपत्ताको खोजी होस् भन्ने चाहन्छु यद्यपि हुँदाहुँदै पनि हामी चाहिँ मेरो घरसम्म त आउँदैन भनेर छतबाट फोटो खिचिराख्नु भएको थियो दुःख साथ भन्नुपर्छ मैले पुलमा उभिएर ए यो बारी त यहाँ आउँदैन भनेर हेरिराख्नु भएको थियो हामी सामाजिक सञ्जालमा हेर्छौँ यसलाई नजर अन्धार गर्नु भएन विपदसँग चाहिँ खेल्न भएन कि विपदलाई सामान्य ढंगबाट लिनु भएन र यस्तो विषम परिस्थितिमा बाल बालिकालाई उच्चतम हितमा राखेर रा, बाल बालिकालाई केन्द्रमा राखेर रा, हामीले कामहरू गर्नु पर्यो जो जोले जहाँ जहाँ जति योगदान गर्नुभएको छ सबै धन्यवादको पात्र हुनुहुन्छ संचारकर्मीहरूले सूचना ल्याउनु भएको छ सबै गर्नुभएको छ त्यो गर्दा गर्दै पनि मेरो दुईटा कुरा चाहिँ अझै ध्यान दिनुपर्ने देखियो एउटा हामीले पोस्ट गर्ने फोटो हामीले पोस्ट गर्ने भिडियो अनुमति लिएर मात्रै गर्नु पर्यो नम्बर एक दोस्रो कुरो जानी भेट्ने मान्छेले पनि एउटै कुरो पीड़ितसँग बारम्बार सोधेर इरिटेट गराउने काम गर्नु भएन उहाँहरू त्यस्तै पीड़ित हुनुहुन्छ प्रभावित हुनुहुन्छ र तेस्रो सबैजना मिलेर गरेका कुराहरू मिलेर गरेका कामहरू सबै हामीले गरेको भन्ने सरकारले गरे भन्ने पनि होइन सबै हामीले गरे भनिदिने अनि सामाजिक सञ्जालमा पोस्ट गर्ने र अनावश्यक क्रेडिट लिने काम पनि गर्नुहुन्न यो काम सबैले मिलेर गरेको कहीँ कसको संस्थाको छ होला कहीँ सरकारको छ होला कहीँ कहीँ संघीय सरकारको कमजोरी भयो होला कहीँ राम्रो पनि भएको छ स्थानीय तहको कहीँ राम्रो भएको छ होला कहीँ कमजोरी पनि भएको छ होला प्रदेश सरकारको पनि त्यस्तै भएको छ होला मुख्यमन्त्री पनि उहीँ हामीले भेटेका थियौँ मुख्यमन्त्री पनि तपाईँको घटना भएको दोस्रो दिन उहाँ चाहिँ रसुवा नै पुग्नु भएको थियो अनि पछि सांसद मन्त्रीहरू सबै आफ्नो आफ्नो ढङ्गबाट जाने त भइरहेछ त कुनै कुनै हिसाबले त्यसले गर्दा जे राम्रो भएको छ त्यो त्यसलाई चाहिँ सबैले प्रबन्धन गरौँ जहाँ कमी कमजोरी छ त्यो कमी कमजोरी भन्न त्यसलाई सुधार्नको निम्ति यो कमी कमजोरी भनिँदाखेरि हाम्रो त सबै गाह्रो हुन्छ कि भनेर पनि सरकारले पनि सोच्नु भएन किनभने क्रिटिकल कमी कमजोरीलाई सुधार्दै पनि जानु पर्यो किनभने ठुलो काम गर्दाखेरि कहिले कमी कमजोरी हुन्छ र पूर्व तयारीमा चाहिँ ध्यान दिनु पर्यो अलिकति मेहनत गरेको भए चाहिँ म चाहिँ रसुवावासीको त्यहाँको पीड़ित प्रभावित मेरो परिवारको सदस्यले पनि परेको हुनाले चाहिँ ती टनेलभित्र हामीसँग जोडिएका मान्छेहरू पनि परेको हुनाले उहाँका परिवारका कुरा त्यहाँ देखेका भएका मान्छेहरूको कुरा सुन्दा र केही कुरा देख्दा चाहिँ हामीलाई चाहिँ के फिल भयो भने अलिकति पूर्व तयारीमा ध्यान दिएको भए चाहिँ केही मानिसहरू 500-700 मान्छेलाई चाहिँ जोगाउन सकिन्थ्यो कि भन्ने ती परिवारका मान्छेहरूलाई आशा अपेक्षा थियो अब अहिले पनि उहाँहरू अझै हुनुहुन्छ र हाम्रो त्यहाँको एकजना जनप्रतिनिधिको भाइको त उहाँको बुहारीले अहिलेसम्म कुशको चाहिँ बनाएर क्रिया बस्नै मान्नु भएन उहाँ अझै आशावादी हुनुहुन्छ भनेपछि मान्छेहरूलाई कि सास कि लास भन्ने छ हेर्नुहोस् अहिले त सास पनि नभेटिने लास पनि नभेटिने स्थिति बन्यो त्यो भएको हिसाबले ती परिवारलाई तमाम पीड़ा छ हेर्नुहोस् अब बालबालिकाको शिक्षा स्वास्थ्यको पीड़ा छ कसैले श्रीमान गुमाउनु भएको छ कसैले श्रीमती गुमाउनु भएको छ कसैले बहिनी गुमाउनु भएको छ कसैले ज्वाइँ गुमाउनु भएको छ होइन कसैले बाबुआमा गुमाउनु भएको छ सबैको पीड़ाहरू छ त्यो यो पीड़ाको बीचमा चाहिँ हिंसा दुर्व्यवहार अब पोषणयुक्त खानेकुराको अभाव हेला अब मैले अघि बाल विवाहको कुरा बेचबिखनको कुरा अब यस्तो बेलामा चाहिँ विभेदको कुरा जातभात धर्म आदिको विषयमा चाहिँ विभेदहरू हुनसक्छ यो यावत कुराहरू पनि मानव अधिकारको दृष्टिकोणले राष्ट्रिय मानव अधिकार आयोगले पनि आफ्नो हिसाबले अनुगमन गर्नुभएकै छ होला र यी हिसाबले पनि हेर्न जरुरी छ र यो ढङ्गबाट हेर्नका निम्ति म बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान जागृति बाल तथा युवा सरकार नेपाल हामी पनि त्यहाँ काम गरिरहेको हिसाबले हाम्रो तर्फबाट समेत हामी सबैजनालाई आग्रह गर्न चाहन्छौँ
1: हस् यहाँको अमूल्य समयको बावजुद पनि हाम्रो स्टुडियोमा आइदिनु भयो हाम्रा प्रश्न जिज्ञासाको जवाब दिनुभयो त्यसका लागि यहाँलाई धेरै धेरै
0: यो अवसरको लागि हामी म चाहिँ संस्थागत रूपमा व्यक्तिगत रूपमा यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो तिलोत्तम पौडेल बालबालिका शान्ति क्षेत्र अभियानका सिजबका अध्यक्ष र लामो समयदेखि बाल अधिकारको क्षेत्रमा काम गर्दै आउनु भएको र उहाँसँग हामीले विशेष गरेर यो बाढी विनाशकारी बाढी पछिको अवस्थाको बारेमा कुराकानी गर्यौं र बालबालिकाको अधिकार र पोषण यो बेलामा झन जोखिममा हुन्छ र त्यसमा केन्द्रित हुनुपर्दछ भन्ने बारेमा कुराकानी गर्यौं यो कुराकानी सँगसँगै कार्यक्रमको निर्धारित समय सकिसकेको छ प्राविधिक कक्षबाट साथ दिनुहुने राजेन्द्र रिजाललाई धन्यवाद दिँदै म दीपक आचार्य पनि बिदा हुन्छु नमस्कार
2: हजुरको रेडियो 102.1 मेगा सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक

0: Suchana Network, CIN.
1: काठमाडौँ उपत्यकामा जनसंख्याको चाप निरन्तर बढ़दो छ। राज्यले केन्द्रीकृत नीति लिएकाले गर्दा सम्पूर्ण देशलाई नै काठमाडौँमुखी बनाउँदै ल्याइयो र काठमाडौँ आश्रित नीतिले गर्दा साना साना कामका लागि पनि मानिसहरू यहीँ आउनुपर्ने र यहीँ सुविधा हुने अवस्था सिर्जना भयो, जसका कारण अव्यवस्थित बस्ती बसेका छन्। ठूलो पानी पर्ने बित्तिकै यातायात अस्तव्यस्त हुने र खोला किनार डुबानमा पर्ने अवस्था छ। अब खबर सन्तोषी रावलबाट।
2: बंगालको खाड़ीमा विकसित भई गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण देशभर वर्षाको गतिविधि तीव्र बनेको छ। भारतको उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिशाबाट प्रवेश गरेको जलवायुयुक्त हावाका कारण पछिल्लो 24 घण्टामा कर्णाली र सुदूरपश्चिमको उच्च पहाड़ी र हिमाली भेग बाहेक सबै जसो ठाउँमा पानी परेको छ। मौसमविदहरूका अनुसार यो प्रणाली अहिले कर्णालीदेखि पूर्वी भूभागसम्म फैलिएको छ। आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ। भोलि वर्षाको प्रभाव अझ बढ़ने र कर्णाली प्रदेशसम्म विस्तार हुनेछ। विशेष गरी भोलि र पर्सी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा ठूलो हिमपातको सम्भावना रहेको उच्च सतर्कता अपनाउन भनिएको छ। बाढ़ी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै कर्णाली र नारायणी नदी जलाधार क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ। देशभर 649 ठाउँलाई विपदको दृष्टिले जोखिमयुक्त पहिचान गरी सुरक्षाकर्मी परिचालन गरेका छन्। अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा आज रातेदेखि भोलि बिहानसम्म गाड़ी चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले रात्रिकालीन गाड़ी आवागमनमा रोक लगाएको हो। प्रशासनका अनुसार राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग भइएर चल्ने सम्पूर्ण गाड़ीको आवागमन पूर्ण रूपमा बन्द हुनेछ। मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले आग्रह गर्नुभयो।
3: मुख्य राजमार्ग पृथ्वी राजमार्ग करिब 86 किलोमिटर राजमार्ग लामो राजमार्ग पर्छ यहाँ। र त्यो राजमार्गबाट काठमाडौँ उपत्यका लगायत देशका 67 जिल्लाका सवारी साधनहरू यात्रुहरू आवागमन गर्ने एउटा मुख्य राजमार्ग भएको हुँदाखेरि यो राजमार्गको सुरक्षालाई विशेष ध्यान दिएर हामीले चाहिँ जिल्ला प्रशासन कार्यालयले आज असोज 8 गते बेलुका 8 बजेदेखि 9 गते बिहान 5 बजेसम्मको लागि सम्पूर्ण सवारी साधन र यात्रुहरूलाई सवारी साधन आवागमन गर्नको लागि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
2: साथै जोखिमयुक्त ठाउँमा नजान र सुरक्षा निर्देशिकाको पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ। यसैबीच 2 दिन हिमाली क्षेत्रमा जोखिम रहेकाले यात्रा नगर्न मौसमविदले सुझाव दिएका छन्। मौसमविद डेभिड ढकालले अहिले जोखिम रहेकाले तत्काल त्यस्ता क्षेत्रमा नजान आग्रह गर्नुभयो।
4: विशेष गरी यो अहिलेको याम भनेको चाहिँ पर्वतारोहणको याम हो। पर्वतारोहणको याम भएको कारणले गर्दाखेरि चाहिँ यति बेला चाहिँ हिमाली भूभागहरूमा चाहिँ पर्वतारोहणको लागि निस्किने याम भएको कारणले त्यो क्षेत्र चाहिँ भारी हिमपातको कारणले चाहिँ अलिकति बढी जोखिमयुक्त क्षेत्र देखिएको छ। त्यसै भएर हामीले चाहिँ यो रातो रङको चेतावनी पनि दिएको छौँ। रातो रङको चाहिँ चेतावनी भनेको प्रतिकारै नै गर्नुपर्ने, टेक एक्सनै गर्नुपर्ने यस्तो किसिमको हामीले चेतावनी दिएका छौँ। अन्य भूभागमा चाहिँ रातो रङको चेतावनी हामीले दिएका छैनौँ भनेको सतर्क हुनुपर्ने किसिमको चेतावनी दिएका छौँ, तर चाहिँ एक्सनै लिनुपर्ने जस्तो चेतावनी दिएका छैनौँ। र यति बेला चाहिँ धान बाली कतिपय ठाउँहरूमा धान बाली काट्ने र कतिपय ठाउँमा धानको चाहिँ यो फूल खेल्ने समय भएको पनि हामीले पाएका छौँ। ती क्षेत्रहरूमा चाहिँ कृषि विज्ञको सल्लाह लिएर त्यसलाई कसरी चाहिँ राम्रो गर्न सकिन्छ, कसरी जोगाउन सकिन्छ भन्ने किसिमको कृषि विज्ञको सल्लाह लिएर चाहिँ अघि बढ्दा राम्रो हुने जस्तो देखिन्छ। विशेष गरी यो जुन जोखिमयुक्त विशेष गरी कमजोर भूभागहरू छन्, जहाँ चाहिँ पहाड़ी भूभागमा कमजोर भूभागहरू छन्, जुन चाहिँ पहिरो गइसकेको साथसाथै अबको भविष्यमा पनि पहिरो जान भनेर यकिन भइसकेका भूभागहरूमा चाहिँ अलिकति पहिरोको जोखिम बढी हुने गर्छ। त्यसै गरी ठूला तला साना खोला तथा चाहिँ नदीहरूमा यो वर्षाले गर्दाखेरि चाहिँ बहावहरू बढ्ने सम्भावना बढी देखिन्छ, जसको कारणले तटीय क्षेत्रमा बस्ने बासिन्दाहरूले अलिकति बढी सजग हुनुपर्ने जस्तो देखिन्छ। अनि थोरै पानीले पनि अलिकति डुबान हुने क्षेत्रहरू छन्, ती क्षेत्रका पनि थोरै पानी जस्तै तपाईँको भारी वर्षाले गर्दाखेरि डुबान हुन
5: तराईमा
4: पनि प्लस उपत्यकामा पनि कतिपय ठाउँहरूमा जस्तै काठमाडौँ उपत्यकामा पनि भारी वर्षा हुँदाखेरि चाहिँ कतिपय ठाउँहरूमा चाहिँ समस्या हुन सक्ने सम्भावना देखिन्छ। तराईतिर पनि अब अलिकति बढी वर्षा, पहाड़तिरको वर्षा, तराईतिर वर्षा कम हुँदै गर्दाखेरि पहाड़को वर्षाले चाहिँ डुबानको समस्या निम्ताउन सक्छ। ती क्षेत्रका बासिन्दाहरूले चाहिँ अलिकति बढी सजग र सचेत हुनुपर्छ जस्तो देखिन्छ।
2: काठमाडौँको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय समितिले तत्काल छानबिन समिति गठन गर्न निर्देशन दिएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, समितिका सदस्य धनेन्द्र कार्की र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुरेश काफले बीच भएको छलफलमा यस्तो निर्देशन दिएको हो। नेपाल ट्रक यातायात व्यवसायी महासंघले रसुवा टिमुरेमा गत भदौ 10 गते आएको बाढ़ीमा 338 वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको जनाएको छ। महासंघले सवारी साधनसँगै 441 जना चालक, सहचालक तथा व्यवसाय समेत सम्पर्कविहीन भएका छन्। भोटेकोशी बाढ़ीबाट सार्वजनिक यातायात क्षेत्रमा भइएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा यातायात व्यवस्था विभागले सरकारी तथा गैर सरकारी निकाय, निजी संघ संस्था, संचार माध्यम, अनुसन्धानकर्ता तथा सरकारवालासँग क्षतिको तथ्याङ्क माग गरेको थियो। ताप्लेजुङको मेरिङ देन गाउँपालिका 3 दुभारमा भीषण आगलागी भएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आगलागीबाट 10 वटा घर जलेका छन्। आगो सशस्त्र प्रहरी बल नेपाल नम्बर 1 कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी र स्थानीयले निभाएका थिए। चण्डी 50 घर दूरी सहितको बाक्लो बस्तीमा आगलागी भएको प्रहरीले जनाएको छ। नेपाली कांग्रेस संस्थापक इतर पक्षले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। निवर्तमान सभापति शेरबहादुर देउबा समूहले संयोजक डाक्टर कोइरालाले संयोजकका हैसियतमा हस्ताक्षर गरेर 77 मध्ये 76 जिल्लामै केन्द्रीय प्रतिनिधि घटाइएको हो। रूकुम पश्चिममा भने केन्द्रीय प्रतिनिधि घटाइएको छैन। समूहका नेता दीपक खड्काका अनुसार समूहले कोशी प्रदेशका ताप्लेजुङमा प्रताप प्रकाश हंगाम, पाँचथरमा सूर्य कुमार दाहाल, इलाममा सुजाता परियार केन्द्रीय प्रतिनिधि तोकेको हो। कांग्रेस नेता डाक्टर प्रकाश शरण महत
5: 14 अधिवेशनको नेतृत्व सभापति शेरलाल देउवा, उहाँले नै स्वाभाविक रूपमा 15 अधिवेशन उहाँको नेतृत्वमा हुनुपर्छ भनेर हामीले कानूनी लडाई पनि लडिराखेका छौँ र विशेष अधिवेशन प्रक्रिया विधि नपुगी गरेको भन्ने कुरामा सर्वोच्च अदालतले पनि त्यो छुटी आउँदैसकेको छ। त्यसो हुनाले हामी चाहिँ 15 गते असोजबाट वडा अधिवेशन सुरु हुने गर्छ। मङ्सिर 21-22-23 गते अधिवेशन सम्पन्न हुने गरी अधिवेशन कार्यकालिका तोकिएको छ।
2: यसैबीच कांग्रेस संस्थापनले 15 महाधिवेशन अन्तर्गत आजसम्म 66 जिल्लाका 330 पालिकामा निर्वाचन सम्पन्न भएको छ। यसबीचमा विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले 10 असोजका लागि तोकिएको प्रदेश सभा एवं प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम अनुकूलता अनुसार 13 असोजभित्र गरिसक्न निर्देशन दिएको छ। साझा खबरमा अब खेल खबर। विश्व एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो। नेपाल पहिलो हाफमा 19-13 र दोस्रो हाफमा 15-12 अग्रतासहित समग्रमा 9 अंकले अघि हरायो। यो सँगै नेपाली महिला टोलीले कम्तीमा कांस्य पदक जित्ने पक्का भएको छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग खेल्नेछ। यसअघि सन् 2023 चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो। यस्तै पुरूष कबड्डीमा नेपालले सन्तुना जीत हासिल गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो। नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होडबाट बाहिरिसकेको थियो।
1: सन्तोषी राहुल भर्खरै जन्मेका साना बच्चाको हेरचाहमा बढ़ी ख्याल गर्न स्वास्थ्यकर्मीको सुझाव।
6: छालामा बिबिराहरू आउने, नवजात शिशुलाई चाहिँ दूध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने, यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरन्तै स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुहोस्।
1: बाढ़ी प्रभावित क्षेत्र का लागि सूचना तथा जानकारी सहित को विशेष श्रृंखला मिलीजुली नेपाली नया दल का सांसद प्रति पुराना दल का सांसद को अपेक्षा हेलो सांसद लगायत का सामग्री बाकी नै छन् सीआईएन को साझा खबर सुन्दै गर्नु होला।
7: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एप मा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि।
8: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो तिमी त घरको खाने भएछौ नि
10: के को सरसल्लाह हो दुईजनाको
9: होइन कि सर रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यौ शीतल जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
8: ए हो र राम सर म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र
10: अवश्य सक्छौ यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अन्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
1: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं पोसिलो खाजालाई प्रोत्साहन गरौं विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
11: बाढ़ीपछि रसुवा जिल्लाको 13 वडा पुग्ने सड़क बन्द छ। यी वडाहरूमा राहत पुर्याउने काम भइरहेको छ। रसुवाका सीडीओ कमल प्रसाद पाण्डे
12: रसुवा सड़क सञ्जालबाट चाहिँ पूर्ण रूपमै नभनौ यता नुवागढबाट नौकुण्ड हुँदै एउटा श्रमथलीको एउटा वैकल्पिक मार्ग मात्र प्रयोगमा छ। त्यो हिसाबमा चाहिँ अहिलेसम्म हामीले खाद्यान्न राहतको रूपमा हेली मार्फत ड्रोन मार्फत र सड़क सञ्जाल पुगेका ठाउँहरूमा चाहिँ सवारी साधन मार्फत पनि हामीले खाद्यान्न पुर्याइरहेको अवस्था छ। अबको 10-15 दिनभित्र चाहिँ बेत्रावतीमा बेली ब्रिज राख्ने काम हुने भन्ने कुरा पनि भइरहेको छ। सँगसँगै स्याप्रो र धुन्सेको पनि पुलको कुरा अगाडि बढाउने भन्ने निर्णय गरेका छौँ। हामीले चाहिँ सड़क सञ्जाल टुटेका 13 वडालाई अहिले पाथनीकरण गरी ती वडाहरूमा राहत प्रभावकारी रूपमा पुर्याउने भनेर योजनाबद्ध रूपमा त्यो पुर्याइरहेका छौँ।
11: बाढ़ी प्रभावित ठाउँहरूमा स्वास्थ्यमा कुनै पनि समस्या देखिए जति सक्दो छिटो आफ्नो गाउँठाउँमा रहेका स्वास्थ्य कर्मीलाई खबर गरिहाल्नुहोस्। प्रहरीको पैसा नलाग्ने फोन नम्बर 100 र 1234 फोन गरेर सहयोग लिनुहोस्। रसुवाका सीडीओ कमल प्रसाद पाण्डे भर्खरै मात्र जन्मेका साना बच्चाको हेरचाहमा बढ़ी ख्याल गर्न स्वास्थ्य कर्मीले सुझाव दिएका छन्। जन्मेदेखि 28 दिनसम्मको यो समयका बच्चाका स्वास्थ्यमा केही समस्या देखिए तत्कालै स्वास्थ्य संस्थामा लैजानुपर्छ। मातृ तथा नवजात शिशु शाखाका वरिष्ठ अधिकृत निशा जोशी
13: नवजात शिशुमा केही संक्रमणका लक्षणहरू जस्तो ज्वरो आउने होइन नवजात शिशु एकदम शीताङ्ग हुने चिसो हुने अनि त्यसपछि नवजात शिशुको नाभिमा संक्रमणहरू आउने छालामा बिबिराहरू आउने नवजात शिशुलाई चाहिँ दूध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरन्तै स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुहोस् स्वास्थ्य संस्थामा लानुहोस्। त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ त्यहाँ उहाँहरूले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ परामर्श दिइरहनु भएको छ। केही पर्यो केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ। यसरी नै हामीले सेवाहरू दिइरहेका छौँ।
11: आमाको दूध खान नसक्ने खाएको वान्ता गर्ने ज्वरो आउने नाभिमा संक्रमण भए छालामा बिमिरा आए असिन पसिन अनि शरीर चिसो भए तत्कालै नजिकैको स्वास्थ्य संस्थामा लगिहाल्नुहोस्। आजबाट देशका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको छ। रसुवा भोटेपछि बाढ़ी प्रभावित जिल्लाहरूमा चाहिँ आज राति र भोलि दिउँसोको मौसम कस्तो रहला मौसमविद डेभिड ढकाल।
14: विशेष गरी रसुवा नुवाकोट धादिङ आसपासमा आज बिहिबारको दिन पनि वर्षाको सम्भावना देखिएको छ। कतिपय स्थानहरूमा वर्षा भइरहेको छ भने भारी वर्षाको सम्भावना पनि आज र भोलिको लागि अलिक बढी सम्भावना रहेको देखिन्छ। विशेष गरी भोलिको दिनमा चाहिँ अलिकति बढी सम्भावना रहेको देखिन्छ। त्यसपछिको दिनहरूमा भनेको शनिबार र आइतबारको दिनहरूमा चाहिँ अलिक कम सम्भावना हुने जस्तो देखिन्छ। भोलिको हकमा चाहिँ विशेष गरी हामीले पनि रसुवा जिल्लालाई चाहिँ अलिकति रातो अलर्टको जारी गरेका छौँ। भनेको ती क्षेत्रमा हिमाली भूभागहरूमा चाहिँ भारीसम्मको हिमपात हुन सक्ने सम्भावना देखिएको छ भने रसुवा नुवाकोट र धादिङ आसपासमा चाहिँ वर्षाको गतिविधि अलिकति बढ्ने जसले गर्दा चाहिँ डर त्रास भन्दा पनि अलिक समयमित भएर सावधानी अप्नाउनु पर्ने चाहिँ आवश्यकता देखिन्छ। गोर्खा तनहुँ र चितवन आसपास पनि वर्षाको सम्भावना देखिएको छ। भारी वर्षाकै सम्भावना देखिएको छ आज र भोलिको लागि र पर्सिको लागि चाहिँ अलिकति कम हुँदै जाने जस्तो देखिएको छ।
11: तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सांसदहरूका स्वभाव फरक फरक,
15: सांसदका अभिव्यक्तिहरू
16: त्यो नयाँबाट मात्रै कि अथवा पुरानै सांसदहरूबाट?
15: अब त्यो पुरानो पनि पुरानो भन्नाले पनि कतिपयका त मानवीय स्वभावहरू पनि हुन्छन् होइन, नयाँबाट बढी त्यो देखिन्छ।
1: पुराना र नयाँ सांसदहरूले खेलिरहेको भूमिका। हेलो सांसद लगायतका सामग्री बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
16: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
17: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
11: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
17: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
18: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो सांसद।
16: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग अछाम क्षेत्र नम्बर 2 निर्वाचित सांसद यज्ञ बहादुर बोगटी हुनुहुन्छ। हार्दिक स्वागत छ मानिज्यू।
15: धन्यवाद।
16: 74 तपाईँले कति काम गर्नुभएको थियो, अब अहिले तपाईँ 82 निर्वाचित भएर आउँदाखेरि अब चाहिँ के गर्नु बाँकी छ त क्षेत्र नम्बर 2?
15: 74 चाहिँ 2 क्षेत्रको विद्युतीकरणका लागि हामीले चाहिँ कामहरू अगाडि बढाएका थियौँ, त्यो अहिले पनि पुर्याउन सकिरहेको छैन। आज पनि हाम्रा 2 निर्वाचन क्षेत्रका र अछामकै भन्ने भन्नुहोस् धेरै ग्रामीण बस्तीहरू, धेरै भूभागहरूमा हाम्रा चाहिँ विद्युतहरू हामीले पुर्याउन सकिरहेका छैन। जिल्ला अस्पताललाई 50 बेडको अस्पताल बनाउने भनेर 77 चाहिँ सरकारले निर्णय गरेका थियो र बजेट विनियोजित गरेका थियो, टेन्डर गराइएको थियो 79, म सांसद छँदैखेरि, र त्यो 79 टेन्डर काम हुन सकेन। बल्ल अस्ति चाहिँ म सांसद जितेर आइसके पछाडि स्वास्थ्य मन्त्रालय अनि राष्ट्रिय योजना आयोग, शहरी विकास मन्त्रालय त्यतिखेर, अहिले त भौतिक के अरे पूर्वाधार मन्त्रालय अन्तर्गत छ, त्यसका विभागहरू ती सबैमा हाम्रा रोकिएका फाइलहरू रोकिएका चाहिँ के भन्दाखेरिमा जो त्यो भवन निर्माण गर्ने बजेट सुनिश्चितता गर्ने विषयवस्तुका बारेमा जितेर आइसकेको भोलिपल्टै शपथ ग्रहणको भोलिपल्टैदेखि मैले चाहिँ पहलकदमी गरियो।
16: कानून निर्माणको पाटो पनि म केही गर्छु भनेर चुनावको बेलामा भन्नुभयो कि पुलपुलेसा सड़कमै अलि बढी तपाईँको बाचा छ जो तपाईँले पूरा गर्नुपर्नेछ।
15: कानून निर्माण पनि गर्नुपर्नेछ अनि विकास निर्माण पनि गर्नु छ भनेर जनताका बीचमा त्यही बाचा गरिएको। पहिलो कुरा त कानून निर्माणका सन्दर्भमा लोकतन्त्रको रक्षा अनिवार्य त्यसको पक्षमा म चाहिँ दृढ संकल्पित रहनेछु। अहिले पनि लोकतन्त्रलाई म चुनावमा उभिरहँदाखेरि चुनावमा चाहिँ जनताको बीचमा प्रचार प्रसार गरिरहँदाखेरिमा त्यतिखेर पनि हामीलाई लागिरहेको थियो लोकतन्त्रको अहिले लोकतन्त्रमाथि प्रहार भइरहेको छ। यो लोकतन्त्रमाथि प्रहार हुन दिनेवालो छैन। संसदमा गएर लोकतन्त्रलाई सुदृढ गर्ने खालका कानूनहरू निर्माण गर्नमा मेरो महत्वपूर्ण भूमिका रहन्छ भनेर भनेको थिएँ मैले।
16: अहिलेसम्म संसदमा कतिपटक आफ्नो विचार राखिसकेँ जस्तो लाग्छ के छ?
15: मैले चाहिँ विचार राखेको छु, मैले धेरै विचार राखेको छु संसदमा चाहिँ
16: करिब यति पटक जति भन्ने त्यस्तो केही छ कि छैन?
15: मैले चाहिँ त्यो ठ्याक्क यकिन गरेका छैन। हिजो मात्र मेरो चाहिँ मेरो बोल्ने समय र संशोधनका प्रस्तावहरू पनि मैले हालेका छु, चाहे त्यो बजेट निर्माणमा संशोधन भन्नुहोस्, चाहे त्यस पछाडि विधेयकहरूमा मेरा संशोधनहरू जनताका पक्षमा कानून बनाउने विधेयकहरू र त्यसपछि जनताका सरोकारका विषयवस्तुहरू बोल्ने अवसर र त्यो भन्ने अवसर पाएको अवस्थामा कुनै दिन छुटेको छैन संसदमा।
16: तपाईँले निर्वाचित भएर आइसकेपछि निकटतम अथवा प्रतिस्पर्धी अरू पार्टीका उम्मेद्वारहरूसँगको सम्बन्ध छुटिसक्यो अथवा अहिले पनि आफ्नो निर्वाचन क्षेत्रलाई राम्रो बनाउने विषयमा उहाँहरूसँग चाहिँ छलफल सम्वादहरू निरन्तर हुन्छ?
15: छलफल सम्वाद त्यति भएको छैन।
16: तपाईँको कारणले अथवा उहाँहरूको कारणले?
15: मेरो पनि आफ्नो व्यस्तता भयो, उहाँहरूको पनि व्यस्तता होला। हाम्रो बीचमा चाहिँ यो विकास निर्माणका सन्दर्भमा अछाममा कसरी जाने भन्ने कुरामा, विकास निर्माण यो गर्नुपर्छ भन्ने कुरामा हाम्रो असहमति काहीँ पनि छैन।
16: दोस्रो पटक प्रतिनिधि सभामा छिर्दै गर्दाखेरि अघिल्लोको तुलनामा तपाईँले के परिवर्तन महसुस गर्नुभयो मानिस?
15: एउटा त चाहिँ पहिला संसद भवनभित्र छिर्दाखेरि 74 अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
16: बानेश्वरमा
15: हाम्रो चाहिँ भवन थियो। हुन त त्यो केपी ओली प्रधानमन्त्री हुँदाखेरि त्यहाँ शिलान्यास गरिएको थियो, तर वास्तविक प्रतिनिधि सभा कक्ष छ त्यो अहिलेसम्म निर्माण हुन सकिरहेको छैन।
16: अब नयाँ बन्दै गर्दाखेरि त त्यहाँ फेरि सुविधा बन्नै होला,
15: त्यो होला, त्यो हेरौँ। मैले पाएको भिन्नता क्या
16: व्यक्तिहरू सांसदहरू चाहिँ कस्तो देखिन्छ?
15: अब सांसद चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नयाँ हुनुहुन्छ, जोस र जाँगरका साथ आउनु भएको छ भन्ने मलाई अनुभूत भएको छ। संसदीय परम्परा संसदीय मर्यादाको पनि अलिअलि काहीँनिर चाहिँ खड्किन्छ कि त्यहाँभित्र कहिलेकाहीँ सांसदका अभिव्यक्तिहरू
16: त्यो नयाँबाट मात्रै कि अथवा पुरानै सांसदहरूबाट?
15: अब त्यो पुरानो पनि पुरानो भन्नाले पनि कतिपयका त मानवीय स्वभावहरू पनि हुन्छन् होइन, नयाँबाट बढी त्यो देखिन्छ।
16: चिने जानेका अघिल्लो पटक पनि सांसद भएका कतिजना सांसद तपाईँले अहिले दोस्रो कार्यकालमा पाउनुभयो?
15: मैले थोरै पाएको छु,
16: संख्यात्मक रूपमा
15: लगभग त्यही 10-12।
16: तपाईँहरूबाट अहिलेको नयाँ सांसदहरूले केही अपेक्षा गरेको जस्तो अथवा तपाईँहरूसँग त्यो सिक्ने अनुभवहरू लिने दिने त्यस्तो रुचि कतिको पाउनुभयो अरू सांसदहरू?
15: त्यस्तो छैन।
16: तपाईँ एमाले भित्रैका सांसदको पनि त्यस्तो भेटिँदैन?
15: एमाले भित्र त हाम्रो अब संसदीय दलको बैठक हुन्छ, छलफल हुन्छ, अब के गर्ने कस्तो गर्ने भन्ने हुन्छ, अनि अन्य दलको को पनि त्यो हुँदैन। अब हाम्रैमा पनि अलिअलि अगाडिको सांसदको अनुभव के छ कस्तो छ कसरी जाने होला भन्ने खालको त्यसो हुँदैन। यो एआईका तर्फबाट यो
16: एआई
15: च्याट जिपिटी लाई अध्ययन गर्छन् साथीहरू, अनि त्यहीबाट चाहिँ संसदमा प्रस्तुत हुन्छ। अहिलेको मैले पाएको त्यो मैले अधिकांशको त्यही देख्छु।
16: तपाईँले त कतिको चलाउनुहुन्छ?
15: मैले चलाउन्न, मैले चाहिँ मेरो मनको कुरा आफ्नो चाहिँ मनबाट जे आयो तल जनताको कुरा जे जनताको छ त्यही जस्ताको तस्तै बोल्छु म।
16: नयाँ व्यक्ति अथवा नयाँ पार्टीका सांसदहरू अब सबैको नराम्रै पनि होइन होला, केही लोभलाग्दो विषय छ कुनै पार्टी अथवा कुनै सांसदमा जो तपाईँ नाम भन्न नचाहे पनि एउटा विषयवस्तु चाहिँ राख्न सक्नुहुन्छ?
15: होइन,
16: यो चाहिँ असाध्यै राम्रो लाग्छ।
15: होइन, केही प्रतिपक्षका सांसदहरू पनि छन् जो चाहिँ देशप्रति माया भएका, अहिले सत्तापक्षका पनि सबै सांसद पुरै अराजक खालका, त्यो चाहिँ संसदीय मर्यादाभन्दा विपरीत जाने खालका सबै छैन, त्यहाँ पनि महत्वपूर्ण एकदम राम्रा मान्छे पनि छन्। संसदीय मर्यादालाई कायम गर्नुपर्छ, संविधानलाई हामीले पालना गर्नुपर्छ, लोकतन्त्रको रक्षा गर्नुपर्छ भन्ने खालका सांसदहरू पनि छन्। मैले त्यो पाएको छु, त्यहाँभित्र पनि थुप्रै सांसदहरू र सत्ता पक्षमा लोकतन्त्र संविधानको रक्षा राष्ट्रियताको रक्षाका निम्ति चाहिँ एकदम राष्ट्रियताप्रतिको भावना दृढ भएको त्यस्तो सांसदहरू पनि भेटाउँछु,
19: त्यस्ता सांसदहरूसँग संवाद गरौँ, भेटघाट अलिकति
15: हाम्रो कुरा
19: गरौँ जस्तो
15: केही अब कुराकानी हुन्छ, के छ यस्ताउति भन्ने भएको छैन, कुराकानी हुन्छ संसदमा भेट भएको बेला, हेलो हाई के छ नमस्ते, संविधानलाई जोगाउनु पर्यो अनि राष्ट्रियतालाई जोगाउनु पर्यो, यो अहिले राम्रो भएन भन्ने हुन्छ, ती साथीभाइहरूसँग पनि कुराकानी हुन्छ, प्रतिपक्षका त लगभग धेरैको सँग त अब कुराकानी मिल्छ।
1: हेलो सांसदको विस्तृत रूप भोलि बिहानको साझा खबर पछाडि प्रसारण हुनेछ। बंगालको खाड़ीमा विकसित भई गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र बनेको छ। अविरल वर्षाका कारण पृथ्वी राजमार्ग आज रातिदेखि भोलि बिहानसम्मका लागि रोक लगाइएको छ। काठमाडौँको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय समितिले छानबिन समिति गठन गर्न निर्देशन दिएको छ। नेपाल ट्रक यातायात व्यवसाय महासंघले रसुवाको तिमुरेमा गत भदौको 10 गतेको बाढ़ीमा 338 ट्रक तथा कन्टेनर बेपत्ता भएको जनाएको छ। नेपाली कांग्रेस संस्थापन नेतृत्वपक्षले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। र बीसौं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ र पुरूष कबड्डीमा भने नेपालले सान्त्वना जित निकालेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: 사마직.
1: 아니, 낮 8시.
2: 아주고 레디오 엑시브이토플로 에이크메가.
3: हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावाहुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
5: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
6: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु,
6: टाउको दुख्नु,
5: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
6: हार जोड्नी तथा मांसपेशी दुख्नु,
5: वाक वाकी लाग्नु, बान्ता हुनु,
6: शरीरमा बिमिरा आउनु।
5: डेंगू रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
5: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप। सम्पर्क नम्बर 9854057777, 9854056666। प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय रामेछाप। सम्पर्क नम्बर 9845555555, 9845141123। प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप। सम्पर्क नम्बर 9765037888 र 1234। जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी कागजातहरू।
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
1: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण।
2: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
1: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन।
2: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण।
1: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण।
2: मौरी पालन व्यवसाय र मह प्रशोधन।
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन भण्डारण तथा निर्यात।
1: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
2: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण।
1: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण।
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
1: फलफूल प्रशोधन र बजारीकरण।
2: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण।
1: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
2: प्राङ्गारिक कृषि वस्तु निर्यात।
1: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण।
2: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय।
1: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: रेडियो पावर घटना विषयको सशक्त संवाद।
1: उज्जवल उपाध्यायजी, म तपाईँलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: हस् धन्यवाद।
1: असाध्यै दुर्लभ लाग्ने खालको यो खालको सतर्कता र एक खालको चेतावनी युक्त एसएमएसहरू आइरहेका छन्। यो साँच्चै त्यो किसिमको अति भारी वर्षा हामीले कहिले नदेखेको वर्षा हुन लागेको हो।
2: यस्तो छ, अब यसो अहिले जस्तो खालको वर्षा हुँदैछ, यो पहिला विरलै हुन्थ्यो यो वर्षा, होइन?
1: हजुर,
2: कहिले काहीँ चार पाँच वर्षको अन्तरालमा हुने वर्षा हो, तर अहिले विगत हामीले 5 वर्षमा हेर्यौँ भने यो अलिकति लगातार जस्तो भइरहेछ। परार साल पनि तपाईँलाई याद होला, काठमाडौँमा धेरै ठुलो, काठमाडौँ उपत्यका लगायत खास गरी यो सिन्धुली, काभ्रे र मकवानपुरमा ठुलो क्षति गरेको थियो।
1: हजुर,
2: पोहोर साल पनि पर्सा, बारा, रौतहट र सप्तरीमा, होइन, तपाईँको 24 घण्टामा करिब 400 मिलिमिटरको हाराहारीमा ठुलो वर्षा भएर ठुलो डुबान गरेको थियो।
1: हजुर,
2: पोहोर काठमाडौँमै पनि एकदमै भनौँ न अलिकति फरक समयमा, जबकि असोज र कार्तिक महिनामा पनि काठमाडौँ लगायत देशैभरि यस्तै किसिमको 4-5 दिनको लगातारको वर्षाले पनि धेरै हाताहाती ल्याएको थियो।
1: हजुर,
2: अब एउटा कुरा कस्तो छ भने हामी पहिला यसै गरी भनौँ न विभिन्न संचार माध्यमसँग या सार्वजनिक प्लेटफर्महरूमा पनि कुरा गर्दाखेरि हामी भन्थ्यौँ सालाखाला वार्षिक 300 मानिसको चाहिँ यो जलवायुजन्य विपदले हरेक वर्ष, त्यो पनि मनसुनमा चाहिने मृत्यु हुने गर्थ्यो, होइन? किन चाहिने सरकार या चाहिने राज्य यति उदासीन भयो, त्यो त मान्छेलाई मर्नबाट जोगाउन सकिने कुरा हो यो भन्ने बारेमा हामी चर्चा गर्थ्यौँ।
1: हजुर,
2: मलाई लाग्छ यस्तै कुरामा राज्य अलि गम्भीर भएको कारणले गर्दाखेरि नै धेरै गम्भीरतापूर्वक लिएर बरु 2-3 दिन पुरै लकडाउनै जस्तो, होइन?
1: हजुर,
2: जस्तो स्कुल बन्द भन्ने कुराहरू आयो नि त, त्यसले गर्दाखेरि यसलाई बन्दै गरेर हदैसम्मको गम्भीरतामा पुगेर मानिसहरूको हताहती कसरी शून्य गराउने,
1: होइन?
2: तर्फ चाहिने सरकारले सोचेको यदि हो भने त साह्रै नै सकारात्मक निर्णय र सोच हो भन्छु म चाहिँ।
1: हजुर,
2: र जहाँसम्म चाहिँ अब यो मौसमको कुरा छ, मैले तपाईँलाई भनिहालेँ, केही समयदेखि चाहिँ लगातार रूपमा यस किसिमको वर्षा हुने गरेको छ, र यसपालि पनि यो त अब केही समय अगाडि भनौँ न करिब 2 हप्ता जति अगाडि नै अलिअलि प्रोजेक्सन चाहिँ अब हुन थालेको थियो, होइन?
1: हजुर,
2: अब औपचारिक रूपमा चाहिँ हामीहरूको चाहिँ औपचारिक निकायबाट पनि, होइन, मौसम विभागबाट पनि 2 दिन अगाडि यो औपचारिक घोषणा भइ नै हालेपछि त अब भनेको 8, 9, 10 इभन 11 पनि फर्स्ट हाफसम्म ठुलो वर्षा चाहिँ देशैभरिको विभिन्न ठाउँमा हुन सक्ने सम्भावना त देखियो।
1: 700 मिलिमिटर प्लसको अनुमानहरू छन् नि, त्यो भनेको त साह्रै धेरै हो नि, त्यो कति दिनको हो कि कति घण्टाको हो?
2: यस्तो हुन्छ, त्यो जुन किसिमको अनुमानलाई तपाईँले इन्डिकेट गर्नुभयो त्यो भनेको 24 घण्टाको चाहिँ होइन।
1: हजुर,
2: त्यो 3-4 दिनको दौरानमा पर्न सक्ने भनेर चाहिँ त्यसलाई पूर्वानुमान गरिएको हो। र कस्तो हुन्छ भन्दाखेरि अब वर्षा कस्तो हुन्छ यसलाई पूर्वानुमान गर्ने चाहिँ विभिन्न सफ्टवेयरहरू, होइन, मोडेलहरू, टुल्सहरू हुन्छन्,
1: हजुर,
2: जसमा चाहिँ पुराना डाटाहरूलाई राखेर बनाइएको एक किसिमको चाहिँ भनौँ न त्यो स्ट्याटिस्टिकल मोडलहरू हुन्छन्, त्यो किसिमको कम्प्युटर प्रोग्रामिङ हो जसलाई हामीले कम्प्युटर मार्फतै त्यसलाई चाहिँ हामी अनुमान गर्नको लागि हामी प्रयोग गर्छौँ त्यस किसिमका टुलहरूलाई, र जसले चाहिँ पुरानो डाटाको आधारमा पनि त्यो प्रोग्राम गरिएको हुन्छ भने उसले चाहिँ फ्रेस, अब अहिले चाहिँ कस्तो किसिमको चाहिँ भनौँ न यो के भन्छ मौसमी गतिविधिहरू वरपर छ, कहाँको सिस्टम कता आउन सक्छ, होइन, त्यो सबै कुरालाई चाहिँ त्यसले चाहिँ मापन गरेर त्यो सबै भ्यालुहरूलाई राखिसकेपछि उसले दिने एउटा रिजल्ट हो। र जहाँसम्म जुन तपाईँले इङ्गित गर्नुभयो यो एकदमै एक्सेसिभ रेनफल हो, त्यो भनेको 4 दिनमा पनि 731 भनेको धेरै ठुलो पानी हो, तर मोडलले देखाइसकेपछि त्यो हुँदैन भन्न चाहिँ मिल्दैन, प्राविधिक रूपमा चाहिँ अहिले पनि सम्भव छ, इभन त्योभन्दा केही बढी पनि हुन सक्छ, जसरी हामीले त्यति नपुग्ला कम होला भने जस्तै त्यति नै अनुपातमा त्यो बढी हुन पनि सक्छ। तर भनौँ न अब विगतको इतिहासहरू हेर्दाखेरि र अलिकति चाहिँ भनौँ न प्राग्मेटिक भएर सोच्दाखेरि सम्भवतः त्यति नपुग्ला, तर त्यसलाई कम्प्लिटली नकार्न चाहिँ सकिँदैन, त्यही भएर क्लोजली वाच गर्ने, होइन, एक एक घन्टामा अपडेटहरू लिइराख्ने, किनकि यो मौसमी चाहिँ गतिविधि भनेको कस्तो हुन्छ भने छिटो छिटो चेन्ज हुन्छ, 1-2 घण्टा 2-4 घण्टामा फेरि परिवर्तन भइराखेको हुन्छ, त्यसले गर्दाखेरि अहिले हामीले चाहिँ पूर्वानुमान गरेको जस्तो वर्षा भन्दा अझ बढी हुन पनि सक्छ या त्योभन्दा थोरै कम हुन पनि सक्छ, त्यति मात्रै हो, तर असम्भव भनिहाल्न त मिल्दैन, होइन, तर चाहिँ कस्तो सम्भावनाको कुरा गर्दाखेरि चाहिँ प्रोबेबिलिटीमा भन्दाखेरि चाहिँ त्यति साह्रो पनि नहोला भन्ने हो।
1: ए उपाध्यायजी, अब यो खोलाको गहिराई वा पानीको औसत पनि यो खास त तपाईँले भने जस्तो प्राग्मेटिक नहुन सक्छ अथवा हुँदै हुँदैन, खोलाको गहिराई चाहिँ हामी औसत नापेर गयौँ भने त कुनै ठाउँमा धेरै गहिरो भयो भने मान्छे डुबेर मर्छ नि, होइन? अब अहिले औसत रूपमा देशैभरि त्यस्तै किसिमको हवला दिएर देशव्यापी रूपमा अति संवेदनशीलता देखाएर सड़क यातायातै बन्द, तपाईँको स्कूल नै बन्द, यो त सबै भेगमा त्यो खालको सूचना प्रवाह भएको छ नि, के त्यस्तै गरी देशैव्यापी रूपमा त्यो हो? कि हामी खास खास भेगमा यो कुरा गर्दैछौँ?
2: म तपाईँलाई यसको दुईटा उत्तर दिन चाहन्छु, दुईटा पर्सपेक्टिभ।
1: हजुर,
2: पहिलो कुरा त कस्तो हुन्छ भने मौसमलाई हामीले औसत भन्दा पनि सम्भाव्यता अध्ययन हो यो, होइन?
1: हजुर।
2: अनि कुन लेभलको प्रेसिजनमा चाहिँ यो प्रोजेक्सन गरिएको भन्ने कुरा हुन्छ, र विगतको केही समयदेखि चाहिँ यो मौसम पूर्वानुमानका पनि विभिन्न प्रविधिहरू चाहिँ विकास हुँदै गएको कारणले गर्दाखेरि यो धेरै हदसम्म होइन मिल्न चाहिँ थाल्छ, होइन? यसको अर्थ कस्तो भन्दाखेरि 731 मिलिमिटर चाहिँ पानी मोडलले देखायो भन्दैमा चाहिँ त्यो पानी पर्दै नपर्ने पनि होइन, त्यति नै पर्छ भन्ने पनि होइन। यसले एउटा के देखाउँछ भन्दाखेरि यो औसत भन्दा निकै बढी
1: खास गरी फोकल एरिया होला नि त, खास फोकस
2: होइन, फोकल एरिया हेर्दाखेरि त अब यो सार्वजनिक भएकै कुरा हो, होइन? तपाईँले कस्तो इङ्गित गर्न खोज्नु भएको छ भन्ने कुरा पनि प्रश्न छ। यो चाहिँ यो उता टिकापुरतिर दाङ उपत्यकातिर चाहिँ यो देखाएको हुन्छ, होइन?
1: तर
2: यो कस्तो छ,
1: दाङतिर त्यति धेरै पर्ने अनि विराटनगरमा स्कुल बन्द हुने, झापामा यातायात बन्द हुने, पाँचतिर बन्द हुने, यो मिल्यो त?
2: यस्तो छ, यस्तो छ,
1: अति संवेदनशीलता भो कि
2: होइन? होइन, एउटा यस्तो छ, तपाईँले अहिले सेटेलाइट इमेजमा तपाईँले अहिले यो वर्षाको हेर्नुभयो भने यो वर्षाको केन्द्रबिन्दु अहिले भर्खर आधी घण्टा अगाडि विशाखापट्टनममा थियो,
1: होइन?
2: भारतको विशाखापट्टनममा थियो, अब जुन भनेको चाहिँ तपाईँको अब यो आन्ध्र प्रदेशको क्षेत्र हो, त्यो ठाउँ भनेको काठमाडौँ उपत्यकाबाट करिब 1700-1800 किलोमिटर टाढा छ,
1: है?
2: त्यहाँ त्यसको केन्द्रबिन्दु हुँदाखेरि त्यसको प्रभाव हेर्नुहोस्, काठमाडौँ मात्रै होइन माथि तिब्बतसम्म यसको प्रभाव छ भने दक्षिण पूर्वमा श्रीलङ्कादेखि लक्षद्वीप र मालदिवसम्म यसको प्रभाव छ। अनि यति ठूलो सिस्टम हो, यसको अगाडि हाम्रो नेपालको भूगोल भनेको के पनि होइन, एकदमै सानो हो, हामीलाई चाहिँ टिकापुर र विराटनगर यहाँका त्यहाँ जस्तो लाग्छ, होइन? त्यसको अगाडि नेपालको भूभाग भनेको साह्रै फुच्चे हो, त्यति ठुलो सिस्टम छ। त्यसले गर्दाखेरि अहिले हामीले चाहिँ कस्तो छ भने कोशी क्षेत्रमा अलि ठूलो पानी परेको छ, अहिले तपाईँले हेर्नुभयो भने यो जल तथा मौसम विज्ञान विभागको रेनफल वाच हेर्नुभयो भने अहिले पूर्वदेखि ठ्याक्कै लुम्बिनीसम्मको क्षेत्रमा चाहिँ वर्षा भइरहेको देखिन्छ, अहिले चाहिँ सुदूरपश्चिममा चाहिँ खासै वर्षा अहिले पुगिसकेको छैन। त्यसले गर्दाखेरि आज र भोलि, आज अलिक विशेष गरी कोशी प्रदेशमा, खास गरी मध्यरातिर भोलि बिहानसम्म, त्यसपछि बिस्तारै यो सिस्टम पश्चिम सर्ने देखिन्छ, त्यसपछि काठमाडौँ आइमिन भनेको
1: शुक्रबार
2: चाहिँ मधेस, बागमती, लुम्बिनी, गण्डकी र कर्णालीमा अत्यन्त बढी देखिन्छ।
1: हजुर,
2: त्यसपछि शनिबार यही ठाउँमा फेरि दोहोरिन्छ र सुदूरपश्चिममा पनि धेरै वर्षा हुन्छ भने आइतबार फेरि यो पश्चिम गइसकेको सिस्टम फेरि फर्केर चाहिँ फेरि मध्यतिर आउने भनेको फेरि बागमतीतिर आउने सम्भावना देखिएको छ। त्यसले गर्दाखेरि कोशीमा पानी पर्दैन पर्ने चाहिँ होइन, आज र भोलि कोशीकै पालो हो,
1: होइन?
2: सबैभन्दा बढी अहिलेसम्मको मोडल गर्दाखेरि बागमतीको अलि पश्चिमी क्षेत्र भनेको ठ्याक्कै त्रिशुली नदीको उत्तर दक्षिणको क्षेत्र, र अझ बढी भन्ने हो भने चाहिँ गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको तल्लो क्षेत्रमा चाहिँ सबैभन्दा बढी कन्सन्ट्रेट हुने देखिन्छ। यो लगातार 5-6 दिनको मोडलिङले त्यही नै देखिरहेछ, आजको पनि अवस्था त्यही नै
1: भनेको कन्टिन्युस, कुन तहको पानी हो थाहा नभए पनि अथवा थाहा भए पनि झरीको कन्टिन्युस अवस्था पक्का छ,
2: त्यसमा चाहिँ कुनै दुई मतै छैन। र अर्को कुरा कस्तो भने अहिले जुन किसिमको पानी पूर्वदेखि पश्चिमसम्म सुदूरपश्चिम बाहेकको क्षेत्रमा अधिकांश ठाउँमा परिरहेछ, यो पानी लगातार 24 घण्टा परिदियो भने के हुन्छ, अनि बाढी आउन थाल्छ, किन सबै पहाड़देखि लिएर जमिनदेखि सबै यसरी भिज्छ कि उसले अब त्यो पानी सोच्नै सक्दैन, परेको पानी सबै अब बगेरै जाने हो, रनअफ भएरै जाने हो, र पहाड़का खोल्साहरूमा पनि यसरी पानी बग्न थाल्छ कि यसरी गल्छ पहाड़ कि धमाधम पहिरो जान थाल्छ, होइन?
1: यो सरकारले अहिले अपनाएको चाहिँ अति संवेदनशीलता होइन रहेछ, त्यसो भए उचित सावधानी रहेछ, होइन?
2: उचित सावधानी मान्नुपर्छ, किनकि हामीले हटातीलाई जोगाउनु भनेको त ठुलो कुरा हो नि त, मानिसको ज्यान जोगाउनु भनेको त ठुलो कुरा हो।
1: तर अनौठो पनि लाग्दो रहेछ यो किसिमको देख्दा, पानी पर्दाखेरि यसरी विद्यालय बन्दहरू आदि इत्यादि, यो पहिलो पटक जस्तो मलाई आभास भयो, त्यसकारण मैले उठाएँ। सम्भवतः हुन पनि सक्छ अलिक बढी चाहिँ हामी भोटेकोसी रसुवाको बाई प्रोडक्ट हो कि जस्तो पनि फिल भयो यसले,
2: त्यसले गर्दाखेरि पुर्याएको जुन एउटा मेन्टल ट्रमा हुन्छ नि, किनकि त्यसले त्यो क्षेत्रलाई मात्र प्रभावित गरेको छैन, त्यसलाई त लगातार हामीले दिन रात होइन विभिन्न सोसियल मिडियामा भिडियोहरू देखिरहेछौँ, दर्दनाक भिडियोहरू छ, होइन?
1: हजुर,
2: त्यसले गर्दाखेरि त्यस्ता खालका भिडियोले पनि मान्छेहरूलाई ट्रमाटाइज गरेको छ।
1: त्यही क्षेत्र यति ठुलो वर्षापछि कति संवेदनशील छ त्यो क्षेत्र चाहिँ? अब फेरि
2: अब त्यो क्षेत्र संवेदनशील, म त्यसको लागि चाहिँ म के भन्छु भन्दाखेरि त्यो बेलामा जुन किसिमको बाढी आयो 160 मिटरसम्म अग्लो,
1: होइन,
2: तपाईँको त्यो बाढीको उचाइ भनिएको छ खास गरी स्याफ्रु बेसीसम्म, त्यहाँदेखि तल नुवाकोटसम्म चाहिँ करिब करिब 100 मिटरसम्म अग्लो, होइन, बेत्रावतीसम्म 100 मिटरसम्म अग्लो, पछि त्यो बाढीले त आफ्नो दायाँ बायाँ त के पनि बाँकी राख्यो, त्यो सबै बगाएर लिएर
1: गयो, पर मिनट 3-4 किलोमिटर भनिएको छ।
2: एक्ज्याक्टली, अब त्यसले गर्दाखेरि त्यसले त केही पनि बाँकी राखेन नि त, सबै कुरा सिद्धियायो। अहिले जतिसुकै पानी परे पनि त्यति ठुलो छैन, भनौँ न अब यो 20 लाख वर्ग किलोमिटरको हिमचट्टान झरेर आएको बाढी जस्तो त यो वर्षाले बाढी ल्याउन सक्दैन। त्यसले गर्दाखेरि जतिसुकै ठुलो बाढी आए पनि त्यहाँ जे जति क्षति भइसक्यो त्यसमा थप क्षति गर्ने त यो वर्षाको सम्भावना छैन. तर मात्र कहाँ अलिकति कहाँ होस पुर्याउनु पर्यो भन्दाखेरि फेरि यदि कोही मान्छे फर्केर आफ्नै पुरानो ठाउँ जान खोजिरहेछन् र त्यहाँ राहतको कार्यक्रमहरू भइरहेछ, अब फेरि ठुलो बाढी नआउला भनेर फेरि खोला नदीको छेउछाउमा चाहिँ होल्डिङ सेन्टरहरू राख्ने र कुनै चाहिँ भनौँ न राहतको काम र रिलिफको कामहरू भइरहेछ भने त्यसलाई चाहिँ अलिकति होस पुर्याउनु पर्छ. होइन भने योभन्दा पहिला खोलाले जति त्यहाँ बढाएर लिएर गयो अब त्यहाँ त बढाएर लैजानलाई केही बाँकी नै छैन. तर खालि के छ भन्दाखेरि त्यो रिभर बेडमा फेरि कोही मान्छे फर्केर जानु भएको छ भने त्यो चाहिँ जान नदिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्नु चाहिँ त्यो चाहिँ जरुरी हुन्छ.
1: अब यो बर्सात चाहिँ चार पाँच वर्षदेखि वर्षाको चक्रै फेरिएको जस्तो तपाईँले अघि जो लाछडी कुरा गर्नु भएको छ, यो चाहिँ मौसमी हाम्रो यो मनसुन अवधि भित्रकै कुरा भन्ने कि यो जलवायु परिवर्तनकै कारण भयो भनेर ठ्याक्कै यसलाई प्रमाणित गर्ने के आधार भेटिन्छ के हो?
2: यस्तो छ, प्रमाणित गर्ने चाहिँ स्पष्ट आधार को लागि चाहिँ यथेष्ट प्रमाणहरू चाहिन्छ होइन.
1: हजुर,
2: यसमै चाहिँ अहिले विश्व नै चाहिँ ध्रुवीकरण भएको देखिन्छ. एक थरीले चाहिँ धेरै प्रमाण सहित चाहिँ यो जलवायु परिवर्तन नै हो भनेर भन्दाखेरि छ, तर अर्कोतिर चाहिँ जसले यो कुरा मानिदिनु पर्ने हो या चाहिँ हो भनिदिनु पर्ने हो उहाँहरूको विभिन्न चाहिँ भनौँ न
1: त्यो दायित्व लिनु अब्लिगेसन लिनेहरूले यसलाई
2: एक्ज्याक्टली मानेका छैनन् होइन. तर यसलाई म कसरी डिस्क्राइब गर्न चाहन्छु भन्दाखेरि पहिला कुरा मनसुन पहिला भन्दा सरेको छ होइन. आजभन्दा 22-23 वर्ष अगाडिसम्म मनसुन को आगमन मिति जुनको पाँचमा र जाने मिति सेप्टेम्बरको बीसमा हुन्थ्यो. त्यसपछि बिस्तारै यो सिफ्ट हुँदा हुँदा अहिले कस्तो भएको छ भन्दाखेरि औपचारिक डिक्लेरेसन नै डीएसएमको मनसुन आउने मिति चाहिँ जुनको 15 र जाने मिति असोजको पहिलो साता भइसक्यो भनेको गएको 22-23 वर्षमा हेर्छौँ भने मनसुन नै करिब 3 हप्ता सरेको छ. आउने पनि ढिलो जाने पनि ढिलो, त्यही भएर त जलवायु परिवर्तन भनेको एउटा कुरा. अर्को कुरा के हुन्छ भन्दाखेरि पहिला पनि मनसुन सक्किनै बेलातिर भनेको भदौको अन्तिमतिर कि असोजको मध्यतिर भेट्दैन्थ्यो. अनि मनसुन भदौको अन्तिमतिर या तेस्रो सातातिर चाहिँ नि बंगालको खाडीमा त्यो कस्तो हुन्छ भने लगातार 26-27 डिग्री भन्दा बढी तापक्रम भयो त्यहाँ त्यो ठाउँको, खास गरी अण्डमान सागरको सतहको तापक्रम छ लगातार 5-6 दिनसम्म न्यूनतम 27 डिग्री मेन्टेन भइराख्यो भने त्यहाँ चाहिँ यस किसिमको जलवाष्प सहितको चाहिँ न्यूनचापीय प्रणाली या अझ पावरफुल भए पनि चक्रवात फर्म हुन्थ्यो, एकदमै रेयर हुन्थ्यो पहिला. अहिले कस्तो हुन थाल्यो भन्दाखेरि यसपालि भयो, पोहोर पनि दुईपटक भयो, एउटा ठ्याक्क दशैंको एकादशी द्वादशीको दिन, किनकि त्यो मिति सम्झिन सजिलो हुन्छ भन्ने हिसाबले मैले भने. त्यसपछि छठमा अझ साइक्लोन मोन्था भन्ने एकदमै चाहिँ पावरफुल चाहिँ साइक्लोन बन्यो. फर्चुनेटली त्यो झारखण्डसम्म आइपुग्दाखेरि त्यो कमजोर भएर त्यसले न्यूनचापीयको रूप लियो, तर तीन दिन पर्छ पानी भनेर भनेको अवस्थामा त्यो न्यूनचापीय भएको कारणले गर्दाखेरि नेपालदेखि लिएर भारतको धेरै ठाउँसम्म फैलिएर 4-5 दिन चाहिँ वर्षा गरायो. अब सोझो हिसाबले सोच्दाखेरि पहिला भदौ महिनामा बन्ने न्यूनचापीय प्रणाली अहिले असोजको मध्यमा पनि बनिरहेछ. कारण के भन्दाखेरि समुद्रको पानी अस्वाभाविक रूपमा 4-5 डिग्री औसत 4-5 डिग्री भन्दा बढीले तात्नु भनेको के हो? त्यो त जलवायु परिवर्तन हो. र तताउने कारण अरू केही पत्ता लागेको छैन अहिलेसम्म, कारण एउटै छ, तपाईँको कार्बन उत्सर्जनले यो चाहिँ भनौँ न वायुमण्डल तताउने र त्यसैले सबै कुरा तताइरहेको छ भन्ने कुरामा त दुई मत नै छैन, त्यसको त लाखौं करोडौं उदाहरणहरू छन्। त्यसले गर्दाखेरि तपाईँको चाहिँ कस्तो भन्दाखेरि यो खनिजन्य तेलहरूको चाहिँ अत्यधिक दोहन र चाहिँ वार्षिक 38-40 अर्ब टन कार्बनको उत्सर्जन, त्यो उत्सर्जनले चाहिँ यो भनौँ न वायुमण्डलको तापक्रम नै तपाईँको चाहिँ 1.5 डिग्रीसम्म बढाइसकेको गएको 100 वर्षमा, यही क्रम जारी भयो भने चाहिँ अहिले हामी 2026 छौँ, 74 वर्षपछि यो शताब्दीको अन्तसम्ममा 4 डिग्रीसम्मले तापक्रम बढ्ने होइन. र अझ हिमाली क्षेत्रमा हेर्नुहुन्छ भने त किनकि हावा तातिएपछि त माथि जाने कारणले गर्दा, त्यही भएर त हामी कोठाको माथि भेन्टिलेसनहरू राख्छौँ होइन, हावा तातिएर माथि जाने कारणले गर्दाखेरि समुद्री सतहको तुलनामा हिमाली क्षेत्र अझ बढी तातेको अवस्था र त्यसले गर्दाखेरि अस्ति भोटेकोसीको चाहिँ दुर्घटना हुन पुग्यो. त्यसले गर्दाखेरि यस्ता यथेष्ट उदाहरणहरू छन् जसले चाहिँ हिमाली घटना पनि गरायो भने अहिले यो समुद्री घटना हो. स्वाभाविक होइन, हरेक वर्ष अक्टोबर महिनामा पनि होइन, अब अक्टोबर त लाग्न लाग्यो नि,
1: मनसुन समय हाम्रो यो मनसुनको पनि हो, मनसुन पनि हो र जलवायु पनि हो, दुईटा मिक्स छ तपाईँको कुरा अनुसार,
2: दुईटै
1: किनकि हाम्रो

0: एउटा अर्को जापान जस्तो देशमा पनि 19 जना बढी
1: होइन
0: जापान जस्तो देशमा पनि 19 जना भनौँ न अहिलेसम्म बितिसकेको र कैयौं मिसिङ भनेर आएको छ त्यहाँ पनि यो पोल यो के अरे यो ऊ दुवाजुङ भन्ने चाहिँ एकदमै खतरनाक चाहिँ आधीको चाहिँ त्यहाँ कोहर रह्यो भनेपछि प्रशान्त महासागर क्षेत्रमा अझ केही आधीहरू अझ लाइनमा छन् भने अहिले जुन यो बे अफ बेङ्गालमा एउटा चाहिँ न्यूनचापीय प्रणाली जुन देखियो त्यसले समुद्री आधीकै त रूप लिएन तर करिब करिब त्यहाँ पुग्न चाहिँ खोज्यो यो पनि देखियो भने बे अफ बेङ्गालमै पनि अहिले जुन समुद्री आधी देखिएको छ यसपछि फेरि चाहिँ अक्टोबरको अन्तिममा फेरि अर्को देखिने सम्भावना छ त्यो अझै समय छ तर त्यो किसिमको बिल्डअप भएको कारणले गर्दाखेरि अबको एक महिना फेरि अब यो तहको आधी बन्ला नबन्ला त्यो छुट्टै कुरा हो होइन तर फेरि अर्को बन्ने लाइनमा छ त्यसले गर्दाखेरि एलनिनो पनि अघि नै मैले भने जस्तै विश्वव्यापी रूपमा जुन वायुमण्डलहरू ताप्दै गएको छ र त्यसको प्रभावले गर्दाखेरि समुद्री सतह जुन ताप्दै गएको छ त्यसले एकदमै ठूलो चाहिँ पर्यावरणीय र वातावरणीय र खास गरी मौसमी विचलन ल्याएको छ त्यसले पुरै सिस्टम बिथोलिएको छ कि पृथ्वीको होइन त्यसले गर्दाखेरि यो सबै नियति भोग्न चाहिँ हामी अहिले बाध्य भइरहेका छौँ नेपालको हकमा हेर्नुहोस् न तपाईँको चाहिँ हिमाली क्षेत्रको त्यत्रो ठूलो विपद सकिएको आज चाहिँ नि एक महिना नभइकन समुद्रसँग जुनसँग हामी जोडिएका पनि छैनौँ अब समुद्री विपदको चाहिँ नै यहाँ विपद हामीलाई
1: हामीसँग विकल्प र उपाय के त
0: हामीसँग विकल्प र उपाय भनेको दुईटा छ एउटा अब हामीले एडभोकेसी व्यापक गरेर चाहिँ ठुल्ठूला देशहरूलाई चाहिँ अब यो कार्बन उत्सर्जन घटाउनको लागि हामीले चाहिँ दबाब दिनुपर्छ अब त्यो आफै कतिकोमा सम्भव छ र व्यावहारिक छ त्यो हामी सबैलाई थाहा छ होइन अर्को भनेको छ अब हामी अनुकूलनमा जाने हो किनकि पृथ्वीको तापक्रम अहिले यो जुन हिसाबले हामीले भनिराखेका छौँ 2 डिग्री त बढ्ने अवस्थामा पुगि नै सक्यो तर अब हामीले कतिपय स्थानमा त जस्तो हिमालकै हेर्ने हो भने करिब 4 डिग्री बढेको अवस्था छ होइन समुद्री सतहमा हेर्नुहुन्छ भने 3-3.5 डिग्री बढेर चाहिँ यो एलनिनो निनो 3.4 एरियामा चाहिँ अफेक्ट भएर हामीलाई समस्या भइरहेको छ भने यी सबै ठूल्ठूला चाहिँ नि सम्भावित यो भनौँ न पर्यावरणीय र यो जलवायु जन्य विपदहरूबाट जोगिनको लागि हामी एउटा अनुकूलनमा जाने हो एउटा पूर्व तयारीमा जाने हो यो दुईटामा नगइकन अब हामीलाई सुख छैन त्यसले गर्दाखेरि कस्ता कस्ता जलवायु विपदहरू आउन सक्छन् भन्ने कुरालाई हामीले पहिले फोर्सी गरेर त्यो अनुसारको पूर्वाधार बनाउनेदेखि लिएर हामीहरूको विकासका योजनादेखि लिएर सबै कुरा त्यो अनुसारले हुनु पर्यो भने दोस्रो कुरा चाहिँ पूर्व तयारी अब यस किसिमको आउने लाग्यो अब हाम्रो क्षमताले पनि नभ्याउने खालको ठूलो विपद आउँदैछ भने अब हामीले पूर्व जानकारी गराएर कम्तीमा चाहिँ धनलाई पूर्ण रूपमा जोगाउन नसके पनि कम्तीमा जनलाई जोगाउनु पर्यो भन्ने मेकानिजम
1: खेती कमको उपायतिर जानु भाग्नु जोगिनुको बाहेक
0: हाम्रो
1: कन्ट्रोल भन्दा बाहिरको विषय छ
0: कन्ट्रोल भन्दा बाहिरको कुरा हो अब यसलाई कुन हदसम्म हामीले यसलाई चाहिँ योसँग जुझ्न सक्छौँ एउटा त्यो जुझ्नै नसक्ने अवस्था आयो भने कसरी जोगिने भाग्ने बच्ने त्यो भनेको चाहिँ पूर्व तयारी र अलिकति भनौँ न त्यो अब एक किसिमले एन्टिसिपेटेड रियाक्सनतिर हामी जानुपर्छ
1: हस् यहाँको यो महत्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद
0: हस् हजुरलाई पनि धन्यवाद
2: रेडियो पाओ घटना विषयको सशक्त संवाद हजुरको रेडियो 102.1 मेगा
3: रंग बहार
4: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
4: साथै 65 इन्चको स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
3: वर्ज पेंट
5: तपाई हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ
6: तपाईको बजाज बाइकलाई अझ सुरक्षित भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज

0: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिन स्टिकर स्पियर पार्ट्समा 12% सम्म छुटको व्यवस्था छ।
1: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
0: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
1: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप। सम्पर्क नम्बर 0848-590-530।
0: बजाज सँगै यात्रा सुरक्षित यात्रा।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
3: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
3: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98-64-1404 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
4: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97-26-69-99।
5: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
6: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
5: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
6: त्यसो भए ध्यान दिएर सुन्ने।
7: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटीन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
3: तपाईँले त हुर्केकै गिरिराज चल्लाको ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी।
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर। फोन 0848-540-239। 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
6: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
7: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
6: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
7: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
6: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
7: लट्टे मार्सले, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
6: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
7: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
6: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
7: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
6: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
7: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरुपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
6: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
7: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
8: हजुरको रेडियो 102.1 मेगा।
9: अब तपाईँको मोबाइलमा
10: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्,
9: क्लासिक टेक को 200 Mbps इंटरनेट 7 महीना को लागि मात्र रु 5700 मा साथ ही क्यारो टीवी ऐप मा पाउनु होस 200 भन्दा बढी HD र SD टीवी च्यानल हरु वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र IPTV अब क्लासिक टेक मा आजै जडान गर्नु होस कॉल गर्नु होस 9709184147 शर्तहरु लागू हुने छन्
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
11: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN

0: एबीसी नेपाली सेवाको साझा पखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा अविरल वर्षासँगै जोखिम पनि यथावत, वर्षाको सम्भावित प्रवृत्तिबारे मौसम विभागकी महानिर्देशक भन्छन्।
1: जाति पनि कन्टिन्यू नै हुनेछ देखिन्छ यो वर्षा चाहिँ। गण्डकी प्रदेशमा पनि भारी छ अनि त्यसपछि लुम्बिनी प्रदेशमा पनि भारी नै छ।
0: जोखिम घटाउन मुख्य राजमार्गहरूमा कस्तो सावधानी अप्नाइएको छ?
2: जोखिमलाई ध्यानमा राखेर नारायणघाट मुगलिन सडक बेलुकादेखि क्लोज गर्ने भनेर जिल्ला प्रशासनले निर्णय गरेको छ। पृथ्वी हाइवे पनि बन्द गर्ने निर्णय भएको छ।
0: र चिनिया राष्ट्रपति शी जिनपिङलाई अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा व्हाइट हाउसमा स्वागत। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिङ र दाहालबाट सुन्नुहोस्। एक दशकपछि वाशिङटनको पहिलो भ्रमणमा रहेका चिनिया नेता शी जिनपिङलाई राष्ट्रपति ट्रम्पले व्हाइट हाउसमा स्वागत गरेका छन्। उनलाई सैन्य ब्याण्डले सम्मान व्यक्त गरेको थियो भने चीन र अमेरिकाको झण्डा फहराइएका थिए। दुई नेताबीचको वार्ता आर्टिफिशियल इन्टेलिजेन्स र व्यापार युद्ध समाधानमा केन्द्रित रहने छानिएको छ। भव्य स्वागत गरिएको भए पनि विश्वका दुई शक्तिशाली देशहरू बीचको तनाव समाधानमा ठोस उपलब्धि हासिल हुनेमा विश्लेषकहरूले शंका व्यक्त गरेका छन्। एकजना संघीय न्यायाधीशले राष्ट्रपति ट्रम्पले तीनवटा संचार गृहका पत्रकारहरूको व्हाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध उठाएको केही समयपछि नै ती संचार माध्यमका पत्रकारहरूको राष्ट्रपति कार्यालयसम्मको पहुँच रोकिएको छ। सीएनएन, पोलिटिको र एमएस नाउका केही कर्मचारीहरूले आफ्नो प्रवेश अनुमति पत्र जफत गरिएको बताएका छन्। केहीलाई प्रवेश दिइएको थियो। संचार माध्यमसँगको द्वन्दका माझ अदालतको आदेशलाई ट्रम्प विरूद्धको धक्काका रूपमा लिइएको छ। अमेरिकाको संघीय जाँच ब्यूरो एफबीआईले आफ्नो कम्प्युटर प्रणालीमा भएको देखिएको साइबर आक्रमणबारे सक्रिय र आक्रमक अनुसन्धान गरिरहेको बताएको छ। ह्याकरहरूले एफबीआईका सबै कर्मचारीहरूको व्यक्तिगत विवरण चोरी गरेको दावी गरेका छन्। साइनी हन्टर्स नामक साइबर अपराधी समूहले आफूहरूसँग लगभग 38,000 व्यक्तिको विवरण रहेको दावी गरेको छ। त्यसमा प्रत्येक एफबीआई एजेन्टको नाम, पद, ब्याज नम्बर तथा घरको ठेगाना र फोन नम्बर जस्ता व्यक्तिगत विवरण समावेश रहेको बताइएको छ। खबरहरूमा चोरी गरिएको डेटाबेसमा कर्मचारीहरूको काम सम्बन्धी जानकारी पनि समावेश भएको उल्लेख गरिएको छ, जसमा चिनिया जासुसहरू, रूसी गुप्तचर निकाय तथा लागू औषध गिरोह विरूद्धका संवेदनशील अभियानहरू सम्बन्धी विवरण समेत हुन सक्ने जनाइएको छ। अस्ट्रेलियाले ओपन एआईसँग आबद्ध एउटा एआई एजेन्टले स्वास्थ्य सेवाको पोर्टल ह्याक गरिदिएपछि आपतकालीन समीक्षा शुरू गरेको छ। सरकारले कसरी यस्तो हुन पुग्यो र कुनै कानूनको उल्लंघन भयो वा भएन भन्ने जाँच गर्न एउटा कार्यदल गठन गरेको छ। प्रधानमन्त्री एन्थनी एल्बनिजीले भने, मैले ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम ओल्टम्यानसँग कुरा गरेर यो घटनाप्रति अस्ट्रेलियाको गम्भीर चिन्ता व्यक्त गरे र मैले असन्तुष्टि जनाए कि उक्त कम्पनीलाई के भएको थियो भनेर सरकारलाई जानकारी उपलब्ध गराउन अति धेरै समय लाग्यो। जुन प्रकृतिको घटना भयो त्यो अमान्य छ। अस्ट्रेलियाका प्रधानमन्त्री जूनमा भएको उक्त ह्याकिङबारे क्यानबेरालाई यो महिना मात्रै जानकारी उपलब्ध गराइएको थियो। र भारतका विपक्षी दलहरूले देशका प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्। 10,00,000 नागरिकलाई मतदाता सूचीबाट हटाउने उनको कदमप्रति आयोगका अन्य आयुक्तहरूले असहमति जनाएका विवरणहरू प्रकाशित भएपछि राजीनामाको माग गरिएको हो। बीजेपी र निर्वाचन आयोग दुवैले ती आरोपहरू अस्वीकार गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपालका विभिन्न स्थानमा गैरातीदेखि भइरहेको अविरल वर्षासँगै विपदको जोखिम पनि कायमै रहेको अधिकारीहरूले बताएका छन्। केही नदी तथा खोलामा पानीको सतह बढ़ेकाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अप्नाउन भनिएको छ। जोखिम बढ़दै गएपछि देशका कतिपय प्रमुख राजमार्गमा रातीको समयमा सवारी साधन संचालनमा समेत रोक लगाइएको छ। एक रिपोर्ट। मौसम विभागका अधिकारीहरूका अनुसार गएको 24 घण्टामा देशका अधिकांश स्थानमा वर्षा मापन गरिएको छ। लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा र कोशीका केही ठाउँमा भारी वर्षा भएको बताइएको छ। बंगालको खाड़ीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा वर्षा भइरहेको हो। वर्षाको सम्भावित प्रवृत्तिबारे विभागकी महानिर्देशक अर्चना श्रेष्ठ भन्थिन्,
1: जाति पनि कन्टिन्यू नै हुनेछ देखिन्छ यो वर्षा चाहिँ। बागमती प्रदेशको पनि सिन्धुपाल्चोक दोलखामा पनि अलिकति वर्षा हुन सक्छ, भारीसम्म जान सक्छ त्यहाँ पनि होइन। गण्डकी प्रदेशमा पनि भारी छ अनि त्यसपछि लुम्बिनी प्रदेशमा चाहिँ भारी नै छ. अरू ठाउँमा चाहिँ मध्यम भएर त्यो कन्टिन्युस नै वर्षा हुने चाहिँ देखिन्छ यो रातभरि.
0: यही मौसमी अवस्था अझै केही दिन कायम रहने भएकोले सतर्कता अपनाइरहनुपर्ने विपद व्यवस्थापन निकायका अधिकारीहरूले बताएका छन्. यद्यपि आजको वर्षाका कारण हालसम्म कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्.
4: क्षतिको चाहिँ मानवीय क्षतिको चाहिँ लेखा आएको त छैन, तर अलिकति यो सडक अवरुद्ध भएका विषयहरू चाहिँ बिहानदेखि नै अलिअलि चाहिँ आइरहेका छन् र त्यो क्रम चाहिँ बिस्तारै बढ्दो क्रममा देखिन्छ.
0: जोखिम कायमै रहेका सन्दर्भमा आज देशका कतिपय स्थानमा विद्यालयहरू समेत बन्द गरिएका विवरण आएका छन्. भर्खरै नेपालले विनाशकारी बाढ़ीको सामना गरेको सन्दर्भमा जोखिमयुक्त क्षेत्रका विद्यालय बन्द गर्नु उचित हुने ठानिएको शिक्षा मन्त्रालयका प्रवक्ता श्री प्रसाद भट्टराईले बीबीसीसँग बताए.
5: त्यो सन्दर्भमा पनि मन्त्रालयले चाहिँ लोकल लेभलसित कोर्डिनेशन गरेरै विद्यालयहरू चाहिँ सञ्चालन बन्दको प्रबन्ध मिलाउने भनेर अनुरोध गरेको थियो. त्यो सन्दर्भमा चाहिँ लोकल लेभलहरूले त्यहाँको स्थिति हेरेर विद्यालयहरू चाहिँ बन्द गरिराख्नु भएको छ.
0: नेपालका विभिन्न स्थानमा असोज 11 गतेसम्म वर्षा जारी रहने पूर्वानुमान गरिएको छ. वर्षासँगै देशका कतिपय मुख्य राजमार्गहरूमा सतर्कता बढ़ाइएको सन्दर्भमा केही बेर अघि हामीले सड़क विभागका प्रवक्ता शुभराज नेउपानेलाई टेलिफोन सम्पर्क गरी शुरूमा यति बेला कुन कुन मुख्य सड़कहरू प्रभावित छन् भनेर सोधेका छौं.
2: अहिले यो हामीले सम्भावित जोखिमलाई ध्यानमा राखेर नारायणघाट मुगलिन सड़क बेलुकादेखि क्लोज गर्ने भनेर जिल्ला प्रशासनले निर्णय गरेको छ. आज ठ्याक्कै रोकेको बाटो भनेको दिउँसो कान्ति हाइवे एकछिन रोकेको थियो भने त्यो हामीले खुलाइसकेका छौं. अब बेलुका पानी पहिरो बाढ़ीका कारण हुन सक्ने जोखिमहरूलाई मध्यनजर गरेर जिल्ला प्रशासनले विभिन्न सड़कहरू बन्द गर्ने निर्णय गर्न सक्छ. त्यो अन्तर्गत पृथ्वी हाइवे पनि बन्द गर्ने निर्णय भएको छ.
0: अझै केही दिन वर्षा हुने पूर्वानुमान छ, त्यसले गर्दाखेरि चाहिँ आगामी दिनमा सड़कहरू थप प्रभावित हुन सक्ने जोखिम चाहिँ कतिको कायमै रहेको तपाईँहरूको आकलन हो?
2: पहाड़ी भेगहरूमा जहाँ चाहिँ वर्षाको चाहिँ इन्टेन्सिटी अलिकति बढ़ी हुन्छ त्यो ठाउँहरूमा चाहिँ प्री आइडेन्टिफाइड पहिराहरू त्यो ठाउँमा चाहिँ हामीले मेसिन सेट स्ट्यान्डमा राखेका छौँ. अब कति ठाउँमा चाहिँ नयाँ पहिरोहरू पनि ट्रिगर गर्न सक्छ, ती कुराहरूलाई आकलन गरेर हामी चाहिँ पहिरो आउँदाखेरि सामान्य अवस्थामा 2 घण्टाभित्र पहिरो सफा गरेर कम्तीमा 1 वे यातायात सञ्चालन गर्ने स्ट्राटेजीका साथ हामी तयारी गरिरहेका छौँ.
0: अब अघि तपाईँले भन्नुभयो जोखिमको स्तर हेरेर स्थानीय तह स्थानीय प्रशासनहरूले सड़क बन्द गर्ने सम्बन्धमा निर्णय लिइरहेका छन् भनेर. अब पृथ्वी हाइवेकै कुरा गरौं र अन्य सड़कहरूको कुरा गर्दाखेरि पनि अहिले राति रोक्ने भन्ने किसिमका सूचनाहरू आज दिउँसैदेखि आइराखेका छन्। यो जोखिमको स्तर चाहिँ के छ? यो भोलि र पर्सिको हकमा दिउँसो पनि बन्द हुन सक्ने स्थिति आउन सक्छ?
2: यो चाहिँ अब बेलुकाको पानी हेरेर अब स्थानीय प्रशासनले नै निर्णय गर्ने हो. जोखिम बढ्यो भने बन्द पनि हुन सक्छ, तर अहिलेलाई ठ्याक्कै दिउँसो बन्द गर्ने निर्णय भइसकेको छैन. अब सामान्य अवस्थामा बन्द गर्नु पर्दैन, तर जोखिमको चाहिँ अलिकति रिस्क बढ्यो भने चाहिँ बन्द गर्नुपर्ने हुन पनि सक्छ.
0: नेपालीजी, सँगसँगै अब यो सड़क भनेको चाहिँ देशको लाइफ लाइन पनि भयो, दैनिक उपभोग्य वस्तुहरूको आपूर्तिको कुरा पनि योसँग जोड़िएको विषय भयो. यो प्रभावित हुन नदिन चाहिँ मैले यो प्रश्न किन पनि सोधेको भने कृष्णवीर जस्ता अस्थायी रूपमा सञ्चालनमा ल्याइएका केही पोइन्टहरू पनि छन्, तिनीहरूको व्यवस्थापनको लागि चाहिँ के गरिराख्नु भएको छ तपाईँहरूले यतिखेर?
2: अहिलेलाई त हाम्रो टेम्पोररी म्यानेजमेन्टै हो यो वर्षाभरिलाई. अब जब यो वर्षा सकिन्छ त्यस पछाडि चाहिँ हामीले अध्ययनको काम सुरु गरिसकेका छौँ. यो वर्षापछि के गर्ने भन्नको लागि हाम्रो टेक्निकल स्टडीको काम भइरहेछ कृष्णवीरमा पनि. अहिलेको लागि चाहिँ हामीले स्ट्यान्डबाई मिसिनहरू नै राखेका हौँ. अहिले अब पहिरो भइहाल्यो भने सफा गर्ने, वासआउट भइहाल्यो भने ट्र्याक खोल्ने गरी तत्काल हामीले गर्न सक्ने अवस्था त्यही हो. तर लङ टर्ममा चाहिँ हामीले प्लानिङ गरिरहेका छौँ. र सेकेन्ड अल्टरनेटिभ भनेको चाहिँ हामीले अल्टरनेटिभ कोरिडोरहरूलाई पनि एकदम मेन्टेनेन्स गरेर इनकेस कुनै बाटो चाहिँ बिग्रिहालेको खण्डमा चलाउन नसक्ने अवस्थामा चाहिँ अल्टरनेटिभ कोरिडोरहरूबाट चाहिँ ट्रान्सपोर्ट म्यानेज गर्ने गरी त्यसको वर्कआउट गरिरहेका छौँ.
0: अन्तिममा चाहिँ अब यात्रा गर्नुपर्ने आवश्यकता भएका सर्वसाधारणका लागि सुरक्षाको हिसाबले के कस्ता सावधानी अप्नाउनु पर्ने तपाईँ देख्नुहुन्छ संक्षेपमा?
2: हाम्रो जुन सूचनाहरू आइरहेको छन् विभिन्न एजेन्सीबाट त्यसलाई चाहिँ एकदम सिरियसली हेरिदिनु होला। कति ठाउँमा चाहिँ हाम्रो डिसिप्लिनहरू पनि अलिकति फलो नभएको देखिन्छ, त्यही भएर कति पहिरो गइरहेछ भने गाडी जबरजस्ती नहालिदिनु होला। सुरक्षा कर्मीहरूले दिनुभएको चाहिँ इन्फर्मेसनहरूलाई चाहिँ सिरियसली पालना गरिदिनु होला भन्ने चाहन्छु।
0: सड़क विभागका प्रवक्ता शुभराज नेउपाने। अब एकैछिन लागौ कर्णालीतर्फ। प्राकृतिक विपदको जोखिम न्यूनीकरण गर्न कर्णालीका कतिपय क्षेत्रमा वृक्षारोपण र तटबन्ध निर्माणलाई तीव्रता दिइएको छ। हिमाली क्षेत्रमा अधिकांश घरहरू भिरालो जमीनमा निर्माण हुने भएकाले त्यस्ता बस्तीहरू प्राकृतिक विपदको जोखिममा पर्ने गरेका छन्। जुम्लाबाट कृष्णमाया उपाध्यायको रिपोर्ट।
6: एक बच्चा एक बिरुवा भन्ने नाराका साथ घर घरमा बिरुवा रोप्न थालेपछि यसले वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्न थालेको बताउँछिन् जुम्लाको चन्दनाद नगरपालिका दशकी देवकी खत्री।
7: विभिन्न प्रकारका विपदहरू निम्ति आएको छ, त्यसलाई चाहिँ निराकरण गर्नको लागि बाल बालिकाहरूलाई वृक्षारोपण कार्यक्रममा राम्रोसँग सचेत गरायौं। अहिले चाहिँ मेरो घरमा चाहिँ मेरो बच्चाले एउटा किमोको बिरुवा रोपिरहेछ।
6: बाल बालिका र विद्यालयहरूलाई लक्षित गरेर आफूहरूले यस वर्ष मात्र 2,285 धुपी र किमोको बिरुवा रोपिएको बताउँछन् होल भिजन इन्टरनेशनल नेपाल क्षेत्र विकास कार्यक्रम जुम्लाका जिल्ला संयोजक देश बहादुर रावल।
8: 1930 बाल बालिका छौँ भने अरू हामीले जम्मा जम्मी चाहिँ 2,285 बिरुवा वितरण गरेको विद्यालयको प्राङ्गणहरूमा बिरुवाहरू रोप्ने त्यसको संरक्षण कसरी गर्न सकिन्छ भनेर उहाँलाई अभिमुखीकरण गरेर हामीले काम गरिरहेका छौँ।
6: माथिल्लो कर्णालीको डोल्पा मुगु हुम्ला कालीकोट र जुम्ला जिल्लामा बाढ़ी पहिरो नियन्त्रण गर्नको लागि वृक्षारोपणको साथसाथै तटबन्दीको काम गर्दै आएको बताउँछन् भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लामा कार्यरत अधिकृत सरोज खनाल।
9: नदीको क्षेत्रमा के के हुन्छ पहिरो नियन्त्रणको हिसाबले त्यो ठाउँमा लाउन योग्य छ, त्यही हिसाबले स्थानीय वासीहरूकै सिफारिस अनुसार फुल बिरुवाहरू हाम्रो लगाउनेछ।
6: कर्णालीको 10 जिल्ला मध्ये माथिल्लो कर्णालीका 5 जिल्लामा स्थानीय स्तरमा सजिलै उपलब्ध हुने बैंस उखर धुपी र किम्बुको बिरुवा समेत रोपेर वातावरण संरक्षणमा जोड़ दिँदै आएको अधिकारीहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी जुम्ला।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राज्य अमेरिकाको भ्रमणमा गएका चिनिया राष्ट्रपति सी जिनपिङलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा स्वागत गरेका छन्। उनीहरू बीचको भेटवार्तालाई चासोपूर्वक हेरिएको छ किनकि एआई, व्यापार, इरान युद्ध सहित कैयौं विषयहरूमा दुई नेताहरूबीच मतभेद छ। राजकीय भ्रमणमा हिजो वाशिङटन डीसी पुगेका सीलाई विमानस्थलमा नै पुगेर ट्रम्पले स्वागत गरेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट।
3: दुवै देशका निम्ति व्यापार एउटा प्रमुख प्राथमिकताको मुद्दा हो। यसै हप्ता राष्ट्रसंघीय महासभाको छेको पारेर अमेरिका र चीनका अधिकारीहरूले व्यापार सम्बन्धी वार्ताहरू गरेका थिए तर त्यसमा प्रगति नभएको स्रोतहरूले बीबीसीलाई बताएका छन्। ट्रम्पका कर सम्बन्धी नीतिहरूका कारण शुरू भएको व्यापार युद्धबाट पछि हट्न दुवै देश तयार छैनन्। अघिल्लो वर्ष दुई नेता बीचको वार्तामा व्यापार सम्बन्धी विवादलाई नोभेम्बरसम्म थाँती राख्न सहमति भएको थियो। आर्टिफिशियल इन्टेलिजेन्स एआईको नियमन पनि दुई नेताको एजेण्डामा छ। चीनले एआई सहित आफ्नो प्रविधि क्षेत्रलाई नियमन गरेको छ तर अमेरिकाले त्यसो गरिसकेको छैन। ट्रम्पले हालैका हप्ताहरूमा एआईको नियमन खुकुलो बनाउनु पर्ने बताउँदै आएका छन्। एआईलाई धेरै नियमको दायरामा ल्याउँदा उक्त प्रविधिमा चीनभन्दा अघि रहने अमेरिकी प्रयासमा बाधा पुग्ने ट्रम्पले तर्क गर्ने गरेका छन्। ट्रम्प र सी बीचको कुराकानीमा ताइवानलाई अमेरिकाले दिइरहेको समर्थनको मुद्दाले पनि प्रवेश पाउने ठानिएको छ। ट्रम्पले ताइवानलाई हतियार प्याकेज उपलब्ध गराउने समय तालिका ढिलो गरिदिएका छन्। राष्ट्रपति सीले उक्त स्थगन कायम राख्न ट्रम्पलाई मनाउन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न कायम छ। बेजिङबाट बीबीसीकी लाउरा बिकर भन्छन् सन् 2017 पहिलो पटक डोनाल्ड ट्रम्पलाई भेट्दा भन्दा धेरै बलियो अवस्थामा अहिले सी छन्। त्यसबेला चीन अमेरिकी व्यापार र प्रविधिमा अति निर्भर थियो तर पछिल्लो 9 वर्षमा बेजिङले उक्त जोखिम व्यवस्थापनमा धेरै समय निर्वाह गरेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
10: सयों रेडियो। हजुरको रेडियो 102.1 MHz
11: हावा हुरी चलेको बेला के गर्ने
12: घरको झ्याल र ढोका बन्द गर्ने
11: आगोका स्रोतहरू बन्द गर्ने
12: मोटरसाइकल गाडी चलाइरहेको भए टोकेर सुरक्षित स्थानमा बस्ने
11: भीडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
12: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
11: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
12: हावा हुरी चलेको बेला के नगर्ने
11: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
12: बिजुलीको तार लत्रिएको छ भने नछुने
11: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
12: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
11: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश
13: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
11: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
13: अचानक उच्च ज्वरो आउनु
11: टाउको दुख्नु
13: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
11: हार जोड्ने तथा मांसपेशी दुख्नु
13: वाक वाकी लाग्नु बान्ता हुनु
11: शरीरमा बिमिरा आउनु
13: डेंगु रोगको रोकथामका उपायहरू
11: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
13: घर वरिपरि सफा राख्नुपर्छ डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
11: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
13: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
11: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप
14: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है
15: लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
16: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848087828 9827820 प्रशंसा सुशील सुनचाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप
17: रंग बहार रंग बहार
18: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
17: वर्ज पेंट से घर रंगाउनु होस् लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
18: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
17: वर्ज पेंट
13: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना
11: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
13: उपाय नम्बर एक बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्
11: उपाय नम्बर दुई साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
13: उपाय नम्बर तीन बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवाँ लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्
11: उपाय नम्बर चार दुई लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस् गर्नुहोस्।
13: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैँचामा स्प्रे गर्नुहोस्।
11: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
13: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
11: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
13: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।
11: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय रामेछाप सम्पर्क नम्बर 9854577 9854056666 प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी जिल्ला प्रहरी कार्यालय रामेछाप सम्पर्क नम्बर 9854555553 9854141123 प्रहरी कन्ट्रोल नम्बर 100 जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप सम्पर्क नम्बर 9765037888 र 1234 जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।
10: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो, चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली,
8: सम्पर्क नम्बर 0475-94-66, 98-692-65-998।
10: चन्नै पैसो कमाइएला भनेर 100-36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
11: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हुन् नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
10: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
12: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
13: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
13: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
7: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
7: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
3: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
7: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
3: लक्ष्य 22 पटक।
7: स्वीकृत बजेट 88 लाख।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
7: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
3: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
7: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
3: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
7: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
3: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
7: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
3: समूह सहकारी संस्थाको सदस्य।
7: आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ

0: तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
0: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082/7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू:
0: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
0: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन,
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
0: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: मौरी पालन व्यवसाय र मह प्रशोधन,
0: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
0: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
1: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
0: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
0: फलफूल प्रशोधन र बजारीकरण,
1: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
0: प्राङ्गारिक गडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
1: प्राङ्गारिक कृषि वस्तु निर्यात,
0: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
0: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: हजुरको रेडियो 102.1 MHz।
1: तपाई हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
2: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
1: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
2: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ।
1: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
2: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
1: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 0848-590-530।
2: बजाज सँगै यात्रा, सुरक्षित यात्रा। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मात्रै किस्तामा।
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98543-43255, 0848-541-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
4: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो धेरै नभनौ, भन्ने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड, रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
5: के तपाईँ कब्जियत, पाइल्स, फिस्टर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
6: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
6: सम्पर्क नम्बर 0845410043 98 63 023 422।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप, सम्पर्क नम्बर 9854 057 7 98 54 656 6। प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय रामेछाप, सम्पर्क नम्बर 9854555553 9854141123। प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप, सम्पर्क नम्बर 9765037888 र 1234। जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।
2: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
3: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
2: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप, सम्पर्क नम्बर 9765203484 वा 9844410040, इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: आईबी रात को 10 बजे
1: हजुरपुर रेडियो 102.1 मेगा।
2: नमस्कार, राति 10 बजेको हजुरको मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज, इन्टरनेट अनलाइन हजुरको रेडियो .org.nvका साथै रेडियोको मोबाइलको एप्लिकेशन मार्फत संसारभरिकै साथ सुनिरहनु भएको छ। बंगालको खाड़ीमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभाव नेपालभर देखिएको छ। यसको प्रभावका कारण रामेछापसहित देशका विभिन्न भूभागमा वर्षा हुँदा सड़क, चोक तथा बजार क्षेत्रहरू सर्वसाधारणको दैनिक गतिविधि पनि प्रभावित बनेको छ। वर्षाको कारण आवत जावतमा कठिनाई देखिनुका साथै ग्रामीण जनजीवन पनि प्रभावित बनेको छ। गाईवस्तुलाई घाँसपातदेखि घरायसी अन्य कामहरूमा पनि प्रभावित भएको स्थानीयहरूले बताएका छन्। निरन्तरको वर्षाले शहरी क्षेत्रमा पनि सामान्य जनजीवन समेत प्रभावित भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले असोज 8 गतेदेखि 11 गतेसम्मका लागि 4 दिने मौसम चेतावनी जारी गर्दै देशका विभिन्न क्षेत्रहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार असोज 9 र 10 गते विशेष गरी विभिन्न भूभागमा अति भारी वर्षाको जोखिम रहेकोले उच्च सतर्कता अप्नाउन आवश्यक रहेको छ। महाशाखाले असोज 9 गते बागमती मधेस तथा कोशी प्रदेशका पश्चिमी भूभागमा अति भारी वर्षाको सम्भावना सहित रेड अलर्ट जारी गरेको छ। त्यसै गरी असोज 10 गते वर्षाको प्रभाव क्रमश पश्चिमतर्फ सर्ने अनुमान गर्दै कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको जोखिम रहने प्रक्षेपण गरेको छ। लगातारको वर्षाको कारण नदी, खोला तथा जलसतह बढ़न सक्ने, बाढ़ी, डुबान, पहिरो र गिग्रान बहावको जोखिम बढ़ने भएकोले पनि आवश्यक सावधानी अप्नाउन मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ। लगातारको वर्षाको कारण देशका प्रमुख राजमार्ग तथा ग्रामीण सड़कहरू प्रभावित हुन थालेका छन्। काठमाडौँ प्रवेश गर्ने मध्येको एउटा सड़क कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध बनेको छ। यस्तै मुख्य 2 सड़क पृथ्वी राजमार्ग र बीपी राजमार्ग रातिमा बन्द हुने भएका छन्। अविरल वर्षाको कारण पृथ्वी राजमार्गमा आज राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक लगाइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। बीपी राजमार्गको काभ्रे खण्डमा पनि आजदेखि 4 दिन रातिको समयमा गाड़ी चलाउन रोक पाइने छैन। मनसून प्रतिकारीय कमाण्ड पोस्ट काभ्रेको निर्णय अनुसार आजदेखि 12 गतेसम्म बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी। मुख्य 2 सड़क पृथ्वी राजमार्ग र बीपी राजमार्ग रातिमा बन्द हुने भएका छन्। अविरल वर्षाको कारण पृथ्वी राजमार्गमा आज राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक लगाइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। बीपी राजमार्गको काभ्रे खण्डमा

आजदेखि चार दिन रातिको समयमा गाड़ी चलाउन रोक पाइने छैन। मनसुन प्रतिकारी कमाण्ड पोस्ट काभ्रेको निर्णय अनुसार आजदेखि 12 गतेसम्म बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभएको छ। लगातारको वर्षासँगै सिद्धार्थ राजमार्गको तानसेन गुटवल सड़क खण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा निरन्तर पहिरो जारिरहेको छ। यसैगरी सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्वी नेपालको मेची राजमार्ग र मेची करिडोरमा आज बेलुका 7 बजेदेखि असोज 11 गते बिहान 5 बजेसम्म रातिको समयमा गाड़ी चलाउन पूर्ण रूपमा रोक लगाइएको छ। झापा इलाम पाँचथर र ताप्लेजुङ जोड्ने यी सड़क जीर्ण र जोखिमपूर्ण रहेकोले जिल्ला प्रशासन कार्यालय इलामले अत्यावश्यक बाहेक रातिको यात्रा नगर्न आग्रह गरेको छ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देवा समूहले पनि बेग्लै महाधिवेशनको लागि तयारी तीव्र पारेको छ। पार्टीको संस्थापन पक्षले तय गरेको महाधिवेशन प्रक्रियासँग समानान्तर रूपमा आफ्नो अधिवेशन अघि बढ़ाउन देवा समूहले विभिन्न जिल्लाहरूमा संयोजक पनि तोक्न थालेको छ। देवा समूहले आफ्नो पक्षको अधिवेशन प्रक्रिया अगाडि बढ़ाउन नमान्ने जिल्ला सभापति भएको ठाउँमा धमाधम संयोजक तोकेको छ। संस्थापन पक्षले असोज 16 गतेदेखि महाधिवेशन गर्दैछ भने देवा समूहले 15 गतेदेखि वडा अधिवेशन शुरू गर्दैछ। अधिकांश जिल्लामा संयोजक तोकेको 15 महाधिवेशन तयारी समिति सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कर्ण क्विंकेलले बताउनु भएको छ। बागमती प्रदेश अन्तर्गत दोलखामा तारा कुमार खड्का, रामेसापमा जित बहादुर मगर, रसुवामा उपेन्द्र लम्साल धादिका अगाडि बढ़ाउन नमान्ने जिल्ला सभापति भएको ठाउँमा धमाधम संयोजक तोकेको छ। संस्थापन पक्षले असोज 16 गतेदेखि महाधिवेशन गर्दैछ भने देवा समूहले 15 गतेदेखि वडा अधिवेशन शुरू गर्दैछ। अधिकांश जिल्लामा संयोजक तोकेको 15 महाधिवेशन तयारी समिति सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कर्ण क्विंकेलले बताउनु भएको छ। बागमती प्रदेश अन्तर्गत दोलखामा तारा कुमार खड्का, रामेसापमा जित बहादुर मगर, रसुवामा उपेन्द्र लम्साल धादिङमा गोपाल विक, नुवाकोटमा श्रीराम श्रेष्ठ, सिन्धुपाल्चोकमा लालकाजी तामाङ, चितवनमा मिलन श्रेष्ठ र मकवानपुरमा भीम लामालाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको छ। यसैगरी भक्तपुरमा दुर्लभ थापा, ललितपुरमा सुदर्शन घिमिरे र काठमाण्डुमा जयकृष्ण महर्जन संयोजक रहेका छन्। काभ्रे र सिन्धुलीमा भने संयोजक तोक्न बाँकी छ। यस्तै देवा समूहले समानान्तर अधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि पनि तोकेको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको वरिष्ठ नेता बन्नुभएको छ। आज बसेको सचिवालय बैठकले पूर्व राष्ट्रपति भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाइएको छ। भण्डारीको वरियता दोस्रो रहनेछ। राष्ट्रपति भएर देशको अभिभावकत्व गरिएको व्यक्ति पार्टी राजनीतिमा आउन नमिल्ने तर्क गर्दै भण्डारीको सदस्यता रोकेको एमाले गत फागुनको निर्वाचनमा परिणामपछि पार्टीभित्र समीक्षा गर्दै जेठमा सदस्यता खुलाउने निर्णय गरेको थियो। भण्डारी यसअघि एमालेको उपाध्यक्ष भइसक्नु भएको छ। नेकपा एमाले पूर्व उपाध्यक्ष ईश्वर पोखरेल सहित 7 जना नेतालाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ। पोखरेल सहित पूर्व उपमहासचिव प्रदीप ग्याउली, पूर्व सभामुख देवराज घिमिरे, नेताहरू थममाया थापा, शिवमाया तुम्बाम्फे, विमला घिमिरे र काशीनाथ अधिकारीलाई स्थायी कमिटिमा मनोनित गरिएको छ। यसैगरी एमालेको केन्द्रीय कमिटिमा 10% सदस्य कोटामा मनोनित प्रस्ताव गरिएको छ। सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रस्ताव गरेका 29 जनाको नाम केन्द्रीय कमिटिमा पनि प्रस्ताव गरिएको छ। संसदीय सुनवाई समितिले सरकारले विभिन्न 13 देशका लागि सिफारिश गरेका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया राजदूतहरूको सुनवाई प्रक्रिया औपचारिक रूपमा अघि बढ़ाएको छ। आज बसेको समितिको बैठकले प्रस्तावित राजदूतहरूको योग्यता, कार्ययोजना र उनीहरू विरूद्ध हुन सक्ने उजुरीलाई आधार बनाएर सुनवाई प्रक्रियालाई 10 अगावै सम्पन्न गर्ने गरी कार्यतालिका तय गरेको छ। समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार सुनवाई प्रक्रियालाई प्रभावकारी र छिटो बनाउन 3 समानान्तर आधारको रूपमा काम गरिनेछ, जसमा प्रस्तावित राजदूतहरूको शैक्षिक योग्यता र बायोडाटा, उनीहरूले प्रस्तुत गर्ने कार्ययोजना र नागरिक तहबाट प्राप्त हुने उजुरीहरू समावेश छन्। समितिले ती विषयहरूको अध्ययन कार्यलाई तीव्रता दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको असोज 7 गते प्रकाशित सूचना बमोजिम मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार भारी वर्षाको कारण विद्यार्थी विद्यालयमा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै रामेसापको 7 स्थानीय तहहरूले 2 दिन सम्पूर्ण विद्यालयहरूमा सार्वजनिक बिदा दिएको छ। रामेसाप नगरपालिकाले भने अवस्था हेरेर निर्णय लिने जनाएको छ।

हिँडेका बालबालिका मध्ये केही विद्यालयबाट र केही बीच बाटोबाटै फर्केका छन्। रामेछापका अधिकांश क्षेत्रमा रातिदेखि नै वर्षा भइरहेको छ। स्थानीय तहहरूले सार्वजनिक सूचना जारी गरी वर्षाबाट हुन सक्ने भौतिक संरचनाको आकलन गरी सुरक्षा तथा सावधानी अपनाउन, सुरक्षा निकायसँग समन्वय रहन र कुनै क्षति भइहाले सम्पर्क गर्न आग्रह गरेका छन्। धेरै भारी वर्षाको सम्भावनासँगै बाढ़ी पहिरो तथा सड़क दुर्घटनाको जोखिम बढ़ेपछि सिन्धुली स्थित बीपी राजमार्गमा रातिको समयमा सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुलीको समन्वयमा बसेको बैठकले असोज 8 गतेदेखि 11 गतेसम्म प्रत्येक दिन बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म बीपी राजमार्गमा सवारी आवागमन रोक्ने निर्णय गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 9 गतेदेखि 11 गतेसम्म देशभर ठूलो वर्षा हुने सम्भावना उल्याएको छ। सिन्धुलीमा मेघगर्जन चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान रहेकोले सम्भावित विपद र दुर्घटनाको जोखिम न्यूनीकरण गर्न रातिको आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ। निरन्तर वर्षा र सम्भावित विपदको जोखिमलाई मध्यनजर गर्दै सिन्धुलीका 9 स्थानीय तहहरूमध्ये 8 स्थानीय तहले विद्यालयमा 2 दिन सार्वजनिक विदा दिने निर्णय गरेका छन्। आज बिहान सूचना जारी गर्दै कमलामाई नगरपालिका, दुधोली नगरपालिका, मरिन गाउँपालिका, सेनकोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका, तीनपाटन गाउँपालिका, घ्याङले गाउँपालिका र फिक्कल गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ। जल तथा मौसम विज्ञान विभागले असोज 9 गतेदेखि 11 गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ। सोही पूर्वानुमान अनुसार गैरातीदेखि सिन्धुलीमा निरन्तर वर्षा भइरहेकोले विद्यार्थी, शिक्षक तथा कर्मचारीको आवाजावतमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर विद्यालय बन्द गरिएको स्थानीय तहहरूले जनाएका छन्। वर्षा र बाढ़ी पहिरोको जोखिमपछि भोलि दोलखाका सबै स्थानीय तहहरूमा विद्यालय बन्द हुने भएको छ। भारी वर्षा र सम्भावित जोखिमका कारण दोलखाका स्थानीय सरकारहरूले पनि विद्यालय बन्द गर्न थालेका छन्। केही स्थानीय तहमा आजदेखि नै विद्यालय बन्द गरिएको छ भने अधिकांश पालिकामा भोलि विद्यालय बन्द हुनेछ। असोज 9 देखि 11 गतेसम्म भारी वर्षा हुने चेतावनीपछि दोलखाका स्थानीय तहहरूले सूचना जारी गरेर विद्यालयमा विदा दिन थालेका छन्। दोलखाको भीमेश्वर र जिरी नगरपालिका तथा सैलुङ, मिलुङ र गौरीशंकर गाउँपालिकामा भोलि शुक्रबार विद्यालय बन्द हुनेछ भने वैदेश्वर गाउँपालिकाले आज र भोलि गरी 2 दिन विद्यालय बन्द गरेको छ। यस्तै तामाकोशी र बिगु गाउँपालिकाले पनि आज चाँडै विद्यार्थीहरूलाई घर पठाएको र भोलि सबै शिक्षण संस्थाहरू बन्द गर्ने जनाएको छ। कालिम्चोक गाउँपालिकाले भने भोलि गाउँपालिकाको कार्यालय र शिक्षण संस्था नै बन्द गर्ने निर्णय गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित 2 पक्राउ परेका छन्। कतारबाट आएका 1 नेपाली र 1 भारतीय नागरिकलाई सुनसहित नियन्त्रणमा लिइएको छ। कतारको दुहा हुँदै काठमाडौँ आएका 1 भारतीय नागरिक आधा किलो सुनसहित पक्राउ परेका छन्। 42 मोहम्मद छेरा थेडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको साथबाट 536 ग्राम सुन बरामद भएको छ। यस्तै कतारबाटै आएका अर्का 1 नेपाली युवक पनि सुनसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका 1 33 अनिस अन्सारी रहेका छन्। उनको साथबाट 69.6 ग्राम सुन बरामद भएको छ। पक्राउ परेका 2 सुनसहित प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ। ताप्लेजोङको मेनदेन गाउँपालिका 3 दोभानमा भीषण आग लागि भएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार आगलागीबाट 10 घर जलेका छन्। आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर 1 कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन भएको छ। झण्डै 50 घर दूरीसहितको बाग्लो बस्तीमा के कारण आग लागि भयो भन्ने यकिन भएको छैन। राति 10 हजुरको मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 हजुरको समाचारमा हुने नै छ। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। नमस्कार, शुभरात्री।

0: बाबा हजुरसँग बसेर केही कुरा गर्नुपर्ने थियो?
1: केही कुरा गर्नु परेको छैन, पाल्यो ताल्यो हुर्काएबाट लाग्नुको।
0: बाबा पाल्न त पशुलाई पनि पालिन्छ नि, मानिस भएपछि केही स्वतन्त्रता हुन्न र
1: के हो? सीतारामजी, तपाईँ जस्तो शिक्षित परिवारको मानिसले यति सानो कुरामा पनि यत्रो आपत्ति?

0: पाल्यो ताल्यो हुर्काएबाट राख्नुको
1: बाबा पाल्न त पशुलाई पनि पालिन्छ नि मानिस भएपछि केही स्वतन्त्रता हुन्न र
0: के हो सीतारामजी तपाईँ जस्तो शिक्षित परिवारको मानिसले यति सानो कुरामा पनि यत्रो आपत्ति

0: विषाद युक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: होइन हजुरबुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
3: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ, उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोगको उपचार यही हुँदैन अनि सहर नगएर के गर्नु?
2: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
3: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन। यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
2: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेसन सेवाहरू पनि सञ्चालित छन्।
3: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
4: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
2: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
5: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
1: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54114 सम्पर्क गर्नुहोस्।
5: जिल्ला अस्पताल रामेछाप।
6: हजुरको रेडियो 100

0: एघार वर्ष
1: हिमालयन किचन यस पटक भने लन्चका लागि खुल्ला गरिएको थियो, त्यो पनि चार घण्टाका लागि। बिहान एघार बजेदेखि दिउँसो तीन बजेसम्म विद्यालय हिमालयन किचनले कोभिड पछि बन्द गरेको बुफे लन्चमा सहभागी हुन पूरै डुराङ्गो ओर्लिए झैं लाग्थ्यो। सप्ताहन्तको विदा पछिको पहिलो दिन काममा व्यस्त रहने समय, डुराङ्गो शहरका बासिन्दा भने कामलाई थाती राखेर सोमबार बिहानैदेखि हिमालयन किचनमा लामबद्ध थिए। एनिमस नदीको किनारको शान्त डुराङ्गोको त्यो भीड भोकले उर्लिएको भीड थिएन, त्यो भीड उर्लिएको थियो हिमाली सुनामीबाट प्रभावित नेपालीहरूको सहयोगका लागि। उनीहरूको सेवामा खटिएका थिए हिमालयन किचनका मालिक कर्मा टी भोटिया र उहाँकी पत्नी ज्यामु सहित कर्मचारीहरू। लन्च कार्यक्रम भोटिया दम्पतिको नामबाट खोलिएको गैर नाफामूलक संस्था कर्मा एण्ड ज्यामु फाउण्डेशनका तर्फबाट आयोजना गरिएको थियो। त्यो बुफे आयोजनाको उद्देश्य थियो भोटेकोसीको विनाशकारी बाढ़ीबाट प्रभावितको राहत र पुनर्स्थापनाका लागि सहयोग जुटाउनु। प्रति व्यक्ति बुफेको शुल्क तोकिएको थियो 30,000 र त्यसबाहेक सहभागीहरूले आफ्नो गच्छी अनुसार सहयोग गर्नका लागि त्यहाँ क्यूआर कोड सँगै दान पेटिकाको व्यवस्था गरिएको थियो। चार घण्टाको अवधिमा 400 भन्दा बढ़ी ग्राहक बुफेमा सहभागी थिए। उनीहरूले खादाको $30 मात्र भुक्तानी गरेनन्। फर्किने क्रममा $10 देखि $1,000 सहयोग गरे। ग्राहकहरूको भोटेकोसीको विनाशकारी बाढ़ीबाट प्रभावितको राहत र पुनर्स्थापनाका लागि सहयोग जुटाउनु। प्रति व्यक्ति बुफेको शुल्क तोकिएको थियो 30,000 र त्यसबाहेक सहभागीहरूले आफ्नो गच्छी अनुसार

0: थापे जब उनीहरूबाट प्राप्त सहयोग गरेर भ्याए। चार घण्टाको लन्चबाट 24,173 डलर संकलन भएको थियो।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
4: त्यसैले त राजा च्याउनै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने। भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
5: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
4: हामीले राजा च्याउ त्यसै भनेको हो र।
6: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
8: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। अन्नपूर्ण पोस्टले देशैभर रेड अलर्ट, भीषण वर्षासँगै बाढ़ी र पहिरोको उच्च जोखिम शीर्षकमा खबर छापेको छ। बंगालको खाड़ी र अण्डमान सागर क्षेत्रमा विकसित शक्तिशाली न्यूनचापीय प्रणालीको असरले बिहिबार बिहानदेखि नै भारी वर्षा भइरहेको छ। विगत 24 घण्टामा लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न जिल्लाहरूमा भारी वर्षा भएको हो। बिहिबार दिनभरि र राति समेत देशका अधिकांश भूभागमा सामान्यदेखि भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा बढ़ी पाल्पाको गलड्याङ गढ़ीमा 155 मिलिमिटर वर्षा मापन गरिएको छ भने रूपन्देहीको भगवानपुरमा 153, कपिलवस्तु र अर्घाखाँचीमा 145, दाङको कोइलाबासमा 102 तथा तनहु र स्याङ्जामा करिब 100 मिलिमिटर वर्षा भएको छ। मनसुनी वायुका साथै भारतको ओडिसा र आन्ध्र प्रदेश तटपार गरी उत्तर पश्चिम सर्दै गरेको गहिरो न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरैजसो भूभागमा वर्षा भएको हो। यसै गरी लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका धेरै भागहरूमा भारी वर्षा भएको छ। मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट इन्जिनियर सचित कर्माचार्यका अनुसार दिनभरिको मोडल हेर्दा आगामी 24 घण्टामा पनि पानीको प्रकृति यस्तै रहने देखिन्छ। राजमार्गमा आवागमनमा कडाई, सम्भावित बाढ़ी पहिरोको जोखिम घटाउन स्थानीय प्रशासनले पूर्व सावधानी अपनाउन सूचना जारी गरेका छन्। कास्की, दाङ, इलाम लगायतका जिल्लाहरूमा साँझदेखि बिहानसम्मका लागि रात्रिकालीन सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। कान्ति लोकपथ पहिरोका कारण अवरूद्ध भइसकेको छ भने नारायणगढ़ मुगलिन सड़क खण्ड तथा अन्य पहाड़ी राजमार्गहरूमा अत्यावश्यक बाहेक यात्रा नगर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ।
0: वर्षा सम्बन्धी नै खबर। कान्तिपुरमा निरन्तर वर्षाले जनजीवन प्रभावित, कहाँ के भइरहेको छ भनेर समाचार लेखेको छ र जोखिम बढ़ेपछि सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सवारी साधनमा रोक लगाइएको छ भने कृष्णवीरमा पहिरो खसेर सड़क अवरूद्ध भएको छ। कोशी नदीमा पानीको बहाव बढ़दै जाँदा ब्यारेजमा रेड अलर्ट लेखिएको छ। जिल्ला प्रशासन कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गको पाल्पा बुटुवल सड़क खण्डमा पहिरोको जोखिम बढ़ेपछि रातिमा यात्रा गर्न रोक लगाएको छ। बिहिबार बेलुकी जिल्ला प्रशासन कार्यालय पाल्पाले विज्ञप्ति जारी गर्दै बेलुकी 7 बजेदेखि शुक्रबार बिहान अर्थात आज बिहान 5 बजेसम्म सिद्धार्थ राजमार्गमा यात्रा गर्न रोक लगाएको थियो। हाल मौसममा आएको परिवर्तनका कारण पाल्पा जिल्लामा समेत निरन्तर वर्षा भइरहेको र आगामी केही दिनसम्म जति भारी वर्षा हुन सक्ने सम्भावना रहेको मौसम विज्ञान विभागका द्वारा समेत सूचना जारी गरिएकाले रातिमा यात्रा गर्न रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको छ भनेर कान्तिपुरमा समाचार छापिएको छ। त्यसै गरी निरन्तरको वर्षापछि कोशीमा पानीको बहाव बढ़ेपछि ब्यारेजमा रेड अलर्ट जारी गरिएको छ।

0: विपदमा इको फेमिनिज्मको बहस शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। नेपालमा हिम पहिरो, हिमताल विस्फोट, अनियमित मनसून र बढ़दो खडेरीले ग्रामीण समुदायको जीविकोपार्जनलाई प्रत्यक्ष असर पारिरहेको छ, तर यसको प्रभाव लैंगिक रूपमा समान छैन। विपदको समयमा महिला बालिका सीमान्तकृत समूहको मृत्युदर र जोखिम अनुपातिक रूपमा उच्च रहने गरेको प्रमाणहरू पाइन्छन्। हिम पहिरो, भूक्षय, पानीका मुहान सुक्ने र जलवायुजन्य विपदले रसुवा लगायत ग्रामीण क्षेत्रका महिलाको श्रम, जोखिम र दैनिक बोझ बढ़ाएको छ। प्रकृतिको दोहन र महिलामाथिको सामाजिक आर्थिक उत्पीड़न एउटै संरचनागत समस्याका दुई पाटा भएकाले यसलाई इको फेमिनिज्मको दृष्टिले बुझ्न आवश्यक छ।
1: त्यसैगरी धादिङको कृष्णभिरमा ठूलो ढुंगा सहितको पहिरो खसेको छ। लगातारको वर्षासँगै बिहिबार राति 10:30 बजेतिर सो क्षेत्रमा माथिबाट ठूला ढुंगा खस्दा कृष्णभीर सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। भोटेकोशी बाढ़ीका कारण भरिएपछि सड़क डाइभर्सन निर्माण गरिएको छेउमा पहिरो सहितको ढुंगा खसेको स्थानीय सुदीप गौलीले जानकारी दिएका छन्। कृष्णभीरमा पानी जमीनभित्र नछिरोस् भनेर मंगलबार प्लास्टिक हालिएको भए पनि सो स्थानको छेउमा पहिरो खसेको हो। स्थानीय प्रशासनले सो सड़क खण्डमा राति 8 बजेदेखि बिहान 5 बजेसम्मका लागि सवारी साधनमा रोक लगाएको छ। रातिको समय र पहिरोको थप जोखिम भएका कारण पनि अहिले पहिरो पन्छाउने काम शुरू भएको छैन। यसैबीच निरन्तरको वर्षापछि कोशी नदीमा पानीको बहाव बढ़ेपछि ब्यारेजमा रेड अलर्ट जारी गरिएको छ। नदीमा बिहिबार साँझ 1,85,130 क्युसेक पानीको बहाव मापन गरिएको छ। दिउँसो 4 बजे भने 1,77,390 पानीको बहाव मापन गरिएको थियो। साँझ 8 बजेतिर 1,85,130 पानीको बहाव पुगेपछि खतराको संकेतका रूपमा रेड अलर्ट जारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मेघराज घिमिरेले जानकारी दिएका छन्। उनका अनुसार अहिले ब्यारेजमा 56 मध्ये 23 वटा ढोका खोलिएको छ। कान्तिपुर दैनिकमा छापिएको छ।
0: राष्ट्रसंघ महासभामा नेपालको बाढ़ी प्राथमिकतामा शीर्षकमा अन्नपूर्ण पोस्टले खबर छापेको छ। नेपालमा गत महिना भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी तथा पहिरोको विषयले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको छ। यस घटनाले जलवायु परिवर्तनको मुद्दालाई गम्भीरतापूर्वक लिन अन्तर्राष्ट्रिय समुदायमाथि दबाव समेत सिर्जना गरेको छ। नेपालको पछिल्लो बाढ़ीको विषय अहिले एउटा राष्ट्रिय विपदको सीमाभन्दा बाहिर गएर विश्वव्यापी जलवायु संकट र जलवायु न्यायको मुद्दाका रूपमा प्रस्तुत हुन थालेको छ। नेपालले अन्तर्राष्ट्रिय समुदाय समक्ष आफ्नो अवस्था प्रस्तुत गर्दै जलवायु परिवर्तनका कारण हुने क्षति सम्बोधन गर्न न्यायोचित सहयोग, पर्याप्त वित्त तथा दीर्घकालीन साझेदारीको आवश्यकता औल्याइरहेको छ। लाङटाङ लिरूङ हिम श्रृंखला अन्तर्गत पर्ने भोटेकोशी नदीको उद्गम स्थलमा रहेको हिमचट्टान खस्दा चीनतर्फको लेन्दे खोला थुनिएको र पानीको अत्याधिक बहावपछि 81 बाँध फुट्दा भोटेकोशीमा बाढ़ी तथा पहिरो आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हिमचट्टान खस्नु, हिम श्रृंखलाहरू पग्लिँदै जानु तथा हिमतालहरू फुट्ने अवस्था सिर्जना हुनुमा जलवायु परिवर्तन प्रमुख कारक रहेको विषय फेरि एकपटक चर्चामा आएको छ। जलवायु परिवर्तनका लागि औद्योगिकीकरणबाट सम्पन्न र शक्तिशाली बनेका देशहरू जिम्मेवार रहेको विषय पनि अन्तर्राष्ट्रिय मंचमा उठाइएको छ। पृथ्वीको तापक्रम वृद्धिमा बढ़ी योगदान गरेका देशहरूका कारण सृजित यस्ता विपदबाट विकासोन्मुख तथा हिम श्रृंखलाको काखमा रहेका देशहरूले बढ़ी समस्या भोग्नु परेको भन्दै अन्तर्राष्ट्रिय मंचमा आवाज उठेको छ।
1: यसैबीच प्रधानमन्त्रीसँग राष्ट्रसंघका महासचिवले भने पदबाट निवृत्त भएपछि पनि नेपालको सहयोगमै हुन्छु। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफू सधैँ नेपालको सहयोगमा रहने बताएका छन्। अमेरिकाको न्यूयोर्कमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेटवार्ताका क्रममा उनले आफू पदबाट निवृत्त भए पनि नेपालकै सहयोगमा रहने प्रतिबद्धता व्यक्त गरेका हुन्। संयुक्त राष्ट्रसंघको 81 औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले केही बेर अघि महासचिव गुटेरेससँग भेट गरेका थिए। प्रधानमन्त्री शाहले अब केही बेरपछि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने तयारी भइरहेको छ।
0: 11 वर्षपछि विद्याको कमब्याक, अन्नपूर्ण पोस्टमा खबर छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी 11 वर्षपछि पुनः नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएकी छन्। ललितपुरमा चार दिनसम्म चलेर सम्पन्न भएको एमाले केन्द्रीय कमिटिको बैठकले पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीभित्र अध्यक्षपछिको वरियता रहने गरी सम्मानित वरिष्ठ नेता बनाउने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रस्तावमा भण्डारीलाई एमालेको शीर्ष नेतृत्व तहमा भित्राइएको हो। बैठकमा निर्णय सार्वजनिक गर्दै अध्यक्ष ओलीले भण्डारीलाई अत्यन्तै सम्मानित वरिष्ठ नेताको स्थान दिइएको बताए। उहाँलाई हामीले अत्यन्तै सम्मानित वरिष्ठ नेताको स्थानमा सम्मान दिन्छौं वरिष्ठ नेता घोषणा गर्दा अध्यक्ष ओलीले बिहिबार भने तदनुसार उहाँले बैठकहरूमा भाग लिन छलफल गर्न बोल्न सबै पाउनुहुन्छ। उहाँको स्वभाव अनुसार पनि उहाँ सामान्यतया मतदानको प्रक्रिया हामीले चलाउँदैनौं। उनले पार्टीका हरेक बैठकहरूमा भाग लिन छलफल गर्न र आफ्ना धारणा राख्न पाउने बताए तर उनको भूमिका मुख्य रूपमा अभिभावकीय र सम्मानित रहने भएकाले भोटिङ राइट भने हुने छैन। केन्द्रीय सदस्य कर्णबहादुर थापाको भनाइ छ, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी जतिको अनुभवी र पाका नेतृत्वको पार्टीमा पुनरागमन आजको आवश्यकता थियो। उहाँलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने केन्द्रीय कमिटिको निर्णय ढिलो गरी आए पनि अत्यन्तै सही र सकारात्मक छ। अनि भण्डारीलाई वरिष्ठ नेता बनायौं केपी शर्मा ओलीको भनाई छापिएको छ। पूर्व राष्ट्रपति कमरेड विद्यादेवी भण्डारीले निवेदन दिनुभएपछि पार्टी सदस्यता प्राप्त गर्नुभएको छ। यसमा केही भ्रम र अस्पष्टता देखिएको छ। त्यति बेला केन्द्रीय कमिटी बैठकले के भनेको थियो भने राष्ट्रपति पदमा बहाल रहँदा कसैले पनि कुनै राजनीतिक दलको सदस्य भएर रहन पाउँदैन, त्यसैले उहाँले पार्टी छाड्नु भएको थियो। तर त्यो कुनै विद्रोह गरेर वा असन्तुष्टि जनाएर छाडिएको भने होइन। संवैधानिक पदमा रहँदा पार्टी सदस्य कायम नहुनु, कुनै कमिटीमा आबद्ध नहुनु र दलबाट अलगिनु हाम्रो मात्र होइन विश्वव्यापी मान्यता हो। त्यसैले पदमा रहँदा उहाँ पार्टीमा नरहेको कुरा एकदमै जायज र स्वाभाविक थियो। 11 वर्षपछि विद्याको कमब्याक शीर्षकमा अन्नपूर्ण पोस्टमा छापिएको खबर हो यो।
1: नेपाली कांग्रेसले 15 महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। लोगोमा बीपी कोइरालादेखि शेरबहादुर देउवासम्मका नेताहरूको तस्विर समेटिएको छ। परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प नारा समेत तय गरिएको छ। बिहिबार सार्वजनिक गरिएको प्रचारात्मक लोगोमा सबै पुस्तालाई एउटै चित्रमा अटाइएको छ। तर कांग्रेसको संगठनभित्र भने ती पुस्ताबीचको सम्बन्ध अझै पुनर्संरचनाको चरणमा रहेको छ। एकातिर विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा नियमित 15 महाधिवेशन मार्फत आफ्नो नेतृत्वलाई संस्थागत गर्ने तयारीमा छन्। अर्कोतर्फ पूर्व सभापति शेरबहादुर देउवा आफूबाट निर्वाचित नेतृत्वलाई हटाएर बनेको नयाँ संरचनाको वैधानिकता स्वीकार गर्न तयार देखिएका छैनन्। बीचमा देउवा पक्षका नेताहरू भने थापा नेतृत्वको संगठनमा समाहित भइसकेका छन्। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले 15 महाधिवेशन असो 16 गतेदेखि 19 गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। त्यसअघि वडा अधिवेशन सकिएका छन्। पालिका अधिवेशन पनि अधिकांश स्थानमा सकिएका छन् भने प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनको प्रक्रिया अगाडि बढ़िरहेको छ। यसैबीच देउवा पक्षबाट गगन नेतृत्वको प्रक्रियामा फर्किएका नेताहरूमध्ये पूर्णबहादुर खड्काको भूमिका विशेष अर्थपूर्ण बनेको छ। खड्काले गगनलाई महाधिवेशनको कार्यतालिका केही समय स्थगित गरी देउवासित आग्रज नेतासँग सम्वाद गर्न आग्रह गरेका छन्। उनले थापालाई लेखेको सन्देशमा भनेका छन् पार्टीको सम्पूर्ण एकता अझै सम्भव छ। यसैबीच कांग्रेसभित्रको विवादमा शेखर कोइराला पनि महत्वपूर्ण पात्र हुन्। कोइरालाले आफू संस्थापन र इतरतर्फ दुवै पक्षमा नरहेको बताउँदै पार्टी एकताका लागि अपील गरिरहेका छन् भनेर आजको अन्नपूर्ण पोस्टमा कांग्रेसको महाधिवेशनको प्रचारात्मक लोगोमा देउवाको फोटो शीर्षकमा खबर छ।
0: न्यायालयको स्वतन्त्रतामाथि राष्ट्रपका वकिल सांसदहरूको निरन्तर प्रश्न, एमालेको प्रतिवाद, हिमालय टाइम्स खबर लेख्छ। पछिल्लो समय न्यायालयको स्वतन्त्रतालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपका प्रतिनिधि सभाका सदस्यहरूमध्ये कानून पृष्ठभूमिबाट आएका सदस्यहरूले निरन्तर प्रश्न उठाइरहेका छन्। सरकार र संसदको विशेषाधिकार उप न्यायालयले हस्तक्षेप गरिरहेको र न्यायालयलाई पुनः संरचना गर्नुपर्ने उनीहरूको जिकिर छ। बुधबार सत्तारूढ़ राष्ट्रपाका मधुकुमार चौलागाईले न्यायपालिका निरंकुशता तिर गएको आरोप लगाउनुभयो। संविधान संशोधन विधेयक पारित गर्ने व्यवस्था रहेको प्रतिनिधि सभा नियमावलीको नियम 140(11) र विशेषाधिकार सम्बन्धी प्रावधान रहेको 259 तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशको प्रसंग निकाल्दै न्याय प्रदान गर्ने न्यायपालिका निरंकुशतातिर गएको आरोप लगाउँदै न्यायपालिका पुनः संरचना आवश्यक रहेको जिकिर गर्नुभयो। त्यसो त मंगलबारको प्रतिनिधि सभा बैठकमा सत्तारूढ़ राष्ट्रपतिका सांसद तथा अधिवक्ता योग्यमणि नेउपा